बी बरामद भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पिस्तोल ताकी काममा अवरोध गरेपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ। फायरिङका क्रममा देब्री खुट्टाको पिडौलामा गोली लागि उनी घाइते भएका थिए। उपचारपछि अस्पतालबाट डिस्चार्ज भई हाल प्रहरी हिरासतमा छन्। असार सकिने लाग्दा पनि संखुवा सभामा 25% मात्र रोपाई सकिएको छ। यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा अभाव, पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सकिए पनि तल्लो बेसी भेगमा धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो। 31,000 बढी हेक्टर खेतीयोग्य जमिन रहेको संखुवा सभामा 8,600 हेक्टरमा धान खेती गरिन्छ। खाँदबारी नगरपालिका भित्रका सिकाहा, पाङमा, मरुवा, हेलुवा बेसी, चन्दनपुर, चेवा बेसी, पाङछा बेसी, पिप्ले बेसी, माल्टा बेसी लगायतका क्षेत्रमा धान खेती हुने सूचना अधिकारी राईले जानकारी दिनुभयो। मादी र धुपो क्षेत्रमा भने धान उत्पादन बढी हुने उहाँको भनाइ छ। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 हराउँदै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भयो। 88 मिनटमा पाउ क्युरोबासीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको मिकेल मेरिनोले उठाउनु भएको हो। यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा ठाउँ बनाएको हो। 17 पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि सन् 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। सन् 2010 च्याम्पियन बन्दा 1950 भने चौथो बनेको थियो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
1: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि, घाउ गहिरो हुन पाउँदैन। त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त्यो बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इन्हेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
2: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्न खोजेको उहाँलाई त्यहाँ जब घटना भयो, त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने, त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला, त्यहाँनिर मात्रै जान खोजे।
1: हजुर, अब होइन, सम्भावना थियो, सम्भावना थियो, 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको। तर त्यही हो, केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यसै त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै, कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने, त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त,
2: हिँडाएर लगेको हो नि।
1: ए, त्यो चाहिँ मलाई थाहा भएन,
2: हिँडाउँदै लिएर जानिस त्यस्तो गरेको
1: हो।
2: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
1: सक्छन् नि, किन नसक्ने? सरकारले गर्न नसक्ने भन्ने कुरा आएन, तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ, त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो, र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नुपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामी हो पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला, त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि। त्यही स्थलगतै त्यहीँ नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसन नै गर्नुपर्छ, त्यसको टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानु पर्छ, र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनु पर्यो। त्यो पनि अलिकति हाम्रो अहिले अलिकति समस्या छ भने पनि सबै एम्बुलेन्समा त्यो छैन, त्यसले गर्दाखेरि अलिकति समस्या छ।
0: स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ।
3: अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 हराउँदै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भयो। 88 मिनटमा पाउ क्युरोबासीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा मिकेल मेरिनोले उठाउनु भएको हो। यसअघि खेलको 30 मिनटमा फेबी इयन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो।
0: सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउने भएको छ। अत्यावश्यक सेवाका रूपमा रहेको राहदानी छपाईलाई नियमित गर्दै वितरण सहितका सबै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार लागि परेको बताउनुभयो। उहाँले राहदानी सेवालाई सहज र सरल वितरण गर्ने ध्याउन्नमा सरकार लागेको जानकारी दिनुभएको छ। असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको इनरोलमेन्ट शुरू गरिँदैछ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरेको छ। शनिबार र आइतबार सार्वजनिक बिदा सहित करिब 5 दिन सेवा अवरुद्ध गरिएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन्। यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन। अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ। स्वास्थ्य सेवा विज्ञ डाक्टर किरण राज पाण्डेले चिकित्सा शिक्षामा निजी क्षेत्रको प्रवेशले चिकित्सक अभाव घटाउन ठूलो योगदान दिएको बताउनुभयो। उहाँले राज्यले उत्पादन गरेको दक्ष जनशक्तिलाई देशमै टिकाई राख्ने वातावरण बनाउन नसक्दा ठूलो आर्थिक र सामाजिक क्षति भइरहेको बताउनु भएको छ। सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउने भएको छ। राहदानी नियमित छापेर सहज वितरण सहितका सबै सेवा प्रभावकारी बनाउने परराष्ट्र मन्त्रालयले प्रतिबद्धता जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार लागि परेको जानकारी दिनुभयो। उहाँका अनुसार यही असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको इनरोलमेन्ट शुरू गरिँदैछ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि कि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरेको छ। शनिबार र आइतबार सार्वजनिक विदा सहित करिब 5 दिन सेवा अवरूद्ध गरिएको हो। सोमबारदेखि सञ्चालन हुने सेवामा केही प्राविधिक समस्या आउन सक्ने अवस्था रहे पनि सुधार गर्दै सेवा प्रभावकारी बनाउने योजना रहेको क्षेत्रले जानकारी दिनुभयो। नयाँ प्रणालीमा गएपछि जो जहाँ छ त्यहीँबाट राहदानी लिन सकिने विषयमा मन्त्रालयले गृह कार्य गरिरहेको क्षेत्रीको भनाइ छ। हालसम्म आफ्नो स्थायी ठेगानाको जिल्लाबाट राहदानी लिँदा मात्र न्यूनतम शुल्कमा पाइने व्यवस्था छ। बाहिर जिल्लाका बासिन्दाले काठमाडौँ स्थित विभागबाट राहदानी लिनु परेमा थप शुल्क सहित आवेदन दिनुपर्ने प्रावधान छ। बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित भएको थियो। सन् 2020 प्रिन्स ह्यारी र मेघन शाही जिम्मेवारीबाट अलग भएर अमेरिका बसाई सरेपछि शाही परिवार बीचको सम्बन्धमा दूरी आएको मानिन्छ। हालको भेटलाई शाही परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता शार्लोट लिमिङबाट
1: welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
0: नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरू कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आयोजना हुने मैत्रीपूर्ण फुटबलमा सहभागी हुन एन्फाका पूर्व अध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्व कप्तानहरू गणेश थापा, उपेन्द्र मान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाही लगायतका खेलाड़ी सुर्खेत पुगेका हुन्। प्रतियोगितामा कर्णाली प्रदेश बाहिरका र कर्णालीका पूर्व राष्ट्रिय खेलाड़ी बीच मैत्रीपूर्ण प्रतियोगिता हुनेछ। कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेल लगायतको सहभागिता रहनेछ। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाड़ीलाई समाजसेवी स्वर्गीय खड्गबहादुर बस्नेतको नाममा म्यान अफ दि म्याच, शिक्षाविद स्वर्गीय विष्णुप्रसाद गौतमको नाममा बेस्ट प्लेयर, समाजसेवी स्वर्गीय डीबी समदर्शीको नाममा बेस्ट गोलकिपर, शिक्षाप्रेमी स्वर्गीय डाक्टर सन्जु खातीको नाममा बेस्ट डिफेन्डर तथा समाजसेवी स्वर्गीय डाक्टर हरिसापकोटाको नाममा बेस्ट स्कोरर पुरस्कार दिइनेछ। विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्ड टोलीलाई डेभिड बेक्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेक्यामले भरे राति नर्वे विरूद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाड़ीलाई भेटेर हौसला बढ़ाउनु भएको हो। विश्व फुटबलका महान खेलाड़ी मध्येका बेक्यामले इङ्ल्याण्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान ह्यारी केनले बेक्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाड़ीहरूको मनोबल थप उकास्ने विश्वास व्यक्त गर्नुभएको छ।
2: यो SBS गोर्खा रेडियो हो। मूवी

नमस्ते म भिएन मोर फेरि पनि आज आइसकेको छ म संगीता श्रेष्ठको साथमा बीएफबीएस गोर्खा रेडियोमा तपाईँहरूको लागि सिनेमाहरूको कलेक्सन सिनेमाहरूको इन्फर्मेसन र सिनेमाहरूको बारेमा धेरै धेरै अपडेट्स स्पेसली नेपाली सिनेमा र कहिलेकाहीँ इन्ट्रेस्टिङ भएको खण्डमा हामी इन्टरनेसनल मुभिजको पनि कुराकानी गर्ने गर्छौँ सो आज मसँग दुवै किसिमको कलेक्सन छ तपाईँहरू आज राख्नलाई हतार पनि छ तर हतार गर्दैमा मैले तपाईँहरूलाई सायद सबै अपडेट एकैचोटि दिन पनि सक्दिनँ तर मसँग जे जति कलेक्सन छ त्यो कलेक्सन म तपाईँहरूलाई क्रमैसँग सुनाउँदै सेयर गर्दै भन्दै जानेछु भन्ने कुरा चाहिँ म प्रमिस गर्न चाहन्छु र आजको लागि हाम्रो कार्यक्रमको सुरुवात भइसकेको छ मुभी एन्ड मोरको सुरुवात भइसकेको छ भने नेपाली सिनेमा या हुनसक्छ इन्टरनेसनल सिनेमाहरूको इन्ट्रेस्टिङ फ्याक्टहरू मैले तपाईँहरूको लागि लिएर आएको छु सो आजको कार्यक्रमको सुरुवात भइसकेको छ गीत सुनाऊ गीत सुनिसकेपछि आजको हाम्रो जे जति कलेक्सन छ म तपाईँहरूसँग सेयर गर्दै जाने

प्राय जसो हामी कार्यक्रममा होस् कि या हामीले लिने अपडेटमा होस्, कुन सिनेमाले कमायो र कति कमायो भनेर त्यो कुरा जान्नलाई एकदम आतुर हुन्छौँ, होइन? हामीले फ्रिक्वेन्टली सुनि पनि राखेको हुन्छौँ कि यो सिनेमाले यति करोड कमायो रे, यो सिनेमाले यो पहिलाको सिनेमाको भन्दा अझै बढी कमाएर यति करोड कमायो रे भनेर हामी नेपाली सिनेमाको म कुरा गर्दैछु, करोडौँमा हामी कुराकानी पनि गर्छौँ। र पछिल्लो समय हेर्ने हो भने नेपाली सिनेमाहरू यस्तो धेरै मात्रामा रिलिज हुन थालेका छन्, यति धेरै सङ्ख्यामा रिलिज हुन थालेका छन् कि हामीले कुन सिनेमा कसको हो, किन हो, कसरी हो भनेर पनि कन्फ्युज हुन्छौँ, किनकि प्रायः जसो आर्टिस्ट रिपिट हुन्छन्, होइन? र यति धेरै सिनेमाहरू रिलिज हुँदाखेरि कुनै कुनै लकीली कुनै कुनै सिनेमाले मात्रै करोडौँ कमाउन सक्छन्, 51 दिन मनाउन सक्छन्, होइन? आफूले इन्भेस्ट गरेको भन्दा डबल ट्रिबलले कमाउन सक्छन्। सो त्यो सबैको हकमा त्यो चिज अप्लाई चाहिँ हुँदैन, कम मात्रै हुन्छ। तर पनि हामीले नलेज राख्ने भनेको चाहिँ प्रायः कुन सिनेमाले सबभन्दा धेरै कमाइ गर्यो, कुन सिनेमाले एकदम धेरै कमाइ गरेर रेकर्ड राख्यो भनेर कुरा गर्छौँ, होइन? तर आज पनि अलिकति ट्र्याक चेन्ज गर्न मन लाग्यो मलाई, किनभने योभन्दा अगाडि मैले पनि तपाईँहरूलाई बारम्बार नेपाली कुन सिनेमाले कति करोड कमायो र कुन सिनेमाले कुन सिनेमाको रेकर्ड ब्रेक गर्यो र त्योभन्दा धेरै कमायो भन्ने इन्फर्मेसन धेरै दिइसकेको छु। तर आज मैले अघि भने जस्तै फ्लिप गरी हेरौँ न, आज हामी करोडौँमा कमाइ गर्ने सिनेमाको होइन, सबैभन्दा कम कमाइ गर्ने सिनेमाको कुरा गरौँ। म कुरा गर्दैछु नेपाली सिनेमाकै, र त्यो पनि म यसै वर्षको कुरा गर्दैछु। नेपाली सिनेमाको लागि प्रत्येक वर्ष त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, प्रत्येक वर्षको हिसाब किताब राखिन्छ, कुन वर्ष कुन सिनेमाले कति कमाइ गर्यो, किनभने इतिहास पनि रच्छन् त, होइन? यस्तो कुराहरूले कहिलेकाहीँ चाहिँ पोजिटिभ वेमा, कहिलेकाहीँ चाहिँ नेगेटिभ वेमा पनि। तर सिनेमा कुनै चल्यो चलेन, कमाइ कम गर्यो या धेरै गर्यो भन्दैमा कुनै पनि सिनेमाको मूल्याङ्कन पनि गर्न सक्दैन। कुनै एउटा सिनेमा जुन तपाईँलाई नराम्रो लागेको हुनसक्छ या कुनै एउटा सिनेमा मलाई नराम्रो लागेको हुनसक्छ, त्यो अरू कसैलाई राम्रो लाग्न सक्छ या अरू कसैलाई एकदम राम्रो लागेको सिनेमा हामीलाई राम्रो नलाग्न पनि सक्छ, होइन? त्यो भन्दैमा सिनेमा राम्रो बनेको थियो नराम्रो बनेको थियो भनेर जज पनि गरिहाल्न मिल्दैन। कहिलेकाहीँ राम्रो सिनेमा बन्दा पनि त्यो सिनेमा नचल्न पनि सक्छ। तर एनिवेज यति बेला अब जुन टेक्निकली होइन हिसाब किताब गरेर बाहिर आइसकेको कुरालाई तपाईँहरूसँग सेयर गर्नु पर्दाखेरि मलाई के भन्न मन लाग्यो भने यस वर्षको होइन यस वर्षको सबैभन्दा कम कमाइ गर्ने सिनेमा कुन हो भनेर पनि सार्वजनिक भइसकेको छ। तपाईँलाई थाहा नै छ चलचित्र विकास बोर्डले हरेक पल्ट सिनेमाहरूको बजार कस्तो रह्यो, कति कमाइ गर्यो कुन सिनेमाले भनेर हिसाब किताब बाहिर ल्याउने गर्छ। सो यसरी लिएर आउने हिसाब किताबमा यस वर्षको लागि अहिलेसम्मको हिसाबमा सबैभन्दा कम कमाइ गर्ने सिनेमाको नाम रहेको छ जाँड। जाँड भनेर नाम दिएको छ यो सिनेमा, र यो सिनेमालाई यसो हेर्ने हो भने कलाकारको रूपमा चाहिँ पोस्टरमा जुन हामीले अनुहारहरू देख्छौँ त्यसमा एउटा असाध्यै चर्चित अनुहार पनि देख्छौँ, त्यो अनुहार हो रमेश सुप्रेतीको। कलाकार नायक रमेश सुप्रेतीको अनुहार पनि हामीले यो पोस्टरमा देख्न सक्छौँ। रमेश सुप्रेती बाहेक पनि यो सिनेमामा हामीले पदम गुरुङलाई देख्छौँ, सानवी खतिवडालाई देख्छौँ, कमला दाहाललाई देख्छौँ, मन्जु श्रेष्ठलाई देख्छौँ, थुप्रै कलाकारहरूलाई देख्छौँ। तर सबैलाई हामीले यो सिनेमामा देख्दै गर्दा पनि यो सिनेमाले एउटा रेकर्ड अहिलेसम्मको के राख्यो भने सबैभन्दा कम कमाइ गर्ने सिनेमाको रेकर्ड चाहिँ यही सिनेमा जाँडले राखेको छ। यो सिनेमाको टिकट्सको कुरा गर्ने हो भने जम्मै सिनेमा रिलिजमा आएदेखि हलबाट उत्रेसम्म यो सिनेमाको जम्मा 569 टिकट मात्रै चाहिँ बिक्री भएको छ। पानी पर्ने सिजन भएर होला या अन्य जुनसुकै कारणले भए पनि सिनेमा हेर्नको लागि दर्शकहरू हलमा आएनन्, एकदमै कम मात्र आए। अर्कोतिर यही पानीलाई हामी दोष दिन्छौँ भने यसरी पानी परिराखेकै बेलामा पनि लाली बजारले चाहिँ अहिलेसम्म पनि प्रदर्शनरत नै भएर कमाई गरेको गरेरैछ। जाँड सिनेमाको कुरा गर्ने हो भने मैले भनिहालेँ 569 मात्रै टिकट बिक्री भएको छ यो सिनेमाको, होइन 10 दिन लगभग सिनेमा हलमा 10 दिन रह्यो यो सिनेमा, र 10 दिनसम्म यो सिनेमा प्रदर्शनमा आउँदा फिल्मले जम्मा 116,645 रुपियाँ मात्रै ग्रस कलेक्सन गरेको छ। हामी अनुमान लगाउन सक्छौँ एउटा सिनेमा बनाउँदा कति इन्भेस्ट हुन्छ भनेर, होइन? आजभोलि त लाखौँमा पुगेको छ, होइन? अझै लाखौँ पनि होइन, करोडौँ भन्ने कुराहरू चलिरहेको छ, चलिरहेको मात्रै होइन प्र्याक्टिकली पनि हो नै फ्याक्ट। तर पनि यो सिनेमाको कमाइ असाध्यै कम, 116,645 रुपियाँ मात्रै कलेक्सन गरेको छ यो सिनेमाले। सो यो हिसाबले चलचित्र विकास बोर्डले पनि यो सिनेमालाई असाध्यै कम कमाइ गर्ने सिनेमाको लिस्टमा राखेको छ। कहिलेकाहीँ
सबै कुरा मिलेर टिम कथा प्रेजेन्टेसन सबै कुरा राम्रो हुँदा हुँदै पनि सिनेमा चलदिँदैन भने कहिलेकाहीँ चाहिँ नि नसोचेको सिनेमाले कमाई पनि गर्छ। तर जे होस् यो आजको जानकारी मैले तपाईँसँग सेयर गर्नु थियो कि हामीले धेरै जसो चाहिँ कुन सिनेमाले असाध्यै कमाई गर्यो भनेर कुरा गर्छौँ तर कम कमाई गर्ने सिनेमाको कुरा गर्दैनथ्यौँ। आज मैले तपाईँहरूसँग राखेँ कि यस वर्षको लागि अहिलेसम्मको लागि चाहिँ सबैभन्दा कम कमाई गर्ने सिनेमाको रूपमा जाँड भन्ने सिनेमा रह्यो भनेर तपाईँलाई जानकारी गराएँ। राजु शाहको निर्देशनमा बनेको थियो यो सिनेमा, जसमा चाहिँ हामीले एकदमै माया गरेका नायक रमेश सुप्रेति लिड एक्टरको रूपमा कास्ट भएका थिए। सो यो इन्फर्मेसन पछि अब हामी फेरि पनि कार्यक्रममा गीत नै छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। Movie and more।
4: नेपाली टेलिभिजनहरूको दुनियाँलाई हेर्ने र युट्युबलाई हेर्ने हो भने होइन, जुन हामी कमेडी सोजहरूको कुरा गर्छौँ नि, त्यसमा पनि कमेडी दरबार नाम गरेको सो हो, जुन चाहिँ भनौँ न हरेक लाइन्स हरेक सेन्टेन्स पछि नै तपाईँहरूलाई हँसाउनुको लागि डिजाइन गरिएको एउटा क्रिएसन भनौँ, जुन एउटा टिमको रूपमा चाहिँ इस्टाब्लिस भइसकेको यो कमेडी दरबार भनेर जुन इस्टाब्लिस भइसकेको टिम छ, यो टिमले एउटा सिनेमा कका किकी भनेर चाहिँ अनाउन्स गरेको थियो, तपाईँसँग मैले त्यो पनि सेयर गरेको थिएँ। यति बेला भने यो सिनेमाको एउटा फर्स्ट लुक भनौँ न बाहिर आएको छ, जुन फर्स्ट लुकमा हामीले कलाकारहरू पनि यस्ता यस्ता देख्छौँ जसलाई हामीले एकदमै मानेका छौँ। रेखा थापाको कुरा गरौँ, गौरी मल्लको कुरा गरौँ, या हामी कुरा गरौँ तृप्ति नाटकरको, महेश त्रिपाठीको, होइन यस्ता यस्ता कलाकारहरू देखिएका छन्। तर एकदमै फरक ढङ्गले के एकदमै डिफ्रेन्ट गेटअपमा उनीहरूको बोलीचाली, हावभाव, ड्रेसअप सबै कुरा एकदमै डिफ्रेन्ट देखिएको छ। सो यो असाध्यै फरक किसिमले तिनै कलाकारहरू जसलाई हामीले वर्षौँदेखि त्यही एउटै टिपिकल फ्रेममा देख्दै आएको कलाकारहरूलाई डिफ्रेन्ट वेमा चाहिँ जसरी कास्ट गरेको छ कका किकी, यसको साथमा जुन यो सिनेमाको फर्स्ट टिजर बाहिर आएको छ, सबैले अप्रिसिएट गरेको देखिन्छ। ओहो, कमेडी दरबार टिमको यो सिनेमाले त पक्कै पनि केही चाहिँ गर्छै होला भन्ने जस्तो देखिएको छ। सो अबको आउने भाद्र 19 गतेबाट यो सिनेमालाई प्रदर्शन गरिने भनेर जुन तयारी गरेको छ होइन, जुन यो सिनेमालाई चाहिँ लेखेर तपाईँहरू माझ लिएर आउने तयारी गरेका छन् यही कमेडी दरबारमा हामीले बारम्बार देखिसकेका विक्की विक्की अग्रवाल र उनी विक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले पनि मिलेर निर्देशन र जुन यो यसको स्क्रिप्ट रेडी गरेका छन् भने श्रद्धा प्रसाईलाई चाहिँ हामीले निर्माताको रूपमा यो सिनेमामा देख्नेछौँ। र यो सिनेमाको मैले भनिहालेँ एउटा टिजर बाहिर आएको छ अहिलेसम्म, तर यति टिजर आउने बित्तिकै नै सिनेमाको एकदमै राम्रो हाइप बनेको देख्छौँ, एक्सपेक्टेसन हाई भएको देख्छौँ र फिल्मले ट्रुली सबैको मन छोएको पनि देखिरहेका छौँ यो टिजरले। सो हामी आशा गरौँ सिनेमा रिलिजमा आइसकेपछि पनि यो सिनेमाले कमेडी दरबारले एउटा जुन ट्रेन्ड सेट गरेको छ त्यो सेट गरेको ट्रेन्डलाई चाहिँ यो सिनेमाको दुनियाँमा पनि सिनेमा इन्डस्ट्रीमा नयाँ रेकर्ड राख्ने काम चाहिँ काका केकीले चाहिँ अवश्य गर्नेछ।

कुनै कुनै सिनेमाहरू प्रदर्शनमा आइसकेर पनि विदेशको राइट्सहरू त्यो सिनेमाको कसैले किनिदिन्छ कि भनेर अपेक्षा हुन्छ, जुन पुरा हुँदैन भने कुनै कुनै सिनेमा प्रदर्शनमा आउनुभन्दा अगाडि नै त्यसको राइट्सहरू पनि सोल्ड आउट भइसकेको हुन्छ। कुरा गर्नु मन लाग्यो यति बेला मलाई एउटा सिनेमा जसलाई नाम दिएको छ अक्षरा भनेर। अक्षरा भनिसकेपछि कतै न कतै एउटा फिमेल सेन्ट्रिक या फिमेल सेन्टिमेन्ट्सलाई लिएर बनाइएको सिनेमा हुनुपर्छ यो जस्तो मलाई लाग्छ। त्यसमाथि यो सिनेमालाई प्रदर्शन जुन गर्नको लागि भदौको 26 गतेको डेट छानिएको छ, यो डेट भनेको पनि हामी हिन्दू महिलाहरूको चाहिँ महान पर्वको रूपमा हामी हरितालिका तिजलाई जुन लिन्छौँ, यही तिजको छेकोला पारेर प्रदर्शनमा ल्याउन लागि सिनेमा हो यो। र यति बेला मलाई तपाईँहरूसँग यो सिनेमाको बारेमा के कुरा गर्नु मन लाग्यो भने, यो सिनेमालाई अब हामीले कोरियामा पनि देख्न पाउनेछौँ, किनकि कोरियामा यो सिनेमाको प्रदर्शनको राइट्स या अधिकार भनौँ बिक्री भइसकेको छ। केटिएम टू सोल नाम गरेको कम्पनीले खरिद गरेको छ यो सिनेमाको राइट्स कोरियाको लागि। र पक्कै पनि कोरियामा हुनुहुने नेपालीहरू जो चाहिँ नेपाली सिनेमा हेर्न मन पराउनुहुन्छ उहाँहरूको लागि चाहिँ अक्षरा आउँदैछ तपाईँहरूको लागि। विजय राज पौडेलले निर्देशन गर्नुभएको यो सिनेमा, जुन सिनेमामा हामीले राम्रो राम्रा कलाकारहरू देख्छौँ, जस्तो सुशील सिटौला होइन, उनलाई हामीले थुप्रै सिनेमाहरूमा देखिसकेका छौँ। एउटा राम्रो नाम अनि राम्रो एक्टरको रूपमा पनि सुशीललाई हामी चिन्दछौँ, सुशील सिटौलालाई। त्यस्तै गरी नान्सी खड्का अनि सुशील पोखरेल, पुष्कर राउत, रिश्ता अधिकारी, अंशु महर्जन लगायतका अनि थुप्रै कलाकारहरू छन् जसले चाहिँ यो सिनेमामा चाहिँ विभिन्न किसिमले आफ्नो रोल प्ले गर्ने होलान्। फिल्मको अहिलेसम्म यस्तो धेरै कुराहरू, त्यस्तो धेरै पब्लिसिटी टुल्सहरू के पनि बाहिर आएको छैन, एउटा पोस्टर मात्रै सार्वजनिक भएको छ अहिलेसम्म। जुन पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने, एक किसिमको ड्राई भइसकेको सिजनमा अनि त्यो पात बिनाको रुखहरू, एकदमै ड्राई भनौँ न त्यो टाइपको रुखहरूको छेउमा एउटा ढुङ्गामा चाहिँ एउटा केटी बसेर टाढा कतै हेरिरहेको जस्तो देखिन्छ। यो किसिमको पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ, तर यो एउटा पोस्टर हुनसक्छ सिनेमाको टिमको होइन कास्टिङहरू देखेर पनि हुनसक्छ। यो सिनेमाको राइट चाहिँ कोरियामा बिक्री भइसकेको छ। सो यो अनुसार हामी के अपेक्षा गर्न सक्छौँ भने, यो सिनेमाले सायद अरू ठाउँहरूमा पनि आफ्नो राइट्सहरू बिक्री गरेर नेपालीहरू जो सिनेमा हेर्न चाहन्छन् नेपाली सिनेमा, उनीहरूको लागि विभिन्न अन्य देशहरूमा पनि यो सिनेमाको राइट्स बिक्री हुनेछ। र नेपालमा जब प्रदर्शनमा आउनेछ एउटा छोरी मान्छेलाई लिएर बनाइएको सिनेमा, यो सिनेमाले राम्रो हाइप पनि पाउनेछ।

नेपाली सिनेमा इन्डस्ट्रीमा प्रियङ्का कार्कीलाई सबैभन्दा बाठी, सबैभन्दा चलाक अनि मास्टरनीको रूपमा चाहिँ हामी चिन्छौँ भन्दा फरक पर्दैन. मास्टरनी किन भन्दाखेरि उनले उसलाई सिकाउन पनि सक्छिन् र इमिडिएटली उनले अरूबाट धेरै कुरा सिक्न पनि सक्छिन्. त्यो टाइपको नेचर रहेको एक्ट्रेसको रूपमा हामी चिन्दछौँ प्रियङ्का कार्कीलाई. र यसै बेलामा चाहिँ मास्टरनी नै नाम गरेको टाइटल दिएको सिनेमा स्वयं प्रियङ्का कार्की उनको आफ्नै लगानीमा एउटा सिनेमा पनि बनेको छ, जुन सिनेमालाई चाहिँ आगामी भाद्र 12 गतेबाट प्रदर्शन गरिने अनि सिनेमाको पब्लिसिटीहरू गर्ने भनेर सुरु पनि गरिसकेको, पब्लिसिटी पनि सुरु गरिसकेको र यसको डेट राखेर बाहिर आइ पनि सकेको. तर यसो हेर्दाखेरि के देखियो भने 12 गते यस सिनेमा प्रदर्शनमा आउने, त्योभन्दा ठिक 2 दिन अगाडि 10 गते एउटा सिनेमा, जुन सिनेमा कन्नड भाषाको, नेपाली पनि होइन तर कन्नड भाषाको यो सिनेमा जसलाई लिएर धेरै लामो लिस्ट छ, प्रदर्शनमा कहिले आउँछ र हामी हेरौँ भनेर पर्खेर बस्ने हुल्काहुल दर्शकहरूको, कन्नडमा मात्र होइन नेपालमा पनि, किनकि यो सिनेमा जसलाई टक्सिक भनेर नाम दिएको छ, यो सिनेमाको पर्खाइ वास्तवमा एकदमै स्ट्रङ देखिएको छ. यो सिनेमाको बारेमा मैले तपाईँलाई योभन्दा अगाडि पनि बताइसकेको थिएँ कि केजिएफका यश मेन लिडको रूपमा यो सिनेमामा जसरी कास्ट भएका छन् त्यो कारणले पनि धेरै ठाउँहरूमा यो सिनेमाको प्रदर्शनको लागि पर्खाइरहेको छ भनेर. अनि हुनसक्छ बदोमा जब यो सिनेमा प्रदर्शनमा आउँछ यसले धेरैजनालाई दुःख दिनेछ, धेरै फिल्महरूलाई दुःख दिनेछ, प्रदर्शनमा भनेर ल्याउन लागेको सिनेमाहरू पनि अगाडि पछाडि सर्नेछ होला भनेर मैले तपाईँहरूसँग सेयर गरेको थिएँ है. जसमध्ये पहिलो यो न्युज म तपाईँहरूसँग सेयर गर्दैछु कि यो सिनेमा आउने कारणले गर्दा पनि यो मास्टरनी, प्रियङ्का कार्कीको मास्टरनी अब भदौको 12 गते रिलिज हुन नसक्ने भएको छ. प्रियङ्का कार्की मात्रै होइन, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा होइन, अनुप विक्रम शाही, सिमरन खड्का, रक्षा थापा, दिनेश काफ्रे लगायतको एक सय कलाकारहरू अनि उनको आफ्नै छोरीको नाममा बनाइएको आयङ्का फिल्म्सको ब्यानरमा बनेको यस सिनेमा भदौको 12 गते तपाईँहरूले जुन हेर्ने भनेर प्रतीक्षा गरिरहनु भएको थियो होला, प्रियङ्का कार्कीको फ्यान हुनुहुन्छ होला त्यसको कारण पनि पर्खिरहनु भएको थियो होला. तर मैले बताइहालेँ यो सिनेमा अब भदौको 12 गते आउँदैन. तर एउटा गुड न्युज के छ भने यो सिनेमा अब 1 हप्ता अगाडि नै आउँदैछ. आइमिन हुनसक्छ टक्सिक 10 रिलिज भइसकेपछि त त्यसले असर गर्नेछ, त्यसमा डाउटै भएन. तर यो सिनेमालाई त्योभन्दा अगाडि रिलिज गर्यो भने के होला भन्ने कुरा लागेर पनि अब यो सिनेमा 12 गते नभइकन भदौको 5 गते नै आउँदैछ. आइमिन टक्सिक रिलिज हुनुभन्दा 5 दिन अगाडि नै यो सिनेमा प्रदर्शनमा आउने भएको छ. शुभेन्द्र घोषको निर्देशनमा बनेको यो सिनेमाको अहिलेसम्म एउटा पोस्टर बाहिर आएको छ, जुन पोस्टरमा चाहिँ एउटा बाथटबमा प्रियङ्का कार्की अलिकति फरक किसिमको गेटअपमा चस्मा लगाएको एकदमै मास्टरनी जस्तो लुक्समा चाहिँ उनलाई चाहिँ सुतिरहेको जस्तो देख्न सक्छौँ हामीले पानीमा. यो पोस्टर सार्वजनिक भएको छ. सो यो एउटा कुरा मात्रै बाहिर आएको छ अहिलेसम्म, सायद धेरै कुराहरू आउन बाँकी नै होला. अनि तर यो सिनेमालाई तपाईँहरूले एकदमै प्रतीक्षा गराउनु भएको थियो भने तपाईँहरूको प्रतीक्षा अझै 1 हप्ता अगाडि सरेको छ, खुसीको कुरा नै हो तपाईँहरूको लागि है. सो यो कुराको जानकारी पनि मैले तपाईँलाई दिएँ हाम्रो मुभी एन्ड मोरमा, किनकि हाम्रो मुभी एन्ड मोरको उद्देश्य तपाईँहरूलाई नेपाली सिनेमा या कुनै पनि विषयको सिनेमाहरूलाई लिएर कुनै इन्ट्रेस्टिङ कुराहरू छ भने सेयर गर्नु हो. सो मैले यो कुरा जानकारी दिएँ, अब तपाईँलाई म गीत नै सुनाउँछु मुभी एन्ड मोरमा.

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक

मैले अघि पनि भने मुभी एन्ड मोरमा हामी नेपाली सिनेमा मात्र होइन इन्ट्रेस्टिङ रहेको खण्डमा विदेशी सिनेमाको पनि कुरा गर्छु भनेर यति बेला म तपाईँहरूसँग एउटा विषयको सिनेमाको कुरा गर्न मन लाग्यो र गर्छु जुन सिनेमा एक्चुली तेलुगु भाषामा बनेको छ. तेलुगु भाषामा बनेको सिनेमा भए पनि सिनेमाको लिड एक्ट्रेस सामन्ता रुथ प्रभु, जसलाई हामीले थुप्रै अन्य सिनेमाहरूमा पनि देखेका छौँ र उनको पर्फर्मेन्सलाई हामी मन पराएका पनि छौँ. कुरा गर्नुपर्दाखेरि र यो कुरा गर्नुभन्दा पहिला मलाई के भन्न मन लाग्यो भने नेपालमा पनि हिन्दी नेपालको कुरा गर्ने हो भने जब जब हामीले वुमेन सेन्ट्रिक सिनेमा बनाउँछौँ त्यो सिनेमाले त्यस्तो धेरै राम्रो काम गरेको जस्तो हामी देख्दैनौँ, कमाइ गरेको पनि देख्दैनौँ. विशेष गरी यदि कुनै एक्ट्रेसलाई चाहिँ नि एक्सन अवतारमा हामीले उतारेका छौँ नेपाली सिनेमामा भने खै किन हो किन होइन, केटी मान्छेहरूले एक्सन गर्न सक्दैन या राम्रो गरेन या हुनै सक्दैन भन्ने किसिमको लजिकहरू प्ले हुन थालेर हो कि के हो होइन. एक्ट्रेसलाई एक्सन गराउँदै प्रदर्शनमा ल्याएको प्राय जसो नेपाली सिनेमाले त्यति राम्रो रेस्पोन्स पाएको देख्न सकिँदैन. तर यति बेला एउटा सिनेमा जुन मैले कुरा गरेँ तेलुगु भाषामा बनेको सिनेमा हो, सामन्ता रुथ प्रभुले अभिनय गरेको सिनेमा हो. यो सिनेमाको नाम रहेको छ मा इन्टी बङ्गालाम. यो सिनेमामा सामन्तालाई एउटा टिपिकल हाउसवाइफको रूपमा देखाइएको छ, जुन किसिमको एक्सपेक्टेसन एउटा बुहारी भनिसकेपछिको जुन एक्सपेक्टेसन हुन्छ एकदमै कोमल एकदमै डेलिकेटेड अनि त्यसपछि आफ्नो घरको काम गर्ने आफ्नो परिवारको केयर गर्ने यही टाइपको कुराहरू होइन, यो टाइपले यही किसिमको भूमिकामा चाहिँ सामन्तालाई देखाइएको छ. तर सिनेमा अगाडि बढ्दै गइसकेपछि जब उनको रियालिटी थाहा हुन्छ कि उनी एउटा यस्तो फोर्ससँग रिलेटेड छन् जुन फोर्समा उनको भूमिका एकदमै स्ट्रङ छ फिजिकली पनि मेन्टली पनि, किनभने यो सिनेमामा सामन्तालाई ठाउँ ठाउँमा एक्सन गर्दै गरेको देखाइएको छ, त्यो पनि साडीमा. नर्मली एक्सन भन्ने बित्तिकै टाइट जिन्स स्पोर्ट्स सुज हामीले त्यो देख्छौँ नि, तर यसमा साडी लगाएर सामन्तालाई एक्सन गराइएको छ र त्यो पनि एकदमै नेचुरल देखिएको छ. र यति बेला सामन्ताको यो रूप र यो सिनेमालाई असाध्यै अप्रिसिएट गरिएको छ. हुल्का हुल बाँधेर दर्शकहरू यो सिनेमा हेर्न गइरहेका छन् तेलुगु भाषामा पनि.

हिन्दी भाषामा पनि त्यसले के देखाउँछ भने सिनेमा बनाउँदाखेरि त्यो सिनेमाको लिड एक्टर केटा हुन् या केटी होइन कस्तो एक्सन गरेको छ के गरेको छ भन्दा पनि कत्तिको तपाईँले कनेक्ट फिल गर्न सक्नुहुन्छ त्यो कुराले बढी छुने रहेछ। र यति बेला जुन म कुरा गर्दैछु सामन्थाको यो माइन्ती बङ्गारामको तेलुगु भाषाको सिनेमाको यो सिनेमा हुल्का हुल बाँधेर दर्शकको सिनेमा हेर्न गएको कारणले मात्रै मैले कुरा गरिरहेको होइन, यो सिनेमाको कुरा म यस कारणले पनि गर्दैछु किनकि यो सिनेमा तेलुगु भाषामा बन्ने सिनेमामा अहिलेसम्मको सर्वाधिक महिला प्रधान बनाइएको सिनेमा या महिलालाई फोकस गरेर बनाइएको वुमेन सेन्ट्रिक सिनेमाहरूको लिस्टमा अहिलेसम्ममा सबैभन्दा धेरै कमाई गर्ने सिनेमाको रेकर्ड राख्न सफल फिल्म भनेको छ यो सिनेमा। सो सिम्पली भन्नुपर्दाखेरि महिलाहरूमाथि बन्ने सिनेमाहरूले त्यस्तो धेरै कमाई गरेको देखिँदैन जसमध्येको यो एउटा सिनेमाले रेकर्ड राखेको छ। जुन 19 रिलिज भएको यो सिनेमा हो र अहिलेसम्मको यो सिनेमाको ओभरअल कलेक्सन हेर्ने हो भने 85 करोड भन्दा बढी कमाई यो सिनेमाले गरिसकेको छ। योभन्दा अगाडिको हेर्ने हो भने पनि अरुन्धती नाम गरेको एउटा सिनेमा बनेको थियो होइन, जुन 25 रिलिज भएको सिनेमा थियो, यो सिनेमाले पनि राम्रै रेकर्ड राखेको थियो तर ओभरअल यो सिनेमाले 70 करोड कमाई गरेको थियो। अनुष्का सेट्टी मुख्य भूमिकामा थियो यो सिनेमाको, मैले अरुन्धतीको कुरा गर्दै तर यति बेला भने माइन्ती बङ्गारामले त्यो रेकर्ड पनि ब्रेक गरेको छ, अझै गर्ने क्रममै छ भनौँ न। अहिलेसम्मको मैले तपाईँलाई अपडेट दिएँ। सिम्पली एउटा कुरा के भने महिला प्रधान सिनेमाहरूले त्यति धेरै मार्केट लिएको देखिँदैन। सिनेमा जतिसुकै राम्रो भए पनि खै किनौ महिला पात्र जुन हुन्छ उनीहरूलाई रोना धोना टाइपको हाउसवाइफ टाइपको क्यारेक्टरमा अझै पनि हेर्न चाहन्छन् कि दर्शकहरू जस्तो लाग्छ। तर त्यही हाउसवाइफलाई एक्सन गर्दै गरेको त्यो पनि साडीमा देख्दाखेरि चाहिँ यो अलिकति अनौठो भएर हो कि अलिक फरक भएर हो कि या सामन्ताको पर्फर्मेन्स अलिकति बढी नै इफेक्टिभ भएर हो कि यति बेला यो सिनेमाले चाहिँ असाध्यै राम्रो मार्केट लिइरहेको देखिन्छ। सो यो कुरालाई आज मैले मुभी एन्ड मोरसँग किन पनि जोडेँ भन्दाखेरि हाम्रो नेपालमा बन्ने महिला प्रधान सिनेमाहरू या महिलालाई एक्सन गराउँदै गरेको सिनेमाहरूलाई चाहिँ दर्शकहरूबाट किन रुचाइँदैन जबकि उनीहरूले गरेको मेहनत त्यत्तिकै देखिन्छ होइन, एक्सन पनि राम्रै गरेको जस्तो देखिन्छ तर पनि अलिकति विश्वास गरि नहालेको जस्तो लाग्छ या हुनसक्छ एक किसिमको यो माइन्ड सेट पनि होला जुन चेन्ज हुन अलिकति समय पनि लाग्ला। तर यति बेला पनि तपाईँहरूसँग यो कुरा सेयर गर्दा मलाई चाहिँ एकदमै खुसी लागेको छ कि एटलिस्ट तेलुगु भाषामै बनेको भए पनि कुनै एउटा महिला प्रधान सिनेमाले राम्रो कमाई गरिरहेको यो इतिहास यो रेकर्ड जुन हुनेवाला छ या यति बेला कन्टिन्यू भइरहेको छ यो न्युज मैले एक्लै होइन कि आफूसँग मात्रै राख्ने होइन कि तपाईँहरूसँग पनि सेयर गर्नुपर्छ जस्तो लागेर मैले तपाईँहरूसँग सेयर गरेको हो। तर दक्षिण भारतीय सिनेमाको कुरा गर्ने हो र दक्षिण भारतीय सिनेमामा महिला प्रधान बनाइएको सिनेमाहरू मध्येको हेर्ने हो भने चाहिँ मलयालम भाषामा बनेको एउटा सिनेमा थियो, त्यो लोकाह च्याप्टर 1 चन्द्रा भनेर। यो सिनेमाले चाहिँ 2025 कुरा गर्ने हो भने संसारभरि नै 300 करोड भन्दा बढी कमाई गरेको सिनेमाको रूपमा पनि एउटा रेकर्ड राखेको सिनेमा हो। सो यो कुराहरू तपाईँसँग मैले सेयर गरेँ, हाम्रो नेपाली भाषाको सिनेमा नभए पनि मैले तपाईँसँग सेयर गरेँ किनकि वर्ल्डमा हुने विभिन्न सिनेमालाई लिएर इन्ट्रेस्टिङ कुराहरू तपाईँसँग म सेयर गर्ने गर्छु मुभी एन्ड मोरमा। अब भने यो सेयरिङ पछि हामी फेरि पनि एउटा गीत नै सुनौँ।

मुभी एन्ड मोर, जसले तपाईँहरूको लागि हरेक हप्ता लिएर आउने गरेको छ नेपाली सिनेमासँग जोडेका कुरा, इन्टरनेसनल सिनेमाहरूसँग जोडेका कुराहरू, जसमध्येको धेरै कुराहरू आजको एपिसोडमा मैले सेयर गरिसकेँ, कतिवटा गीत पनि सुनाइसकेँ है तपाईँहरूलाई। र अब भने मसँग अन्तिम एउटा गीत बाँकी छ, न्युज कुनै पनि बाँकी छैन, अपडेट्सहरू बाँकी छैन, आजको लागि सबै सेभ दियो। जाँदा जाँदै यो गीत एउटा चाहिँ म तपाईँहरूको लागि छोडेर जाँदैछु बिएफबिएस गोर्खा रेडियोमा, तर तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु सुन्दै गर्नुहोस्। हाम्रो बिएफबिएस गोर्खा रेडियोको कार्यक्रमहरू तपाईँहरूको लागि नै डिजाइन गरेको कार्यक्रमहरू हो, र यी कार्यक्रमहरूले तपाईँलाई धेरै कुराहरूको अपडेट पनि दिने गरेको छ। र मेरो यो कार्यक्रम मुभी एन्ड मोरको कुरा गर्ने हो भने चाहिँ अब म नेक्स्ट विक आउँछु तपाईँहरूको लागि, म सङ्गीता श्रेष्ठ, अनि साथमा मैले फेरि पनि यस्तै किसिमको कलेक्सनहरू लिएर आउनेछु। तबसम्मको लागि म तपाईँहरूलाई शुभकामना दिँदै बिदा माग्न चाहन्छु। तपाईँको दिन शुभ रहोस्। नमस्ते।

0: राजधानीमा मोटरसाइकल राइडरको काम गरेर गुजारा चलाइरहेका मुगुका गणेश नेपाली सदा झैं बिहान काममा निस्किएका थिए। उनी यात्रु बोकेर हिँडेका बिहान सवा 11 बजे त्रिपुरेश्वरको राजधानी विभागको मुख्य गेट अगाडिको सड़कमा रोकिएका थिए। आफूले ल्याएका यात्रुलाई विभागको 2 नम्बर गेटमा ओह्रालेर मोटरसाइकलको लेग गार्डमा झुण्डाएको ती यात्रुको झोला छुटेपछि झोला यात्रुलाई दिन केही पर पुगे लगत्तै मोटरसाइकल भएको ठाउँमा फर्किहालेका थिए। तर काठमाडौँ महानगरपालिकाका नगर प्रहरी आएर सिट्टी फुक्दै लखेटेको तथ्य बाहिर आएको छ। नक्कली किसान र नक्कली बिल खडा गरी कृषि अनुदानमा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले धनुषामा रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झासहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले झासहित तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदेश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदेश शरण विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। असार सकिने लाग्दा पनि संखुवा सभामा 25% मात्रै रोपाई सकिएको छ।
1: यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा अभाव, पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सकिए पनि तल्लो बेसी भेगमा धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो। 31,000 बढी हेक्टर खेतीयोग्य जमिन रहेको संखुवा सभामा 8,600 हेक्टरमा धान खेती गरिन्छ। खाँदबारी नगरपालिका भित्रका सिकाहा, पाङमा, मरुवा, हेलुवा बेसी, चन्दनपुर, चेवा बेसी, पाङछा बेसी, पिप्ले बेसी, माल्टा बेसी लगायतका क्षेत्रमा धान खेती हुने सूचना अधिकारी राईले जानकारी दिनुभयो। मादी र धुपो क्षेत्रमा भने धान उत्पादन बढी हुने उहाँको भनाइ छ।
0: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ।
2: परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो। हालसम्म कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 8 जना नेपालीको उद्धार गरिएको उहाँले जानकारी दिनुभएको छ। उहाँले कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीहरूको भिजा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको पनि उल्लेख गर्नुभएको छ।
0: सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 साता प्रभावित हुने भएको छ।
2: हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास अन्तर्गत नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो। केही साउन 1 गतेदेखि सेवा रोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ। यसअघि 2 सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्र अवरूद्ध हुने सर्वोच्च अदालतले जनाएको छ। यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने जारी रहनेछ। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
0: पछिल्ला 3 दशकमा नेपालबाट स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशिने क्रम बढेको छ। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन्। यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन। अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ। स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा पुगेको छ। क्वार्टर फाइनलमा बेल्जियमलाई 2-1 हराउँदै 2010 च्याम्पियन स्पेनले सेमी फाइनलमा स्थान बनाएको हो। यसअघि अन्तिम 16 खेलमा पोर्चुगल विरूद्ध इन्जुरी समयमा गोल गरेको स्पेनलाई क्वार्टर फाइनलमा पुगेको थियो। स्पेनले सेमी फाइनलमा

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। हजुर श्रोताहरू, आजको नारीमा हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्ने गर्छौँ र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ, एकजना विशेष नारी हुनुहुन्छ श्रोताहरू, र उहाँसँग आज मेरो कुराकानी बनाउँ फोन मार्फत। हजुर फोन मार्फत हुँदैछ, उहाँ दमक झापाबाट हुनुहुन्छ, उहाँ ब्युटिसियन हुनुहुन्छ, विशेष गरेर उहाँ आयुर्वेदिक भनौँ त जडीबुटीको भनौँ हर्बल भनौँ, उहाँले स्किन केयर प्रोडक्टहरू पनि उहाँले बनाउने गर्नुहुन्छ। उहाँको नाम हो प्रजिता डङ्गोल र आज हामीसँग प्रजिता डङ्गोलजी हुनुहुन्छ श्रोताहरू, फोन मार्फत हुनुहुन्छ दमक झापाबाट, र आउनुहोस् अब हामी अवेर नगरिकन उहाँलाई स्वागत गरिहालौ। नमस्ते प्रजिताजी।
1: हजुर नमस्कार म्याम, म प्रजिता डङ्गाल छोरी मिस्टेक भएको हजुरको।
0: ए हजुर,
1: मलाई धेरैले डङ्गोली भनिरहनु भएको हुन्छ, इट्स ओके, थ्याङ्क यू सो मच।
0: हजुर श्रोता, र प्रजिता डङ्गाल हुनुहुन्छ उहाँ दमक झापाबाट, र उहाँ चाहिँ ब्युटिसियन हुनुहुन्छ, विशेष गरेर उहाँको चाहिँ हर्बल प्रोडक्टहरू बारेमा हामी कुराकानी गर्नेछौँ। आज स्किन केयर प्रोडक्टहरू उहाँले बनाउनुहुन्छ आफै, र प्रजिताजी तपाईँलाई आजको नारीमा स्वागत छ।
1: थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच हजुरलाई, धेरै धेरै धन्यवाद।
0: मेरो तर्फबाट मात्र नभएर सम्पूर्ण भनौँ बिएफपिएस गोर्खा रेडियोको श्रोताहरू, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट यहाँलाई स्वागत।
1: थ्याङ्क यू सो मच। हरे कृष्ण
0: हरे कृष्ण हरे कृष्ण। अनि तपाईँ कृष्ण भक्त हुनुहुन्छ होइन, र आज खुसी लागिरहेको छ एकजना कृष्ण भक्त आउनु भएको छ हाम्रो कार्यक्रममा, र भनेपछि कोहिनूर ब्युटी पार्लर होइन तपाईँको?
1: हजुर
0: हजुर म्याम। र श्रोता दमक झापाबाट हुनुहुन्छ, सबैभन्दा पहिला चाहिँ प्रजिताजी आज भोलि दमकको हालखबर के छ त्यो सुनाइदिनुहोस् न, हालखबर के छ, मौसम कस्तो चलिरहेछ?
1: एकदम रमाइलो छ यतिखेर, यहाँ नर्मली पानी पनि परिरहेको छ, वर्षा साउन लागिरहेछ, यो समय किसानहरूको उब्जाउको समय पनि होइन, रमाइलो गर्मी थोरै त्यसमा तातो चिसोको कम्बाइन छ, समग्रमा रमाइलो छ यता।
0: हजुर हजुर, आफ्नो ठाउँ सानैदेखि बसेको हुर्केको जन्मेको ठाउँ जहिले तहिले रमाइलो लाग्छ पनि होइन, जस्तै गर्मी होस् होइन रमाइलो लाग्छ, जस्तै जाडो होस् रमाइलो लाग्छ होइन?
1: हजुर हजुर म्याम, त्यो आफ्नो ठाउँमा भयो रमाइलो लाग्ने, आफू जन्मेको ठाउँ। अब एज हामी स्पिरिचुअल पर्सन एउटा स्थानलाई मात्रै पनि मान्दैनौँ, खासमा वासुदेव कुटुम्बकम मानिन्छ होइन, एउटा विश्व नै हाम्रो घर हो भन्ने मान्यता हुन्छ यसमा चाहिँ। जस्तै कुनै दायरा हुँदैन, बडीको शरीरको एउटा दायरा भए पनि, शरीरको एउटा स्थान भए पनि, एज अ सोल आत्माको चाहिँ कुनै एउटा स्थान हुँदैन, दायरा हुँदैन भन्छ। त्यसमा म एकदम ट्राभल गर्न मन पराउने मान्छे भए, त्यो भएकोले चाहिँ समग्रमा जता जताको मौसमहरू राम्रो छ त्यति त्यति एट्र्याक्सन भइ पनि हाल्छ। र साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ एज अ सोलको रूपमा हेर्छु, सोलको रूपमा चाहिँ एउटा स्थान, एउटा देश, एउटा व्यक्ति भन्दा पनि पुरा संसारै मेरो घर, यसले ह्याप्पिनेस पनि दिन्छ अलिकति। कस्तो हुन्छ भने तपाईँको एज अ सोलको रूपमा जानुभयो भने तपाईँको आकाश नै छानो बन्छ, धरती नै घर बन्छ कि होइन। मैले एउटा सानो कविता लेखेको थिएँ कि यसमा सुरुमा, आकाश छानो घरको मेरो ओछ्यान धरतीको सेरो फेरो होइन। तपाईँको अब हामी अनसेटिस्फाई हुन्छ नि, अपेक्षा एक्सपेक्टेसन धेर भएर त हुन्छ, यो संसार नै मेरो हो भन्ने तरिकाले स्वीकार गरिसकेपछि एज अ सोलको रूपमा जान्छ, त्यसले चाहिँ हामीलाई एकदम ह्याप्पिनेस पनि प्रदान गर्छ। यो चाहिँ एउटा खुसी हुने एउटा माध्यम पनि हो स्पिरिचुअल लाइफमा, त्यो एउटा चाहिँ डिफ्रेन्स पार्ट हुन्छ
0: है, मेरो एक्सपिरियन्स हो त्यो चाहिँ। हजुर हजुर, अब वसुधैव कुटुम्बकम भनेपछि त सबै आफ्नो सबै मेरो होइन, त्यसले गर्दाखेरि जे होस् तपाईँको स्पिरिचुअल यात्रा एकदमै रमाइलो रहेछ भन्ने चाहिँ हामीले बुझ्यौँ भर्खरै तपाईँको भनाइबाट। र अब यता तपाईँको यो हर्बल स्किन केयर प्रोडक्ट जुन चाहिँ छ होइन, यसमा चाहिँ तपाईँ कहिलेदेखि हुनुहुन्छ?
1: यो मैले स्टार्ट गरेको चाहिँ सानोदेखि भनौँ न, मैले एज अ पर्सनल रूपमा स्टार्ट गरेको चाहिँ सानोदेखि, जस्तै म चाहिँ अलिकति क्युरियोसिटी हुने सानैदेखि खोज गर्ने अथवा कुनै कुराहरू भयो भने कसैले रेडियो टेलिभिजन हेरेर युट्युब हेरेर गुगल हेरेर उनीहरूले चाहिँ कसले के खाँदैछ कसले के गर्दैछ को कति माथि गयो को कति तल छ भन्ने कुराहरूमा चाहिँ ज्यादा टाइम स्पेन्ड गर्छ भने मैले चाहिँ डेली पनि हेरेरै पनि कुनै कुरामा चाहिँ यसलाई कसरी प्रयोग गर्न सकिन्छ यसलाई कसरी एप्लाई गर्न सकिन्छ यो गर्दा कस्तो हुन्छ भनेर एक्सपेरिमेन्ट गर्नेमा पर्थे अनि सानोमा मेरो मुवाहरूले आमाहरूले लगाइदिएको देख्दै क्या मेरो चाहिँ अलिकति रङ थियो फेसमा अनि मेरो माताजी जो हुनुहुन्छ उहाँले चाहिँ मलाई दही बेसार अनि त्यसमा चिनी मेल्ट गरेर लगाइदिने गर्नुहुन्थ्यो क्या अब म 7-8 वर्षको थिएँ सानोमा अनि के गरेको हुन्थ्यो अनि त्यसले चाहिँ मेरो हेयर ग्रोथ जुन हुन्थ्यो त्यसलाई रोक्थ्यो र हेयर झर्थ्यो कि अनि यसले त काम गर्दो रहेछ मैले त्यसलाई एक्सपेरिमेन्ट गर्थेँ मतलब बच्चादेखिको मेरो एउटा दिमागमा थियो पछि मैले यसलाई स्टार्ट नै गरेको चाहिँ पछि अहिले 10 वर्ष भयो त्यतिखेर चाहिँ मैले चाहिँ अब होइन यसलाई म एज अ बिजनेसको रूपमा स्टार्ट गर्छु भनेर त्योभन्दा अगाडि चाहिँ मैले अध्ययन गरेँ पढेँ एज अ म अहिले आयुर्वेदिक वैद्य हुँ बिचमा मैले धेरै कुराहरू पढेँ पढ्नको लागि त मैले पार्लरमा पनि मास्टर गरेँ मेकअप आर्टिस्ट पनि पढेँ होटल म्यानेजमेन्ट पनि पढेँ ब्याचलर पनि गरेँ कमर्समा होइन त्यसमा मैले 15 वर्ष रेडियो टेलिभिजनमा काम पनि गरेँ पत्रकारिता पनि पढेँ त्यो सबै एक्सपिरियन्सको साथमा लास्टमा मेरो जर्नी भयो वैद्यमा र वैद्य गरिसकेपछि चाहिँ डिडिएमा दर्ता भइसकेपछि चाहिँ होइन म यसलाई चाहिँ उत्पादक मसँग जुन खुबी छ जुन मेरो सोच छ यसलाई चाहिँ म व्यावसायिक रूप दिन्छु भनेर चाहिँ यसलाई व्यावसायिक रूपमा स्टार्ट गरेको चाहिँ 10 वर्ष भयो
0: हजुर भनेपछि अहिले वैद्य आयुर्वेदिक वैद्यको रूपमा पनि तपाईँ काम गर्दै हुनुहुन्छ भनेपछि होइन अनि यो विशेष गरेर अब यो तपाईँको वैद्य जुन काम गर्दै हुनुहुन्छ त्यसमा पनि अब जडीबुटीकै आयो काम होइन दबाई पानी गर्नलाई त जडीबुटीकै आयो यता अब फेरि तपाईँको स्किन केयरमा पनि तपाईँ हर्बल नै चलाउनुहुन्छ जडीबुटी नै चलाउनुहुन्छ होइन अनि यो अहिले जडीबुटीको स्किन केयर प्रोडक्टमा चाहिँ बिजनेस कस्तो चल्दैछ यो प्रोडक्ट कतिको चल्छ हर्बल प्रोडक्ट कतिको चल्छ
1: मेरो चाहिँ एकदमै राम्रो छ किन भन्नुहुन्छ भने मेरो चाहिँ मेहनत पनि राम्रो छ भनौँ न हुन त हरेक व्यक्तिले आफ्नो प्रोडक्टहरूलाई राम्रो नै भन्नुहुन्छ एज अ व्यावसायिक धर्म पनि हो व्यवसायको कि मेरो सामान राम्रो छ भन्ने तर नेपालमा उत्पादित वस्तु हो यो होइन अब यसको यो डब्लुएचओले बनाउन चाहेन अथवा यो नबनाएको किनकि अब डब्लुएचओले त संसार परिवर्तन गरिसकेछ कत्रो कत्रो खोपहरू स्थापना भएको छ इभन क्यान्सरको लागि रोबोट तयार भइसक्यो यो सबै सिचुएसनमा एउटा चायापोतो जाने डन्डी फोरको दागहरू जाने स्किनको पोर्सहरू पर्मानेन्टली जाने औषधि बनाउन सक्दैन भन्ने कुरा चाहिँ मलाई लाग्दैन तर उसले किन बनाउन चाहेन भन्ने कुरा चाहिँ म पर्सनली यस विषयमा जान्न तर चायापोतोको अहिलेसम्म चाहिँ यो जुन दागहरू हुन्छ यसको पर्मानेन्ट एलोप्याथिक ट्रिटमेन्ट चाहिँ विश्व बजारमा छैन नेपालमा मात्र होइन विश्व बजारमा नै छैन अब यो नभएको कन्डिसनमा एज अ आयुर्वेदिक प्रोडक्टले यसरी काम गरिरहेको छ कि हामीसँग लगभग 5,000+ बढी रिभ्यूहरू छ कस्टमरहरूको इन्टरभ्यूहरू हामीले पोस्ट गरेका छौँ र यसले चाहिँ व्यक्तिहरूमा विश्वास पनि बढाएको छ हामीले नर्मली सुरु गरेको यो 20 प्याकबाट हो हेरौँ न त कस्तो हुन्छ भनेर त्यतिखेर चाहिँ हामीले कोहिनूर स्पा भनेर हाम्रो आयुर्वेदिक पसल फर्म दर्ता गरेका थियौँ त्यसमा हाम्रो स्पा मतलब लेडिजहरूको स्पा हुन्थ्यो आयुर्वेदिक ट्रिटमेन्टहरू हुन्थ्यो आयुर्वेदिक फेसियलहरू हुन्थ्यो त्यो गर्दा गर्दै अब यसलाई पनि राखौँ न त भनेर मैले फेसियल गरेको व्यक्तिहरूलाई एउटा एउटा दिनको लागि एक एक बट्टा स्टार्ट गरेका थिएँ क्या तर यस्तो रिजल्ट आउँथ्यो कि उहाँको माइजू आउनुहुन्थ्यो उहाँको दिदी आउनुहुन्थ्यो उहाँको बहिनी आउनुहुन्थ्यो अनि मलाई फेरि चाहियो भन्दै आउनुहुन्थ्यो र उहाँहरूले एज अ कस्टमरकै खुसीले कस्टमरकै रिभ्यूले कस्टमरकै इच्छाले बढ्दै बढ्दै गएर यो चाहिँ पछि इभन हामीले पार्लर पनि छोडेर यसैलाई चाहिँ कन्टिन्युटी दियौँ र यही चाहिँ अहिले 10 वर्षदेखि लगातार चलि पनि रहेको छ र धेरैजना कस्टमर पनि हुनुहुन्छ जो सेटिस्फाई पनि हुनुहुन्छ अब काम गर्दै जाँदाखेरि 5% व्यक्तिहरूलाई संसारमा कसैले पनि खुसी राख्न सक्दैन होइन हरेक कुरामा त्रुटिहरू हुन्छ कुनै कुरामा सेटिस्फाई कम हुन्छ तर 95% रिजल्ट चाहिँ अहिलेसम्म हाम्रो चाहिँ पर्फेक्ट छ र यही रिजल्टको आधारमा हर्बल प्रोडक्ट उत्कृष्ट हो भनेर म भन्न सक्छु किनकि जस्तै तपाईँको थाइराइड भयो तपाईँलाई तपाईँले रेगुलर 15 राइस छोड्नुभयो तपाईँले पुनर्वा बुटी खान थाल्नुभयो त्रिफलाहरू खानुभयो होइन गुर्जोहरू पकाएर खानुभयो एक्सर्साइजहरू योग अभ्यासहरू गर्नुभयो धेरै परेन 15 डेज तपाईँले खानपान चिल्लो पिरो अमिलो गुलियो चिसो सबै छोड्नुभयो पुनर्वाको बुटी खानुभयो गुर्जो खानुभयो तुलसीहरू खानुभयो तपाईँको खानेकुराहरूमा चाहिँ जस्तै कोदोलाई सामेल गर्नुभयो जुनेलोलाई सामेल गर्नुभयो फापरलाई सामेल गर्नुभयो भने तपाईँको थाइराइड 15 डेजपछि जाँच गर्दाखेरि नर्मलमा आउँछ 1-2 बाहेक जसको क्रिटिकल केही केसहरू छैन भने होइन सो हामीले तर थाइराइडको औषधि स्टार्ट गरिसक्यो भने चाहिँ फेरि त्यसलाई ट्रिटमेन्ट गर्नको लागि रेगुलर बेसमा मेडिसिन खानैपर्छ। के कस्तो छ भने तिमीलाई इभन थाइराइड भयो भने जाऊ औषधि खाऊ, तिमीले खानु नै पर्छ, अब यसलाई लाइफ टाइम खानुपर्छ भन्ने खालको थो हुन्छ। र अब आयुर्वेदमा के हुन्छ, तपाईँले 15 दिन त्यसरी आफ्नो हेयरलेसलाई केयर गरेर थोरै मेन्टेनेन्स गर्न सक्नुभयो भने त्यो सधैँलाई निको हुन्छ होइन। सो यो प्याक पनि त्यस्तै छ, तपाईँको बाहिरको ट्रिटमेन्ट लाउनु लाउन्जेल ठिक हुन्छ, फेरि समस्या हुन्छ, तर यो जाँदैन, ढिलो जान्छ, तर पर्मानेन्ट रिजल्ट आयुर्वेदिक तरिकाले दिइरहेको छ। सो हर्समा मलाई पर्सनल विश्वास छ। र जति पनि अहिले एलोपेथीका मेडिसिनहरू भन्छ त्यो पनि हर्बलहरूबाटै त भन्यो, नेपालबाटै जडीबुटी जान्छ, भारतबाट जडीबुटी जान्छ, इभन क्यान्सरको मेडिसिनहरू बनिरहँदा पनि हर्बल जे कुरामा पनि हर्बल नै प्रयोग हुने हो, बस त्यसमा रसायन तत्त्वहरू मिक्स भएर आएको हुन्छ। आयुर्वेदिक हाम्रो देशमा आयुर्वेदको खजाना हो होइन, यहाँ त प्रयोग गर्न सके धेरै कुराहरू छ, सरकारले पनि यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, अहिले त मान्छेहरू धेरै यो आयुर्वेदतिर ढल्केको छ भनौँ, होमियोप्याथीतिर ढल्केको छ भनौँ होइन। तपाईँले भन्नुभयो जस्तो अघि, अब यो जतिको हर्बल जडीबुटीले भनौँ न होइन, यो स्किनको प्रब्लमहरू पनि सल्भ हुन्छ, त्यतिको चाहिँ एलोपेथी दबाईहरूले, एलोपेथी क्रिमहरूले, अरू स्किन केयर भनौँ, केमिकल मिसिएको स्किन केयरले त्यति चाहिँ इफेक्टिभ हुँदैन भनेर जुन भन्नुभयो, त्यो साँच्चै नै यसो बुझ्दाखेरि हो पनि जस्तो लाग्छ होइन। भनेपछि बिजनेस त धेरै ठुलो बनाउनु भएको रहेछ मैले यसो तपाईँको कुरा अहिले बुझ्दाखेरि होइन। के चाहिँ पाइन्छ तपाईँको विशेष गरेर स्किन केयर प्रोडक्टमा चाहिँ?
1: हामीसँग चाहिँ स्किन केयर हो विशेष गरेर अहिले म्याक्सिमम हुने भनेको चाहिँ, अब सबैजनाले चाहेपत्रकै समस्या छ, किनकि नेपालमा विशेष गरेर महिलाहरूको चाहिँ के खालको बानी हुन्छ भने उहाँहरूले चाहिँ एक्सपेरिमेन्ट ज्यादा गरिदिन्छ क्या आफ्नो फेस कि यो लाउँदा पो राम्रो हुन्छ कि त्यो लाउँदा पो राम्रो हुन्छ कि, अब हुन पनि अब धेरैजना हामी अशिक्षित पनि हुन्छौँ अनि कहिले काहीँ अब ट्रस्ट पनि हुन्छ नि त, बा भइहाल्छ कि भयो भने त राम्रो हुन्थ्यो भन्ने हुन्छ, त उहाँहरूले चाहिँ फलानुले यो क्रिमले पोतो जान्छ हो भन्यो भने त्यसलाई नै एक्सपेरिमेन्ट गरिदिइहाल्ने होइन, यसले चाहिँ राम्रो हुन्छ भन्यो भने त्यसलाई नै एक्सपेरिमेन्ट गरिदिइहाल्ने हुन्छ होइन। सो त्यस्तो भइसकिसकेपछि चाहिँ उहाँहरूले चाहिँ प्राय मसँग आउने कस्टमरहरूले चाहिँ डक्टर पार्लर भएको जति सबै मेडिसिनहरू आफ्नो युज गरेर अनि स्किनलाई एकदम ड्यामेज बनाएर आउनु भएको हुन्छ कि, अनि त्यस्तो कन्डिसनमा भएको पनि अब निको त हुन्छ, तर अब उहाँहरूले चाहिँ धेरै एक्सपेरिमेन्ट गर्ने भएकोले नेपालमा म्याक्सिमम चाहिँ चायापोतोकै समस्या छ कि, अनि चायापोतो भयो, चायापोतो हामीले एक सेटले 30% ग्यारेन्टी गर्छौँ एकैचोटि सबै जाँदैन आयुर्वेदिक भएकोले, तर जति जान्छ त्यो पर्मानेन्ट जान्छ, नेचुरल जान्छ। र पिम्पल्सको हामीले 100% दिएको हुन्छौँ, डन्डीफोरहरू 100% जान्छ, दागहरू त्यसमा पोर्सहरू स्कार्सहरूको 30% दिएको हुन्छौँ, ग्यास्ट्राइटिसको लागि हामीले लगभग 100% नै दिया हुन्छौँ होइन, यदि केटिकलभित्र कुनै समस्या छैन भने, कन्स्टिपेसन भयो विशेष गरेर हेयर फल कन्ट्रोल वेलहरू भयो, एक्जिमाहरू भयो, दादहरू भयो, यसको विशेष गरेर स्किनसँग रिलेटेड प्रडक्टहरू चाहिँ हामीले बनाइरहेछौँ र त्यही अनुसार चाहिँ मार्केटमा पनि गइरहेछ।
0: हजुर, भनेपछि तपाईँको स्किनको प्रब्लमहरूको लागि चाहिँ, स्किन रोगहरूको लागि चाहिँ होइन, त्वचाको रोगहरूको लागि चाहिँ विशेष गरेर मेडिकेसनहरू बनाउनु हुँदो रहेछ। भनेपछि मैले सोचेँ स्किनको लागि भनेपछि हाम्रो हुन्छ नि डेली युजको मोइस्चराइजरहरू, टोनरहरू, मैले चाहिँ त्यो सोचेको
1: थिएँ, सनस्क्रिन, मोइस्चराइजिङ, टोनर हामीसँग चाहिँ एज अ आयुर्वेदिक भएकोले चूर्णहरू मात्रै एभाइलेबल हुन्छ। चूर्णहरू चाहिँ जस्तै मोइस्चराइजिङ सनस्क्रिन टोनर सिरमहरूले चायापत्तो निको बनाउने होइन कि, मोइस्चराइजिङको काम स्किनलाई नमी राख्ने हो, मोइस्चर गर्ने, सनस्क्रिनको काम बढी अझ नडरोस् भनेर घामबाट प्रोटेक्सन गर्ने भयो, सिरमहरूले स्किनलाई ग्लोहरू राख्ने भयो, कहिले काहीँ पोर्सहरूलाई काम गर्छ होइन, नाइट क्रिमले पनि नाइटमा स्किनलाई मोइस्चर गर्ने काम मात्रै हो। सो यिनीहरू चायापत्तो हटाउनको लागि मार्केटमा आएको होइन, यिनीहरूले स्किनलाई हेल्प गर्नुको लागि मात्रै यिनीहरूको काम हो है। सो चायापत्तो हटाउनको लागि मार्केटमा आउने क्रिम भनेको स्टेरोइड भएको क्रिमहरू हुन्छ, जुन चाहिँ डक्टरहरूले दिने अथवा पार्लरहरूमा विभिन्न पाइएका क्रिमहरू पनि हुन्छ, त्यो चाहिँ स्टेरोइड भएको क्रिमहरू हुन्छ। अब हामीले चाहिँ सनस्क्रिन मोइस्चराइजिङ आफै बनाउन सक्दैनौँ, हामीसँग चाहिँ चूर्णहरू मात्र हुन्छ, र सनस्क्रिन मोइस्चराइजिङ टोनर जुन बेसमा चाहिन्छ त्यो चाहिँ हाम्रो कन्टेन्टमा उत्पादन हुन्छ, त्यो चाहिँ हामीले इन्डियाबाट नै ल्याउँछौँ र त्यसमा हामीले सेट बनाएर चाहिँ दिएको हुन्छ। अब त्यसमा सनस्क्रिन मोइस्चराइजिङ टोनरहरू चाहिँ हामीले उत्पादन गराउँदैनौँ, यो चाहिँ हाम्रो उत्पादन हुँदैन, हाम्रो चाहिँ जुन चायापोतोको औषधि हुन्छ मेन त्यो मेडिसिनहरू चूर्णहरू चाहिँ उत्पादन हुन्छ।
2: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के, यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
0: विश्वभरि सरिएर बस्नुभएका श्रोताहरू विशेष गरेर उहाँको चाहिँ चाया पोतोको भनौँ अनुहारमा निस्केको दागहरूको भनौँ स्किनमा निस्किने जति पनि प्रब्लमहरू हुन्छ दागहरू हुन्छ त्यसको लागि चाहिँ विशेष गरेर उहाँले जडीबुटीद्वारा औषधि बनाउनु हुँदो रहेछ भन्ने बुझ्यौँ र अब तपाईँ वैद्य पनि हुनु चाहिँ एज अ वैद्य चाहिँ तपाईँले के कस्ता रोगहरू हेर्नुहुन्छ
1: यस्तो हुन्छ अब मैले रोगहरू हेर्नको लागि चाहिँ मैले डक्टर नै पढ्नुपर्ने हुन्छ होइन एज अ वैद्यको रूपमा चाहिँ हामीले प्रोडक्टहरू बेच्ने र बनाएका औषधिहरू बेच्ने एज अ नर्सको रूपमा भनौँ न वैद्य भनेको चाहिँ जस्तै एलोप्याथिकमा नर्स भनेको जस्तै वैद्यको पोजिसन हुन्छ र उहाँहरूको चाहिँ जस्तै डक्टर जाँच्ने भन्दा पनि डक्टरको इन्स्ट्रक्सनहरूलाई फलो गर्ने हुन्छ अनि जस्तै मैले चाहिँ क्लिनिक खोलेर बस्न पायो फार्मेसी जस्तो आयुर्वेदिक फार्मेसी र त्यसमा चाहिँ डक्टर हायर गरेरै मेडिसिनहरू चाहिँ गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ मैले अरूले बनाएको प्रडक्टहरू चाहिँ यसरी बेच्नुपर्ने हुन्छ र मेरो चाहिँ त्यो बेसमा एज अ वैद्य पढे पनि मेरो चाहिँ त्यो बेसमा हुँदैन मेरो चाहिँ पर्सनल आफ्नै स्किनसँग रिलेटेड त्यही भएर यो कस्मेटिक र यता आयुर्वेदिक कस्मेटिक टाइपमा मिक्स भएर चाहिँ हामीले सञ्चालन गरिरहेछौँ जस्तै मैले भन्न सक्छु यसमा मतलब विभिन्न जानकारी दिइरहन्छु यो रोग लाग्दा यस्तो हुन्छ यो रोग लाग्दा यसरी यो ट्रिटमेन्टहरू यो खान सक्नुहुन्छ भनेर तर पर्सनल त्यो रोगहरू खानको लागि चाहिँ मेडिसिन बनाउने अलाउड हुँदैन मलाई
0: हजुर अनि तपाईँ एक्लैको हो कि यो बिजनेस कतिजना अरू पनि हुनुहुन्छ
1: यो मेरो पर्सनल बिजनेस हो मैले हजुरलाई सुरुमै भने एज अ सुरुमा हामीले पार्लरमा 10 वर्ष अगाडि पार्लरको लागि गरौँ न त भनेर 20 वर्षबाट स्टार्ट गरेँ स्टेप बाई स्टेप बढ्दै गएको कस्टमरकै चोइसमा बढ्दै गएको है यो चाहिँ गर्न सक्दाखेरि नेपालमा पनि धेरै कुरा हुन्छ भन्ने कुरा चाहिँ मलाई यो विषयले ट्रस्ट लाग्छ कि यहीँ बसेर पनि हामीले बुद्धि भयो होइन अब दिनभरि हामीले मोबाइलमा दुनियाँभरिको भिडियो हेर्नुको साटो दुनियाँभरि स्क्रोल गर्नुको साटो कसरी हुन्छ ससाना बिजनेसहरू चाहिँ स्टार्ट गर्न सक्छौँ यसले चाहिँ हामीलाई आत्मनिर्भर बनाउँछ जस्तै मैले धेरै देखिरहेको हुन्छु महिलाहरूको स्थिति तपाईँको दिनभरि मोबाइल हेरिरहेको हुन्छ अनि टिकटक हेरो अनि कन्ट्रोभर्सीमा फस्यो फलानु डिस्काना मजा आल्यो त्यसमै त्योभन्दा पनि त्यही चलिरहेको ठाउँमा जस्तै कोही टिकटकर हुनुहुन्छ फेमस हुनुहुन्छ त्यहाँ कन्ट्रोभर्सी भन्दा पनि त्यस बिचमा आफ्नो बिजनेसलाई केही स्टार्ट गर्न सक्नुभयो उहाँहरूले जोड्न सक्नुभयो भने चाहिँ त्यसले उहाँहरूलाई आत्मनिर्भर बनाउँछ त्यो चाहिँ बुद्धि हो व्यापार भनेकै बुद्धि भन्छ होइन जहाँ जे कुराको अभाव छ त्यसलाई स्टार्ट गर्नु चाहिँ बिजनेस भन्छ क्या जस्तै तपाईँ कलेजको बाहिर तपाईँ हेर्नुभयो भने त्यहाँ के खानेकुरा अभाव छ तपाईँ के स्टुडेन्टहरूलाई चाहिन्छ त्यो अनुसारको बिजनेस स्टार्ट गर्नुभयो भने त्यहाँ चल्छ मैले समग्र नेपाललाई मेरो हिसाब लगाएँ कि नेपालमा के समस्या छ र के समस्या छ जुन नेपालमा समाधान भएको छैन भन्दाखेरि मैले सबैभन्दा धेरै विश्वमा बिक्री हुने भनेको महिलाहरूले प्रयोग गर्ने कस्मेटिक सामानहरू है वर्ल्डमा सबैभन्दा धेरै मार्केट भनेको अब यसमा नेपालमा के छ भन्दाखेरि सबैजनाको समस्या छ चाहे पोतोको अब यसलाई कसरी निको बनाउन सकिन्छ त कसरी पर्मानेन्ट क्योर गर्न सकिन्छ त मेरो खोज भगवान्को इच्छा साथमा संयोग सबै कुराहरू मिक्स भएर चाहिँ यो बन्या हो र नेपालमै पहिलो हो नेपालमा मात्र होइन विश्वमै पहिलो होला यसरी चाया पोतो निको भयो भनेर चाहिँ कस्टमरहरूको रिभ्यू भएको हामीसँग 10 वर्षदेखिको कस्टमर हुनुहुन्छ जसको चाहिँ अहिलेसम्म फर्किया पनि छैन होइन उहाँहरू खुसी पनि हुनुहुन्छ यसरी नेचुरल रूपमा गएको चाहिँ विश्वकै एक हो र यसमा चाहिँ अब हुन त आयुर्वेदिक कुराहरूमा सरकारको त्यत्रो धेरै चासो विषय रहेको हुँदैन तर चासो दिने हो भने चाहिँ नेपालमै उत्पादित भएको यो चिजले होइन सरकारले चासो दिँदा चाहिँ विश्व बजारमा यसलाई लान सक्दाखेरि सरकारी तौरमा अझ धेरै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ
0: हजुर हजुर अनि त्यो जडीबुटीहरू चाहिँ तपाईँ कहाँबाट ल्याउनुहुन्छ
1: जडीबुटीहरू सबै नेपालबाटै आउँछ यो चाहिँ अब जडीबुटी गर्न थाले जस्तो खोज गर्नुपर्छ कि कहाँ पाउँछ के हुन्छ कुन प्रडक्ट चाहिन्छ मलाई भनेर र यो सबै नेपालमै उत्पादित भएको गाउँघरमा उत्पादित हुने जडीबुटीहरू नै रहन्छ कतिपय यहीँ पाइन्छ होइन कतिपय चाहिँ मगाउनुपर्छ पहाडी भूभागबाट काठमाडौँबाट पनि आउँछ किनकि काठमाडौँमा पनि अहिले धेरै जडीबुटीहरूमा चाहिँ एक्टिभ भइसक्नु भएको छ मान्छेहरू. कोरोना पछाडि विशेष गरेर जडीबुटी अनि स्पिरिचुअल लाइफ दुइटै मान्छेहरूमा चेन्ज भएको छ क्या. कोरोना भाइरस जुन आयो त्यसले चाहिँ जडीबुटी कतिको आवश्यक रहेछ अनि स्पिरिचुअल लाइफ पनि कतिको आवश्यक रहेछ, लाइफ इज नथिङ भन्ने कुराहरू चाहिँ रियलाइजेसन गर्नुभएको छ धेरैले. त्यही भएर अहिले आयुर्वेदिक व्यवसायहरू फस्टाउँदै पनि छ र आयुर्वेदमा मान्छेहरू तनाएको पनि हुँदै हुनुहुन्छ र ट्रस्ट पनि गर्दै हुनुहुन्छ.
0: हजुर हजुर हजुर. अनि अब तपाईँ एउटा भनौँ ब्युटिसियन, ब्युटी पार्लर सञ्चालन गरेर पहिला होइन, त्यसपछि आफै मेकअप आर्टिस्ट हुँदै आरजे विजे हुँदै अहिले एउटा आयुर्वेद औषधिहरू बनाएर स्किनको लागि सानोतिनो वैद्यखाना नै भनौँ होइन खोलेर बस्नु भएको छ, स्किनको प्रब्लमहरू सल्भ गर्नुहुन्छ. यो यात्रा अलिकति तपाईँको शब्दमा सुनौँ न, यो आरजे विजे हुँदै हुँदै हुँदै तपाईँको अहिलेको वैद्यखानासम्मको
1: लाइफमा जे कुराहरू पनि हुन्छ त्यो त हाम्रो कर्म हो होइन. पूर्वजन्मको प्रारब्ध अनुसार नै हाम्रा कार्यहरू लिखित हुन्छ. अनि खासमा भन्यो भने अब साइन्टिफिक रूपमा भन्नुहुन्छ भने तपाईँको सबकन्सियस माइन्ड हो, तपाईँको सबकन्सियस माइन्डले कसरी वर्क गर्छ भन्ने कुरा हुन्छ. अब प्रारब्ध कर्मको हिसाबमा हामीले स्टेप बाई स्टेप कार्यहरू पाइरहेका हुन्छौँ, खासमा हाम्रो इच्छाले हुँदैन भनिन्छ. तर फेरि साथमा त्यो इच्छाले पनि हुन्छ र त्यो इच्छा चाहिँ खासमा भन्यो भने फेरि बुद्धिको रूपमा भगवानै आउनुहुन्छ, भगवान्ले नै दिनुभएको हुन्छ भन्ने कुरा हामीले मानिरहेको हुन्छौँ. र यसमा मेरो सबकन्सियस माइन्ड अलिकति डिफ्रेन्स थियो, मतलब मलाई केही आफ्नै गर्नुपर्छ. म गर्थेँ, क्युरियोसिटी राख्ने व्यक्ति सानैदेखि नै मलाई रेडियो टेलिभिजनमा आकर्षण थियो. मैले रेडियोमा काम गर्दा मेरो एज 15 इयर्सको थियो, 15 वर्षको. म सानो उमेरमा रेडियोमा काम गरेँ. त्यतिखेर हामीले रेडियोमा काम गर्दाखेरि हाम्रो इन्टरभ्यूहरू हुने अनि मान्छेहरू अटोग्राफ लिनु आउने होइन, मतलब अहिलेको सलमान खान जतिकै क्रेज हुन्छ क्या त्यो टाइमको रेडियो कर्मीको, मेरो टाइममा थियो. र त्यतिखेर अब आफ्नो इच्छा अनुसार म केही गर्छु, म केही बन्छु भन्ने इच्छा अनुसार स्टेप बाई स्टेप हुँदै गएको कुरा हो. रेडियोमा काम गरेँ, अलि पछाडि होइन केही गर्नुपर्छ भने टेलिभिजन जोइन गरेँ. त्यो काम गर्दा गर्दै चाहिँ मेरो विवाह भयो होइन. विवाह पछि पनि मैले आफ्नो पढाइलाई कन्टिन्यू राखेँ. मेरो हस्बेन्ड एकदमै हेल्पफुल हुनुहुन्थ्यो त्यो कुरामा. विवाह पछि पनि पढाइलाई कन्टिन्युटी दिएँ मैले. पढाइ साथसाथमा बिहा पछि नि मैले वैद्य पनि पढाएँ, होटल म्यानेजमेन्ट पनि पढाएँ हो, अनि तपाईँको पार्लरमा मैले मास्टर गरेँ. त्यो पनि विवाह पछि नै हो. मेरो हस्बेन्ड सपोर्टिभ हुनुहुन्थ्यो, यतिसम्म सपोर्टिभ कि तपाईँको मैले 8-10 वटा कन्ट्रीहरू जस्तै फ्रान्स, फिनल्यान्ड, अस्ट्रेलिया लगायतका धेरै सेन्जन राष्ट्रियहरू घुम्ने अवसर पाएँ. त्यो पनि म सिङ्गल घुम्थेँ. मेरो हस्बेन्ड चाहिँ मलाई सिक्छ केही गर भनेर सिक्न अग्रसर गराउनुहुन्थ्यो. उहाँको सपोर्ट साथले गर्दाखेरि चाहिँ मैले बिस्तारै एचिभ गर्दै गएँ. र पछि गएर चाहिँ अब मेरो पार्लरमा यो मैले जुन मेडिसिन अब एज अ लिगलाइज हुनु पर्यो नि त कामहरू गरेपछि त, अनि मैले यो प्रोडक्ट चलाउनु थालेर एकदम चल्दै जाने भइसकेपछि चाहिँ मैले वैद्य पनि पढ्नुपर्छ है भनेर चाहिँ, अनि मैले खासमा त्यस पछाडि चाहिँ वैद्य जोइन भएर यसलाई लिगलाइज गरेको. न त यो जुन प्रोडक्टहरू उत्पादन भयो यो चाहिँ वैद्यमा पढाइँदैन, यो वैद्यमा स्किनबाट यो लगाउँदा हुन्छ भनेर अलिअलि हेल्प हुन्छ, तर जुन तरिकाले मैले चलाएको हुन्छु त्यसरी चाहिँ पढाइँदैन. यो चाहिँ मेरो पर्सनल आफ्नो दिमाग खोज अनि अनुसन्धान साथमा यो चाहिँ 2-4 जना व्यक्तिलाई सुरुमा गरेको एक्सपेरिमेन्टबाट चाहिँ भएको हो.
0: हजुर हजुर. अब एकातिर श्रीमानको सपोर्ट, अर्कातिर श्री कृष्णको आशीर्वाद होइन. तर अब कृष्ण भक्तमा लिन हुनुहुन्छ तपाईँ होइन, आध्यात्मिक मार्गमा स्पिरिचुअल पाथमा तपाईँ धेरै गहिरो तरिकाले लाग्नु भएको रहेछ भन्ने तपाईँको भनाइहरूबाट हामी बुझ्न सक्छौँ. कसरी चाहिँ कृष्ण भगवान कृष्णप्रतिको लगाव भनौँ, उहाँप्रति समर्पण कसरी सुरु भयो?
1: समर्पण भन्दा पनि भक्ति भनेको त चार प्रकारले आउँछ, जस्तै अर्थो जिज्ञासु भन्छ, त्यस्तै गरेर तपाईँको ज्ञानी भन्छ होइन, अर्को भन्छ दुखी. क्या मान्छे चार प्रकारको व्यक्ति चाहिँ भगवान्को शरणमा जान्छ. जस्तै तपाईँलाई धन चाहियो भने मान्छे भगवान्को शरणमा जान्छ होइन, भगवान् मलाई चाहिँ अलिकति धन दिनुहोस्, गणेशजी मलाई फलाना यति प्रोभाइड गर्नुहोस्, म हजुरलाई यति प्रोभाइड गर्छु, शर्त राखेर चाहिँ जान्छ होइन. अर्को हुन्छ दुखी, कोही अब घरमा एकदम दुःख पर्यो, केही भयो, समस्या भयो भने जान्छ. थर्ड व्यक्ति हुन्छ जिज्ञासु, के रहेछ त क्युरियोसिटी, के रहेछ त बुझाउन त, के रहेछ सोल भनेको खोज्दै जाँदा हुन्छ. एउटा ज्ञानी हुन्छ, उसलाई पूर्वजन्मको कर्म पनि हुन्छ, उसको ज्ञान मार्फत अध्ययन गरेर उसले जाने गर्छ. अब यसमा चाहिँ मेरो सुरुमा स्पिरिचुअल लाइफ चाहिँ अलिकति होइन भयबाट नै सुरु भएको थियो, मतलब दुःखबाट. दुःख मतलब कस्तो भने जुन 2012 भूकम्प जान्छ भन्थ्यो नि कि संसार ध्वस्त हुन्छ कि, त्यसपछि 2011 अब 2012 त मरिहालिन्छ, संसारमा के रहेछ त अब यो बुझ्न मन लाग्छ कि, अब कहाँ जान्छ होला, मर्नु त मर्छ, मलाई 100% मर्छ जस्तो लाग्थ्यो त्यतिखेर. मेरो एज पनि सानो थियो, भर्खर बच्चा भएको थियो मतलब एक टाइपको पोस्टमार्टम डिप्रेसन पनि हुन्छ नि दिमागमा त्यस्तो तरिकाले चलिरहेको थियो अनि त्यसपछि मेरो लाइफमा शिवप्रपादको भगवद् गीता यथारूप आयो भगवद् गीता यथारूप मैले पढ्दै जाँदाखेरि ओहो लाइफ त यो पो रहेछ त म त भेजिटेरियन बन्नु आवश्यक रहेछ जीवन भनेको चाहिँ यो रहेछ मसँग त कति म त खासमा सोल रहेछ नि त बडी त होइन रहेछ भन्ने तरिकाले त्यतिखेरदेखि मैले 2011 म अबदेखि कहिले यो माछा मासु चाहिँ खाँदैन भनेर मैले छोडिदिएँ म त्यतिखेरसम्म एकदम क्रेजी मासु बिना खाना नहुने मान्छे र छोड्दै गएपछि अब त्यो एउटा जर्नी भयो स्टार्ट त्यसपछि बुक्सहरू रिडिङ भयो पढ्न थाल्यो माला जपहरू आउन थाल्यो होइन त्यो हुँदै हुँदै खासमा तपाईँ 2-3 रेगुलर एउटा कृष्ण भक्तको सङ्घमा रहनुभयो भने साधु सङ्घमा रहनुभयो भने तपाईँले आफै भगवान्को साक्षात्कार गर्नुहुन्छ क्या हजुरले रियलाइजेसन गर्नुहुन्छ प्रत्यक्ष रूपमा हजुरको आँखाले नदेख्ला तर हृदयले चाहिँ भगवान्लाई फिल गर्न सक्छ सो त्यही स्टेप बाई स्टेप भक्ति भनेको अभ्यास हो अभ्यास मार्फत डिपमा जाने हो चेतनाको स्तर वृद्धि हुने हो होइन सुरुमा चाहिँ हामी यसरी नै लहलैमा रमाइलो तरिकाले ल बुझाउन गराउन भनेर जान्छ तर भगवान्को कृपा भयो भने अहिले कृपा भन्छ भगवान्को कृपा भयो भने चाहिँ हामीलाई अटोमेटिक त्यसको चाहिँ सङ्घहरू पनि प्राप्त हुन्छ साथमा चाहिँ चेतनाहरू पनि चेन्ज हुँदै जान्छ अब अहिलेको चेतनामा तपाईँको मेरो बिजनेस मलाई नभए पनि चल्छ कि बुझ्नु भएन अहिले पनि मैले मेरो लाइफलाई क्याटेगोरी गरेको छु कि म 15 धाम बस्छु र 15 काम गर्छु बिकज लाइफको कुनै पनि भ्यालु छैन ग्यारेन्टी छैन कि मेरो कतिखेर चाहिँ मेरो बडी र सोलको अलग दिशा हुन्छ होइन कतिखेर मैले आफ्नो प्राण पोखेरो छोड्छु भन्ने कुरा चाहिँ मलाई थाहा हुँदैन त यो भ्यालु नभइसकेपछि अब के म 50-60 हुन्जेलसम्म बाँचुला त अनि त्यो टाइममा मैले आफ्नो भक्ति स्टार्ट गरौँला त्यो हुँदैन मलाई के कुराले आनन्द दिन्छ त मलाई के कुराले सेटिस्फाई राख्छ भन्ने कुरा सोच्छु म र मलाई धाममा जुन म बस्छु त्यसले मलाई वृन्दावनको बसाइले एकदम आनन्द दिन्छ सो म 15 धाम बस्छु अनि 15 एज अ गृहस्थ भएकोले मेरो बच्चाहरू पनि मैले हेर्नुपर्छ उनीहरूको पढाइ पनि हेर्नुपर्छ अब यो हाम्रो फ्यामिलियर बिजनेस यहीबाट हामीले सबै कुराहरू मेन्टेनेन्स पनि गर्नुपर्छ र एज अ कर्तव्यको रूपमा कृष्णका भक्तहरूको पालन पोषणकै लागि बच्चाहरूको रेखदेखको लागि मैले आफ्नो बिजनेसलाई 15 कन्भर्ट गरेर 15 म 1 जिउँछु त्यतिखेर मसँग मोबाइल हुँदैन बिजनेस हुँदैन त्यसपछि 15 चाहिँ मैले फेरि काम गर्छु यसरी मैले क्याटेगोरी गरेर आफ्नो लाइफलाई अगाडि बढाइरहेको छु अहिले 2 वर्षदेखि

0: आनन्द कस्तो छ त?
1: यहाँ भन्दा त तपाईँको आनन्दै हुँदैन नि. संसारमा मैले यो गर्दा आनन्द होला कि होइन, यसो गर्दा पो म आनन्दित हुन्छु कि, मैले आनन्द खोज्नको लागि मैले हरेक कुराहरू गरेँ कि. मतलब संसार घुमेँ होइन, म एज अ तपाईँले अब मेरो लाइफको बारेमा हुनुभयो भने आजभन्दा 10 वर्ष अगाडिसम्म मैले मेरो फेसबुकमा, पुरानो फेसबुकमा फोटो भेटिन्छ कि मैले सानो सानो टुपिसहरू लगाएर समुद्रमा सुट गरेको, वाइन खाएको होइन, अनि होल नाइट सिपहरूमा टुर गरेको. लाइफलाई त जिउनु बोल्छ यार, जिन्दगी चाहिँ इन्जोय हो भनेर आफ्नो जीवन जिएको. मैले अहिले पनि मेरा ती भिडियोहरू मैले डिलिट गरेको छु नि, किन गर्ने र, मलाई त्यस्तो इम्पोर्टेन्ट पनि लाग्दैन, पास्ट इज पास्ट भन्ने लाग्छ. सो मेरो पास्ट लाइफ एकदमै इन्जोय गरायो कि, मैले संसारमा के गर्दा खुसी हुन्छ होला, मैले खानेकुरा पनि सब खाएछ, लाउने कुरा पनि सब लाएछ, घुम्ने देशहरू पनि प्रायः प्रायः घुमिसकेर बिल्कुलै आनन्द नहुँदो रहेछ कि. र बिल्कुलै आनन्द नभइसकेपछि चाहिँ आनन्द चाहिँ केमा हुँदो रहेछ भन्दाखेरि निस्वार्थ सेवामा क्या. तपाईँ पैसा कमाउनु, पैसा कमाएर जब कोही बाटोमा व्यक्ति तपाईँले एउटा देख्नुभयो, उसलाई चाहिँ चप्पल नलाइकन हिँडेको व्यक्ति छ, क्यामेरा चाहिँ नराख्नुहोस् एज अ त्यो प्रचार गर्नको लागि. प्रचारक नभइकन उसको खुट्टामा चप्पल लगाइदिनु भयो भने चाहिँ त्यहाँ तपाईँलाई जुन सेटिस्फाई हुन्छ नि, भोकाएको व्यक्तिले खाना दिँदाखेरि त्यो सेटिस्फाई चाहिँ खासमा हुने परमात्मासँगको कनेक्सन हुन्छ क्या. त आनन्द चाहिँ कसरी हुँदो रहेछ भन्दाखेरि, सोलले चाहिँ के खोजिरहेको छ, सोलले एउटा कुरा खोजिरहेको हुन्छ अनि हामी बडीले अर्को कुरा गरिरहेको हुन्छ क्या. आत्मा परमात्मासँग वर्षौँदेखि छुट्टिएको छ, कनेक्सन हुन चाहिरहेको छ, अनि हामी चाहिँ यही संसारमा शरीरलाई मात्रै पोषण गरिरहेछ, आत्मालाई पोषण गरिरहेको छैनौँ. जब तपाईँ सोललाई पोषण गर्न थाल्नुहुन्छ तब आनन्दको स्फूर्त रूपमा आउन थाल्छ, दोस्रोलाई खुसी दिनुहुन्छ. जस्तै अर्को व्यक्तिको खुसीको लागि तपाईँले काम गर्नुभयो भने सन्तुष्ट सबभन्दा धेरै तपाईँलाई हुन्छ. अनि सोलको त कुरै नहुनु, सोललाई आनन्द दिन थाल्नुभयो भने, मलाई सोललाई आनन्द दिनु भनेको परमात्मालाई आनन्द दिनु, र परमात्मासँग कनेक्सन हुन थालिसकेपछि बडी अटोमेटिक रूपमा खुसी हुन्छ, जस्तो सुकै परिस्थितिमा पनि खुसी हुन्छ, जीवनमा आउने दुःखहरूलाई पनि पिएन त हुन्छ एज अ होइन डेबुटीहरूलाई पनि, तर यो मेरो कर्म हो भनेर त्यसलाई एक्सेप्ट गर्न सक्ने क्षमता पनि मन्त्र जपले मेडिटेसनले चाहिँ प्रदान कतिजनालाई सोध्नु न, एउटै बेडमा सुतेको श्रीमान विवाह गरेको 50 वर्ष पछाडि पनि एउटा श्रीमतीले श्रीमानलाई पुरा सेवा गर्छ, श्रीमानले श्रीमतीलाई पुरा सेवा गर्छ, तर पनि उनीहरूलाई सोध्नु कि सन्तुष्ट छौ भन्दाखेरि होइन, यसले यो कुरामा त मेरो मन दुखाएकै थिए, 50 वर्ष सेवा गर्नु न, तर केही न केही कुराले असन्तुष्ट भइरहेको हुन्छ श्रीमान श्रीमती पनि क्या. त्यो तपाईँको 12 बजे राति एउटै ठाउँमा एउटै बेडमा सुतेको बेला श्रीमानको मृत्यु भयो भने श्रीमतीले छिमेकी गुहारमा पुग्छ, एउटा लास बन्छ श्रीमान, डर लाग्छ कि आफ्नै श्रीमतीलाई, आफ्नै श्रीमानलाई आफ्नो श्रीमतीदेखि डर लाग्छ, एक्लै ऊ त्यहाँ स्पेन्ड गर्नुलाई डराउँछ कि होइन. त संसारका सबै सम्बन्धहरू प्रायः प्रायः स्वार्थी हुन्छ, छोराछोरीसँगको आमाको सम्बन्धदेखि बाहेक है, आमाको सम्बन्ध पनि कहिलेकाहीँ स्वार्थी भन्छ. थोरै समयमा तपाईँको एकदम सेवा गर्ने छोरो छ भने उसको प्रेम अलिकति बेसी हुन्छ, छोराले त्यति धेरै केयरिङ गरेन भने उसको पनि मन मर्दै जान्छ, आमाको पनि बुढेसकालमा. यो मतलब संसारै सेल्फिसको एउटा नालमा बाँधिएको छ कि, र योभन्दा बाहिर भनेको चाहिँ सेल्फिसनेस लभ कृष्णसँग, भगवान्सँग, आफ्नो इष्टसँग, चाहे तपाईँ भोलेनाथ मान्नुहुन्छ भने भोलेनाथसँग होइन, कृष्ण मानिन्छ भने कृष्णसँग, अब दुर्गामा मान्नुहुन्छ भने दुर्गा, तपाईँको इष्ट जो हुनुहुन्छ, अब हाम्रो सोल चाहिँ कृष्ण भएकोले मेरो सोल कृष्ण र मेरो सोलको परमपूर्ण भगवान् पनि के हुनुहुन्छ, कृष्ण हुनुहुन्छ. त उहाँहरू दुईजनाको मिलन भइसकेपछि चाहिँ आनन्दको लाउँछ आत्मालाई, आत्मालाई आनन्द आए चाहिँ बढी आफै स्वस्फूर्त रूपमा ठिक हुन्छ म्याम.
0: हजुर, तपाईँ बोलिराख्नुहोस्, म चाहिँ सुनिरहँ जस्तो लाग्यो मलाई. कति मिठो बोल्नु भएको.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्ती

0: अब तपाईँको यो बोलीमा तपाईँको यो आवाजमा मलाई अलिकति छोटोमा गीता सार छोटकरीमा अति नै छोटकरीमा सुनाइदिनुहोस् न प्लिज.
1: गीताको सार भनेको पनि तपाईँको त्यही हो कि हाम्रो जीवन चाहिँ तीनवटा गुणमा बाँधिएको हुन्छ, रजोगुण तमोगुण सत्वगुण, होइन, तीनवटा गुणमा बाँधिएको हुन्छ. र खासमा गीताको मेन सार पनि यही हो क्या, कर्तव्य कर्म गर भन्ने कुरा, कि तिमी आत्मा हौ, शरीर होइन है, तिमी शरीर यो शरीर नसर्छ, आत्मा सनातन छ भनेर भगवद् गीता 220 श्लोकमा पनि हजुरले हेर्न सक्नुहुन्छ. अब जातसे ध्रुव मृत्यु ध्रुव जन्म मृत्य त हुन्छ, जन्मपछि मृत्यु छ, मृत्युपछि पुनर्जन्म छ. बारम्बार जन्म मृत्युको कुरालाई लिएर शोक नगर. गीताले सिकाउँछ कर्म गर, फलको आश नगर, आफ्नो धर्म अनुसार चाहिँ कर्म गर, फलमा आसक्ति नगर भनिन्छ 240 श्लोकमा. अर्मण्यवादिकार अस्त्यमा फले सुखदाचन, होइन. त यी सबै कुराहरू जे छ सुख दुःखलाई समभावले हेर है. सुख छ भने दुःख निश्चित छ, तपाईँलाई लाग्दैन सुख आएपछि दुःख निश्चित छ भनेर? तपाईँको लाइफमा सुखै सुख आएको छ त अहिलेसम्म?
0: हजुर हजुर,
1: छैन नि, होइन. दुःख आएपछि दुःख छ, अनि दुःख आएपछि आत्तिनु पनि पर्दैन, फेरि तत्काल सुख पनि आएको छ. हाम्रो एक्सपिरियन्स पनि हो नि, हामीले कति दुःख पनि भोग्यौँ, कति सुख पनि भोग्यौँ, होइन. कहिले हँसाउने कहिले रुवाउने, हामी सोरसँग किन रिसाउने, सुख दुःख चौतारी हो जीवन बिसाउने. लाइफको यो सुख पछि दुःख आउँछ है पार्ट अर्जुन, शोक नगर यो भनेर भगवान्ले चाहिँ बताइरहनु भएको हुन्छ 214 श्लोकलाई है. साइड त मनलाई भगवान्मा लगाओ, स्मरण गर, जप गर, भक्ति गर, मन शान्ति हुन्छ. आत्मालाई परमात्मासँग कनेक्सन गर, अहङ्कार त्याग, म गर्दैछु भन्ने भाव त्याग, यसले आनन्द दिन्छ भन्छ कि. र मैले सक्छु भन्नु जेलसम्म एकदम पेन हुन्छ तपाईँलाई. तपाईँ काम गर्नु, जतिसुकै कर्म गर्नु, मैले गर्दैछु, म सक्छु, म यो फुलफिल गर्न सक्छु, म छोरालाई खुसी दिन सक्छु, म श्रीमतीलाई खुसी दिन सक्छु, म श्रीमानलाई खुसी दिन सक्छु, सासु ससुर आमा भाइ बहिनी यो मैले गर्दाखेरि खुसी हुन्छ. भावे टायर्ड हुन्छ मान्छे, एङ्जाइटी हुने यही कारण हो, डिप्रेसनमा जाने यही कारण हो, टायर्डनेस, म कर्ता भाव. र जुन दिन तपाईँले मैले सक्दैन आई सरेन्डर र जे हुन्छ भगवान्को इच्छाले हुन्छ, अब बाँकी म केही पनि प्रयास गर्दिनँ है भन्ने सोच्नुहुन्छ भने चाहिँ यसले तपाईँलाई एकदमै आनन्द दिन्छ, र आनन्द पनि दिन्छ, सन्तुष्ट पनि दिन्छ, तपाईँ सफल पनि हुनुहुन्छ, भगवान्को शरणमा जानु सुरक्षित पनि हुनुहुन्छ, र सुरक्षा हो. अन्तत अरू केही पनि उपाय छैन है. हरे नाम हरे नाम हरे नाम केवलम कलौ नस्तेव नस्तेव नस्तेव गतिर अन्यथा हुनुहुन्छ भगवान् चैतन्य महाप्रभुले कि कलिना कलियुगमा हरिनाम बाहेक केही उपाय छैन, सर्वधर्म परित्यज्य मामेकम शरणम व्रज भन्नुहुन्छ भगवान् श्रीकृष्णले भगवद् गीता 1866 नम्बर श्लोकमा. त गीताको सार पनि यही हो, कर्मण्यवादिकारस्य मा फले सुखदाचन मा कर्म फल हेतुर्भु माते संगस्त कर्मणि भनिन्छ. तिम्रो अधिकार कर्म गर्नमा छ तर फलको आशा गर्नेमा छैन है. फलको चिन्ताले कर्म नगर, कर्म नगर्ने प्रवृत्तिमा मन नलगाऊ. जब तिमी कर्म गर्छौ तिम्रो कर्म अनुसार, प्रारब्ध अनुसार, तिम्रो मेहनत अनुसार फल सो स्फूर्त रूपमा प्राप्त हुन्छ भनेर चाहिँ भगवद् गीताले
0: हजुर हजुर हजुर हजुर श्रोताहरू, कर्मण्यवादीकर मा फले सुखदाचन, कर्म गर्दै जानुपर्छ. हामीले उहाँले भन्नुभए जस्तै फलको आशा चाहिँ हामीले उहाँमा नै छोड्नुपर्छ, भगवान्मै छोड्नुपर्छ, ईश्वरमै छोड्नुपर्छ, किनभने ईश्वरको इच्छा बिना पत्ता पनि हल्लिँदैन भन्ने हामी भन्ने पनि गर्छौँ, होइन, र दिन पनि लिन पनि उसैले हो. त्यसले गर्दाखेरि आज त हाम्रो प्रजिता डङ्गोल चाहिँ बोलिराख्नुहोस्, म चाहिँ सुनिरहँ जस्तो लागिरहेछ, के गर्नु, कति मिठो बोल्नु हुँदो रहेछ. प्रजिताजी, अब आजको नारीमा हामी छौँ है, समय पनि प्रायः प्रायः समाप्त हुन लाग्यो, र अब जाँदा जाँदै भनौँ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: मैले अब यदि कसकै बारेमा भन्ने हो होइन, एज अ बिजनेसको बारेमा भन्यो भने विशेष तपाईँको प्रोग्राम नारीहरूकै लागि छ. महिलाहरूले आत्मनिर्भर बन्न सक्नुहुन्छ, महिलाहरूले गृहस्थ लाइफ जिउँदै जिउँदै स्पिरिचुअल लाइफ पनि जिउन सक्नुहुन्छ. यदि लेडिजहरू सुखी हुनुभयो भने पहिला महिलाहरू शान्त हुनु पर्यो. महिलाहरू शान्त कसरी हुने भन्दाखेरि इन्टरनेटबाट अलिकति चाहिँ टाढा बस्नु पर्यो. इन्टरनेटलाई युज गर्नुहोस् तर इन्टरनेटले तपाईँलाई युज नगरोस् है. यदि तपाईँ इन्टरनेटबाट अलिकति टाढा बस्नुहुन्छ अनि घरलाई चाहिँ धाम बनाउने कोसिस गर्नुहोस् क्या, घरै वृन्दावन हुन्छ. घरमा वृक्षहरू लगाउनुहोस्, वास्तु प्लान्टहरू लगाउनुहोस्, घरमा कसलाई के मनपर्छ मिठो मिठो खानाहरू बनाउनुहोस्. सबभन्दा पहिला त 3 बजे 4 बजे उठ्नुहोस् तपाईँहरू, कि तपाईँ मेरो सासूलाई देखाउनको लागि म 7 बजे उठ्छु, ती चाहिँ सुत्ने म चाहिँ उठ्ने भन्ने तरिकाले सोच्यो भने यसले ग्रह गोचरहरूलाई पनि बिगारिरहेको हुन्छ. 3 बजे उठेर तपाईँ काम गर्न जानु पर्दैन नि, सासूको लुगा धुन जानु पर्दैन, ससुराको चिया पकाउन जानु पर्दैन. 3 बजे उठेर योग अभ्यास गर्नुहोस्, 1 घन्टा मजाले दगाउनुहोस्, त्यसपछि मजाले चियाहरू खानुहोस्, आफ्नो पानीहरू हर्बल टीहरू खानुहोस्, होइन. योग अभ्यासहरू सकेपछि बिहान उठ्दा बच्चाहरूलाई चट्ट घर सरसफाई गरेर घरमा गङ्गाजल छर्किनुहोस्, बिहान हनुमान चालिसा लाउनुहोस्.

0: डरलाई तपाईँको नेगेटिभ ऊर्जाबाट जोगाउन सक्नुहुन्छ होइन. सो यी सबै कुराहरू गरिसकेर जब घरको गृहका अरू व्यक्तिहरू उठिसकेको हुन्छ नि, तपाईँ आफूलाई पूर्ण रूपमा रिफ्रेसमेन्ट राखिसक्नु भएको हुन्छ. तर त्यो रिफ्रेसमेन्ट भएको स्त्री जो हुन्छ उसले आफूलाई त दिनभरि स्फूर्त राख्छ, घर परिवारलाई पनि खुसी दिनसक्छ, र उसको श्रीमान कमाउन जान्छ भने पनि उहाँहरूले चाहिँ होइन उहाँ चाहिँ आनन्दले जान सक्नुहुन्छ. र हजुरद्वारा नै हजुरको घर स्वर्ग पनि बन्छ, हजुरद्वारा नै हजुरको घर नर्क पनि बन्न सक्छ. त्यो स्त्री बिग्रिरहेको देखिरहेको हुन्छु धेरै परपुरुषहरूसँग लागिरह, अब पर स्त्रीहरूसँग परपुरुषहरू लागिरह हुन्छ. सो आजको दृष्टिकोणमा चाहिँ नारीको मुख्य कर्तव्य एउटा निश्चित सामाजिक भूमिकामा सीमित छैन कि, उसको पहिलो कर्तव्य धर्म पालना हो. र धर्म भनेको गृहस्थ धर्म जीवनमा के हो त, भगवान्को भक्ति गर्ने, नाम प्रार्थना गर्ने, पति पत्नीमा प्रेम सम्मान सहयोग हुनु पर्यो, निष्ठा हुनु पर्यो. सन्तानहरू छ भने उनीहरूलाई नैतिक शिक्षा, धार्मिक शिक्षा, असल संस्कार माता पिताले दिने हो नि त. घरमा शान्ति करुणा राख्ने पनि आमा हुन्छन्, सेवा सद्भाव राख्ने पनि बुहारी हुन्छन् होइन. आफ्नो क्षमता अनुसार परिवार समाज र धर्मको सेवामा योगदान दिनु भने ती नारी पनि सुखी हुन्छन्, घर पनि सुखी हुन्छ, र ती नारीद्वारा समाजसँगै राष्ट्र पनि सुखी हुन सक्छ भन्ने कुरा चाहिँ शास्त्र अनुसार रहेको छ. र निष्ठावान पत्नी हुनुहोस् हजुरहरू पनि, साथसाथमा सबैजना जति पनि पुरुषहरू पनि प्रभुजीहरू पनि सुन्दै हुनुहुन्छ भने, घर परिवार बाँधेर राख्नको लागि एकअर्कामा संस्कार प्रेम हुनु आवश्यक छ भनेर चाहिँ म भन्न चाहन्छु.
1: अनि प्रजिताजी, तपाईँले बेसी इन्टरनेट नहेर्नुहोस् भन्नुभयो, म त तपाईँहरू जस्तो मान्छेहरूको, तपाईँहरू जस्तो महिलाहरू खोज्नको लागि त टिकटकमा, युट्युबमा, फेसबुकमा म त छाता ओढेर गम्बुट लगाएर डुल्छु नि त.
0: तपाईँले त एज अ केही कार्यको लागि गर्दै हुनुहुन्छ होइन, जस्तै तपाईँ खोज्नुहुन्छ, तपाईँले खोजेको होइन नि त, यो त तपाईँको प्रोफेसनलले खोज्या हो. र तपाईँ अब त्यही खोजेर म भित्रै तपाईँ 4 घन्टासम्म रुममा लिएर बस्नुहुन्छ भने त्यो तपाईँको मिस्टेक हो होइन. तर अब यो इन्टरभ्यू सकिसकेपछि एज अ नेक्स्ट इन्टरभ्यूको लागि तपाईँले कसैलाई एउटालाई रेडी बनाउनु भयो भने 5 दिन तपाईँ मुभ अन हुन सक्नु पर्यो. हेर्ने नहेर्ने होइन नि, इन्टरनेट हेर्नुहोस् तर इन्टरनेटले तपाईँलाई नखाओस्, इन्टरनेटलाई तपाईँ खान सक्नुहुन्छ जति पनि. जस्तै म पनि हेर्छु, जस्तै कसैको कन्ट्रोल भर्सी हेरेर तपाईँ 4 घन्टा 5 घन्टा बस्ने कि कुनै सिरियलहरू हेरेर तपाईँ 3 घन्टा 4 घन्टा स्पेन्ड गर्ने कि कुनै टेलिभिजनको एउटा सिरियल हेर्नुभयो भने भरे के होला भनेर त्यही क्युरियोसिटीले तपाईँलाई सताउँछ. अनि रियालिटीमा तपाईँको लाइफमा चाहिँ के हुन्छ भन्दा केही पनि हुन्न क्या. जे कुराले तपाईँलाई फाइदा दिन्छ, जे कुरा तपाईँले ग्रहण गर्न सक्नुहुन्छ, जे कुरा तपाईँको लागि, यसमा शास्त्रमा भन्छ भक्तिको पनि 6 शरणागत हुन्छ. जस्तै अनुकूल्यस्य संकल्प प्रतिकूल्यस्य वरदानम भन्छ, जे कुरा भक्तिको लागि अनुकूल छ त्यो लियो, जे अनुकूल छैन त्यसलाई छोड. यस्तै लाइफमा पनि जे कुरा तपाईँको जीवनमा, तपाईँको प्रोफेसनल लाइफमा, जे कुरा तपाईँको नर्मल जीवनमा, तपाईँको परिवारमा आवश्यक छ त्यो कुरालाई इन्टरनेटबाट ग्रहण गर्नुहोस्. जे कुरा आवश्यक छैन दुनियाँ कन्ट्रोभर्सी, कसले के खायो, को कहाँ कुन देश गयो, को तपाईँले त चेन्ज गर्न सक्दैन नि. आफ्नो लाइफ आफ्नो वर्तमानमा चेन्ज हुने कुरा छ, त्यसलाई युटिलाइज हुने कुरा छ भने इन्टरनेटलाई हेर्ने हो नि. संसारमा विज्ञानले दिएको चिज हो, प्रविधिलाई प्रयोग गर्नुपर्छ. तर रक्सीले आफूलाई नखाओस् भने जस्तै एउटा उखान छ नि, त्यस्तै इन्टरनेटले पनि आफूलाई नखाओस् भन्ने कुरा.
1: हजुर हजुर हजुर. र प्रजिताजी, आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ होइन. समय दिनुभयो, कति मिठो मिठो तपाईँको भनाइहरू भनौँ, कति मिठो मिठो भनाइहरू राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. समय दिनुभयो त्यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद, र अल द बेस्ट हाम्रो तर्फबाट.
0: थ्याङ्क यू सो मच, हजुरले पनि मलाई यो योग्य सम्झिनु भयो. आफ्नो अमूल्य समयका साथ मेरा केही कुराहरू धारणाहरू राख्ने अवसर दिनुभयो. हजुरलाई पनि धेरै धेरै धन्यवाद.
1: हजुर, अहिलेलाई हामी छुटौँ होइन, म तपाईँलाई फेरि पछि फोन गर्ने नै छु. थ्याङ्क यू सो मच एन्ड बाई.
0: हरे कृष्ण.
1: हरे कृष्ण. हजुर श्रोताहरू, आजको निम्ति आजको नारीलाई भिट मार्ने बेला भइसकेको छ. तोकिएको समय प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्खाको समयमा समेत यो क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन एक गतेदेखि 2082 असार 32 गते सम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालोपत्र तथा कंक्रीट ढलान सकिएको छ भने सड़क सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा घण्टौं सड़क अवरुद्ध हुने अवस्था यस वर्ष भने देखिएको छैन। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिलामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
4: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि, घाउ गहिरो हुन पाउँदैन, त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त्यो बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
5: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ जब घटना भयो त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला, त्यहाँनिर मात्रै जान खोजे
4: हजुर। अब होइन, सम्भावना थियो 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको, तर त्यही हो केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यो चाहिँ त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त
5: हिँडाएर लगेको भने
4: ए सोचेमा मलाई थाहा भएन,
5: हिँडाउँदै लिएर जाने त्यस्तो गरेको
4: हो।
5: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
4: सक्छन् नि, किन नसक्ने, सरकारले गर्न नसक्ने भन्ने कुरा आएन। तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ त्यसको लागि जुन टिम चाहिन्छ त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नुपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामीहरू पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला, त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको बिरामीलाई नि। त्यही स्थलगतै त्यही नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसनै गर्नुपर्छ, टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानुपर्छ र एम्बुलेन्समा कमसे कम त्यो बिरामीलाई ट्रान्सपोर्टेसन गर्न लानु।
2: BFBS, Gorkha Radio.

कुनै रोग लाग्यो भने हामी के गर्छौँ? हामी सबैभन्दा पहिला रोग के लागेको हो भनेर पत्ता लगाउने कोसिस गर्छौँ। आफूबाट सकिएन भने अलिकति जान्ने बुझ्नेसँग सोध्छौँ। त्यसपछि पनि केही सिप लागेन भने अनि हामी अस्पताल डाक्टर कहाँ जान्छौँ ताकि सही रोगको सही समाधान होस् र सही उपचार होस्, ताकि त्यो रोगबाट हामी उम्कन सकौँ, निस्कन सकौँ र स्वस्थ रहन सकौँ। हो, जिन्दगीमा व्यवहार पनि त्यस्तै हुन् र मनको सोच पनि त्यस्तै हो। कहिलेकाहीँ मनको सोचमा पनि नाना रोग लाग्छ के, जस्तो ईर्ष्याको रोग लाग्छ, घमण्डको रोग लाग्छ, लोभको रोग लाग्छ, लालचको रोग लाग्छ, डाहाको रोग लाग्न सक्छ। यस्ता हजारौँ रोगहरू छन् जसको मैले भनेर नाम लिएर अहिले समय बर्बाद गर्नु बेकार छ। यति धेरै रोग लाग्न सक्छ हामीलाई, तर त्यसको उपचार के भन्दाखेरि राम्रो पुस्तक हो कि, राम्रो कुरा हो कि, ज्ञानी बुझ्ने जान्ने मान्छेसँग परामर्श लिने हो कि, अथवा केही सिप नलागेपछि वैद्य डाक्टर काउन्सिलर कहाँ कहाँ पुग्ने हो, त्यहाँ पुगेर हामीले हाम्रो मनको पनि हाम्रो विचारको पनि औषधि उपचार गर्नु आवश्यक छ। मनका आवाज हो यो। यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु। तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाजद्वारा, र तपाईँको छेउमा मन्दिरा हाजिर छु, र तपाईँको त्यही मनलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्दछु, र तपाईँको त्यो सुन्दर मनको लागि यो सुन्दर गीत मेरो तर्फबाट।

मनका आवाज हो यो। यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। विचार दूषित भयो भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। सोचै गलत हुन्छ, विचारै गलत हुन्छ, क्रियाकलापै गलत हुन्छ। यति हुँदा हुँदा हुँदा हुँदा हामीलाई कसैले पनि मन पराउँदैनन् र हामी काम नलाग्ने व्यक्ति बन्न पुग्दछौँ। के कारण भन्दाखेरि, मनलाई रोग लाग्नको कारण, विचारलाई रोग लाग्नुको कारण, अनि बिस्तारै बिस्तारै मन र विचारलाई रोग लाग्न साथै शरीरमा पनि त्यो रोग देखिन्छ अनि हामी पूर्णतया रोगी बन्दछौँ। जसरी शरीरलाई रोग लाग्दा हामी डक्टर कहाँ पुग्छौँ, अस्पताल जान्छौँ, त्यसै गरी मनको रोग, विचारको रोग लाग्यो भने पनि मनको डक्टर, विचारको डक्टर कहाँ पनि हामी पुग्नुपर्छ। अब आफै हुन्छ कि अरूसँग मद्दत मागेर हुन्छ कि, अथवा परामर्शदाता कहाँ पुगेर हुन्छ कि, वा डक्टरकै पुगेर हुन्छ, त्यो रोगको पनि समाधान अथवा निदान गर्नु पर्यो। र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। यसले तपाईँको मनलाई हल्का पार्ने, तपाईँको मनलाई प्रोत्साहन दिने काम गर्दछ। मिठा मिठा राम्रा राम्रा गीत सुनाएर, राम्रा राम्रा सकारात्मक कुराहरू, राम्रा राम्रा व्यवहारका कुराहरू, दैनिक जीवनमा आइपर्ने उतार चढावका कुराहरूबाट तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाज।

कसैको जिन्दगीको सुरुवात होला आजको दिन, कसैको जिन्दगीको अन्तिम होला आजको दिन, कसैको आज टुकुटुकु हिँड्ने दिन होला, कसैको आज ओछ्यान समात्ने दिन होला, कोही क ख ग ग पढ्दैछन् होला, कसैको बोली बन्द भयो होला, कोही 16 वर्षे जवानीमा प्रवेश गर्दैछन् होला आजको दिन, कोही वृद्ध अवस्थाले छोयो भनेर वृद्ध वृद्धको स्टेजतिर लाग्दै होलान् आजको दिन, कोही जागिरको पहिलो दिन जागिर खान पुगे होलान्, कोही जागिरको अन्तिम दिन भन्दै अवकाश लिँदै होलान्, कोही झ्याई झ्याई पञ्चे बाजा बजाउँदै आज हाम्रो वैवाहिक जीवनको सुरुवातको दिन भनेर खुसी मनाउँदै होलान्, कोही आज तिम्रो र मेरो बिछोडको दिन, अबदेखि तिम्रो अनुहार हेर्न नपरोस् भन्दै एकअर्कासँग टाढिँदै गरेको दिन। दिन त जुनसुकै हुन सक्छ, कुनै खुसीको दिन, कुनै दुःखको दिन, एउटाको खुसीमा एउटाको जितमा अर्को आँसु अर्को हार हुनै पर्ने, यो कस्तो नियति हो। कोही अगाडि पाइला सार्दै जान्छन्, कोही पाइला खुम्च्याउँदै जान्छन्, एउटा आउँदै गर्छ अर्को जाँदै गर्छन्। संसारको एउटा नियम, सृष्टिको एउटा कानुन अनि विधाताको सृष्टिको एउटा आफ्नै परिक्रमा चक्र। हामी यही संसारमा छौँ, जे जे मैले भने ती सबै हामीले केही केही पाठ भोग्दै हौला। कोही भर्खरै जन्मिँदै होलान्, कोही अलिकति हुर्किसके होलान्, कोही पढ्दै होलान्, कोही पढाउँदै होलान्, कोही जवानीमा प्रवेश गर्दै होलान्, कोही जवानीको उन्मत्त मातमा अगाडि मदहोस भएर बढिरहेका होलान्, कसैको विवाह हुँदै होला, कसैको जागिर हुँदै होला, कोही वृद्ध अवस्थातिर जाँदै होलान्, कोही रोगले, कोही भोकले, कोही शोकले तडपिँदै होलान्, कोही खुसीमा नाच्दै होलान्, कोही उमङ्गमा गाउँदै होलान्। हरेक व्यक्तिको आफ्नै संसार छ, तपाईँको र मेरो पनि आफ्नै एउटा सानो संसार छ। त्यो सानो संसारमा रमाएर बाँच्यौँ भने यो ठुलो संसार पनि हामीलाई रमाइलो लाग्छ। हामी आफ्नो संसारमा खुम्च्यौँ भने यो जति विशाल संसार तपाईँका लागि रङ्गीन भए पनि, तपाईँको मन उदास छ भने यसले तपाईँलाई खुसी दिन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

काम गर्न इच्छा जोसँग छ नि त्यो व्यक्तिहरूले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दो रहेनछ। एक आन्टीलाई म चिन्छु होइन, उहाँ चाहिँ पहिला काम गर्नुहुन्थ्यो अनि अलिकति उमेर भएपछि उहाँले अब गाह्रो भयो भनेर काम छोड्नुभयो। छोराछोरी हुर्किहाले, बढिहाले, पढिहाले, अब दुःख नगरौँ भनेर सबैजनाले कराएपछि, अब कति दुःख गर्ने भनेर सबैजनाले कराएपछि चाहिँ उहाँले जागिर छोड्नुभयो होइन, किनभने दुःख थियो उहाँलाई। अनि जागिर छोडिसकेपछि अब छोराछोरीहरूको पनि विवाह बारी भयो, छोरीहरू पराई घर गए, छोराहरूले बुहारी भित्र्याए, अब सुख हुन्छ ती आन्टीले सोचिन्। तर जति जति छोराछोरी जवान भए, छोराछोरीको राम्रो प्रगति हुँदै गयो, त्यति त्यति उनले दुःख पाइन्। किन भन्दा जागिर छुटिसकेको थियो, अब अर्काको खटन खानु पर्यो। बुहारीहरूलाई मन लाग्यो भने उनले खाजा पनि खान पाउँथिन्, चिया पनि खान पाउँथिन्, मन लागेन भने उनले भोकै पेट बस्नु पर्थ्यो। एक दिन दुई दिन गर्दा गर्दै उनको हातमा भएको पैसा सिद्धिन थाल्यो। छोरासँग माग्दा पनि बुहारीको खटन नभई छोराले दिन सकेन। किन चाहियो र, बिहान बेलुका भात खाएको छँदैछ अनि हामीले औषधि उपचार गरेका छँदैछ, किन चाहियो? यस्तै कुरा बुहारीले गरेपछि छोराले पनि बुहारीकी भाषा बोल्न थाले। त्यसपछि बुढीको हातमा केही पनि नभएपछि उनको दिनचर्या अलिकति नराम्रो हुन थाल्यो। पेट क्याउ क्याउ गर्थ्यो। बुढेसकालमा तातो मिठो आफूलाई खान मन लागेका चिजहरू खानको लागि पैसा चाहिन्थ्यो, पैसा हातमा थिएन। अब घरका परिवारले दिएको खटनी अनुसार खाँदाखेरि बुढाबुढीलाई कहिलेकाहीँ अप्ठ्यारो पर्दो रहेछ। कहिले भात पाक्छ र खान पाइएला? यस्तो गरेपछि अति दुःख लागेछ। ती आन्टीले के गर्न थालिछिन् भने चाहिँ, नजिकैको पसलहरूमा जुन ठाउँमा आफूले सामानहरू किन्ने गरिन्थ्यो त्यो ठाउँमा गएर सोधिछिन्, आजकल म फ्रीमा छु, म फुर्सदमा छु, मेरो हातमा राम्रो सिप छ, म केही बनाएर लिएर आएँ भने तपाईँले बेचिदिनुहुन्छ? साउजीले भनेछन्, भइहाल्छ नि, ल्याउनुहोस् न। त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा।

त्यसपछि जब छोरा बुहारी अफिस जान्थे अनि ती आन्टीले चाहिँ उनले आफ्नो छिमेकीसँग अलिकति ऋण गरिन् अनि त्यो ऋण गरेको पैसाले चाहिँ 1 किलो चिउरा बदाम अनि दालमोठहरू सबै जति पनि आवश्यक पर्ने सामानहरू थियो त्यो सामान किनेर लिएर आएर फुरनदाना बनाउन थालिन् अनि कहिले अचार बनाउन थालिन् कहिले फुरनदाना कहिले दुनोट यस्तै थोरै थोरै आफूले बनाउन सक्ने आफूसँग जति क्षमता छ 2-3 घन्टामा बनाइसक्ने कामहरू चाहिँ उनले गर्न थालिन् आफ्नो घरको कुनै पनि सरसामान नचलाइकन आफैले नयाँ सरसामान किनेर एउटा ग्यास र भाँडाहरू मात्रै चलाउन थालिन् त्यसपछि ती पसलेले यिनको सामान बेच्दिन थाले बेच्दा बेच्दै सबैले मिठो भन्दै खान थाले किनकि उनले घरमा आफूलाई खान जसरी बनाउँथिन् त्यसै गरी उनले बनाएको चिजहरू चाहिँ मानिसहरूले मन पराउन थाले र उनको दिनदिनैको दिनचर्या नै यही हुन थाल्यो अनि त्यसपछि उनले अलिअलि फेरि पैसा कमाउन थालिन् यसो गर्दा गर्दै उनको हातमा एउटा सिप भयो र यो रेगुलर उनले गर्न सक्ने काम बन्यो त्यसपछि 2 पैसा हातमा पनि भयो उनी व्यस्त पनि भइन् कोहीसँग माग्नु पनि परेन आफूले बनाएको खानेकुरा खान पनि पाइन् र त्योभन्दा बाहेक अरू केही कुरा खान मन लाग्यो अथवा केही खर्च गर्न मन लाग्यो भने आफ्नो हातमा कमाई पनि भयो त्यसै कारणले चाहे जस्तो सुकै परिस्थिति होस् मेरा आफन्त छन् मेरो कोही छ मेरो यो छ मेरो त्यो छ भनेर नबसौँ कसैको पनि भर पर्नु भन्दा आफ्नो पाखुरीको बलले खानु राम्रो हो त्यसै कारणले के सकिन्छ के हुन सक्छ आफ्नो तर्फबाट कोसिस गर्दा आत्मनिर्भर बन्दा आफूलाई पनि र आफ्ना इष्टमित्र साथीभाइ परिवारलाई पनि परिवार सबैका लागि एउटा अत्यन्तै सौहार्दपूर्ण वातावरण बनाउनको लागि र आफू आत्मनिर्भर हुनका लागि चाहिँ केही न केही गर्दा राम्रो हुँदो रहेछ यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा

अहिले यति बेला वर्ल्ड कप चलिरहेको छ, सबैजना एकदमै व्यस्त व्यस्त छन् वर्ल्ड कप हेर्नको लागि, र यति धेरै देशहरूले सहभागिता जनाए कि यो पाल के भनौँ होइन, सबै 101 खेलाडीहरू, राम्रा राम्रा खेलाडीहरू, र यसले गर्दाखेरि चाहिँ संसारमा फुटबल प्रेमीहरू एकदमै रोमाञ्चक छन्। कसले जित्ला त, कसको पोल्टामा त्यो ठुलो सुनौलो ट्रफी जाला त, सबैको कौतूहलको विषय छ। यसलाई हेर्दा यही राम्रो, उसलाई हेर्दा उही राम्रो, तपाईँलाई के लाग्छ, कसले जित्छ जस्तो लाग्छ, तपाईँको अनुमान के सही होला, वा यस पटकको नयाँ नयाँ देशले खेलेको खेलमा पनि तपाईँ सन्तुष्ट हुनुहुन्छ, तपाईँको विचार तपाईँले व्यक्त गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। जे होस्, फुटबल प्रेमीहरूको लागि यो महाउत्सव हो। यसमा चाहिँ अब कतिको निद्रा पुगेको छैन होला, कतिलाई फुर्सद भएन होला, कसैलाई के, कसैलाई के, कसैलाई के, तर यो रोमाञ्चक खेलको सारा संसारले आनन्द लिइरहेको छ। मलाई लाग्छ तपाईँले पनि यसको आनन्द भरपूर लिइरहनु भएको छ। आशा गरौँ जसले जिते पनि राम्रो खेलाडीले जितेर फुटबलको यो विश्वकपको एउटा रोमाञ्चक प्रदर्शनको तपाईँ हामी पनि साक्षी भएका छौँ। हेरौँ तपाईँको अनुमान मिल्छ कि, मेरो अनुमान मिल्छ कि, अथवा कुन चाहिँ देशले यो वर्षको फिफा वर्ल्ड कप हात पार्ने हो, त्यो भविष्यको गर्वमा छ र भविष्यले त्यसको स्वाद पनि पक्कै चखाउनेछ। तर यति बेला भने मिठो गीतको स्वाद म चखाउँछु तपाईँको लागि। मनका आवाजमा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ?

गायक संगीतकार तथा अरेन्जर आशिष अविरल यति बेला अमेरिकामा छन् र उनी पहिलोचोटि अमेरिका गएर लगभग एक वर्षको अन्तरालमा नेपाल आएका थिए अनि नेपाल केही महिना बसेर उनी अमेरिका फर्किए। अमेरिका फर्किएपछि उनको सानो एक्सिडेन्ट भयो र त्यसपछि उनी त्यो समस्याबाट अहिले उनी ठिक भइसकेका छन् र आफ्नो काममा निरन्तर अगाडि बढिरहेका छन्। गीत सङ्गीतको काम छँदैछ तर यही गीत सङ्गीतको कामलाई अब कुन चाहिँ धारमा अगाडि बढाउने, के काम दिने, काम त जति पनि आउँछ तर आत्मसन्तुष्टिको काम हुनु पर्यो र त्यसका लागि केही कोसिस गर्दैछु उनी भन्दैछन्। अब के लिएर आउलान् आशिष अविरलले त्यो हेर्न बाँकी छ। तर यति बेला आशिष अविरल 3 पुत्रहरूका पिता हुन्। जेठा सुपुत्र उनीसँगै अमेरिकामा छन् र माइला र कान्छा सुपुत्र नेपालमा छन्। उनकी श्रीमती सुशीला पाठक पनि एक गायिका नै हुन् र नवजात शिशुका साथमा उनी नेपालमै बसोबास गरिरहेकी छिन् अहिले। आशिष अविरल एक वर्सटाइल कलाकार भन्दा फरक नपर्ला। उनले लोक तथा दोहोरी गीतबाट आफ्नो यात्रालाई अगाडि बढाएका थिए। बासना गीति संग्रहबाट उनी आधुनिक गीत संगीतमा प्रवेश गरे र पहिलो एल्बमले नै उनलाई यति धेरै सफलता दियो कि त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। जे पस्किन्थे त्यो सुपर हिट हुन्थ्यो। बासनामा प्रस्तुत गरेका गीतहरू तिमी बिनाको जीवन, माया ओ माया, त्यस्तै प्रमोद खरेलले गाएको म बाँचेको तिमीसँग माया लाउन हो, टिका प्रसाईले गाएको माया लुकी लुकी, ए मेरो हजुर 3 पनि परान परान, यस्तै एकपछि अर्को अर्को पछि अर्को अर्को पछि अर्को गर्दा गर्दै उनले सङ्गीत संयोजन गरेका गीतहरूलाई निकालेर तिनीहरूको लेखाजोखा गर्ने हो भने 101 हिट र ब्लक बस्टर गीतहरू दिएका छन् आशिष अविरलले। र उनी अलि सङ्गीतमा अझ प्रयोग के गर्न सकिन्छ भनेर प्रयोग पनि गर्ने गर्दछन्। अमेरिका जानुको एउटा उद्देश्य यो पनि हो, अझ बढी सङ्गीत सिकौँ, अझ बढी टेक्नोलोजीमा आफूलाई ज्ञानी बनाऊ र अरू थप शिक्षा लिउँ भन्ने उनको मनसाय रहेको उनले बताएका छन्। उनी आशिष अविरलद्वारा सङ्गीतबद्ध यो गीत म यति बेला तपाईँको लागि राख्छु, माया लुकी लुकी, टिका प्रसाईको यो आवाज।

खुशी गन्तव्यमा होइन, त्यो खुशी हामीले यात्रा गर्ने जुन हाम्रो दूरी छ नि त्यो यात्रामा लुकेको हुन्छ। त्यो यात्रा कस्तो भयो भन्ने कुराले महत्त्व राख्दछ। सायद त्यसैले होला जीवनले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ। हामीले सिक्न चाहे पनि नचाहे पनि जीवनले केही न केही सिकाइरहेको हुन्छ। हरेक दिन पर्फेक्ट, हरेक दिन सफल नहुन सक्छ, तर हरेक दिनमा एउटा सुन्दर सुन्दर, एउटा राम्रो राम्रो, एउटा कुनै यस्तो क्षण अवश्य हुन्छ जसलाई हामीले अनुभूति गर्न सक्छौँ र भन्छौँ वाह आज यस्तो भयो। नराम्रो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, तर त्यो दिन हामीले एउटा अनुभव बटुल्यौँ। आजको दिनमा तपाईँले केही अनुभव पक्कै पनि बटुल्नुहुनेछ अथवा बटुलिसक्नु भएको छ। आजको दिनले के स्वाद चखायो, आजको दिनले कस्तो अनुभूति गरायो, यो सबै कुरा आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो दिनलाई निहाल्नुहोस्। अनि केही छन् रोचक कुराहरू भने यसो डायरीमा टिप्न पनि सक्नुहुन्छ। यो हुन्छ तपाईँको आफ्नो

लो हजुर, मनका कुराहरू सार्दा सार्दै बाँड्दा बाँड्दै तपाईँको र मेरो आजलाई छुट्टिने बेला भयो। अर्को साता फेरि आउँला, केही राम्रा यस्तै कोसेलीहरू तपाईँका लागि अवश्य ल्याउँला। तपाईँका पनि कति कुराहरू होलान् मनका कुराहरू, दुःख छ होला, दुःख फुकाए आधा हुन्छ रे, फुकाउनुहोस् न तपाईँको दुःख, अनि सुख फुकाए डबल हुन्छ रे, त्यो तपाईँको सुखलाई दिन दुई गुना रात चौगुना बनाउनुहोस् न। तपाईँको खुसी पनि लेखेर पठाउन सक्नुहुन्छ mandira.dhungel3@gmail.com। यो ठेगाना इमेल पठाउनको लागि र मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखी पठाउन अथवा बोलेर पठाउन सक्नुहुन्छ। जे छन् सेयर गर्नुहोला मनको आवाजमा। अर्को साता राम्रा राम्रा कोसेलीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: आगामी पुसदेखि ब्याङ्कमा रहेका निष्क्रिय ब्याङ्क खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मसान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ। त्यसै गरी निष्क्रिय खाताको दुरूपयोग हुने गरी सक्ने निष्क्रिय खाताको दुरूपयोग गरी हुन सक्ने शंकास्पद आर्थिक कारोबार तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था छ। यस्ता गैर कानूनी वित्तीय गतिविधि पहिचान र नियन्त्रणका लागि ब्याङ्कहरूले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ। काठमाडौँको बुद्धनगरमा फेरि एकजनाले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान 45 वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन्। राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौँ प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। अस्पतालले राउतको शरीरको 55% जलेको जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि राउतले भान्सामा गएर आत्मदाहको प्रयास गरेका हुन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाउनु भएको छ। अस्पताल जाँदा क्यामेरा र युट्युब बोकेर गएको आरोप लगाउँदै उहाँले गृहमन्त्रीलाई असंवेदनशील भन्नुभएको छ। संसद बैठकमा बोल्दै शाही
4: सम्माननीय सभाबुङ मार्फत गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभा महोदय, आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो।
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एक वर्षसम्म कुनै पनि मीडियालाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत मन्त्री पुनले कुनै पनि ठूला तथा साना युट्युबर सहितका सोसल मीडिया र पत्रकार कसैलाई महत्वपूर्ण विषयभन्दा बाहेक एक वर्षसम्म अन्तर्वार्ता नदिने बताउनु भएको हो। बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना प्रिन्स आर्सी र प्रिन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित बनेको थियो। सन् 2020 प्रिन्स ह्यारी र मेघन शाही जिम्मेवारीबाट अलग भएपछि अमेरिका बसाई सरेपछि शाही परिवार बीचको सम्बन्धमा दूरी आएको मानिन्छ। हालको भेटलाई शाही परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता शार्लोट लिमिङबाट।
5: We have learnt that the King and Queen welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
3: विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्ड टोलीलाई डेभिड बेक्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेक्यामले भरे राति नर्वे विरूद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाड़ीलाई भेटेर हौसला बढ़ाउनु भएको हो। विश्व फुटबलका महान खेलाड़ी मध्येका बेक्यामले इङ्ल्याण्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नु भएको थियो। हालका कप्तान ह्यारी केनले बेक्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाड़ीहरूको मनोबल थप उकास्ने विश्वास व्यक्त गर्नुभयो।
2: He's obviously a big England fan. We all know how much it meant for him to represent England and be captain. And he was just there to support us. Obviously, we were using his home, the home that he's built. Yeah, he was just wishing us well. And
3: how was that? How about you?

व्यापी गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान भोले बाबाका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। भैरवादी देवता शक्ति स्वरूपिणी देवी तथा भक्तराज हनुमानको हामी शनिबार उपासना गर्ने गर्दछौँ। आशुतोष अर्धनारीश्वर भगवान शिवका स्वरूपमा रहनुभएका देवी देवताहरूबाट हामी सदैव संरक्षित र आशीर्वादित हुन सकौँ, यही हाम्रो प्रार्थना छ। यही प्रार्थनाका साथसाथै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हाम्रो आजको यस कार्यक्रममा शक्तिपात रहस्यको विषयमा तान्त्रिक तथा वैदिक चिन्तनको संक्षिप्त चर्चा एकसाथ गर्नेछु, जसले हामीलाई तन्त्र र वैदिक जो वाङ्मय छ त्यसलाई एउटा विशिष्ट रूपमा हाम्रा सामान्य राख्नेछ र यसलाई आफ्नो बौद्धिक उच्च बौद्धिक क्षमताले सिंचित गरेर उल्लेख गर्नुभएका महामहोपाध्याय श्री गोपीनाथ कविराज स्मरणीय हुनुहुन्छ। उहाँ भारतीय यो परम्परामा, सन्त परम्परामा, विद्वानहरूको परम्परामा अग्रगण्य एकजना सन्त हुनुहुन्थ्यो र उहाँले यो तन्त्रसँग सम्बन्धित विषयलाई जनमानसको सामान्य हृदयले बुझ्ने गरेर त्यसलाई स्वीकार्ने गरेर प्रस्तुत गर्ने उहाँको विशेष क्षमताका कारणले नै उहाँ भगवानको पनि प्रिय हुनुहुन्थ्यो भनेर उल्लेख गरिएको छ। उहाँकै चिन्तनमा आधारित रहेर यो एउटा चर्चा गर्नेछु। शक्तिपात रहस्य, शक्तिपात भनेको के हो भन्ने कुरालाई पनि आफै बताउँदै अगाडि बढ्छ। आत्माको स्वरूपावस्थिति अथवा मोक्ष प्राप्ति नै मानव जीवनको स्वाभाविक उद्देश्य हो। धारणा शक्तिको अभावले साधारण मानिसहरू भलै यस कुरालाई स्वीकार नगरून् तर यस कुराको सत्यताका विषयमा विश्वास नगर्ने कुनै कारण छैन। यथासमय सबैलाई यो कुरा हृदयङ्गम हुने गर्दछ। जबसम्म मनुष्यले आफ्नो स्वरूपमा स्थिति प्राप्त गर्दैन अथवा कमसेकम स्थिति लाभको सच्चा मार्गमा पदार्पण गर्दैन तबसम्म त्यसले आफ्नो शुभ र अशुभ कर्महरूको अधीनमा रहेर तिनीहरूको सुख दुःख रूपी फल भोग्नका लागि तदनुरूप विभिन्न देह ग्रहण गर्दै ऊर्ध्व लोकदेखि अधोलोक पर्यन्त विभिन्न स्थानहरूमा निरन्तर भड्किनु पर्दछ तथा बाध्य भएर जन्म मरणको चक्रमा नियमतः आवर्तन गर्नुपर्दछ। यही संसार हो। स्वरूपमा स्थिति बिना यसबाट मुक्ति लाभको कुनै सम्भावना छैन। त्यसो भए स्वरूप विस्थितिको कुनै उपाय छैन त? अवश्य छ, उपाय नहुने कुरै भएन र जीवले त्यसलाई प्राप्त पनि गर्न सक्छ। जहिले जीवले त्यस उपायलाई प्राप्त गर्छ त्यतिखेर त्यसको तारतम्य अनुसार शीघ्र अथवा विलम्बद्वारा अक्रम अथवा सक्रम भावले संसारबाट मुक्त भएर आफ्नो पूर्ण स्वरूपमा प्रतिष्ठित हुन सक्छ। आत्माको यो पूर्ण स्वरूप नै भगवत तत्त्व या पूर्ण ब्रह्मभाव हो भनेर उल्लेख गरिएको छ। तान्त्रिक आचार्यको परिभाषामा यस उपायलाई शक्तिपात भनिन्छ। भगवत अनुग्रह या कृपा पनि यसैको नामान्तर हो, अर्थात् भगवत कृपा पनि अथवा भगवत अनुग्रह भन्नु र शक्तिपात भन्नु एउटै विषय हो। तान्त्रिक मार्गमा शक्तिपात भनिन्छ भने भगवानको मार्गमा भगवानको कृपा अथवा भगवानको अनुग्रहको रूपमा त्यसलाई स्वीकार गरिन्छ। यसलाई छाडेर शुद्ध पौरुष प्रयत्नद्वारा भगवत प्राप्ति हुन सक्दैन। व्यक्तिले आफ्नो पौरुष अथवा पराक्रमबाट भगवानलाई प्राप्त गर्न सक्छु भन्ने ठान्छ भने त्यो मूर्खता र त्यो अधोगतितर्फ अग्रसर हुने एउटै मात्र बाटो हो भनेर पनि उल्लेख गरिएको छ। वस्तुतः भगवन्मुखी वृत्तिको मूलमा सर्वत्र भगवत कृपा मान्नै पर्छ, किनभने कृपा बिना भगवान्तर्फ चित्तको गति हुनै सक्दैन। भगवान् नामसँग पनि घृणा गर्ने अनेकौँ असङ्ख्य मनुष्यहरू यस धरतीमा छन् भनेर पनि भनिन्छ। शक्तिपातमा मायान्तर्गत कर्मादिको व्यापार होइन, यसमा कुनै सन्देह छैन, किनभने कर्म आदिले जीवलाई मायाभित्र आबद्ध राख्छन्, जसको कारणले मायाबाट उद्धार हुन पाउँदैन। शक्तिपात सर्वथा माया निरपेक्ष हुन्छ, अतएव जति पनि देवताहरू माया अन्तर्गत अथवा मायाभन्दा अतीत छन् उनीहरू आआफ्नो अधिकारको समाप्ति भएपछि अकस्मात् अर्थात् कर्मादि निरपेक्ष भगवत अनुग्रहद्वारा नै भगवत भाव प्राप्त गर्दछन्। जो मायाद्वारा आक्रान्त छैनन्
शक्ति कर्मादिको अधीन पनि हुँदैनन्। केवल शक्तिपातको प्रभावबाट उनीहरूलाई भोग या मोक्ष रूपा सिद्धि प्राप्त हुन्छ। त्यसो भए त्यस्ता शुद्धात्मा जब पूजा ध्यान देवा आराधना प्रवृत्तिका प्रभावले मायातीत शुद्ध अवस्था प्राप्त गर्छन् त्यो पनि एक प्रकारको कर्मको फल हो भन्नुपर्छ। तर वस्तुतः यो कुरा ठिक छैन, किनभने कर्म आदि सारा उपाय माया अन्तर्गत छन् र ईश्वर भाव मायाभन्दा अतीत। अतएव मायातीत वस्तुको ध्यान जप आदि विषयहरूमा सर्वप्रथम प्रवृत्ति हुनु मायाभित्र डुबिरहेको आत्माको लागि कसरी सम्भव हुन सक्छ? कर्म, कर्मसाम्य, वैराग्य, मलपाक आदि कुनै पनि मायिक व्यापार यसको कारण हुन सक्दैन। त्यसैले स्वतन्त्र ईश्वरको इच्छालाई नै कारण मान्नुपर्छ। निरपेक्ष शक्तिपातवादीहरूको यही सिद्धान्त छ। जप ध्यान प्रवृत्ति कर्म होइनन्, अपितु क्रिया हुन्। कर्म शब्दले यस्तो पदार्थलाई जनाउँछ जुन परिमित भोग उत्पन्न गर्दै भोक्ताको पूर्ण रूप अर्थात् त्यसलाई विभिन्न रूपद्वारा सङ्कुचित गरेर आच्छादित गर्छ। सिद्धान्त दृष्टिले जप ध्यान आदि परमेश्वरको स्वरूप विकासिका क्रियाशक्ति हो, स्वरूपलाई आवरण गर्ने कर्म होइन भनेर उल्लेख गरिएको छ। हामी शक्तिपात अर्थात् भगवत कृपा अर्थात् भगवत अनुग्रहको संयुक्त रूपमा चर्चा गर्दैछौँ, जो तान्त्रिक र यो वैदिक मार्ग हो भनेर उल्लेख गरिएको छ। यसमा अगाडि भनिएको छ, परमेश्वरको क्रियाशक्ति जुन समयमा भेद ज्ञानशाली पशुमा प्रकट हुन्छ र त्याग ग्रहण प्रवृत्ति रूपले क्षोभमय भएर बन्धनको कारण बन्छ, तब त्यसलाई स्वरूपको आच्छादक सुख दुःखादि उत्पन्न गर्ने कर्म नामले जानिन्छ। तर जतिखेर त्यही क्रियाशक्ति आफ्नो शिव शक्त्यात्मक मार्गमा अधिष्ठित भएर ज्ञानको विषय हुने गर्छ, तब त्यसबाट विचित्र सिद्धिहरूको आविर्भाव हुने गर्छ र त्यसको क्रिया नामले व्यवहार हुने गर्छ। त्यसैले जप आदि क्रिया हो, कर्म होइन। अविच्छिन्न आत्मचैतन्यको स्फूर्ति नै तन्त्र मतमा सिद्धि शब्दको अर्थ हो। यो अक्षय भोग र मोक्षको स्वतन्त्र नै हो भन्न सकिन्छ। परमेश्वर अथवा पूर्ण ब्रह्मको कृपाबाट अज्ञानात्मक आडव मल निवृत्त हुने गर्छ र पूर्णत्वको अभिव्यक्ति हुन्छ। ब्रह्मादि माया अन्तर्गत अधिकारी पुरुषहरूको कृपाद्वारा पूर्णत्व लाभ हुन सक्दैन। केवल उत्कृष्ट भोग आदिको मात्रै प्राप्ति हुन सक्छ। त्यसैले मुमुक्षु मण्डलमा साक्षात भगवानको कृपालाई नै कृपा नामले पुकारिन्छ। निम्नाधिकारीहरूको कृपालाई कृपाभित्र गनिने गरिँदैन। जो साधक भेद मार्गमा श्रद्धा राख्छन् तिनीहरूको अभेद मार्ग या पूर्णत्वको मार्गमा अधिकार हुँदैन। तर यो पनि सत्य हो कि श्री भगवानको स्वातन्त्रले तिनीहरूमाथि पनि कृपा कटाक्ष हुन सक्छ। त्यसैले कसैमाथि पनि तिरस्कार अथवा दोष दृष्टि राख्नु हुँदैन भनेर उल्लेख गरिएको छ। बहिर्मुखस्य मन्त्रस्य वृत्तयो यः प्रकृतितः ता एवान्तर्मुख स्यास्य शक्तय परिकीर्तिता। अर्थात् मन्त्र अर्थात् चित्त बहिर्मुख हुँदा जसलाई वृत्ति भनिन्छ त्यही अन्तर्मुख हुँदा शक्ति कहलाउँछ। अनुत्तर महाज्ञान शास्त्र ज्ञान भन्दा श्रेष्ठ छ, किनभने त्यो विवेकबाट उत्पन्न हुन्छ। अतीन्द्रिय तथा अप्रमेय चैतन्य तत्त्व जुन समयमा विचारको भूमिमा अवतीर्ण भएर आत्मबोधको रूप धारण गर्छ त्यतिखेर त्यसलाई विवेक भनिन्छ। त्यस्तो अवस्थामा जीव ईश्वर र माया आदि पासको ज्ञान आफै उदित हुने गर्छ। यही प्रातिभ ज्ञान हो भन्न सकिन्छ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा शक्तिपातको विषयमा चर्चा गरिरहेका छौँ। यसैलाई वैदिक परम्परामा भगवत कृपा नामले जानिने गरिन्छ। आत्माको स्वाभाविक पूर्ण आत्मबोध सङ्कुचित भएर नै अपूर्ण ज्ञान अथवा अज्ञानको आकार धारण गर्दछ। शक्तिपातद्वारा सङ्कोच छुटेपछि साधकलाई नित्य सिद्ध स्वभावको स्फूर्ति अवश्य हुन्छ। मध्य तीव्र शक्तिपातको जति पनि लक्षण महापुरुषहरूले बताएका छन्, ती मध्ये प्रधान लक्षण निम्न छन्। एक, भगवानमा निश्चला भक्ति। दुई, मन्त्र सिद्धि जसको प्रभावले श्रद्धा विश्वास उत्पन्न हुन्छ। तीन, सबै तत्त्वहरूलाई स्वायत्त गर्ने सामर्थ्य। चार, आकस्मिक रूपले सम्पूर्ण शास्त्रहरूको अर्थ ज्ञान इत्यादि। यी सबै लक्षण क्रमशः अभिव्यक्त हुन्छन्। शक्तिपातको तारतम्यले कसैमा सबै हुन्छन् भने कसैमा कम। तीमध्ये भक्ति मुक्तिमा प्रधान हुन्छ, अन्यत्र आनुषाङ्गिक हुन्छ तथा मन्त्र सिद्धि भोगमा प्रधान हुन्छ भने अन्यत्र आनुषाङ्गिक हुन्छ। शेष दुई लक्षण दुवैमा रहन्छन्। सिद्धिहरूको यथार्थ उद्देश्य साधकको चित्तमा विश्वास उत्पन्न गर्नु हो। अर्थात् यस देहमा रहँदै गर्दा सिद्धिहरू प्राप्त हुनाले देहपात पश्चात मुक्ति अवश्य मिल्छ भन्ने विश्वास हुने गर्छ। जसको विश्वास दुर्बल छ त्यसका लागि सिद्धिहरूको यस प्रकार उपयोग हुन्छ। तर परिपक्व अवस्थामा ज्ञानको तीव्रताद्वारा खेल समान सिद्धिहरूमा पनि उदासीनता र अनासक्ति हुने गर्छ र एकमात्र परम तत्त्वको भावना नै दृढ हुने गर्दछ। त्यस्तो अवस्थामा जीवन मुक्ति निश्चित हुन्छ भनेर उल्लेख गरिएको छ। जीवन मुक्तको सुख दुःख आदि जो अनुभव प्रारब्ध कर्म अनुसार हुने गर्छ, तर यस अनुभवद्वारा व्यक्तिको मुक्तिको विषयमा सन्देह गर्नुपर्ने कुनै कारण छैन। श्री कामशास्त्रमा उल्लेख गरिएको छ, अविद्योपासितो देहो ह्यन्य जन्म समुद्भव कर्मणा तेन बाध्यन्ते ज्ञानिनोपि कलेबारे। देह अन्य जन्ममा गरिएका कर्महरूको प्रभावद्वारा प्राप्त हुन्छ, अतः त्यस्ता कर्मद्वारा ज्ञानी जन पनि बाधित हुन्छन्। प्रारब्ध कर्म शुद्ध हुनु आवश्यक छ। यस्तो नहुनाले अर्थात् यदि मन्त्रादिको प्रभावद्वारा सद्यो निर्वाण दायिनी दीक्षाद्वारा देहपात भयो भने मृत्यु पश्चात शोधनबाट बचेका देहारम्भक कर्महरूका फलस्वरूप आयु भोग प्रवृत्तिलाई अवश्य भोग्नुपर्छ। जबसम्म यस्तो भोग समाप्त हुँदैन तबसम्म मोक्ष हुन सक्दैन। त्यसैले मरणको क्षय नजानिकन प्राण वियोजीका दीक्षा दिनुहुँदैन। यस्तो दीक्षा दिनाले भगवानको आज्ञाको उल्लङ्घन हुन जान्छ र यो तान्त्रिक मार्गको एउटा नियम हो। शक्तिपात अथवा श्री भगवानको कृपा बिना कुनै पनि जीवले पूर्णत्व प्राप्त गर्न सक्दैन, यहाँसम्म कि पूर्णत्वको मार्गमा प्रवेश पनि गर्न सक्दैन। शक्तिपातको तारतम्य जीवको आधार अर्थात् धारण शक्तिको भेदद्वारा हुने गर्छ। तर यो पनि सत्य हो कि जीव चाहे जतिसुकै निम्न अधिकारको होस् तथा जतिसुकै भोगाकाङ्क्षा युक्त किन नहोस्, एकपटक शक्तिपात भएपछि कहिले न कहिले परम पदमा अवश्य पुग्ने गर्छ। भोगाकाङ्क्षादि अन्तराय रहनाले त्यसको गतिमा विलम्ब हुन्छ, होइन भने त शीघ्रातिशीघ्र यहाँसम्म कि क्षण मात्रमा पनि हुनसक्छ। शक्तिपातको समयमा योग्यताको विचार हुनै गर्दैन, तर स्वभावतः योग्यता अनुसार नै शक्तिपातको मात्रा निर्दिष्ट हुने गर्छ। मात्रा जे सुकै होस्, भगवत शक्तिको यस्तो महिमा छ कि एकपटक पतित भएपछि जीवलाई भगवत धाममा नपुर्याएसम्म शान्त हुँदैन, यसमा कुनै सन्देह छैन भनेर उल्लेख गरिएको छ। वास्तवमा यो एउटा दार्शनिक चिन्तन हो र शब्दहरू पनि दार्शनिक प्रयोग गरिएको छ र यसलाई व्याख्या गर्दाखेरि हाम्रो समयले डाँडो काटिहाल्छ र व्याख्या नगर्दा अलिकति शब्दहरू दार्शनिक भए पारिभाषिक भए र यसबाट बुझ्न अप्ठ्यारो भयो, तर यी शब्दहरूले हाम्रो श्रवणपुटबाट हृदयमा प्रवेश गरिसकेका छन्। उनीहरूले गर्ने कृपा अवश्य पनि गर्नेछन्। यो पनि एक प्रकारको शक्तिपात नै हो, एक प्रकारको भगवत कृपा नै हो, किनभने यस्तो विषयहरू हामीले श्रवण गर्न पाइरहेका छौँ। त्यसैले भगवानको चरणमा कोटि कोटि धन्यवाद चढाउँदै आजको कार्यक्रमलाई यहीँ
विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक नेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस् र

0: मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको दुई दिन नबिदेखि काठमाडौँमै एकजना पुरुषले आफैलाई जलाएका छन्। काठमाडौँ 10 मा 45 वर्षका अविन राउतले आफ्नै भान्सामा पेट्रोल छर्किएर शरीरमा आगो लगाएको काठमाडौँ प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। घटना आज बिहान 6:15 बजेतिरको हो। श्रीमती र छोरासँगै बस्ने भए पनि घटनाको बेला अरू घरमा नभएको प्रहरीले जनाएको छ। राउतको हिजो छोरासँग विवाद परेको बुझिएको पनि प्रहरीले जनाएको छ। राउतको वीर अस्पतालमा उपचार भइरहेको र शरीर 50% जलेको अस्पतालले जनाएको छ। हिजो सर्लाहीका एक युवाले पनि शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। गौडेता 10 का 35 वर्षे विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आगो लगाएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिनुभएको हो। मण्डललाई पनि उपचारका लागि काठमाडौँ ल्याइएको छ। बैङ्कका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैङ्कले निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको हो।
1: ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को बैङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय बैंकले इजाजत पत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन बैंकहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र बैंकले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न बैंकहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: गैरातीको वर्षाका कारण काठमाडौँको किर्तिपुर राधा स्वामी सत्सङ होल्डिङ सेन्टर डुबानमा परेको छ। भवन जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी बिचल्लीमा परेका छन्। होल्डिङ सेन्टरभित्रका कोठामा पानी पस्दा सुकुम्बासीका सबै सामान डुबेका छन्। बालेन सरकारले केही समय अघि नदी किनारका बस्ती भत्काएर विस्थापित सुकुम्बासी परिवारलाई त्यहाँ व्यवस्थापन गरेको थियो। यसैबीच एमाले महासचिव शङ्कर पोखरेलले होल्डिङ सेन्टर डुबानमा पर्दा सुकुम्बासीको बिचल्ली भएको भन्दै गणेश नेपालीको जस्तै फेरि अर्को अप्रिय घटना नहोस् भनेर सरकारलाई सचेत गराउनु भएको छ। सुरक्षित गर्ने नाममा सरकारद्वारा घर बारविहीन बनाइएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले व्यक्त गरेका पीडा अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील रहेको उहाँको भनाइ छ। पछिल्ला 3 दशकमा नेपालबाट स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशिने क्रम बढेको छ।
1: एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन्। यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन। अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ।
0: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि गृह मन्त्रालयले हटलाइन सेवा सबै जिल्लामा विस्तार गरेको छ। विपदमा हुने उद्धारलाई थप छिटो, सहज र प्रभावकारी बनाउने भन्दा गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरेर सञ्चालनमा ल्याएको हो। मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गर्दै आएको थियो। अब विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। देशका अरू 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। आज 33 जिल्लामा बाढीको जोखिम देखिएको मौसम विभागले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।

हेलो नमस्ते वेरी गुड मर्निंग यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको हजुर यो हो कार्यक्रम सुनौलो बिहानी एभ्री विकेन्डमा बिहानको 7 बजेदेखि 10 बजेसम्म हामी सुनौलो बिहानी कार्यक्रममा मिठा मिठा कुराकानी गर्छौँ यानि कि हामीले प्री रेकर्डेड प्रोग्रामहरू पनि राख्ने गर्छौँ आज पनि तपाईँले सुन्न सक्नुहुनेछ र आजको यस बसाइमा पहिलो घण्टामा भने हामी मौसम वैदेशिक विनिमय दर सुनचाँदीका दर भाव अनि आजको राशिफल त सुन्ने नै छौँ अनि त्यसै गरी कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले आयो गोर्खाली कार्यक्रम सुन्न सक्नुहुनेछ अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा त हामी रमाइलो त्यसै पनि गरिहाल्छौँ मिठा मिठा गीतहरू सुन्दै अनि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउनको लागि तत्पर हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै जानुहोला सम्पर्क टेलिफोन नम्बर 01-303-246-730 इमेल bfbsgorkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेट्न सक्नुहुनेछ आउनुहोस् अब भने आजको तिथिमितितर्फ जाउँ आज विक्रम सम्बत 2083 साल असार महिनाको 27 गते तदनुसार आज भने शनिबार 11 जुलाई सन् 2026 हो आज पनि तपाईँको धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन् विशेष गरेर विकेन्डमा तपाईँहरू यो समर सिजनमा अत्याधिक मात्रामा बिजी हुनुहुन्छ होइन कहिलेकाहीँ त लाग्छ कि फ्राइडे स्याटरडे सन्डे 3 दिनसम्म पनि कन्टिन्यू प्रोग्रामहरू भइरहेका हुन्छन् र कति ठाउँमा त एकदमै भनौँ न चाहेर पनि जान नसकिने स्थिति हुन्छ कति ठाउँमा भने नचाहँदा नचाहँदै पनि जानुपर्ने स्थिति हुन्छ यस्ता थुप्रै कुराहरू छँदैछन् होइन यो समर सिजनमा मानिसहरू बढीभन्दा बढी पार्टीहरू अनि विभिन्न किसिमका भनौँ न वेडिङ एनिभर्सरीदेखि लिएर विवाह व्रत बन्द अनि अरू थुप्रै थुप्रै कार्यक्रम यो समर सिजनमा नै हो भेटघाट गर्ने रमाइलो गर्ने अनि तपाईँहरूको आजको दिन पनि एकदमै सुमधुर रहोस् हामी यही कामना गर्दछौँ त्यसै गरी हरेक दिन कुनै न कुनै अवसरहरू पर्छ अथवा हाम्रो चाडपर्व रीतिरिवाज अनि त्यस्तै गरी यो जनमानसलाई सुसूचित बनाउनको लागि विभिन्न इभेन्टहरू रहने गर्छन् आज पनि यसै क्रममा विश्व जनसङ्ख्या दिवस परेको छ विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाईको 11 तारिक हुने गर्छ आजकै दिन परेको छ श्रोता र यसले पनि मानव जगतलाई भनौँ न मानिसहरूलाई एक प्रकारको अवेरनेस सृजना गर्दछ र हामी कुनै न कुनै दिन यस्ता कार्यक्रमहरू हरेक दिन मनाइरहेका हुन्छौँ कहिले कुन कार्यक्रम पर्छ कहिले कुन कार्यक्रम पर्छ तपाईँहरूलाई थाहा छँदैछ र यसै क्रममा भने आज विश्व जनसङ्ख्या दिवस परेको छ विश्व जनसङ्ख्या दिवस यो संसारभर जनसङ्ख्याको सम्बन्धी विषयहरूमा चेतना जगाउने उद्देश्यहरूको साथ मनाउने गरिन्छ र 1989 संयुक्त राष्ट्र विकास कार्यक्रम अथवा युएनडिपीको जनसङ्ख्या दिवस ले जनसङ्ख्या दिवस मनाउन सुरु गरेको हो युएनडिपीले र विश्व जनसङ्ख्या दिवस सार्वजनिक चाखबाट प्रेरित भई संसारको जनसङ्ख्या 5 अर्ब पुगेको दिन स्थापना गरिएको थियो त्यो समयमा र अहिले पनि यसको सङ्ख्या बढेर अहिले पछिल्लो तथ्याङ्क अनुसार 8.2 अर्ब रहेको छ परिवार नियोजनको महत्त्व अनि गरिबी लैङ्गिक समानता मातृ स्वास्थ्य र मानव अधिकार जस्ता यस्ता थुप्रै थुप्रै जनसङ्ख्यासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा जनचेतना अभिवृद्धि गर्दै यो दिवस मनाउने गरिन्छ र सामान्य अवस्थामा पनि जनसङ्ख्या वृद्धिले हामी कसैलाई पनि खासै असर गर्दैन भनेर सोच्ने गरिए तापनि वास्तविकता भने त्यो होइन र अधिक जनसङ्ख्यालाई
अब त्यतिकै मात्रामा खानादेखि लिएर शक्तिको आवश्यकता पर्दछ, अधिक शक्तिको भनौँ न, अब खाना बस्न होइन हरेक कुराको। अनि जनसङ्ख्या वृद्धिको अनुपातमा पनि यी र यस्ता कार्यक्रमहरूमा अत्यन्तै आवश्यक राख्नुपर्ने अथवा चासो राख्नुपर्ने पनि देखिन्छ। र जनसङ्ख्या वृद्धिको अनुपातमा सबैलाई बचाउन गरिने यो भिन्न भिन्न गतिविधिहरूले पनि जलवायु परिवर्तनमा समेत ठुलो योगदान पुर्याइरहेको छ। यसको एफेक्ट तपाईँ हामी सबैले भोगिरहेका छौँ र हामी पृथ्वीको जुनसुकै स्थानमा बसोबास गरे तापनि हामी सबैलाई यो समान अवसर गर्दछ अथवा भनौँ न समान असर गर्छ। जस्तो कि अब जलवायु परिवर्तनले कुनै कुनै स्थानहरूमा बढी मात्रामा यो गर्मीको तापले हिउँहरू पक्लेर हिउँको जुन अब भनौँ न हाइट थियो हिमालको त्यो पनि घटेको कुराहरू पनि हामी सुन्छौँ। र जनसङ्ख्या बढ्दो समस्याहरूमाथि प्रकाश पार्दै वातावरण समेत अब विभिन्न किसिमको तौर तरिकाले नकारात्मक प्रभावहरूको विषयमा पनि यो जनचेतना बढाउने कार्य गर्दै विश्व जनसङ्ख्या दिवसले ठुलो महत्त्व बोकेको छ। आजको दिनमा विश्वभरि नै विश्व जनसङ्ख्या दिवस मनाउने गरिन्छ र विश्व जनसङ्ख्या दिवसले हाम्रो जीवनमा जनसङ्ख्या वृद्धिले कसरी र के कस्ता प्रभावहरू पार्छन् भन्ने कुराहरू प्रश्न पार्ने गर्छ। र विश्व जनसङ्ख्या दिवसको दिन सबैले भविष्यमा केन्द्रित भई जनसङ्ख्या वृद्धिलाई मात्र नभएर हरेक कार्यमा उनीहरूले सचेत रहेर अनि हाम्रो भावी पुस्ताहरूलाई एकदमै उनीहरूले पनि राम्रो तरिकाले बाँच्न पाउने अवसर मिलोस् भन्ने उद्देश्यले पनि आजको दिन विश्व वातावरण अथवा भनौँ न जनसङ्ख्या दिवस हो। अनि कुनै दिन हामी विश्व वातावरण दिवस मनाउँछौँ, कुनै दिन हामी पृथ्वी दिवस मनाउँछौँ, कुनै दिन हामी विभिन्न किसिमका अवेरनेस सम्बन्धी दिवसहरू मनाउँदै आएका छौँ। आजको दिनमा विश्व जनसङ्ख्या दिवस हो श्रोता। यति भन्दै आउनुहोस् अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। कुमार सानु र कविता कृष्णमूर्तिको युगल स्वरमा रहेको यो गीत सुनौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल घर रेडियो हो।

समय बिहानको 7:29 जान लागिरहेको छ भने नेपालमा पनि दिनको 12:14 गयो र ब्रुनाईमा भने दिनको 2:29 गएको छ। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ यस विकेन्डमा सुनौलो बिहानी कार्यक्रममा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आज बेलायतको मौसम भने हिजो अस्तिको तुलनामा केही चेन्जेस आएको छ श्रोता, र आज प्राय गरेर धेरै जसो स्थानहरूमा विशेष गरेर स्कटल्यान्डमा पनि आज बादल देखा पर्नेछ अनि ती बिस्तारै बादलहरूबाट वर्षा हुन सक्ने अनुमान गरिएको छ अनि बाँकी स्थानहरूमा भने घाम लाग्ने अनुमान गरिएको छ। विशेष गरेर इङ्ल्यान्डको पूर्वीय क्षेत्र लगायत दक्षिणी भूभागतिर भने मन्द गतिमा चिसो हावा चल्ने र बादल लागि पानी पर्ने सम्भावना रहेको छ अनि पूर्वीय क्षेत्र र पश्चिमी क्षेत्र पश्चिमी भूभाग भने बढी गर्मी हुने र पूर्वीय क्षेत्रतिर भने वातावरण केही चिसो हुने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 18 डिग्री सेल्सियस हो। लन्डनमा पनि प्राय गरेर जेन्टल रूपमा हावा चलिरहेको छ, घाम लागेको छ भने समय समयमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज युकेमा सूर्योदय बिहानको 5:00 लागि 18 मिनट बाँकी छँदा भएको थियो र सूर्यास्त भने बेलुकी 10:00 लागि 6 मिनट बाँकी छँदा हुनेछ। र आज त तपाईँहरूले वर्ल्ड कप पनि हेर्न सक्नुहुनेछ श्रोता, र आज यो वर्ल्ड कपको क्वार्टर फाइनलमा नर्वे भर्सेस इङ्ल्यान्ड रातको 10:00 हो। यसको विषयमा पनि हामी कुराकानी गर्दै जाउँला, होइन? तपाईँहरूलाई थाहा छँदैछ र यो अल युरोपियन भन्दा पनि फरक पर्दैन, क्वार्टर फाइनल नर्वे र इङ्ल्यान्ड यो समयमा खेल्दैछन् मियामीमा, र 5 पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पार्ने नर्वे अनि त्यस्तै गरी 10 खेलाडीमा सीमित रहेर पनि आयोजक होइन को होस्ट हो मेक्सिकोलाई वर्ल्ड कप आउट गर्ने इङ्ल्यान्डको बेसको प्रतिस्पर्धा निकै रोचक हुनेछ। र आज भनौँ न पक्कै पनि तपाईँहरूले एकदमै यो आजको रातलाई पक्का यो फुटबल भने तपाईँहरूले हेर्न सक्नुहुनेछ। र 28 वर्षपछि वर्ल्ड कपमा फर्केको नर्वेले वर्ल्ड कपको पहिलो पटक क्वार्टर फाइनलसम्म यो हिस्ट्री नै रचेको छ भने इङ्ल्यान्डको प्रदर्शन एकदमै रोचक भइरहेको छ अहिले, र समूह चरणमा पनि पहिलो खेलमै क्रोएसियालाई 4-2 हराउन सफल भयो अनि त्यसपछि गानासँगको खेल भने बराबरी रोकिएको थियो, गोल रहित बराबरी, कुनै पनि टिमको गोल भएन। तर पनि पानामालाई भने 2-0 हराउँदै इङ्ल्यान्ड भने समूह एलबाट होइन एल समूहबाट नकआउटमा पुगेको हो। र राउन्ड अफ 32 पनि इङ्ल्यान्डले 1 गोल गरेपछि डिआर कङ्गोले 2 गोल गर्यो होइन, त्यसपछि भने 10 खेलाडीमा समितिएको जति पनि इङ्ल्यान्डका प्लेयरहरू थिए उहाँहरूले यो प्री क्वार्टर फाइनलमा मेक्सिकोलाई 3-2 हरायो। र 5 गोलको थ्रिलर खेलमा बेलिङ्गमले 2 गोल गरेका थिए, ह्यारी केनले 1 गोल गर्न सफल भएका थिए। र तपाईँलाई थाहा छँदैछ अहिलेसम्म यो क्वार्टर फाइनलसम्म आइपुग्दा ह्यारी केनले 6 गोल गरिसकेका छन् अनि बेलिङ्गमले भने 4 गोल गरेका छन्। आज एकदमै आजको यो खेल सबैले हेड टु हेड नै हुन्छ भनेका छन् होइन, नर्वे र इङ्ल्यान्ड यो फिफा वर्ल्ड कपमा यो 1982 1984 वर्ल्ड कप छनौटमा भने यी दुई टोली खेलेका थिए, त्यसपछि भने अहिले खेल्दैछन्। तर त्योभन्दा अगाडि पनि इङ्ल्यान्ड नर्वेसँग खेलेको यो उनीहरूको हिस्ट्रीमा यो पेनाल्टीमा रुनीले गोल गरेका थिए, तर त्यो खेल फ्रेन्डली म्याच भएको थियो 1914 जसमा इङ्ल्यान्डले 1 गोल गर्न सफल भएको थियो भने नर्वे 0 भएको थियो। ओके, आज खेल हेर्न बाँकी नै छ, आजको खेल निकै प्रतिस्पर्धात्मक रहनेछ र रोचक पनि रहनेछ, हामी आशा गर्छौँ। खेल इन्जोय गर्नुहोला। र
यति भन्दै फेरि मौसमतर्फ नै लाग्यौँ श्रोता. मौसममा कुराकानी गरिरहेका थियौँ हामीले आजको, अनि त्यस्तै गरी अब रातको समयमा के हुन्छ त. रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा, विशेष गरेर स्कटल्यान्ड अनि त्यसपछि सेन्ट्रल भूभाग र इङ्ल्यान्डको पूर्वीय क्षेत्रतिर भने रातको समयमा पानी पर्ने सम्भावना सधैँ छ, र पश्चिमी क्षेत्रतिर पनि रातको समयमा आकाश सफा देखिने छ. दक्षिणी भूभागतिर भने मन्द गतिमा चिसो हावा चल्नेछ. अनि भोलि आइतबार, आइतबारको दिनमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा हल्का बादल देखा पर्न सक्ने अनुमान रहेको छ, तर प्रशस्त मात्रामा घाम देखा पर्नेछ भोलि आइतबारको दिनमा. स्कटल्यान्डमा पनि बादल लाग्नेछ र दक्षिणी भूभागतिर भने मन्द गतिमा चिसो हावा चल्ने र घाम भने लाग्ने अनुमान गरिएको छ. अनि भोलिको लागि अधिकतम तापक्रम भने 18 डिग्री सेल्सियससम्म पुग्नेछ.

हजुर, फेरि पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु. मैले अहिलेसम्म यो स्कटल्यान्डको अधिकतम तापक्रम हेरिरहेको थिएँ र आजको लागि अधिकतम तापक्रम भने 30 डिग्री हो, स्कटल्यान्डमा भने 18 डिग्री हो श्रोता. र आज पनि प्राय गरेर धेरै जसो स्थानहरूमा प्रशस्त मात्रामा घाम लाग्नेछ. भोलि भने 29 डिग्री र आज भने 30 डिग्री सेल्सियस रहेको छ. ओके, स्कटल्यान्डमा बसोबास गर्ने हाम्रो एकजना श्रोता हुनुहुन्थ्यो, मनिषाजीले हामीलाई सम्पर्क गर्नुभएको थियो. दिदी, स्कटल्यान्डमा त एकदमै चिसो छ, आउनुहोस् भन्नुभएको थियो. मैले त्यहाँ सर्च गरिहालेँ, त्यस कारण मैले त्यो भनिरहेको रहेछु. एनिवाय, अहिलेको लागि भने आज प्राय गरेर इङ्ल्यान्डको तापक्रम भने 30 डिग्री सेल्सियस हो. आउनुहोस् अब भने हामी सुशान्त केसीको स्वरमा रहेको यो गीत सुनौ.

आज शनिबार 11 जुलाई सन् 2026 को दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 152.23 रुपियाँ र बिक्री दर 152.83 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 173.96 रुपियाँ र बिक्री दर 174.65 रुपियाँ। अरे युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.15 रुपियाँ र बिक्री दर 204.95 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 188.64 रुपियाँ र बिक्री दर 189.38 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 105.75 रुपियाँ र बिक्री दर 106.17 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 107.43 रुपियाँ र बिक्री दर 107.86 रुपियाँ। सिंगापुर डलर एकको खरिद दर 117.91 रुपियाँ र बिक्री दर 118.37 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.41 रुपियाँ र बिक्री दर 9.45 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.55 रुपियाँ र बिक्री दर 40.71 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.78 रुपियाँ र बिक्री दर 41.94 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 10.12 रुपियाँ र बिक्री दर 10.16 रुपियाँ। र हङकङ डलर एकको खरिद दर 19.42 रुपियाँ र बिक्री दर 19.50 रुपियाँ। आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। 49 गोल्ड यानि कि यो फाइन गोल्डको पैसा पर्तोला 2,87,400 रुपियाँ र असल चाँदीको मूल्य प्रतितोला भने 4,510 रुपियाँ रहेको छ।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार

समय बिहानको 8 बज्नको लागि 7 मिनट मात्र बाँकी रहेको छ र 7 मिनट पछि भने हामी समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा पनि यस्तै मिठा मिठा गीतहरू सुन्दै जानेछौँ।

हजुर यहाँहरूलाई थाहा छँदैछ यो वर्षको लागि द भोइस अफ नेपाल युके टुर 2026मा अहिले भने स्कटल्यान्डमा उनीहरूले आज पनि एउटा कार्यक्रम गर्दैछन्. स्कटल्यान्ड नभएर श्रोता स्कटल्यान्डमा हिजोसम्म उनीहरूले गरिरहेका थिए, हिजो शुक्रबार 10 जुलाईमा र आज 11 जुलाईमा भने शनिबारको दिनमा म्यान्चेस्टरमा उनीहरूले कार्यक्रम गर्नेछन् र आइतबार 12 जुलाईमा भने उनीहरू प्लम स्ट्रीटमा प्रोग्राम गर्नेछन् र उनीहरूको युके टुर पूरा हुनेछ. उनीहरूले 12 जुनमा सुरु गरेका थिए युके टुर एम्पायर हल अल्डरसटमा 12 जुन शुक्रबारको दिनमा र अब भने 12 जुलाईको दिनमा प्लम स्ट्रीटमा उनीहरूको प्रस्तुति पूरा हुनेछ यो वर्षको लागि. अब भने हामी यो कार्यक्रमको पहिलो घण्टा हो श्रोता. अब यो पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु उदित नारायण झा र साधना सरगमको स्वरमा रहेको यो गीत.

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: बर्खाको बेला डुबानबाट जोगाउने बहाना बनाएर घरबार विहीन पारिएका सुकुम्बासी परिवार फेरि पनि डुबानमा परेका छन्। किर्तिपुरको राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार डुबानमा परेका हुन्। गैराति सुतिरहेका बेला बागमतीको बाढी पछिपछि उनीहरूको विचल्ली भएको छ। ज्यान जोगाउन रातभर हिलो र पानीमा छटपटाउनु परेको उनीहरूको गुनासो छ। बाढीबाट जोगाउने बहाना बनाएर फेरि बाढीमै पुर्याएको भन्दै उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेका छन्। रातको बेला बाढी पछिपछि ओड्ने ओछ्याउने र खानेकुरासहित औषधि समेत सबै सकिएको उनीहरूको गुनासो छ। गृह मन्त्रालयले भने राति पाउने 2 बजेतिर सूचना पाएपछि सशस्त्रका 30 जना र नेपाल प्रहरीका 30 जनाको टोली खटेर डुङ्गाबाट उद्धार गरिएको जनाएको छ। होल्डिङ सेन्टरमा राखिएका 154 जनामध्ये 54 जनालाई उद्धार गरेर त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा राखिएको छ। 6 जना आफन्तकोमा गएका छन्। 94 जना भने अन्त नजाने भन्दै होल्डिङ सेन्टरभित्रै बाढी नपसेको भागमा बसेका छन्। मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको 2 दिन नबित्दै काठमाडौँमै अर्का पुरुषले आफैलाई जलाएका छन्। काठमाडौँ 10 45 वर्षका अविन राउतले आफ्नै भान्सामा पेट्रोल छर्किएर शरीरमा आगो लगाएको काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। घटना आज बिहान 6:15 बजेतिरको हो। श्रीमती र छोरासँगै बस्ने भए पनि घटनाको बेला अरू घरमा नभएको प्रहरीले जनाएको छ। राउतको हिजो छोरासँग विवाद परेको बुझिएको पनि प्रहरीले जनाएको छ। राउतको वीर अस्पतालमा उपचार भइरहेको र शरीर 50% जलेको अस्पतालले जनाएको छ। हिजो सर्लाहेका एक युवाले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गढौता 10 35 वर्ष विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आगो लगाएको सर्लाहेका एसपी रविन्द्र पौडेलले जानकारी दिनुभएको छ। मण्डललाई उपचारका लागि काठमाडौँको कीर्तिपुर ल्याइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आत्मदाह प्रकरण र सुकुम्बासी बस्तीमा बाढी पसेको घटनालाई जोडेर सरकार रासोपा सभापति र मतदातामाथि समेत आक्रोश पोख्नु भएको छ। अहिलेको शासनलाई देवताको शासन भएकाले निमुखाले बोल्न नपाउने र ज्यान गुमाउने पीडितलाई उल्टै दोष दिने प्रवृत्ति हावी भएको भन्दै साम्पाङले आक्रोश पोख्नु भएको हो। देवताको शासन भएकाले दोष दिँदा पाप लाग्ने र उनका भक्तले जरिवाना तिर्न नसक्नुको दोष पीडितमाथि लगाउने गरेको साम्पाङको टिप्पणी छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले पसिना गनाउने गरिबले युरोप अमेरिकाको अत्तरवास नआउनेलाई भोट दिउन् जेलसम्म मुलुकमा परिवर्तन नआउने जिकिर समेत गर्नुभएको छ। गरिबको हित गर्ने र गरिबको पक्षमा नीति बनाउने पार्टीलाई नचिन्नु दुर्भाग्यको मुख्य कारण बनेको साम्पाङको भनाइ छ। गणेश नेपाली आत्मदाह अरूका लागि एउटा सामान्य घटना लागे पनि आफ्ना लागि एउटा बिम्ब इतिहास विद्रोह र अमर सन्देश भएको साम्पाङले लेख्नु भएको छ। उहाँले गरिब निमुखाको न्यायका लागि निरन्तर लड्ने वाचा पनि गर्नुभएको छ। आफूले यति लेखेपछि गालीको वर्षा गर्न पनि साम्पाङले सरकारका समर्थकलाई आह्वान गर्नुभएको छ। सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेपछि अर्को पोस्ट गर्दै साम्पाङले अब रासोपाले देश चलाउन नसक्ने प्रमाणित भइसकेको टिप्पणी पनि गर्नुभएको छ। रासोपा सभापति रवि लामेछानालाई सम्बोधन गर्दै उहाँले आफू जिउदो भएको पुष्टि गर्न पनि चुनौती दिनुभएको छ। सरकारमाथि अब पनि हस्तक्षेप नगरे कुनै अर्थ नहुने भन्दै उहाँले सुकुम्बासी समेत व्यवस्थापन गर्न विफल सरकारले अरू कुनै काम गर्न नसक्ने दावी गर्नु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको 1 वर्ष पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने वाचा गर्नुभएको छ। ट्राफिक जरिवानाका विषयमा केही दिन अघि आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आउँदो 1 वर्ष कुनै पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको हो। अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक यो अवधिमा ठुला साना युट्युबर सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने उहाँको भनाइ छ। केही दिन अघि मन्त्री पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 50,000 रुपियाँ जरिवाना गर्नुपर्ने बताउनु भएको थियो। यो अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले अज्ञानवश कसैलाई चोट पुगेको भएमा माफ गरिदिन अनुरोध गर्दै ट्राफिक नियम अटेर गर्नेलाई मुटुमा हात राखेर सोच्न आग्रह गर्नुभएको छ। नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि दाउने क्षेत्रको सवारी आवागमन सहज हुन थालेको छ।
2: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत
4: हो।

बीएबीएस रेडियोबाट सुनौलो बिहानी कार्यक्रमको यो दोस्रो घण्टा हो। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। समय बिहानको 8:10 गएको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा भने आयो गोर्खाली कार्यक्रम सुन्नेछौ। आज आयो गोर्खालीमा डब्ल्यूटु महेश ओनेमजीसँग सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। विशेष गरेर हामीले आयो गोर्खालीमा गोर्खा ब्रिगेडका विभिन्न युनिटमा हुनुभएका आर्मी सोल्जर्सको उन्नति प्रगति अथवा उहाँहरूको एचिभमेन्ट सम्बन्धी अवार्ड सम्बन्धी हामी कुराकानी गर्छौँ। र आज यसै क्रममा तपाईँले डब्ल्यूटु महेश ओनेमजी हुनुहुन्छ, उहाँसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ।

हजुर, यहाँहरूले फिफा वर्ल्ड कप हेर्दै हुनुहुन्छ होला र तपाईँहरूले हेर्दै आउनुभएको हिजोको खेल पनि सायद यहाँहरूमध्ये धेरैले हेर्ने मौका पाउनु भएको छ होला। अमेरिकाको लस एन्जलसको स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 पराजित गर्दै स्पेन भने 16 वर्षपछि सेमी फाइनलमा पुगेको छ। हजुर, अब भने सेमी फाइनलको म्याच खेल्नेछ स्पेन, फ्रान्स भर्सेस स्पेनको म्याच अब आउने मङ्गलबार 14 जुलाईमा रातको 10 बजे हुनेछ यो सेमी फाइनल म्याच। श्रोता, अब स्पेन भने फ्रान्ससँग भिड्ने भएको छ अथवा खेल्नेछ भन्दा पनि फरक परेन, होइन? ओके, त्यसै गरी आजको दिनको कुराकानी गर्नुपर्दा श्रोता, रातको 10 बजे भने नर्वे भर्सेस इङ्ल्यान्डको म्याच हुनेछ र इङ्ल्यान्डको खेलाडीको विषयमा मैले अघि पनि कुराकानी गरेको थिएँ, होइन? यहाँहरूले पनि सुन्ने मौका पाउनुभयो होला यो फिफा वर्ल्ड कपमा एकदमै आजको खेल भने हेर्न लायकको हुनेछ र 5 पटकको विश्व विजेता ब्राजिललाई स्तब्ध पारेको नर्वे र 10 खेलाडीमै सीमित रहेर पनि को होस्ट मेक्सिकोलाई वर्ल्ड कपबाट आउट गराउन सफल भएको इङ्ल्यान्डको बेसको खेल भने निकै रोचक हुने अनुमान गरिएको छ र यस वर्ल्ड कपमा इङ्ल्यान्डको प्रदर्शन भने एक रूपले अघि बढिरहेको छ, होइन? र तपाईँहरूले थाहा पाइसक्नु भएको छ, हेरिसक्नु भएको छ इङ्ल्यान्डका प्लेयरहरूको खेल र सुरुमै यो पहिलो खेलमै क्रोएसियालाई 4-2 हराएको थियो अनि त्यसपछि भने घानासँग बराबरीमा रोकियो गोलरहित अनि पानामालाई भने 2-0 हराउन सफल भएको अनि त्यस्तै गरी राउन्ड अफ 32 पनि डिआर कङ्गोलाई 2-1 पराजित गरेको थियो र 10 खेलाडीमा समेटिएको इङ्ल्यान्डले प्री क्वार्टर फाइनलमा मेक्सिकोलाई 3-2 हरायो। ओके, अब भने अहिलेसम्म आइपुग्दा हेरिकेनले 6 गोल गरिसकेका छन् भने बेलिङ्गमले 4 गोल गरेका छन्। आजको खेलमा के हुन्छ होला, होइन? सायद तपाईँहरूले पनि एकदमै रोचकताको साथमा खेललाई पक्का इन्जोय गर्नुहुनेछ। ओके, अब यो त भयो आजको खेल। श्रोता, तपाईँहरूले रातको 10 बजे हेर्न सक्नुहुनेछ अनि त्यसै गरी मगर एसोसिएसन युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट भने यस वर्षको लागि शनिबार 25 जुलाईमा रसमोर एरेना ओल्ड सर्टमा हुन गइरहेको छ। पोस्ट कोड GU112FE र दिनको 1 बजेदेखि रातको 10 बजेसम्म हुनेछ। यसमा यस पटक भने मन्त्र ब्यान्डको प्रस्तुति रहनेछ, मन्त्र ब्यान्डको व्यापक प्रस्तुति अनि भोइस अफ नेपाल सिजन 7 विनर नीता कुमारी थापा मगरको प्रस्तुति पनि हुनेछ। त्यस्तै गरी अन्य विभिन्न लोकल आर्टिस्टहरूको प्रस्तुतिहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। मन्त्र ब्यान्ड सहित जुलाई 25 नेपाली ओपन कन्सर्ट हो, हरेक वर्ष हुने गर्छ र यस पटक भने मन्त्र ब्यान्डसँग भोइस अफ नेपाल सिजन 7 विनर नीता कुमारी थापा मगरको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु, सुरेश वाडकर र लता मङ्गेशकरको युगल स्वरमा रहेको छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

राजेश पाल राई र दुर्गा परियारको स्वरमा यो मिठो गीत हामीले सुनिरहेका थियौँ। समय अब बिहानको 8:27 जान लागिरहेको छ र यो समयमा हामीलाई धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ यस बिहानीमा, र उहाँहरू हुनुहुन्छ चेम थापाज्यू, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। गुड मर्निङ भान्जी, म चेम थापा ओल्डसटबाट प्रश्नको उत्तर हजुर इङ्ल्यान्ड भनेर पठाउनु भएको छ, थ्याङ्क यू। अनि विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डदेखि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ। जुम्बहादुर गुरुङ मामा, उहाँ चाहिँ स्विडनबाट आउने गर्नुहुन्छ, थ्याङ्क यू सो मच। अनि मिनी कालीकोटे राई हुनुहुन्छ, उहाँले पनि एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ, सपना भई आँखामा आउने को होला। यो गीत म पक्कै पनि सुनाउनेछु कफी पिउँदै अनि काम पनि गर्दैछु दिदी भन्नुभएको छ, इन्जोय गर्नुहोला। अनि त्यसै गरी गङ्गादेवी थापा आमा, उहाँले पनि एउटा मन्दिरको चित्र पठाइदिनु भएको रहेछ, थ्याङ्क यू सो मच। अनि यो मन्दिर देवीकै मन्दिर होला, अनि दुर्गा माताले हामीलाई पनि रक्षा गरून्। अनि त्यस्तै गरी शोभा गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, उत्तर इङ्ल्यान्ड भन्नुभएको छ। ज्ञानु गुरुङ, उहाँले पनि शुभ बिहानी रूपाजी एन्डोभरबाट हामी पनि सुन्दैछौँ भन्नुभएको छ। धनवीर पुन दाई हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि उहाँले पनि उत्तर पठाउनु भएको छ। अनि त्यस्तै गरी हामीसँग मनु गुरुङ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, यसपालिको मेरो अनुमानित उत्तर भने इङ्ल्यान्ड भन्नुभएको छ। अल्डसटबाट मेघ मल्लज्यू हुनुहुन्छ डन्स्टेबलबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ र उत्तर इङ्ल्यान्ड भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच। अनि खर्क गुरुङ मामा हुनुहुन्छ, उहाँ अल्डसटबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। सेरु गर्ती उहाँ हुनुहुन्छ बर्मिङहमदेखि, अनि उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। राम राई हुनुहुन्छ, अनि थ्याङ्क यू सो मच, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ राम राईजी। अनि कर्ण गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, अनि यो हप्ताको एन्सर पनि पठाउनु भएको छ इङ्ल्यान्ड भनेर, थ्याङ्क यू सो मच। अब हामी भोलि मात्रै यसको रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने आउनुहोस् यो हप्ताको लागि राखिएको आयोग गोर्खालीमा W2 महेश ओनेमजी हुनुहुन्छ, उहाँसँग गरिएको कुराकानी अब हामी सुनौँ।

0: हजुर, कार्यक्रम आयो गोर्खालीको यो नयाँ श्रृङ्खलाबाट नमस्कार। म योगराज राईको यो कार्यक्रममा चाहिँ बिगडाउ गोर्खासको सर्भिङ मेम्बर्सहरू हुनुहुन्छ र उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्ने गर्दछौँ। र आज हामी एपिसोड 88 छौँ अथवा 88 एपिसोडमा छौँ र यो चाहिँ एपिसोडमा मेरो गेस्ट हुनुहुन्छ हाम्रो W2 महेश 1M भाइ हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। र उहाँ चाहिँ क्युओजेला 36 अथवा 36 स्क्वाडनको चाहिँ QM डिपार्टमेन्ट कार्यरत हुनुहुन्छ, आरकेएमएस गर्दै हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। र केही दिन अगाडि चाहिँ उहाँलाई चाहिँ क्यु जेलाको रेजिमेन्टल बर्थडेमा गोल्ड मेडल प्रदान गरिएको छ र यस सम्बन्धी कुराकानी गर्नेछौँ। अनि अरू पनि उहाँको चाहिँ एचिभमेन्टहरू छन् भने विगतमा त्यस सम्बन्धी पनि कुराकानी गर्नेछौँ। महेश भाइ नमस्कार।
1: नमस्कार दाजु, नमस्कार।
0: ल वेलकम छ है बिएबिएसमा हजुरलाई।
1: हुन्छ, थ्याङ्क यू, धन्यवाद छ दाजु।
0: अनि कस्तो चल्दैछ त जिन्दगी?
1: राम्रो छ भनौँ। अब यो जागिरको उतारमा पुग्यो। अब 18 डिसेम्बर यो वर्ष चाहिँ म रिटायर हुँदैछु रेगुलर सर्भिसबाट गर्दाखेरि। अहिले चाहिँ म रिसेटलमेन्ट गर्दैछु दाजु, यो 16 अगस्तसम्म कोर्स भएको छ।
0: अनि के गर्दै हुनुहुन्छ त रिसेटमा?
1: त्यही अब नर्मली हामीलाई चाहिँ चाहिने अब DIY अनि त्यो रोड साइडमा चाहिँ यो अलिकति यो कुटेसो खन्ने एउटा डिगर भन्दो रहेछ सानो, यसलाई पनि इन्क्लुड गरेर मैले फ्युचरमा कतै मेरो प्रोजेक्टहरू छ अलिअलि नेपालतिर, त्यसले गर्दाखेरि कतै काम लाग्छ कि भनेर मैले त्यो पनि गरिरहेको छु। युनिक सुनिन्छ हजुर, अरू कसैले प्रायः यो गर्दैन पनि मैले गरिराखेको छु अहिले त्यसमा अलिक।
0: हजुर, अब रिटायर हुने बेला भएछ भन्ने लागेको छ कि छैन त?
1: अब भर्ती लागेको चाहिँ यो अस्तिको दिन जस्तो मात्रै लागेको छ दाजु, ख्याल ख्यालमा अब 24 वर्ष भइसक्यो गर्दाखेरि यो टाइम चाहिँ एकदमै छिटो जाँदो रहेछ यो सैनिक जीवनमा, यो फौजी जीवनमा भनौँ न। एक प्रकारले चाहिँ रिटायर हुने समय भयो, अलिकति बुढोपाको भइएछ, समयले निकै खड्को मारेछ भन्ने पनि लागेको छ। अनि अर्को चाहिँ यो अलिकति व्यस्त जीवनशैलीले गर्दाखेरि हो कि फेरि मलाई त्यो एक प्रकारबाट चाहिँ फिल पनि भएको छैन।
0: अनि भर्ती हुँदा त यो ऱ्याङ्कहरू मलाई त केही थाहा थिएन, तपाईँलाई कस्तो थियो मलाई थाहा भएन। यो W2 ऱ्याङ्क त एकदमै राम्रो हो, यहाँसम्म आइपुगेला भन्ने लागेको थियो।
1: होइन, मैले त यो अब कहाँसम्म पुगिन्छ भन्ने त त्यो सोच गरे पनि थिइनँ। अनि पल्टनमा आएर चाहिँ फेरि त्यो एक प्रकारको त्यो फिलिङ्स आउँदो रहेछ, म चाहिँ यो ऱ्याङ्कमा पुगे हुन्थ्यो अथवा यो ऱ्याङ्कसम्म म स्ट्राइभ गर्छु, यो ऱ्याङ्कसम्म चाहिँ म कोसिस गर्छु भन्ने। पहिला अब कमिसनतिर पनि कतै जिन्दगी हुन सकिन्छ भन्ने खालको एउटा सोचाइ पनि मान्छेको धेरै जसो आउँदो रहेछ, मेरो पनि त्यो समय आयो। तर बिचमा के भयो भने अलिकति मेरो मेडिकल केही इस्युहरू भएको कारणले अलिकति यो प्रमोसन साइटमा अलिकति बाटो छेकिएको थियो, फेरि त्यो पनि सर्टिफिकेट भयो। गर्दै जाँदाखेरि अहिलेसम्म यहाँसम्म पुग्यो, म चाहिँ एकदमै ह्याप्पी छु हजुर यो ऱ्याङ्क।
0: ओके, तपाईँको आर्मी लाइफको फेरि पछि कुराकानी गरौँला। यो गोल्ड मेडल तपाईँको बर्थडेमा तपाईँलाई प्रदान गरेको रहेछ र यस सम्बन्धी भनिदिनुहोस् न, यो कस्तो व्यक्तिलाई प्रदान गरिने हो?
1: यो चाहिँ हाम्रो क्युओजेलामा गोल्ड मेडल एक वर्ष रेजिमेन्टल बर्थडेमा दिने चलन छ। यो एक्ज्याक्टली कहिले स्टार्ट भयो त्यो त म एकदमै त्यो एक्ज्याक्टली टाइम चाहिँ भन्न सकिनँ, तर यो लगभग मलाई लाग्छ 2010 भन्दा अगाडि नै सुट भएको, पहिलादेखि नै हरेक वर्षमा दुई तिनजनालाई दिने गर्थ्यो, तर यसपालिदेखि चाहिँ फेरि एकजनालाई मात्र छुनु गर्यो। अनि यो चाहिँ विशेष गरी पल्टनभित्र अनि आर्मीको लागि विशेष योगदान पुर्याउने केही कन्ट्रिब्युसन गर्ने गोर्खाली कायदादेखि लिएर अब आर्मीको भ्यालिज एन्ड स्ट्यान्डर्डदेखि लिएर अब आर्मीलाई लङ्गर टर्ममा फाइदा हुने खालको विशेष कार्यहरू गर्ने व्यक्तिहरूलाई चाहिँ रेजिमेन्टमा चाहिँ एउटा जस्तरीय बैठक बसेर यो मान्छेलाई दिन लायकको छ भनेर कमेन्डेसन गरेर चाहिँ सबैबाट पारित भयो, सर्वसम्मतिबाट पारित भएको व्यक्तिले पाउने हो। अनि भाग्यवश यो वर्ष चाहिँ मेरो नाम पर्न आएछ। अब मलाई पनि सुरुमा त थाहा भएन, र कमान्डर साहबले चाहिँ June 20 भन्दा 4-5 दिन अगाडि, एक हप्ता अगाडि नोटिफाई गर्नुभयो, त्यस पछाडि चाहिँ यो आधिकारिक रूपमा अब पाइने भयो भनेर मैले थाहा पाएको हो। अनि होल क्यो जिल्लामा चाहिँ अब 7-8 स्क्वाडनहरू सबैलाई नै समेट्छन्, त्यसमा अहिले स्ट्रेन्थ वाइजमा झन्नै 8 जना हामी सर्भिङ सोल्जरहरू छौँ, फ्यामिलीहरू हुनुहुन्छ, सिभिल सर्भेन्टहरू हुनुहुन्छ, त्यसमध्ये चाहिँ मेरो नाम पर्न गएको रहेछ, गर्दाखेरि अलिकति खुसीको खबर पनि छ मेरो लागि।
0: सम्भवतः यो तपाईँ रिटायर हुनुभन्दा अगाडि यो तपाईँको अन्तिम चाहिँ अब गोल्ड मेडल नै होला, तथा अन्तिम कमेन्डेसन होला, यसलाई चाहिँ कसरी लिनु भएको छ?
1: मलाई चाहिँ यो एकदमै महत्त्वपूर्ण लागेको छ, किनभने 24 वर्षको क्युओजेलमा मेरो सर्भिसको दौरानमा यत्रो जनशक्तिको बीचमा मैले एकजनाले थाप्नु भनेको एउटा ठुलै एचिभमेन्ट जस्तो लाग्छ। र मलाई चाहिँ अब के भनौँ, यो कहिल्यै बिर्सन नसकिने एउटा अविस्मरणीय
2: हुक्माको रूपमा लिएको छु, एउटा ठुलो एचिभमेन्टको रूपमा लिएको छु मैले।
0: डब्लु टु महेश वान एम बाई 10 QAZL 36 स्क्वाडनको हुनुहुन्छ, 36 स्क्वाडनको कि डिपार्टमेन्टमा आज QMS गरिराख्नु भएको छ। के चाहिँ राम्रो काम गरेछु जस्तो लाग्छ थोरै अर्ध इयरमा चाहिँ?
2: हुन त यो पल्टनको लागि पहिल्यैदेखि मलाई अलिकति माया लागेको, अझै पनि माया लाग्छ, र भोलि पर्सि अब म रिटायर भएर गए पनि अब सकियो भने पल्टनको लागि चाहिँ केही गरौँ जस्तो नै लागेको छ। अब यो एचिभमेन्ट यो साइटेसनमा हेर्दाखेरि चाहिँ अब मलाई पनि अलिकति उत्सुकता जाग्यो, मलाई अनि के कारणले यो पाएको रहेछु भन्दाखेरि चाहिँ अब यो मैले पहिल्यैदेखि जस्तै अब यो पल्टनको लागि केही कुराहरू गरेका छु, जस्तै अब यो कायदाको प्रमोसनको लागि भनौँ, अब जस्तै मन्दिरहरू छन् त्यहाँदेखि अब मन्दिरहरूमा त्यहाँ विशेष गर्नुपर्ने हामीलाई चाहिने नयाँ किसिमको जस्तै अब कार्पेटिङहरू बोर्डहरू गोर्खाली मन्दिरको अलिकति अपग्रेडमा सहयोग गरेको, अनि तपाईँको पहिल्यैदेखि अब जस्तै यो गोर्खा बिएबिएस रेडियोमा चाहिँ पहिल्यैदेखि मैले तपाईँलाई पनि थाहा छ होला, पहिला मैले एभ्री फोर्थ क्वार्टरली चाहिँ अब युनिट न्युजहरू पनि दिन्थेँ, अनि एनाउन्स गर्ने काम चाहिँ म पल्टनमा आएदेखि अहिलेसम्म नै गरिराखेको छु। अनि पहिला काठमाडौँमा म पोस्टिङ हुँदाखेरि पनि त्यहाँ वेलफेयरहरूमा पनि जस्तै अब दुईपटक कोभिडको कारणले रिपाट्रिएसन भएर आइयो, त्यति बेला पनि मैले वेलफेयर एसिस्टेन्टको रूपमा चाहिँ रोलहरू खेलेँ फ्यामिलीजहरूको लागि, अनि यहाँ पल्टनमै पनि मैले 2-3 वर्ष मैले वेलफेयरमा कामहरू गरेँ। त्यस पछाडि अब यो ब्रह्मारानीको देहावसान भए पछाडि अप गोल्डन अब्रिज भन्नेमा हुँदा त्यहाँ पनि मैले कमान्डेसन पाएको छु, त्यो भारे कुरा गरौँला मौका मिल्यो भने। अनि नेपालमै क्विन्स क्यानोपी 70 वर्ष महारानीको शासनकाल पुगेको बेला त्यहाँ क्विन्स क्यानोपी भनेर हामीले 70 रुखहरू हामी माथि गोदावरी बोटानिकल पार्कमा चाहिँ हामीले त्यो वृक्षारोपणहरू गऱ्यौँ। यस्ता कुराहरू चाहिँ गर्दै गर्दै गर्दै गर्दै आउँदाखेरि चाहिँ अलिकति उहाँहरूले त्यो रिकग्नाइज गरिदिनु भयो। अब पेन्सन जाने समयमा सम्म पनि अब अलिकति पल्टनको लागि प्रत्यक्ष अथवा परोक्ष रूपमा यसो अलिअलि सहयोग गरिरहनु भएको छ भन्ने कुराहरू उहाँहरूले बुझे, यो साइटेसन अनुसार चाहिँ त्यो कुराहरू उहाँहरूले महसुस गरेरछन्, अनि त्यही अनुसार चाहिँ उहाँहरूले यहाँ मलाई चाहिँ रेकमेन्डेसन गरेको रहेछ भनेर चाहिँ बुझिएको छु।
0: ए अब यो पेन्सन जाने बेला पहिला त अलिकति त्यस्तो वातावरण थियो, भिन्दै थियो, पेन्सन जाने बेला चाहिँ के हुँदो रहेछ त, म त पेन्सनर अब ठिकै छ बिस्तारै काम गराउँला भन्ने लाग्दो रहेछ कि होइन, मैले चाहिँ अन्टिल द एन्डसम्म चाहिँ मैले मेरो बेस्ट दिएर जानुपर्छ भन्ने सोच्नुहुन्छ?
2: होइन, मलाई चाहिँ कस्तो लागेको छ भने यो पेन्सन जाने आरओडी डेट भन्दा 20 दिन अगाडिको टर्मिनल लिभसम्म चाहिँ म चाहिँ पल्टनमा चाहिँ काम गर्छु नै जस्तो लागेको छ, किनभने मेरो बाबा पनि पहिला QOJLR-को सुरुको अवस्था गोर्खा आर्मी सर्भिस कोर जुन मलेसियाको कुलुङमा 1959 जन्मियो, त्यति बेला मेरो बाबा चाहिँ फर्स्ट 7 GR-मा हुनुहुन्थ्यो, उहाँहरूबाट चाहिँ अहिले KGA-को जसरी स्ट्रक्चर बनाएको छ विभिन्न पल्टनबाट मान्छे तानेर, त्यस्तै हाम्रो बुवाहरू पनि इन्फेन्ट्रीबाट तानेर यही पल्टनलाई बनाउनु भएको हो। त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ एउटा कस्तो छ भने यो सेन्टिमेन्टल भ्याल्यु अथवा एट्याचमेन्ट छ, मेरो बाबु आफै पनि यो पल्टनको सुरुवातको चरणमा चाहिँ भर्ती लागेको सैनिक सिपाही भएको कारणले आफ्नो बाबाको पल्टन भएर मलाई चाहिँ माया लाग्यो हो। त्यसले गर्दाखेरि अब रिसेटलमेन्टको हेर्नुहुन्छ भने चाहिँ पहिला म रिसेटलमेन्ट पहिला पनि गरिसकेका हो, 2015 चाहिँ अब ट्रान्सफर लाग्दाखेरि म पनि लागेको थिएँ, मलाई पनि आरडीमा नाम आएको थियो
0: त्यति बेलै। मैले भाइ यो प्रसङ्गलाई चाहिँ सेकेन्ड पार्टमा जोड्छ, अलिकति यो फर्स्ट पार्टको टाइम सकियो। हजुर, डब्लु टु महेश वानेम भाइसँग उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्दै थियौँ। अब यो बिचमा दुईटा गीत सुनाउँ र त्यसपछि सेकेन्ड पार्टमा भाइसँग कुराकानी हामी लिएर आउनेछौँ।
3: यो PFBS Gorkha Radio.

0: यो PFBS
1: गोर्खा रेडियो हो।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

0: TBS Gorkha Radio. Gorkha Radio.
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ तपाईँहरूले। कार्यक्रम आयो गोर्खालीको आज चाहिँ 88 एपिसोडमा तपाईँले सुन्दै हुनुहुन्छ। क्युएजलबाट हाम्रो W2 महेश वानेम भाइसँग गरेर कुराकानी तपाईँले सुनिराख्नु भएको छ। अहिले आरकेएमएस गरिराख्नु भएको रहेछ 36 स्क्वाडनमा। भाइ फेरि वेलकम छ।
2: थ्याङ्क यू दाजु।
1: हजुर, अघिको कुराबाट क्यारी अन गरौँ।
2: हो, मलाई चाहिँ त्यही भएर अलिकति यो बुवाको पनि पल्टन भएर अलिकति पल्टनमा बढी एट्याचमेन्ट भएको छ। अनि त्यस पछाडि चाहिँ म प्रमोसन हुँदै हुँदै अहिलेसम्म अब रेजिमेन्टलकै एउटा की एसेट आरकेएमएसको रूपमा पनि मैले काम गर्न पाएँ। त्यसले गर्दाखेरि पल्टनमा चाहिँ मैले पहिला पनि रिसेटलमेन्ट गरेको कारणले कतिपय सिभिलियन लाइफमा चाहिने क्वालिफिकेसनहरू मसँग अलरेडी भएको कारणले गर्दाखेरि म चाहिँ भरिसके चाहिँ त्यो टर्मिनल लिभ सुरु हुनुभन्दा अघिल्लो दिनसम्म चाहिँ पल्टनको लागि काम गर्छु भन्नेमै छु दाजु।
1: ए, अब अफिसर भइएन त्यहाँसम्म त पुग्नु थियो भन्ने त्यस्तो खालको कहीँ कतै फिल छ कि छैन?
2: होइन, एक प्रकारले त्यो पनि आएको छ, मौका पनि नमिलेको होइन। त्यो मौका अब पल्टनभित्रै नभए पनि वाइडर आर्मीमा मिल्थ्यो। तर अब टु बी फ्रेङ्क, मेरो चाहिँ अलिकति केही मेडिकल इस्युज भएको कारणले कतिपय कुराहरूमा चाहिँ त्यो कार्यतिर लाग्न चाहिँ अलिकति अवरुद्ध भएको छ बाटो। त्यस कारणले गर्दाखेरि मैले अहिले चाहिँ रिटायर नै हुनु परेको अवस्था हो। तर अहिलेसम्मको मेरो यो पल्टनको एचिभमेन्ट हेर्दाखेरि मलाई एकदमै सन्तुष्ट लागेको छ। म सन्तोषै छु। योभन्दा अब माथि भए राम्रो हुन्थ्यो, तर नभए पनि यो यतिसम्मको एचिभमेन्टमा म एकदमै खुसी छु।
1: हजुर, अब यो आरकेएमएस भन्ने पोस्ट त जिम्मेवारीको पोस्ट हो, एकदमै इम्पोर्टेन्ट छ नि त यो पोस्ट त।
2: हो, होइन, महत्त्वपूर्ण छ, किनभने अब आरकेएमएसको एउटा ठुलै रोल हुन्छ पल्टन लेभलमै। त्यसले गर्दाखेरि योभन्दा माथिको ऱ्याङ्कहरू लिन नसके पनि, यो मौका नभए पनि मैले एउटा रेस्पोन्सिबिलिटी चाहिँ फेरि अब पल्टनकै लेभलमा लिएको छु। गर्दाखेरि मलाई यो रेस्पोन्सिबिलिटीको साइडमा भनौँ, अनि अहिलेसम्म लिएको यो ऱ्याङ्कहरूमा म एकदमै सन्तुष्ट छु।
1: हजुर, अरू चाहिँ समग्रमा अहिलेसम्म तपाईँले यो बाहेक अरू एचिभमेन्टहरू के छन् यसो सम्झेको भनिदिनुहोस् न, थुप्रै होला।
2: मैले एचिभमेन्ट चाहिँ त्यही हो, कोभिडको समयमा म नेपालमा पोस्टिङ थिएँ 2019 2022। त्यति बेला पहिलोचोटि र दोस्रो पटक 20 र 21 रिपार्टिएसन हुँदाखेरि मैले त्यहाँको फ्यामिलीजहरूलाई चाहिँ वेलफेयर हेरिदिएको कारणले मेरो काम पनि त्यति बेला राम्रै भयो, रिपोर्टिङहरू राम्रै भयो। त्यसमा चाहिँ रिजर्भ कमान्डबाट 2-स्टार मेजर जनरलको कमेन्डेसन एउटा मैले पाएको थिएँ त्यसमा। त्यस पछाडि 2022 म पोस्टिङ सकिएर फेरि ब्याक टु पल्टनमा 36 स्क्वाडनको एसकेएमएस गरे पछाडि केही समयमै फेरि अब महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण भयो। त्यस पछाडि त्यो गोल्डन अब्रिज भन्ने त्यो एउटा त्यति बेलाको एउटा सानो अपरेसन भनौँ न, त्यति बेला चाहिँ म यहाँ एसकेएमएसमा काम गर्दाखेरि चाहिँ जति पनि बेलायतमा यहाँबाट ट्रान्जिट भएर जाने 1800 भन्दा बढी सैनिकहरू सेरेमोनियल काममा लाग्ने जति पनि सैनिकहरू हुनुहुन्छ उहाँहरूको लजिस्टिक सपोर्टको लिड गरेको थिएँ मैले। अनि त्यसमा पनि पछि 1-स्टार जनरल ब्रिगेडियरको कमेन्डेसन चाहिँ मैले पाएको थियो। कमेन्डेसनमा चाहिँ यही दुईटा हो, त्यस पछाडि चाहिँ अहिले चाहिँ अब यो गोल्ड मेडल हो। त्यति नै छ हजुर, मेरो अहिलेको कमेन्डेसन र गोल्ड मेडलको जति पनि पाएको एचिभमेन्टहरू चाहिँ यति नै छ हजुर।
1: अपरेसनल टुरहरू कुन कुन गर्नुभयो?
2: अपरेसनल टुरमा चाहिँ सबैभन्दा पहिले इराक 2005 गरियो, त्यस पछाडि अफगानिस्तान गइयो, अनि फेरि पछि इराक गइयो। इराक र अफगानिस्तान गयो, इराक दुईचोटि अनि अफगानिस्तान एकचोटि, अनि साइप्रस युनाइटेड नेसनको पिस किपिङ मिसनमा 2007

0: गइयो हजुर, अपरेसन जति पनि क्याम्पेनहरू चाहिँ यति मात्रै गरियो, त्योभन्दा बाहेक अरू चाहिँ छैन हजुर।
1: ओके, अब तपाईँ रिटायर भएर चाहिँ के गर्छु भन्ने लायक छ कि अहिले प्लान बनाउनु भएको छैन अथवा
0: होइन,
1: नेपालतिर
0: प्लान
1: गर्नु?
0: बनाइसकेका छ हजुर। म रिटायर भए पछाडि आइदर एफटिआरएक्समा जोइन गर्छु अथवा चाहिँ सिभिल सर्भेन्टहरूको जागिर पनि हेरिराखेको छु, तर एमपिजिएस र एसएससिपी सिनियर सर्भिस कन्टिन्युएसन पोस्ट त्यो चाहिँ अलिकति मेरो त्यता जाने अलिकति वातावरण भएको छैन। तर मैले एफटिआरएक्समा जोइन हुनको लागि चाहिँ एप्लाई गरेका छु, त्यसको रिजल्ट चाहिँ सायद यो हप्ताभित्र आउँछ कि कुरिराखेको छु दाजु।
1: कस्तो अलिकति लुकिङ फोर्वर्डमा हुनुहुन्छ कि पल्टन छोड्दैछ कस्तो हुने के हुने त्यो ट्रान्जिसनमा? त्यस्तो हुन्छ नि, अब हाम्रो पालामा चाहिँ हामी चाहिँ अलिकति फर्स्ट ब्याच जस्तै भएर त्यस्तो लाग्थ्यो
0: हो। होइन, मलाई चाहिँ खासै त्यो फिल भएको छैन। अब अहिले चाहिँ के को कारणले गर्दाखेरि भन्दाखेरि, अब पहिला पहिला जो पनि अब हङकङतिरबाट अथवा अलिकति पहिलाको समयमा रिटायर हुँदाखेरि चाहिँ फेरि अब युके आउने अलिकति मौका नमिल्ने, पल्टनतिर कनेक्सन हुने मौका नमिल्ने भएको अवस्थामा चाहिँ सायद त्यो हुन्थ्यो होला। तर अहिले चाहिँ अब हामी यहीँ सेटल भएपछि अब पल्टनसँग कनेक्सन पनि भइरहने, अब रेजिमेन्टल एसोसिएसन त्यसमा चाहिँ आइरहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो मलाई खासै फिल भएको छैन। तर यत्रो लामो समयसम्म एउटै पल्टनमा सर्भ गरेर अलिकति निस्किँदा कहिले कहिले चाहिँ अलिक हल्लो लाग्दो रहेछ, तर मलाई त्यति साह्रो फिल चाहिँ भएको छैन। प्लस अनि मैले एप्लाई गरेको त्यो एफटिआरएसको पोस्टहरू पनि अब यही एउटै पेरिमिटरभित्र, अब यही गेल ब्यारेक्सकै पेरिमिटरभित्र भएकोले सायद त्यसमा पाएँ भने मलाई अझै पल्टनसँग एकदमै नजिक हुने, कनेक्टेड हुने त्यो समय अवश्य पनि आउँछ भनेर मलाई खासै त्यस्तोमा चाहिँ लागेको छैन दाजु।
1: त्यो रिसेटमा पहिला हामीले गर्दा त सबै आर्मीकै गुर्जीहरू भाइहरूसँग गरिन्थ्यो, कस्तो छ त्यहाँको वातावरण चाहिँ?
0: होइन, अहिले त्यही हो, हुन त रिसेटलमेन्ट अहिले मैले गरेको त माथि सेक्समा, त्यसमा अहिले नेपाली दाजुभाइ अथवा गोर्खाली दाजुभाइहरू दुईजना अनि विशेष गरी एमपिजिएसको एकजना हुनुहुन्छ, गर्दाखेरि त्यो वातावरण छ। गर्दाखेरि मैले पहिला पनि रिसेटलमेन्ट गरिरहेको कारणले गर्दाखेरि यो त नर्मल कोर्स जस्तै मात्रै लागिरहेछ दाजु मलाई, टु बी अनेस्ट।
1: ए राइट, ओके भाइ। अनि अब सम्पूर्ण साहबहरू जसले नोमिनेट गर्नुभयो तपाईँको करियरको अन्त्यतिर त्यस्तो ठुलो मेडल पाउनुभयो, गोल्ड मेडल, के भन्नुहुन्छ?
0: ए होइन, यसमा चाहिँ मलाई के लागेको छ भने, अब यो गोल्ड मेडल सबैभन्दा पहिले चाहिँ अब उहाँहरूले नोमिनेसन गरेर मलाई यो स्थानमा बनाएकोमा उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि कस्तो हुँदो रहेछ भन्दाखेरि, आफूले कुनै समयमा पल्टनको लागि अथवा कसैको लागि निस्वार्थ रूपमा निस्वार्थ भावना लिएर सहयोग गरियो भने त्यो कुनै न कुनै एङ्गलबाट हेरिएकै हुँदो रहेछ, त्यसको मूल्याङ्कन हुँदो रहेछ। अब मैले अहिले पल्टन छोड्ने समयमा पनि, यो रेगुलर सर्भिस छोड्ने समयमा पनि, अब 4-5 महिना मात्रै बाँकी छ, तर त्यस्तो समयमा पनि मलाई त्यो रिकग्नाइज गरेर उहाँहरूले गोल्ड मेडल, उहाँहरूले स्वर्ण पदक भनौँ न, अब उहाँहरूले दिनुभयो, त्यसको लागि चाहिँ म एकदमै आभारी छु र उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। र भाइहरूलाई अथवा अन्य कोही जो अब यो यस्तो स्वर्ण पदक अथवा काश्य पदक अथवा कुनै पनि किसिमको रिकग्निसनबाट अहिलेसम्म एवार्ड प्राप्त नगरेका भाइहरूलाई म के भन्न चाहन्छु भने, उहाँहरू निस्वार्थ रूपमा र कन्टिन्युस रूपमा चाहिँ पल्टनको लागि अनि अरू कसैको भलोको लागि, पल्टनको हितको लागि काम गर्यो भने एक न एक समयमा उहाँलाई जसरी रिकग्नाइज हुन्छ, एउटा न एउटा एङ्गलबाट कसैले त्यो देखिरहेकै हुन्छ, त्यसको मूल्याङ्कन हुन्छ। र मलाई पनि यसरी अन्तिम समयमा मूल्याङ्कन गरिदिनु भयो, उहाँहरूले चिन्नुभयो, उहाँले रिकग्नाइज गरिदिनु भयो, त्यसमा त म उहाँहरूप्रति एकदमै आभारी छु, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
1: अब पल्टन घरमा चाहिँ एउटा चाहिँ प्रमोसनको हैसियतले काम गरिन्छ होला एउटा सोल्जर्स भएर, अर्को चाहिँ ठिकै छ काम गर्दै जाउँला पाए पनि ठिकै छ भनेर आफ्नो सक्दो दिने अनि अलिकति एक्स्ट्रा पनि काम गर्ने पनि गरिन्छ, कसरी लिनुहुन्छ, तपाईँको अनुभवले के भन्छ?
0: होइन, त्यो गर्नै पर्छ, किनभने पल्टन हाम्रै हो, अनि अब तपाईँ हामीले हाम्रो पल्टनको लागि गरेनौँ भने कसैले पनि हेर्दैन। पल्टनमा जति राम्रो काम गरियो, जति एक्स्ट्रा आवर्स काम गरियो पल्टनको लागि भनेर हामीले चाहिँ नि व्यक्तिगत योगदानहरू दियो भने हाम्रो पल्टनकै लागि राम्रो हुने हो। हामीले अहिले पल्टनलाई राम्रो बनायौँ भने हाम्रो भावी पुस्ताको लागि हुने हो, यसरी कन्टिन्युसन हुँदै जाने हो। अब यस्तै गर्ने यो परम्परा र प्रणालीलाई नै अब समग्रमा भन्दाखेरि कायदा भनेर पहिला भाष्यको रूपमा सिर्जना गरियो। अनि म पनि के भन्छु भने, हाम्रो यो पल्टनको जुन जस्तो कायदाहरू छ, जति पनि सान्दर्भिक नभएका कायदाहरूलाई परिमार्जित गर्दै लाने हो, अनि नयाँ नयाँ किसिमका अलिकति क्रिएटिभ किसिमका कुराहरू हाम्रो पल्टनको हितको निम्ति अनि यो हाम्रो पल्टनको इतिहासलाई उच्च राख्नको निम्ति, हाम्रो ब्रिगेड अफ गोर्खासको इतिहासलाई उच्च राख्नको निम्ति र कन्टिन्यू गर्नको लागि, अनि हामी चाहिँ अब गोर्खालीहरूको चाहिँ यस्तो खालको गुण भएको कारणले, यस्तो खालको क्यारेक्टरिस्टिक भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू अझै पनि गोर्खाली भएर यहाँनिर बाँचिया छन्, बसिया छन्, उहाँहरूले कन्ट्रिब्युसन गरिरहेका छन् भन्ने कुरा लाई चाहिँ कन्टिन्यू गर्नको लागि चाहिँ हामीले यो गर्नुपर्छ भन्छु दाजु म चाहिँ।
1: अन्तमा एउटा मात्रै कुरा भन्छु, तपाईँको पहिला नि मैले भनेको थिएँ प्रोनाउन्सिएसन यस्तो राम्रो छ, त्यो नेताहरूले नेपालमा बोल्छ नि एकदमै फरक शैलीमा, अनि शब्द चयन पनि त्यस्तै नै छ। अब तपाईँ अफसर हुने क्वालिटी डेफिनेटली थियो म देख्छु, तर अलिकति तपाईँकै कारणले गर्दा नभएको रहेछ। भाइ थ्याङ्क यू भेरी मच अनि किप अप द ग्रेट वर्क।
0: हुन्छ, थ्याङ्क यू सो मच दाजु, अलिकति मलाई यो बिएपिएस गोर्खा रेडियोमा यसरी समय मिलाएर मलाई बोल्ने मौका दिनुभयो त्यसमा तपाईँलाई पनि ठुलो थ्याङ्क यू भन्न चाहन्छु दाजु।
1: ओके हुन्छ, कङ्ग्रेचुलेसन भाइ।
0: थ्याङ्क यू दाजु।
1: हजुर, W2 महेश वनेम भाइ हुनुहुन्छ क्यू ओजेलआरको, र उहाँ चाहिँ 36 स्क्वाडनमा चाहिँ कार्यरत हुनुहुन्छ। उहाँ चाहिँ क्युएम डिपार्टमेन्टमा आर्क्युमेस गरिराख्नु भएको छ, एकदमै इम्पोर्टेन्ट चाहिँ उहाँले एपोइन्टमेन्ट गरिराख्नु भएको छ। गोल्ड मेडल उहाँलाई प्रदान गरियो केही दिन अगाडि, चाहिँ उहाँहरूको रेजिमेन्टल बर्थडे भएको थियो, यसै सम्बन्धी कुराकानी गरियो उहाँको एचिभमेन्ट सम्बन्धी। उहाँलाई बधाई भन्दै कार्यक्रम आयो गोर्खालीको एपिसोडबाट मैले बिदा मागेँ। हस्त नमस्ते।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: मौसम पूर्वानुमानमा शाखाले आज धेरै ठाउँमा भीषण वर्षा हुने र 33 जिल्लामा बाढीको जोखिम देखिएको जानकारी दिएको छ। यति बेला मुलुकभर मनसुनी वायुको प्रभाव देखिएको र मनसुनको न्यून चापीय रेखा दक्षिणी भाग नजिक परेकाले ठूलो पानी पर्ने महाशाखाको भनाइ छ। आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाड़ी भेगसहित लुम्बिनी र सुदूरपश्चिमका पहाड़ीसँगै तराई र मधेसका एकाध ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणले काठमाडौँ उपत्यका खोला नदी किनारका वासिन्दालाई उच्च सतर्क रहन भनेको छ। आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका खोला नदीमा बाढीको उच्च जोखिम देखिएको भन्दै प्राधिकरणले सतर्क रहन सजग गराएको हो। भारी वर्षापछिको बाढी र पहिरोका कारण पाँचवटा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्गका सड़क खण्ड अवरुद्ध छन्। इलाम नौ राजदोपालीमा मेची राजमार्ग बन्द भएको छ। बाढीको जोखिम देखिएको भन्दा बीपी राजमार्ग कुखुरकोट नेपाल थोक कटेन्जेबीसी सड़क खण्डमा गाडी चलाउन रोक लगाइएको छ। पहिरोका कारण मकवानपुरको भीमफेदी पाँच भर्याङ डाँडा क्षेत्रमा कान्ति लोकपथ बन्द भएको छ। पहिरोले बागलुङमा नैमिनी आठ बेलबगर क्षेत्रमा कालीगण्डकी करिडोर बन्द भएको छ। त्यस्तै जुम्लामा पहिरोले तिला तिन त्रिवेणीदेखि तातोपानी गाउँपालिका सात ताम्तीमा सड़क बन्द भएको छ। कालीकोटमा पहिरोले शुभकालिका एक गगनी खोला क्षेत्रमा कर्णाली राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ। विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 12:34 फोन गर्न पनि आग्रह गरेको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 12:34 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुरबाट 12:34 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा पनि सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको एक वर्ष पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने वाचा गर्नुभएको छ। ट्राफिक जरिवानाको विषयमा केही दिन अघि आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आउँदो वर्ष दिन कुनै पनि पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको हो। अति महत्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक यो अवधिमा ठूला साना युट्युबर, सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने उहाँको भनाइ छ। केही दिन अघि मन्त्री पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 50,000 रुपियाँ जरिवाना गर्नुपर्ने बताउनु भएको थियो। अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले अज्ञानवश कसैलाई चोट पुगेको भएमा माफ गरिदिन अनुरोध गर्दै ट्राफिक नियम अटेर गर्नेलाई मुटुमा हात राखेर सोच्न आग्रह पनि गर्नुभएको छ। नारायणघाट बुटोल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि दाउने क्षेत्रमा यो वर्ष सवारी आवागमन सहज हुन थालेको छ।
4: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पछ्याउने काम तथा सवारी साधन बिग्रिए पनि दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गते सम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ़ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालोपत्र तथा कंक्रिट ढलान सकिएको छ भने सड़क सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा घण्टौं सड़क अवरुद्ध हुने अवस्था यस वर्ष भने देखिएको छैन।
3: विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्डका टोलीलाई डेभिड बेक्ह्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान बेक्ह्यामले राति नर्वे विरुद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाडीलाई भेटेर हौसला बढाउनु भएको हो। विश्वकप फुटबलका महान खेलाडी मध्येका बेक्ह्यामले इङ्ल्यान्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान हेरी केनले बेक्ह्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाडीको मनोबल थप उपास्ने विश्वास

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन, मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष, सफलता, चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोस, जाँगर र सृजनात्मक, रचनात्मक नलेज, एबिलिटिज एन्ड स्किल्सबाट नै घर, परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट म्युजिसियन उज्जवल राई. उज्जवल भाइ, तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ.
1: धन्यवाद दिदी.
0: उज्जवल भाइ भर्ती भएर आउनुभएको करिब करिब 2 वर्ष कि 1 वर्ष पुरा भयो? कति वर्ष भयो
1: भर्ती लागेर आएको? त्यस्तै 1.5 वर्ष भयो.
0: 1.5 वर्ष भयो होइन? तपाईँको आर्मी लाइफ कस्तो हुँदैछ?
1: भर्ती लाग्दा त सुरुमा खुसी नै थियो, अब पछि ट्रेनिङ त्यहाँपछि फेरि धेरै उताप चढाव भयो. अब ट्रेनिङ त्यस्तै, अब ट्रेनिङ फेज चाहिँ गाह्रो भयो. त्यो ट्रेनिङ पास गरेपछि फेरि यता आएर चाहिँ अलिकति रिल्याक्स भइरहेछ. ट्रेनिङको कम्पेयर गर्दा चाहिँ अलिक, अनि राम्रै परेड गयो आयो. कम्पेयर टु ट्रेनिङ चाहिँ अलिकति जस्ट फ्री नै हुन्छ, तर कहिलेकाहीँ त्यस्तै बिजी भएर त्यही रमाइलो भइरहेछ, राम्रै लागिरहेछ.
0: तपाईँ ब्रिटिस आर्मी जोइन गर्ने प्रेरणा कसरी पाउनुभयो?
1: ब्रिटिस आर्मीमा चाहिँ मेरो एकजना काका पनि हुन्छ, आफ्नै काका, अनि उहाँ चाहिँ त्यहाँबाट सुरुमा चाहिँ आइडिया भएको. अनि पछि फेरि अलिक मजाले बुझ्दै जाँदा त्यहाँ पाउने त्यो फेसिलिटीहरू एकदम मलाई चाहिँ राम्रो लाग्यो. अब जस्तै अब एकोमोडेसनहरू राम्रो पाउने, अब अरू कम्पेयर टु अरू, अब अनि त्यसपछि अब नेपाल भन्दा नि अब युके जस्तो देशमा आएर उयो सर्भिस गर्नु पाउने होइन, अनि त्यस्तै त्यस्तै कुराहरूले चाहिँ अलिकति बुझ्दै जाँदाखेरि चाहिँ अनि मलाई पछि त्यसको राम्रो लाग्यो कुराहरू, अनि त्यसमै म लागि परेँ. अनि आर्मी लाइफ पहिला सोचेको जस्तो चाहिँ अलिकति नरहेछ, तर पनि जस अब सोचेको फेसिलिटीहरू त्यो चाहिँ जस पाइरहेछ, मलाई राम्रै लागिरहेछ. त्यसपछि अहिले आज
0: तपाईँले ब्यान्ड रोज्नु भएको कि लक्की भएर पाउनु भएको?
1: ब्यान्ड मैले रोजेकै हो दिदी.
0: किन रोज्नु भयो ब्यान्ड?
1: अब म चाहिँ पहिला नेपाल हुँदै अब गिटारहरू बजाउँथेँ अलि, अनि जस म्युजिकमा अलिक रुचि थियो, अनि आएपछि अलि बुझ्दै जाँदा ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास यहाँ चाहिँ म्युजिक सिक्नु पाइन्छ, अनि जस राम्रो जस हुन्छ, सर्भिस पनि लामो हुन्छ भन्ने त्यस्तै सुने, अनि त्यहाँपछि यतै इन्ट्रेस्ट जाग्यो मलाई, अनि यतै मैले चाहिँ फर्स्ट चोइस राखेँ.
0: ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि तपाईँको नेपालमा कुनै ब्यान्डमा आबद्ध हुनुहुन्थ्यो?
1: त्यस्तो त केही पनि थिएन ब्यान्डमा त, तर जस स्कुल प्रोग्राममा साथीभाइहरूसँग देउसी खेल्दा त्यस्तो चाहिँ म बजाउँदिन्थेँ.
0: बजाउने अनि गाउन कतिको आउँछ?
1: गाउन ठिकठाकै आउँछ दिदी.
0: ठिकठाकै भनेपछि अलिअलि आउँदो रहेछ होइन? आज हामी कुनै गीत सुन्छौँ उज्जवल भाइबाट पनि?
1: हजुर, प्रयास गर्छु नि म.
0: अवश्य अब हामी केही समयपछि तपाईँसँग गीत पनि सुन्नेछौँ. अनि ब्यान्डमा तपाईँले कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
1: ब्यान्डमा चाहिँ फ्रेन्च अन भन्ने इन्स्ट्रुमेन्ट छ मेरो चाहिँ.
0: पहिला नेपालमा गिटार बजाउनुहुन्थ्यो?
1: हजुर.
0: गोर्खा कम्पनी आइटिसी क्याटरिङमा पनि तपाईँहरूको एन्टरटेनमेन्ट प्याकेज पनि हुन्थ्यो नि होइन? केही सो गर्नुपर्ने, तपाईँले के गर्नुहुन्थ्यो त्यति बेला?
1: म चाहिँ गिटारै बजाउँथेँ प्रायः, अनि अलिअलि गाउँथेँ, गिटार बजाउँथेँ. अनि प्रोग्राम भए बित्तिकै हाम्रो चाहिँ गुरुजीहरूसँग मिलेर एउटा सानो एउटा म्युजिक ग्रुप जस्तो ब्यान्ड जस्तो थियो, हामी चाहिँ प्र्याक्टिस गर्थ्यौँ, रिहर्सल गर्थ्यौँ, अनि प्रोग्राम दिन चाहिँ हामी त्यो इन्टरटेनमेन्ट एज अ इन्टरटेनमेन्ट हामीले चाहिँ त्यो प्रस्तुत गर्थ्यौँ गीतहरू.
0: नम्बरीहरूसँग 9 महिनासम्म सँगै गोर्खा कम्पनी आइटिसी क्याट्रिकमा बस्नुभयो होइन? त्यसपछि तपाईँहरू डिफ्रेन्ट रेजिमेन्टमा जानुभयो, कस्तो फिल भयो त्यति बेला?
1: अब सुरुमा भन्दा नि अब पछि बिस्तारै टाइम बित्दै गएपछि अब सुरुमा त चिनिँदैन थियो एकअर्कालाई, पछि टाइम स्पेन्ड गर्दै गयो, धेरै त्यस्तो गाह्रो पलहरू आयो, त्यस्तो गाह्रो पलमा सँगै काटियो, अब रमाइलो रमाइलो पलहरू पनि थियो, रमाइलोमा नि सँगै रमाइलो गरियो. अब त्यस्तो दुःख सुख बाँटेको अब नम्बरीहरूसँग छुट्टिँदा चाहिँ मलाई चाहिँ एकदम दुःख लागेको थियो भनौँ. छुट्टिनु चाहिँ मनै थिएन, तर अब छुट्टी नै पऱ्यो, अब त्यस्तै हुँदो रहेछ. अनि छुट्टिँदाखेरि चाहिँ मलाई साह्रै नरमाइलो लाग्यो, अलिक चित्त दुख्दो रहेछ त्यस्तो हुँदा चाहिँ.
0: सँगै बसेको नम्बरीहरूसँग छुट्टिँदा गाह्रो भएको थियो? सोसल मिडियाबाट तपाईँहरूको कन्ट्याक्ट भइरहेको छ?
1: हजुर, हाम्रो ग्रुप छ प्लटुनको, हाम्रो त्यसमै कन्ट्याक्टहरू भइरहेको हुन्छ, उनीहरूले नाचेको भिडियो गाएको भिडियो पठाएर हुन्छ आफ्नो, त्यही हेऱ्यो ए नम्बरहरू ठिकै रहेछ भन्यो, अनि कहिलेकाहीँ आफैले बोलायो, अनि त्यस्तै त्यस्तै गेम पनि खेलिन्छ हामी कहिलेकाहीँ सँगै, अनि त्यस बेलामा के छ कसो छ भन्ने त्यही थाहा पाइहालिन्छ बोलेर.
0: कस्तो प्रकारको गेमहरू खेल्नुहुन्छ?
1: हामी त्यस्तै पब्जी खेल्छौँ, अनि त्यहाँनिर अब बोल्न मिल्छ खेल्दा खेल्दै, अनि त्यही भेट भइहाल्छ हामी, अनि त्यही कुरा गरिन्छ, रमाइलो गरिन्छ, सँगै गेम खेलिन्छ, अनि जे होस् अलिकति रमाइलो लाग्छ त्यो बेलामा चाहिँ.
0: नेपालमा तपाईँको घर परिवार अरू को को हुनुहुन्छ? तपाईँको गर्लफ्रेन्ड पनि हुनुहुन्छ कि?
1: हजुर, घर परिवार हुन्छ, गर्लफ्रेन्ड पनि छ, अनि यस कुरा भएर हुन्छ, सन्चै हुनुहुन्छ
0: है,
1: आरामै हुनुहुन्छ. हजुर.
0: ओके. फ्यामिली एन्ड गर्लफ्रेन्डलाई भेट्न नेपाल छुट्टीमा जानुभयो?
1: हजुर, अस्ति डिसेम्बरमा एक महिनाको त्यस्तै छुट्छुट्टु हाम्रो गएँ अनि अस्ति जनवरीमा भर्खरै फर्केको भनौँ न त्यस्तै पाँच छ महिना भयो.
0: ओके, अब हाम्रो अर्को सेगमेन्ट तपाईँको आवाजमा तपाईँको एक्स्ट्रा ट्यालेन्ट भनौँ न होइन, तपाईँको आफ्नो पर्सनल क्वालिटिज अनि स्किलको बारेमा पनि हामी कुराकानी गर्छौँ. अब हामीलाई कुन चाहिँ गीत सुनाउनुहुन्छ?
1: म चाहिँ अहिले मलाई मनपर्ने गीत मनलाई पुग्ने माया देऊ भन्ने छ, अब त्यही गीत चाहिँ म कोसिस गर्छु. हजुर.

0: दामी यहाँहरूले सुनिराख्नु भएको छ म्युजिसियन उज्जवल राईबाट मिठो गीत।
1: हामी एकैछिन साङ्गीतिक विश्राम लियौं र साङ्गीतिक विश्राम पछि भने सेकेन्ड पार्टमा हामी उहाँसँगको कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: बीएफबीएस कर्क रेडियोबाट तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा, तपाई हुनुहुन्छ कार्यक्रम युथ ड्रिम्समा। युथ ड्रिम्समा हामी गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट हाम्रा यङ सोल्जर्सहरू भनौँ न युथहरूसँगको कुराकानी हामी गर्दैछौ। अब यो कार्यक्रममा विशेष गरेर हामी उहाँहरूको पर्सनल स्किल्सको विषयमा पनि अथवा उहाँहरूको रुचिको विषयमा पनि चर्चा गर्छौ र आज यसै क्रममा द ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट म्युजिसियन उज्जवल भाइसँग हामी कुराकानी गरिरहेका छौँ। उज्जवल भाइ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद दिदी।
0: भाइ, गाउन कहिलेदेखि सिक्नु भयो तपाईँले?
1: गाउन त्यस्तै म सुरुमा चाहिँ मेरो साथीहरूले गिटार बजाउँथ्यो अनि दाइहरू पनि हुनुहुन्थ्यो, गिटार बजाउँथ्यो अनि यस मलाई चाहिँ गिटारको धुन चाहिँ पहिल्यैदेखि एकदम राम्रो लाग्थ्यो अनि त्यहाँदेखि म चाहिँ अलिकति ममा त्यो इच्छा जाग्यो भनौँ गिटार बजाउने। अनि गिटार बजाउँदा बजाउँदै अब गीतहरू सुन्थेँ अनि त्यहाँपछि पछि आफै कति 12-13 वर्षको उमेरको थियो होला त्यो आफै मैले गाउनु ट्राई गरेँ अनि पछि त्यो गाउँदा गाउँदै बिस्तारै सुरु सुरुमा त पारा आएको थिएन बिस्तारै बिस्तारै सिक्दै सिक्दै जाँदाखेरि चाहिँ अनि त्यो सानै उमेर थियो कि अलिकति बानी बसेर अनि त्यहाँदेखि अलिअलि गीतहरू चाहिँ गाउँछु।
0: म्युजिक तपाईँको प्यासन हो कि अथवा हाम्रो इसान भाइ अघिल्लो हप्ता इसान भाइले भन्नुभएको थियो म्युजिकलाई म कन्टिन्यू गर्छु मेरो एउटा प्यासन नै हो एउटा ड्रिम हो भन्नुभएको थियो, तपाईँको चाहिँ के हो?
1: हजुर, मेरो नि त्यस्तै हो, म नि अब एकदम म्युजिक भन्ने चाहिँ प्यासन छ मेरोमा नि सकेसम्म म्युजिकमा चाहिँ धेरै इन्ट्रेस्टेड छु भनौँ न, यसलाई नै अब मिल्यो भने अब पछि मजाले सिक्दै गएर अझै राम्रो हुनु चाहिँ मन छ मलाई म्युजिकमा।
0: अब हामीलाई कुन चाहिँ गीत सुनाउनुहुन्छ?
1: अर्को गीत बसन्त भन्ने छ, यो चाहिँ एकदम पुरानो गीत हो, यो चाहिँ जेपिटी रकर्स भन्ने ब्यान्डले गाएको गीत,
0: जेपिटी रकर्सको। ओके, बसन्त अब हामी सुनौ।

0: मिठा मिठा गीतहरू हामी सुनिरहेका थियौँ. यो गीत यहाँहरूले सुन्नुभयो ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट म्युजिसियन इन्टेक 2024 को भाइ हुनुहुन्थ्यो उज्जवल राई. उज्जवल भाइ तपाईँलाई धेरै धेरै धन्यवाद, मिठो गीत सुनाउनु भयो. अब हाम्रो अर्को क्विज छ, एकदमै सिम्पल क्विज म तपाईँलाई देखाउन चाहन्छु. एउटा पिक्चर छ, त्यसमा क्वेसन मार्क पनि छ, राइट साइडमा चाहिँ अल्फाबेटिक लेटर छ, यसको मिनिङ के हो? उज्जवल भाइ तपाईँले देखिराख्नु भएको छ होइन, क्वेसन मार्कमा मान्छेको पिक्चर छ अनि त्यसपछि USPEAK यो लेटर पनि छ, यसको मिनिङ के होला?
1: क्यान यु स्पिक?
0: नट ब्याड है, त्यो पनि होइन, तर यसको रियल थिङ के होला?
1: थिङ्क बिफोर यु स्पिक.
0: यस, एक्सलेन्ट, थिङ्क बिफोर यु स्पिक होइन, एकदमै राम्रो. हामी प्राय गरेर धेरै वर्डहरू इङ्ग्लिसमा चलाइरहेका हुन्छौँ होइन, तपाईँ हामी सबैले स्मार्टफोन चलाउँछौँ होइन, फोनलाई नेपालीमा के भनिन्छ होला?
1: यन्त्र.
0: यन्त्र, यन्त्र चाहिँ यन्त्र नै हो, दूरदर्शक यन्त्र होइन, गणक यन्त्र पनि होइन,
1: समथिङ यस्तै हो.
0: ओके, ठिक छ, केही छैन. हो, हामी सबैले इङ्ग्लिसमा धेरै कुराहरू गर्छौँ तर नेपाली नेम हामीलाई थाहै हुँदैन. मोबाइललाई भनिन्छ स्वचालित यन्त्र. यो आफै इट्सेल्फ छ नि होइन, हामीले यसमा केही गर्नै पर्दैन होइन, स्वचालित यन्त्र. अनि त्यस्तै गरी क्यान्सर रोग हो होइन, क्यान्सर, क्यान्सरको कुन फेजमा पुग्यो भने मान्छेलाई बचाउन गाह्रो हुन्छ, तर क्यान्सर लागेको थाहा पायो भने कति स्टेजसम्म चाहिँ उपचार पनि गर्छ होइन. र यो क्यान्सर अहिले संसारमै हाम्रो हातभन्दा बाहिरको कुरा छ होइन, मान्छेलाई कहाँ कति बेला कसलाई के हुन्छ थाहा पनि छैन. यो क्यान्सरलाई नेपालीमा के भनिन्छ?
1: सुने जस्तो चाहिँ लाग्छ,
0: नेपालमा पनि छ यो क्यान्सर हस्पिटल, सुने जस्तो लाग्छ होइन. ओके, ठिक छ, सबै कुरा कहाँ थाहा हुन्छ त होइन. अब नेक्स्ट तपाईँहरूको इन्टेकका नम्बरीहरूलाई हामी सोधौँला होइन. ओके, उज्जवल भाइ तपाईँले कुन एप चलाउनुहुन्छ?
1: हजुर, वाट्सएप चलाएर हुन्छ.
0: अनि अर्को सोसल मिडियाहरू हेर्नको लागि?
1: युट्युब, इन्स्टाग्राम. हजुर.
0: अनि बिएफबिएस रेडियो कतिको सुन्नुहुन्छ?
1: बिएफबिएस रेडियो भन्दा नि फेसबुकतिर चाहिँ मैले हाम्रो नम्बरीहरूको गुर्जीहरूको जस भिडियोहरू चाहिँ देखिरहेको थिएँ, रेडियो चाहिँ मलाई आइडिया थिएन.
0: ओके, आइडिया थिएन रेडियो सुन्ने होइन आजभन्दा पहिला, तर अब तपाईँ हाम्रो यो कन्भर्सेसन भनौँ न रेडियोमै सुनिन्छ, अब रेडियो सुन्नुहुन्छ होला नि है?
1: हजुर. ओके,
0: किनभने तपाईँहरूको इन्टरभ्यू आउँछ नि होइन, तपाईँको लागि लाइफमा सक्सेस होइन, मान्छे हो नि त जिन्दगीमा होइन, यस्तो चिज होस् जसले तपाईँलाई खुसी दिन सक्छ, के होला त्यस्तो लाइफमा?
1: परिवार, परिवार भन्छु म चाहिँ पहिलोमा.
0: ओके, परिवार नै पहिलो हो नि होइन. ओके, परिवार छ भने सब चिज छ होइन, परिवारले तपाईँलाई दुःख पर्दा, तपाईँलाई आवश्यक पर्दा, तपाईँलाई पैसा चाहियो, तपाईँलाई बिरामी भयो भने नि सबैभन्दा पहिला लुक आफ्टर गर्ने परिवार नै हो होइन. गुड, अनि प्रेम के हो जस्तो लाग्छ? तपाईँ प्रेममा पर्नु भएको छ नि होइन, इशान भाइले पनि हो हो दिदी भन्दै हुनुहुन्छ.
1: प्रेम चाहिँ मलाई दुईजना बिचको त्यो एउटा कनेक्सन हो जस्तो लाग्छ, कनेक्सन, बोन्डिङ जस्तो लाग्छ. खै कसरी प्रेम बस्छ त ठ्याक्कै त मलाई थाहा छैन, तर जस दुईजना बिचको त्यो जुन अन्डरस्ट्यान्डिङ, उनीहरू बिचको त्यो कुराकानी अनि आफूले एकअर्कालाई बुझ्ने उनीहरूको क्षमता, कस्तो कस्तो सिचुएसनमा अब अप्ठ्यारो सिचुएसनमा साथ दिने अनि गाह्रो समयमा साथ बसिदिने अनि परेको बेलामा अभाव भएको बेलामा साथ दिने, जस्तो अब आँसु मजाक हुन्छ कहिलेकाहीँ, कहिलेकाहीँ झै झगडा हुन्छ, दुइटै अवस्थामा साथ दिने त्यस्तो खालको सम्बन्ध चाहिँ माया जस्तो लाग्छ. त्यस्तो
0: ओके, एकदमै राम्रो विचार व्यक्त गर्नुभयो. र तपाईँहरूको प्रेमको सुरुवात तपाईँको गर्लफ्रेन्ड भनौँ न, उहाँ तपाईँहरू दुवैजना एउटै स्कुलको हुनुहुन्छ कि अथवा सोसल मिडियामा भेट्नु भएको?
1: सोसल मिडियामा भेटेको.
0: अनि विचार मिल्दै गयो होइन, भावना मिल्यो.
1: ओके,
0: एकदमै राम्रो कुरा. अब फ्युचरमा बिए गर्ने प्लानमा हुनुहुन्छ?
1: हजुर, त्यस्तै फ्युचर प्लान गर्दा छ, खै के हुन्छ त्यो चाहिँ अब पछिन थाहा हुन्छ.
0: ओके, अरू हबिजहरू के छ?
1: हबिज भन्नुपर्दा त्यही मलाई चाहिँ गिटार बजाउनु मनपर्छ अलि, अनि आफ्नो खाली टाइममा, अनि खेलकुदहरू.
0: ओके,
1: अब जस्तै फुटबल, भलिबल.
0: फुटबल है, फुटबल, भलिबल. भलिबल त हाम्रो नेपालीको रगत रगतमा भलिबल हुन्छ भनेको मैले सुनेको छु होइन. उज्जवल भाइ तपाईँ फुटबल कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म प्राय विङ्स खेल्छु तर कहिले काहीँ अब डिफेन्डरहरू पनि
0: अनि उज्जवल भाइ तपाईँको ड्रिम्स के छ फ्युचर एम के छ
1: अलि मजाले फाइनेन्सियली स्टेबल हुने अनि एउटा सानो परिवार बसाउने बाबा आमाको त्यो बिहे गराउने हाम्रो रीतमा चाहिँ एकचोटि न एकचोटि चाहिँ त्यो हाम्रो मूल देउतालाई बुझाउनै पर्छ अनि त्यस्तो खालको त्यो रीत पुऱ्याएर चाहिँ त्यो मजाले चाहिँ बिहे भएको छैन अनि अहिले मेरो मम्मी बुवाको बिहे गराउने अनि अब एउटा सानो सानो एउटा परिवार बसाउने फाइनेन्सियली स्टेबल हुने त्यति नै छ
0: सोचेको छुइनँ गुड पक्कै पनि तपाईँको मम्मी ड्याडीको बिहे गराउने जुन एउटा तपाईँहरूको आफ्नो रीतिरिवाज अनुसार बाबा मम्मीको बिहे गरिदिएपछि बल्ल तपाईँको बिहे गर्ने तपाईँ एउटा असल छोरो हो उज्जवल भाइ तपाईँलाई धेरै धेरै धन्यवाद छ बाबा

0: बीएस गोर्खा रेडियो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

कहीँ जबेको स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। आउनुहोस् अब भने आज बेलुकीको यो प्रोग्राम हेर्नको लागि हामीसँग धेरै साथीहरूले सम्पर्क पनि गरिराख्नु भएको छ। उहाँहरू सबै सबैलाई एकदमै धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। र यसै क्रममा हामीलाई सम्पर्क गर्नुहुने अर्को श्रोता पनि हुनुहुन्छ। र यो समयमा कसले हामीलाई सम्पर्क गर्नुभएको छ त हामी उहाँहरूको विचार पनि सुन्दै जाउँ। र यसै क्रममा हामीलाई सम्पर्क गर्नुभएको छ ललित दाई र सती दिदी लन्डनदेखि हुनुहुन्छ। उहाँहरूले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो दाई र दिदी। अनि हामी पनि हजुरको मिठो प्रस्तुति रमाइलो भइरहेको छ सुनिरहेका छौँ भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच दाई अनि दिदी। र हालसम्मको वर्ल्ड कपको फुटबल निकै रोचक भइरहेको छ। बलको आँखा हुँदैन भन्ने चलन छँदैछ, साँच्ची नै बलको आँखा हुँदै हुँदैन होइन। र त्यसैले पनि यसको विषयमा आङ्कलन गर्न भने मुस्किल नै छ भन्नुभएको छ। तर हामीलाई कसैले सोधिहालेमा भने सायद फ्रान्सले नै वर्ल्ड कप जित्न सक्छ भन्न सकिन्छ कि भन्नुभएको रहेछ। क्वेसन मार्क छ दाई, सही कुरा होइन, अनुमान त गर्न सकिन्छ नि। अनि बहिनी विम्बल्डन टेनिस पनि निकै रोचक छ। ओहो, यो पनि होइन, सायद अहिले मानिसहरू बिजी भइरहेको कारण त्यो पनि हो। एकातिर फुटबल छ वर्ल्ड कप होइन, अर्कोतिर यो टेनिस छँदैछ। अनि यसपटक पनि जेनिक सिनर नै उपाधिको दावेदार जस्तो लाग्छ भन्नुभएको छ। सही कुरा दाई, सबैले आङ्कलन गर्न सकिन्छ होइन। अब तपाईँले भने जस्तै खेल हो, खेलमा हार जित त पक्कै पनि हुन्छ। अनि सती दाई, सती दिदी र ललित दाई लन्डनबाट। अनि उहाँले अघि पनि लेख्नुभएको छ, बहिनी मेरो मनपर्ने खेलाडीहरूको बारेमा यस्तो लाग्छ, मेस्सीको जादु, बल खुट्टामा पुग्ने बित्तिकै मैदान नै चम्किन्छ। सही कुरा, असम्भवलाई असम्भवलाई पनि सम्भव बनाउने ड्रिपलिङ, सटिक पास गर्ने फुटबल इतिहासका महान खेलाडी मध्ये एक हुन् भन्नुमा भुल नहोला भन्नुभएको छ। र हामीलाई यति बेला केही साथीहरूले फोन पनि गरिराख्नु भएको छ, मैले देखिरहेको छु। एकैछिन म तपाईँको फोन लिनेछु। अनि त्यस्तै गरी हाम्रो ललित दाई र सती दिदीले लेख्नुहुन्छ, एम्बापेको चमत्कार, बिजुलीभन्दा तीव्र गति हो, आत्मविश्वासले भरिएको एकदमै आक्रामक उत्कृष्ट फिनिसिङ। एम्बापे मैदानमा उत्रिएपछि कुनै पनि डिफेन्स सुरक्षित महसुस गर्दैनन्। त्यही भएर त उनलाई दुईजनाले होइन एकदमै कन्ट्रोल गरिरहेको देख्न पाइन्छ कहिलेकाहीँ कुनै कुनै खेलमा। ओके, उनलाई त्यो एकदमै त्यस्तै गरी हालनलाई पनि त्यस्तै गरिएको थियो। अब आज बेलुकीको खेल हेरौँ। अनि दाईले लेख्नुहुन्छ, हालनको प्रहार, शक्तिशाली स्ट्राइकर, विश्वकै सबैभन्दा डर लाग्दा स्ट्राइकरमध्ये एक जस्तो लाग्छ। सही कुरा भन्नुभयो दाई, उनको एकदमै उनले सुट गरिसकेपछि धेरै मिस नै हुँदैन, तर खेल हो भन्न सकिँदैन। एकदमै राम्रो विचार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि ओम प्रसाद थापा काउचा दाई फानबरोबाट, उहाँले पनि विकली पार्क रन गर्नुभएको रहेछ। विकली पार्क रन, ओके, इन्जोय गर्नुहोला। अनि कैलाश भाइ हुनुहुन्छ, आज पनि उहाँहरूको कार्यक्रम भएको बारेमा जानकारी गराउनु भएको छ, थ्याङ्क यू। अनि टोप पल्ली मगर हुनुहुन्छ, उहाँ फानबरो युकेबाट, उहाँले पनि इङ्ल्यान्डले नै जित्छ, हाम्रो सपोर्ट छ भन्नुभएको छ। हामीले राखेको प्रश्न, हामीले यो गत हप्ता भनौँ मन्डे टु फ्राइडे, अब विकेन्ड समय छ, यो हामीले राखेको प्रश्न, अब यो सेमी फाइनलमा आज हुन गइरहेको जति पनि सेमी फाइनल होइन, सेमी फाइनलको लागि चाहिँ उहाँहरू दावेदार बन्न सक्नुहुन्छ, तर यो आज हुन गइरहेको क्वार्टर फाइनल नर्वे भर्सेस इङ्ल्यान्डको बेसमा कसले विन गर्छ अथवा कसको जित हुन्छ अथवा कसको धेरै गोल हुन्छ, जसरी भन्दा पनि भयो होइन। अनि यही प्रश्न हो, यो प्रश्नको उत्तर यहाँहरूले दिइराख्नु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र यसै क्रममा हाम्रो टोप पल्ली मगरज्यूले लेख्नु भएको छ, फानबरो युकेबाट, इङ्ल्यान्डले नै जित्छ, हाम्रो सपोर्ट छ 100%।

10% थ्याङ्क यू त्यसो भन्नुभएकोमा. अनि त्यसै गरी हामीसँग अन्य श्रोताहरू ज जसले कर्ण गुरुङजी उहाँले पनि इङ्ल्यान्ड नै भन्नुभएको छ, थ्याङ्क यू सो मच. नूतन भूषालजी हुनुहुन्छ, उहाँ पनि भर्खरै आउनुभएको छ अनि उहाँले पनि एकदमै ब्युटिफुल फुल पठाउनु भएको छ, थ्याङ्क यू सो मच. अनि आजको दिन एकदमै ग्रेट हो सबैको भन्नुभएको छ, थ्याङ्क यू. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै हामीलाई यसभन्दा अगाडि फोन मार्फत सम्पर्क गर्नुहुने दुर्गा गुरुङ दाई हुनुहुन्थ्यो, फानबाट होइन, उहाँ स्विडनदेखि आउनुभएको हो, स्विडनदेखि आउनुभएको र फानबाटदेखि पनि हामीलाई सम्पर्क गर्नुभएको थियो नेताजीले. उहाँले पनि एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ, एकदमै रमाइलो गीत, कुनै एउटा गीत भन्नुभएको छ फानबाट निवासी नेताजी. अनि स्विडनदेखि आउनुहुने हाम्रो दुर्गा गुरुङ दाई हुनुहुन्छ. आज भने उहाँहरूको वार्षिक भेटघाट कार्यक्रम अल्डरसटको ठमेल रेस्टुरेन्टमा दिनको ठिक 12 बजेदेखि बेलुकीको 6 बजेसम्म हुँदैछ र उहाँहरूको इन्टेक 1972 इन्टेकको सेकेन्ड ब्याचका नम्बरीहरूको बेसमा नम्बरी नम्बर्नी अनि उहाँहरूको आफन्तजन इष्टमित्रहरूको बेसमा आज रमाइलो हुँदैछ ठमेल रेस्टुरेन्टमा. अनि उहाँको नम्बरी हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल विजय राउत सहित अन्य सम्पूर्ण नम्बरीहरूको उपस्थिति नम्बरनीहरूको उपस्थिति रहनेछ. यसै क्रममा एउटा मिठो गीत सुन्न र सुनाउनको लागि उहाँले अनुरोध गर्नुभएको छ. हामी प्राय गरेर पार्टी फङ्सनमा यस्तै रमाइला गीतहरू सुनेर नाच्ने गर्छौँ. आउनुहोस् अब भने उहाँहरूको यो पार्टी रमाइलो होस् भन्दै सम्पूर्ण नम्बरीहरूलाई दुर्गा गुरुङ दाईले यो गीत सुनाउन चाहनु भएको छ. अब हामी सुनौ, बाँकी समय पनि इन्जोय गर्नुहोला.

0: कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव, कृषि सामग्री लुकाउने वा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल सम्पर्क गर्न कृषि मन्त्रालयले अनुरोध गरेको छ। आज चितवनका विभिन्न ठाउँमा कृषि क्षेत्रको छड्की अनुगमन गर्न पुगेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको हित विपरीत गतिविधि भएमा तत्काल जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभएको हो। उहाँले मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता र सर्वसाधारणलाई अनुरोध पनि गर्नुभएको छ। किसानको हित विपरीतका गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उहाँको भनाइ छ। उहाँले मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरेर तत्काल अनुगमन गरिने र दोषी व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कडा कारवाही गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ। पहिरोले बागलुङको सालझण्डी ढोरपाटन सडक अवरुद्ध भएको छ। बुर्तिबाङ ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 फल्लेघरमा आज बिहान सडक माथिदेखि झरेको पहिरोले सडक बन्द गराएको हो। सडक अवरुद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्षक ढोरपाटन घुम्न पुगेका पर्यटक अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्किन पाएका छैनन् भने विधामा घुम्न हिँडेका पर्यटक फल्ले घरमै अलपत्र परेका हुन्। मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब परीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेका छन्। ढोरपाटन घुम्न पुग्ने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन आग्रह गरिएको छ। बैंकका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको हो।
1: बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना फ्रेन्स आर्की र प्रिन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित बनेको थियो। सन् 2020 प्रिन्स ह्यारी र मेगन साई जिम्मेवारीबाट अलग भएर अमेरिका बसाई सरेपछि साई परिवार बीचको सम्बन्धमा दूरी आएको थियो। हालको भेटलाई साई परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता सार्लोट लिमिङबाट।
2: We have learned that the King and Queen welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
0: Svenka UEFA forward Lamine Yamalli फिफा विश्वकप 2026 सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबावमा नरहेको बताउनु भएको छ। उहाँले स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको भन्दै यसपटक पनि प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताउनु भएको हो। फ्रान्स विरुद्धको सेमिफाइनल खेलअघि टिभी स्फेनासँग कुरा गर्दै यामालले 2 ठुला टोलीबेचको भिडान्त हुने भए पनि स्पेनमा कुनै डर नरहेको बताउनु भएको हो। विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्यान्ड टोलीलाई डेभिड बेक्ह्यामले भेट्नु भएको छ। इङ्ल्यान्डका पूर्व कप्तान बेक्ह्यामले भरि राति नर्वे विरुद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाडीलाई भेटेर हौसला बढाउनु भएको हो। विश्व फुटबलका महान खेलाडी मध्येका बेक्ह्यामले इङ्ल्यान्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान ह्यारी केनले बेक्ह्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाडीको मनोभाव उकास्ने विश्वास व्यक्त गर्नुभएको छ।
3: He's obviously a big England fan. We all know how much it meant for him to represent England and be captain. And he was just there to support us. Obviously, we was using his home, the home that he's built. Yeah, he was just wishing us well. And hopefully we can do him proud.
0: अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: SBS Gorkha Radio. कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: PFBS Gorkha Radio हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: Dance.

0: प्रहरीसँग विवाद परेपछि आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव वीर अस्पतालबाट शिक्षण त्रिवी शिक्षण अस्पताल पठाइएको छ। नेपालीको शव गैराती शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढा थुकीले जानकारी दिनुभएको हो। वीरमा लामो समय शव राख्ने सुविधा नभएका कारण शिक्षण अस्पताल पठाइएको उहाँको भनाइ छ। मृतकका परिवार र सरकार बीचको वार्ता सहमति भएपछि मात्र पोस्टमार्टम गरिने पनि बुढा थुकीले जानकारी दिनुभएको छ। वार्ता आज हुँदैछ। घटनापछि कालीमाटी प्रहरीले पनि तीनजना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ। यो घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। यसैबीच गणेश नेपालीको न्याय माग गर्दै काठमाडौँको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ दल रासोपाको विरोधमा प्रदर्शन भइरहेको हो। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाह रासोपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका छन्। अहिले वीर अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। नेपालीको शव आफन्तले बुझेका छैनन्। सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको छ, तर सहमति पनि हुन सकेको छैन। बुद्धनगरमा आत्मदाह प्रयास गर्ने अश्विन राउत व्यवसाय धराशायी बनेपछि निराश बनेको खुलेको छ। सुपर वाइल्ड स्टील र दिव्यश्री ट्रेड कन्सर्न प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका राउतले ग्याबिन जालीको उत्पादन र चीनबाट फ्रिज पंखा लगायतका विद्युतीय सामान ल्याएर बेच्ने गरेको र पछिल्लो समय व्यवसाय धराशायी बनेपछि तनावमा परेको परिवारले जनाएको छ। व्यवसाय डुब्न लागेपछि ललितपुरको भैँसी पार्टीको जग्गा बेच्न खोजेको र बिक्री नहुँदा थप तनावमा परेको पनि परिवारको भनाइ छ। सिराह लहानका राउतको बुद्धनगरको बुद्ध विहार छेउमा कम्पाउण्ड सहितको एक तले घर छ। त्यही घरमा उहाँले आज बिहान आत्मदाहको प्रयास गर्नुभएको हो। राउत क्षेत्री सेवा समाजका अध्यक्ष हुनुहुन्छ। समाजका सचिव रोशन राउतका अनुसार उहाँले केही समय अघि भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएको जानकारी दिनुभएको छ। आत्मदाहको प्रयास गरेका सर्लाही गोडैताका मण्डलले विज्ञान विषयमा स्नातकोत्तर गरेको खुलेको छ। एमएससी पूरा गरेपछि मण्डलले केही समय मलङ्गवाको क्याम्पसमा पढाएको र एक वर्ष अघि जागिर छुटेको थियो। एक वर्षदेखि बेरोजगार बन्दा आर्थिक अभावले मण्डलको मानसिक समस्या शुरू भएको गौडेता 10 का वडा अध्यक्ष वैद्यनाथ मण्डलको भनाइ छ। मण्डललाई साझा हेलिकप्टरमा काठमाडौँ ल्याएर कीर्तिपुर वर्ण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट अशर।
1: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President J.D. Vance would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: एमाले महासचिव शंकर पोखरेलले डुबानमा परेका सुकुम्बासी परिवारमा गणेश नेपालीको जस्तै अर्को अप्रिय घटना नहोस् भनेर सरकारलाई सजग गराउनु भएको छ। सुरक्षित गर्ने नाममा घरबार विहीन बनाइएका सुकुम्बासीको पीड़ा अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील बनेको भन्दै पोखरेलले अर्को घटना दोहोरिने अवस्थामा नपुर्याउन सरकारलाई चेतावनी दिनुभएको हो। सामाजिक सञ्जालमा लेख्दै वहाँले सुकुम्बासीलाई तत्काल न्यायपूर्ण व्यवस्थापन मिलाउन अनुरोध गर्नुभएको छ। चीनको दक्षिणी शहर हिङझौमा आएको भीषण बाढ़ीका कारण सर्प पालन केन्द्र भत्किँदा करिब 900 सर्प फरार भएका छन्। तीमध्ये विषालु कोब्रा समेत रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढ़ीको पानीसँगै सर्पहरू बस्तीमा पसेपछि स्थानीयमा त्रास फैलिएको छ। गाउँलेहरूले सर्प समात्ने टोली गठन गरेर उद्धार अभियान चलाइरहेका छन्। प्रशासनले सर्वसाधारणलाई आफै सर्प समात्ने प्रयास नगर्न र सर्प देखिए तुरन्तै सम्बन्धित टोलीलाई खबर गर्न आग्रह गरेको छ। यसैबीच सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। उहाँको बाढ़ीले बगाएको सर्प फार्मबाट निस्किएको कोब्राले टोकेको आशंका गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढ़ीको पानीमाथि टाउको उठाएर सड़कमा पौड़िरहेका सर्पहरू देखिएका छन्। स्थानीय संचार माध्यमका अनुसार बाढ़ीले 16,000 भन्दा बढ़ी सुँगुर पनि बगाएको छ। आज राति विश्वकपको सेमी फाइनलमा नर्वे र इङ्ल्याण्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस महसुस हुने अनुमान गरिएको छ। खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS गोरखा रेडियो हो।
3: It's like a breath of fresh air.
4: Gorkha Connection, connecting Gorkhas around the world. Gorkha.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइवेज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, the forces station.

0: सेन्टरमा डुबानमा परेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। बाढीका कारण गए राति करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा सारिरहेका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ, तर यसबारे अन्तिम निर्णय पनि भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कृतिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ दल रासुपाको विरोधमा प्रदर्शन भइरहेको हो। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री वालेन्द्र शाह रासुपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका छन्। अहिले वीर अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। नेपालीको शब आफन्तले बुझेका छैनन्। सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको छ, तर सहमति भने जुट्न सकेको छैन। यता गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको भन्दै सरकार विरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघरमा विरोध प्रदर्शन गरेको हो। नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने बालेन रवि र स्वर्णिम सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। युवाहरूले बालेन रवि र स्वर्णिमलाई श्री तीन भन्दै संज्ञा दिएका छन्। प्रदर्शनकारीले युवाहरूलाई आत्मदाह गर्न बाध्य पार्ने होइन, रोजगारी दिन माग गरेका छन्। आत्मदाहको प्रयास गरेका सर्लाही गोडैताका मण्डलले विज्ञान विषयमा स्नातकोत्तर गरेको खुलेको छ। एमएससी पूरा गरेपछि मण्डलले केही समय मलङ्गबाको क्याम्पसमा पढाएको र 1 वर्ष अघि जागिर छुटेको थियो। 1 वर्षदेखि बेरोजगार भन्दा आर्थिक अभावले मण्डलको मानसिक समस्या शुरू भएको गुडेता 10का वडा अध्यक्ष वैद्यनाथ मण्डलको भनाइ छ। मण्डललाई साँझ हेलिकप्टरमा काठमाडौँ ल्याएर कीर्तिपुर वन अस्पतालको आइसियूमा उपचार भइरहेको छ। बुद्धनगरमा आत्मदाह प्रयास गर्ने अश्विन राउत व्यवसाय धराशायी बनेपछि निराश बनेको खुलेको छ। सुपर वायर स्टील र दिव्यश्री ट्रेड कन्सर्न प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका राउतले ग्याभिन जालीको उत्पादन र चीनबाट फ्रिज पंखा लगायतका विद्युतीय सामान ल्याएर बेच्ने गरेको र पछिल्लो समय व्यवसाय धराशय मा पुगेपछि तनाव परेको परिवारले जनाएको छ। व्यवसाय डुब्न थालेपछि ललितपुर भैँसीपारीको जग्गा बेच्न खोजेको र बिक्री नहुँदा थप तनावमा परेको पनि परिवारको भनाइ छ। सिराहा लहानको राउतको बुद्धनगरको बुद्ध विहार छेउमा कम्पाउण्ड सहित एकतले घर छ। त्यही घरमा उहाँले आज बिहान आत्मदाहको प्रयास गर्नुभएको हो। राउत क्षेत्रीय सेवा समाजका अध्यक्ष पनि हुनुहुन्छ। समाजका सचिव रोशन राउतका अनुसार उहाँले केही समय अघि भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएको जानकारी दिनुभएको छ। धनुषामा गाडी र एम्बुलेन्स ठोकिँदा 8 जना घाइते भएका छन्। धनुषाधाम नगरपालिका के पमियर विद्या भुजेल सवार गाडी मिथिला नगरपालिका 9 बडहरीको पूर्व पश्चिम लोकमार्गमा एम्बुलेन्ससँग ठोकिएको हो। बडहरीबाट विराटनगरतिर लिएर जाँदै गरेको गाडीसँग ठोकिँदा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार 5 जना तथा अर्को गाडीका 3 जना गरी 8 जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज र मदैया धनुषा पठाइएको छ। आज मध्यराती विश्वकपको सेमी फाइनलमा नर्वे र इङ्ल्याण्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस महसुस हुने अनुमान गरिएको छ। खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
1: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and on a highest peak of his career, which helps us a lot. He has the mindset of a team player. He's ready to lead by example and to push everybody. It's a privilege to have him as captain and a privilege to be his coach.
0: England ka Harry captain Harry Kane le अहिले टोलीले ठुलो चुनौतीको सामना गरिरहेको बताउनु भएको छ।
2: Really dangerous team, got some fantastic players, I think really well coached, both with the ball, without the ball. Obviously it's our jobs to try and find weaknesses in their structure. We want to try and impose our game, but overall we just expect a difficult match.
0: इरानका दिवंगत सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेटर।
3: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited the
0: house.
4: You, BFBS. Gorkha Radio.

0: साया समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँ बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल पुर्याएको थियो। उहाँलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। 50% जलेका उहाँको केही बेर अघि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। पछिल्लो 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मोगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमै मृत्यु भएको छ। यस्तै हिजो सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीका गौडेता नगरपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना भएपछि हामीले यसको कारण र रोकथामबारे मनोवैद्य डाक्टर गंगा पाठकलाई सोधेका छौं।
1: एक पछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसो कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेको छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भनेकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त्यो पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भनेपछि नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरणै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ। ठ्याक्कै सरकारले आफ्नो नीति कार्यक्रम व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2000 पछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ नि दमित हुने त्यो सङ्ख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा त। कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, भने त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ। आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन्, ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: BFBS गोर्खा रेडियो।

0: बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। 12 जना गम्भीर घाइते भएका छन्। केदारसिंह गाउँपालिका 7 काँडाचोरबाट दुर्गाथली गाउँपालिका 6 चुबापनतर्फ गइरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुगुरे भन्ने ठाउँमा दुर्घटना भएको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही ठाउँकी 65 वर्षीय कलादेवी महत र केदारसिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदारसिंह 7 का देवबहादुर धामी, दुर्गाथली 6 का जलका महत, जयमत महत, धनेश्वर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो। उहाँलाई आइसियूमा राखेर उपचार गरिएको थियो। 50% चलेका उहाँको केही बेर अगाडि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। पछिल्ला 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। यस्तै हिजो सर्लाहीकै विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीका गौडेता नगरपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। काठमाडौँको कृतिपुर राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता माजिद अन्सारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापा सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताउनु भएको छ। उनीहरूलाई अहिले कृतिपुरको प्रहरी बीटमा राखिएको छ। बैंकका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको छ।
1: ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्य योजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि पोहोरसम्म सामान्य वर्षामा पनि घन्टौं जाम हुने दाउन्ने क्षेत्रमा यो वर्ष पनि सवारी आवागमन सहज हुन थालेको छ।
1: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गते 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको
2: Radio. movie and more.

नमस्ते मुभी एन्ड मोर फेरि पनि आज आइसकेको छ म संगीता श्रेष्ठको साथमा बीएफबीएस गोर्खा रेडियोमा तपाईँहरूको लागि सिनेमाहरूको कलेक्सन सिनेमाहरूको इन्फर्मेसन र सिनेमाहरूको बारेमा धेरै धेरै अपडेट्स स्पेसली नेपाली सिनेमा र कहिलेकाहीँ इन्ट्रेस्टिङ भएको खण्डमा हामी इन्टरनेसनल मुभिजको पनि कुराकानी गर्ने गर्छौँ सो आज मसँग दुवै किसिमको कलेक्सन छ तपाईँहरूमा आज राख्नलाई हतार पनि छ तर हतार गर्दैमा मैले तपाईँहरूलाई सायद सबै अपडेट एकैचोटि दिन पनि सक्दिनँ तर मसँग जे जति कलेक्सन छ त्यो कलेक्सन म तपाईँहरूलाई क्रमैसँग सुनाउँदै सेयर गर्दै भन्दै जानेछु भन्ने कुरा चाहिँ म प्रमिस गर्न चाहन्छु र आजको लागि हाम्रो कार्यक्रमको सुरुवात भइसकेको छ मुभी एन्ड मोरको सुरुवात भइसकेको छ भने नेपाली सिनेमा या हुनसक्छ इन्टरनेसनल सिनेमाहरूको इन्ट्रेस्टिङ फ्याक्टहरू मैले तपाईँहरूको लागि लिएर आएको छु सो आजको कार्यक्रमको सुरुवात भइसकेको छ गीत सुनाऊ गीत सुनिसकेपछि आजको हाम्रो जे जति कलेक्सन छ म तपाईँहरूसँग सेयर गर्दै जाने

प्राय जसो हामी कार्यक्रममा होस् कि या हामीले लिने अपडेटमा होस्, कुन सिनेमाले कमायो र कति कमायो भनेर त्यो कुरा जान्नलाई एकदम आतुर हुन्छौँ, होइन? हामीले फ्रिक्वेन्टली सुनि पनि राखेको हुन्छौँ कि यो सिनेमाले यति करोड कमायो रे, यो सिनेमाले यो पहिलाको सिनेमाको भन्दा अझै बढी कमाएर यति करोड कमायो रे भनेर हामी नेपाली सिनेमाको म कुरा गर्दैछु, करोडौँमा हामी कुराकानी पनि गर्छौँ। र पछिल्लो समय हेर्ने हो भने नेपाली सिनेमाहरू यस्तो धेरै मात्रामा रिलिज हुन थालेका छन्, यति धेरै सङ्ख्यामा रिलिज हुन थालेका छन् कि हामीले कुन सिनेमा कसको हो, किन हो, कसरी हो भनेर पनि कन्फ्युज हुन्छौँ, किनकि प्रायः जसो आर्टिस्ट रिपिट हुन्छन्, होइन? र यति धेरै सिनेमाहरू रिलिज हुँदाखेरि कुनै कुनै लकीली कुनै कुनै सिनेमाले मात्रै करोडौँ कमाउन सक्छन्, 51 दिन बनाउन सक्छन्, होइन? आफूले इन्भेस्ट गरेको भन्दा डबल ट्रिबलले कमाउन सक्छन्। सो त्यो सबैको हकमा त्यो चिज अप्लाई चाहिँ हुँदैन, कम मात्रै हुन्छ। तर पनि हामीले नलेज राख्ने भनेको चाहिँ प्राय कुन सिनेमाले सबभन्दा धेरै कमाइ गर्यो, कुन सिनेमाले एकदम धेरै कमाइ गरेर रेकर्ड राख्यो भनेर कुरा गर्छौँ, होइन? तर आज पनि अलिकति ट्र्याक चेन्ज गर्न मन लाग्यो मलाई, किनभने योभन्दा अगाडि मैले पनि तपाईँहरूलाई बारम्बार नेपाली कुन सिनेमाले कति करोड कमायो र कुन सिनेमाले कुन सिनेमाको रेकर्ड ब्रेक गर्यो र त्योभन्दा धेरै कमायो भन्ने इन्फर्मेसन धेरै दिइसकेको छु। तर आज मैले अघि भने जस्तै फ्लिप गरी हेरौँ न, आज हामी करोडौँमा कमाइ गर्ने सिनेमाको होइन, सबैभन्दा कम कमाइ गर्ने सिनेमाको कुरा गरौँ। म कुरा गर्दैछु नेपाली सिनेमाकै, र त्यो पनि म यसै वर्षको कुरा गर्दैछु। नेपाली सिनेमाको लागि प्रत्येक वर्ष त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, प्रत्येक वर्षको हिसाब किताब राखिन्छ, कुन वर्ष कुन सिनेमाले कति कमाइ गर्यो, किनभने इतिहास पनि रच्छन् त, होइन? यस्तो कुराहरूले कहिलेकाहीँ चाहिँ पोजिटिभ वेमा, कहिलेकाहीँ चाहिँ नेगेटिभ वेमा पनि। तर सिनेमा कुनै चल्यो चलेन, कमाइ कम गर्यो या धेरै गर्यो भन्दैमा कुनै पनि सिनेमाको मूल्याङ्कन पनि गर्न सक्दैन। कुनै एउटा सिनेमा जुन तपाईँलाई नराम्रो लागेको हुनसक्छ या कुनै एउटा सिनेमा मलाई नराम्रो लागेको हुनसक्छ, त्यो अरू कसैलाई राम्रो लाग्न सक्छ या अरू कसैलाई एकदम राम्रो लागेको सिनेमा हामीलाई राम्रो नलाग्न पनि सक्छ, होइन? त्यो भन्दैमा सिनेमा राम्रो बनेको थियो नराम्रो बनेको थियो भनेर जज पनि गरिहाल्न मिल्दैन। कहिलेकाहीँ राम्रो सिनेमा बन्दा पनि त्यो सिनेमा नचल्न पनि सक्छ। तर एनिवेज यति बेला अब जुन टेक्निकली होइन हिसाब किताब गरेर बाहिर आइसकेको कुरालाई तपाईँहरूसँग सेयर गर्नुपर्दाखेरि मलाई के भन्न मन लाग्यो भने यस वर्षको होइन यस वर्षको सबैभन्दा कम कमाइ गर्ने सिनेमा कुन हो भनेर पनि सार्वजनिक भइसकेको छ। तपाईँलाई थाहा नै छ चलचित्र विकास बोर्डले हरेक पल्ट सिनेमाहरूको बजार कस्तो रह्यो, कति कमाइ गर्यो, कुन सिनेमाले भनेर हिसाब किताब बाहिर ल्याउने गर्छ। सो यसरी लिएर आउने हिसाब किताबमा यस वर्षको लागि अहिलेसम्मको हिसाबमा सबैभन्दा कम कमाइ गर्ने सिनेमाको नाम रहेको छ जाँड। जाँड भनेर नाम दिएको छ यो सिनेमा, र यो सिनेमालाई यसो हेर्ने हो भने कलाकारको रूपमा चाहिँ पोस्टरमा जुन हामीले अनुहारहरू देख्छौँ त्यसमा एउटा असाध्यै चर्चित अनुहार पनि देख्छौँ, त्यो अनुहार हो रमेश सुप्रेतीको, कलाकार नायक रमेश सुप्रेतीको अनुहार पनि हामीले यो पोस्टरमा देख्न सक्छौँ। रमेश सुप्रेती बाहेक पनि यो सिनेमामा हामीले पदम गुरुङलाई देख्छौँ, सानवी खतिवडालाई देख्छौँ, कमला दाहाललाई देख्छौँ, मन्जु श्रेष्ठलाई देख्छौँ, थुप्रै कलाकारहरूलाई देख्छौँ। तर सबैलाई हामीले यो सिनेमामा देख्दै गर्दा पनि यो सिनेमाले एउटा रेकर्ड अहिलेसम्मको के राख्यो भने सबैभन्दा कम कमाइ गर्ने सिनेमाको रेकर्ड चाहिँ यही सिनेमा जाँडले राखेको छ। यो सिनेमाको टिकट्सको कुरा गर्ने हो भने जम्मै सिनेमा रिलिजमा आएदेखि हलबाट उत्रेसम्म यो सिनेमाको जम्मा 569 टिकट मात्रै चाहिँ बिक्री भएको छ। पानी पर्ने सिजन भएर होला या अन्य जुनसुकै कारणले भए पनि सिनेमा हेर्नको लागि दर्शकहरू हलमा आएनन्, एकदमै कम मात्र आए। अर्कोतिर यही पानीलाई हामी दोष दिन्छौँ भने यसरी पानी परिराखेकै बेलामा पनि लाली बजारले चाहिँ अहिलेसम्म पनि प्रदर्शनरत नै भएर कमाइ गरेको गरेरै छ। जाँड सिनेमाको कुरा गर्ने हो भने मैले भनिहालेँ 569 मात्रै टिकट बिक्री भएको छ यो सिनेमाको, होइन 10 दिन लगभग सिनेमा हलमा 10 दिन रह्यो यो सिनेमा, र 10 दिनसम्म यो सिनेमा प्रदर्शनमा आउँदा फिल्मले जम्मा 116,645 रुपियाँ मात्रै ग्रस कलेक्सन गरेको छ। हामी अनुमान लगाउन सक्छौँ एउटा सिनेमा बनाउँदा कति इन्भेस्ट हुन्छ भनेर, होइन? आजभोलि त लाखौँमा पुगेको छ, होइन? अझै लाखौँ पनि होइन, करोडौँ भन्ने कुराहरू चलिरहेको छ, चलिरहेको मात्र होइन प्र्याक्टिकली पनि हो नै फ्याक्ट। तर पनि यो सिनेमाको कमाइ असाध्यै कम, 116,645 रुपियाँ मात्रै कलेक्सन गरेको छ यो सिनेमाले। सो यो हिसाबले चलचित्र विकास बोर्डले पनि यो सिनेमालाई असाध्यै कम कमाइ गर्ने सिनेमाको लिस्टमा राखेको छ।
कहिलेकाहीँ सबै कुरा मिलेर टिम कथा प्रेजेन्टेसन सबै कुरा राम्रो हुँदा हुँदै पनि सिनेमा चलदिँदैन भने कहिलेकाहीँ चाहिँ नि नसोचेको सिनेमाले कमाई पनि गर्छ। तर जे होस् यो आजको जानकारी मैले तपाईँसँग सेयर गर्नु थियो कि हामीले धेरै जसो चाहिँ कुन सिनेमाले असाध्यै कमाई गर्यो भनेर कुरा गर्छौँ तर कम कमाई गर्ने सिनेमाको कुरा गर्दैनथ्यौँ। आज मैले तपाईँहरूसँग राखेँ कि यस वर्षको लागि अहिलेसम्मको लागि चाहिँ सबैभन्दा कम कमाई गर्ने सिनेमाको रूपमा जाँड भन्ने सिनेमा रह्यो भनेर तपाईँलाई जानकारी गराएँ। राजु शाहको निर्देशनमा बनेको थियो यो सिनेमा जसमा चाहिँ हामीले एकदमै माया गरेका नायक रमेश सुप्रेती लिड एक्टरको रूपमा कास्ट भएका थिए। सो यो इन्फर्मेसन पछि अब हामी फेरि पनि कार्यक्रममा गीत नै छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। Movie and more।
4: नेपाली टेलिभिजनहरूको दुनियाँलाई हेर्ने र युट्युबलाई हेर्ने हो भने होइन, जुन हामी कमेडी सोजहरूको कुरा गर्छौँ नि, त्यसमा पनि कमेडी दरबार नाम गरेको सो हो, जुन चाहिँ भनौँ न हरेक लाइन्स हरेक सेन्टेन्स पछि नै तपाईँहरूलाई हँसाउनुको लागि डिजाइन गरिएको एउटा क्रिएसन भनौँ, जुन एउटा टिमको रूपमा चाहिँ इस्टाब्लिस भइसकेको, यो कमेडी दरबार भनेर जुन इस्टाब्लिस भइसकेको टिम छ, यो टिमले एउटा सिनेमा कका किकी भनेर चाहिँ अनाउन्स गरेको थियो, तपाईँसँग मैले त्यो पनि सेयर गरेको थिएँ। यति बेला भने सिनेमाको एउटा फर्स्ट लुक भनौँ न बाहिर आएको छ, जुन फर्स्ट लुकमा हामीले कलाकारहरू पनि यस्ता यस्ता देख्छौँ जसलाई हामीले एकदमै मानेका छौँ। रेखा थापाको कुरा गरौँ, गौरी मल्लको कुरा गरौँ, या हामी कुरा गरौँ तृप्ति नाटकरको, महेश त्रिपाठीको, होइन, यस्ता यस्ता कलाकारहरू देखिएका छन्। तर एकदमै फरक ढङ्गले के एकदमै डिफ्रेन्ट गेटअपमा उनीहरूको बोलीचाली, हाउभाव, ड्रेसअप सबै कुरा एकदमै डिफ्रेन्ट देखिएको छ। सो यो असाध्यै फरक किसिमले तिनै कलाकारहरू, जसलाई हामीले वर्षौँदेखि त्यही एउटै टिपिकल फ्रेममा देख्दै आएको कलाकारहरूलाई डिफ्रेन्ट वेमा चाहिँ जसरी कास्ट गरेको छ कका किकी, यसको साथमा जुन यो सिनेमाको फर्स्ट टिजर बाहिर आएको छ, सबैले अप्रिसिएट गरेको देखिन्छ। ओहो, कमेडी दरबार टिमको यो सिनेमाले त पक्कै पनि केही चाहिँ गर्छै होला भन्ने जस्तो देखिएको छ। सो अबको आउने भाद्र 19 गतेबाट यो सिनेमालाई प्रदर्शन गरिने भनेर जुन तयारी गरेको छ, होइन, जुन यो सिनेमालाई चाहिँ लेखेर तपाईँहरू माझ लिएर आउने तयारी गरेका छन् यही कमेडी दरबारमा हामीले बारम्बार देखिसकेका विक्की अग्रवाल र उनी विक्कीसँगै सरोज भण्डारी, विकास अर्यालले पनि मिलेर निर्देशन र जुन यो यसको स्क्रिप्ट रेडी गरेका छन् भने श्रद्धा प्रसाईलाई चाहिँ हामीले निर्माताको रूपमा यो सिनेमामा देख्नेछौँ। र यो सिनेमाको मैले भनिहालेँ एउटा टिजर बाहिर आएको छ अहिलेसम्म, तर यति टिजर आउने बित्तिकै नै सिनेमाको एकदमै राम्रो हाइप बनेको देख्छौँ, एक्सपेक्टेसन हाई भएको देख्छौँ र फिल्मले ट्रुली सबैको मन छोएको पनि देखिरहेका छौँ यो टिजरले। सो हामी आशा गरौँ सिनेमा रिलिजमा आइसकेपछि पनि यो सिनेमाले, कमेडी दरबारले एउटा जुन ट्रेन्ड सेट गरेको छ, त्यो सेट गरेको ट्रेन्डलाई चाहिँ यो सिनेमाको दुनियाँमा पनि, सिनेमा इन्डस्ट्रीमा नयाँ रेकर्ड राख्ने काम चाहिँ कका किकीले चाहिँ अवश्य गर्नेछ।

कुनै कुनै सिनेमाहरू प्रदर्शनमा आइसकेर पनि विदेशको राइट्सहरू त्यो सिनेमाको कसैले किनिदिन्छ कि भनेर अपेक्षा हुन्छ, जुन पुरा हुँदैन भने कुनै कुनै सिनेमा प्रदर्शनमा आउनुभन्दा अगाडि नै त्यसको राइट्सहरू पनि सोल्ड आउट भइसकेको हुन्छ। कुरा गर्नु मन लाग्यो यति बेला मलाई एउटा सिनेमा जसलाई नाम दिएको छ अक्षरा भनेर। अक्षरा भनिसकेपछि कतै न कतै एउटा फिमेल सेन्ट्रिक या फिमेल सेन्टिमेन्ट्सलाई लिएर बनाइएको सिनेमा हुनुपर्छ यो जस्तो मलाई लाग्छ। त्यसमाथि पनि त्यसमाथि यो सिनेमालाई प्रदर्शन जुन गर्नको लागि भदौको 26 गतेको डेट छानिएको छ, यो डेट भनेको पनि हामी हिन्दू महिलाहरूको चाहिँ महान पर्वको रूपमा हामी हरितालिका तिजलाई जुन लिन्छौँ, यही तिजको छेकोला पारेर प्रदर्शनमा ल्याउन लागि सिनेमा हो यो। र यति बेला मलाई तपाईँहरूसँग यो सिनेमाको बारेमा के कुरा गर्न मन लाग्यो भने यो सिनेमालाई अब हामीले कोरियामा पनि देख्न पाउनेछौँ, किनकि कोरियामा यो सिनेमाको प्रदर्शनको राइट्स या अधिकार भनौँ बिक्री भइसकेको छ। केटिएम टू सोल नाम गरेको कम्पनीले खरिद गरेको छ यो सिनेमाको राइट्स कोरियाको लागि। र पक्कै पनि कोरियामा हुनुहुने नेपालीहरू जो चाहिँ नेपाली सिनेमा हेर्न मन पराउनुहुन्छ उहाँहरूको लागि चाहिँ अक्षरा आउँदैछ तपाईँहरूको लागि। विजय राज पौडेलले निर्देशन गर्नुभएको यो सिनेमा, जुन सिनेमामा हामीले राम्रा राम्रा कलाकारहरू देख्छौँ, जस्तो सुशील सिटौला होइन, उनलाई हामीले थुप्रै सिनेमाहरूमा देखिसकेका छौँ। एउटा राम्रो नाम अनि राम्रो एक्टरको रूपमा पनि सुशीललाई हामी चिन्दछौँ, सुशील सिटौलालाई। त्यस्तै गरी नान्सी खड्का अनि सुशील पोखरेल, पुष्कर राउत, रिश्ता अधिकारी, अंशु महर्जन लगायतका अनि थुप्रै कलाकारहरू छन् जसले चाहिँ यो सिनेमामा चाहिँ विभिन्न किसिमले आफ्नो रोल प्ले गर्ने होलान्। फिल्मको अहिलेसम्म यस्तो धेरै कुराहरू, त्यस्तो धेरै पब्लिसिटी टुल्सहरू के पनि बाहिर आएको छैन, एउटा पोस्टर मात्रै सार्वजनिक भएको छ अहिलेसम्म। जुन पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने एक किसिमको ड्राई भइसकेको सिजनमा अनि त्यो पात बिनाको रुखहरू एकदमै ड्राई भनौँ न, त्यो टाइपको रुखहरूको छेउमा एउटा ढुङ्गामा चाहिँ एउटा केटी बसेर टाढा कतै हेरिरहेको जस्तो देखिन्छ। यो किसिमको पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ, तर यो एउटा पोस्टर हुनसक्छ सिनेमाको टिमको होइन कास्टिङहरू देखेर पनि हुनसक्छ, यो सिनेमाको राइट चाहिँ कोरियामा बिक्री भइसकेको छ। सो यो अनुसार हामी के अपेक्षा गर्न सक्छौँ भने यो सिनेमाले सायद अरू ठाउँहरूमा पनि आफ्नो राइट्सहरू बिक्री गरेर नेपालीहरू जो सिनेमा हेर्न चाहन्छन् नेपाली सिनेमा, उनीहरूको लागि विभिन्न अन्य देशहरूमा पनि यो सिनेमाको राइट्स बिक्री हुनेछ। र नेपालमा जब प्रदर्शनमा आउनेछ एउटा छोरी मान्छेलाई लिएर बनाइएको सिनेमा, यो सिनेमाले राम्रो हाइप पनि पाउनेछ। लेट्स गो।

नेपाली सिनेमा इन्डस्ट्रीमा प्रियङ्का कार्कीलाई सबैभन्दा बाठी, सबैभन्दा चलाक अनि मास्टरनीको रूपमा चाहिँ हामी चिन्छौँ भन्दा फरक पर्दैन. मास्टरनी किन भन्दाखेरि उनले उसलाई सिकाउन पनि सक्छिन् र इमिडिएटली उनले अरूबाट धेरै कुराहरू सिक्न पनि सक्छिन्. त्यो टाइपको नेचर रहेको एक्ट्रेसको रूपमा हामी चिन्दछौँ प्रियङ्का कार्कीलाई. र यसै बेलामा चाहिँ मास्टरनी नै नाम गरेको टाइटल दिएको सिनेमा स्वयं प्रियङ्का कार्की उनको आफ्नै लगानीमा एउटा सिनेमा पनि बनेको छ, जुन सिनेमालाई चाहिँ आगामी 12 गतेबाट प्रदर्शन गरिने अनि सिनेमाको पब्लिसिटीहरू गर्ने भनेर सुरु पनि गरिसकेको, पब्लिसिटी पनि सुरु गरिसकेको र यसको डेट राखेर बाहिर आइ पनि सकेको. तर यसो हेर्दाखेरि के देखियो भने 12 गते यस सिनेमा प्रदर्शनमा आउने, त्योभन्दा ठिक 2 दिन अगाडि 10 गते एउटा सिनेमा, जुन सिनेमा कन्नड भाषाको, नेपाली पनि होइन तर कन्नड भाषाको यो सिनेमा जसलाई लिएर धेरै लामो लिस्ट छ प्रदर्शनमा, कहिले आउँछ र हामी हेरौँ भनेर पर्खेर बस्ने हुल्काहुल दर्शकहरूको, कन्नडमा मात्र होइन नेपालमा पनि, किनकि यो सिनेमा जसलाई टक्सिक भनेर नाम दिएको छ, यो सिनेमाको पर्खाइ वास्तवमा एकदमै स्ट्रङ देखिएको छ. यो सिनेमाको बारेमा मैले तपाईँलाई योभन्दा अगाडि पनि बताइसकेको थिएँ कि केजिएफका यश मेन लिडको रूपमा यो सिनेमामा जसरी कास्ट भएका छन् त्यो कारणले पनि धेरै ठाउँहरूमा यो सिनेमाको प्रदर्शनको लागि पर्खाइरहेको छ भनेर. अनि हुनसक्छ बदौमा जब यो सिनेमा प्रदर्शनमा आउँछ यसले धेरैजनालाई दुःख दिनेछ, धेरै फिल्महरूलाई दुःख दिनेछ, प्रदर्शनमा भनेर ल्याउन लागेको सिनेमाहरू पनि अगाडि पछाडि सर्नेछ होला भनेर मैले तपाईँसँग सेयर गरेको थिएँ है. जसमध्ये पहिलो यो न्युज म तपाईँसँग सेयर गर्दैछु कि यो सिनेमा आउने कारणले गर्दा पनि यो मास्टरनी, प्रियङ्का कार्कीको मास्टरनी अब भदौको 12 गते रिलिज हुन नसक्ने भएको छ. प्रियङ्का कार्की मात्रै होइन, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा होइन, अनुप विक्रम शाही, सिमरन खड्का, रक्षा थापा, दिनेश काफ्रे लगायतको एकसाएक कलाकारहरू अनि उनको आफ्नै छोरीको नाममा बनाइएको आयङ्का फिल्म्सको ब्यानरमा बनेको यो सिनेमा भदौको 12 गते तपाईँहरूले जुन हेर्ने भनेर प्रतीक्षा गरिरहनु भएको थियो होला, प्रियङ्का कार्कीको फ्यान हुनुहुन्छ होला त्यसको कारण पनि पर्खिरहनु भएको थियो होला. तर मैले बताइहालेँ यो सिनेमा अब भदौको 12 गते आउँदैन. तर एउटा गुड न्युज के छ भने यो सिनेमा अब 1 हप्ता अगाडि नै आउँदैछ. आई मिन हुनसक्छ टक्सिक 10 रिलिज भइसकेपछि त त्यसले असर गर्नेछ, त्यसमा डाउटै भएन. तर यो सिनेमालाई त्योभन्दा अगाडि रिलिज गर्यो भने के होला भन्ने कुरा लागेर पनि अब यो सिनेमा 12 गते नभइकन भदौको 5 गते नै आउँदैछ. आई मिन टक्सिक रिलिज हुनुभन्दा 5 दिन अगाडि नै यो सिनेमा प्रदर्शनमा आउने भएको छ. शुभेन्द्र घोषको निर्देशनमा बनेको यो सिनेमाको अहिलेसम्म एउटा पोस्टर बाहिर आएको छ, जुन पोस्टरमा चाहिँ एउटा बाथटबमा प्रियङ्का कार्की अलिकति फरक किसिमको गेटअपमा चस्मा लगाएको एकदमै मास्टरनी जस्तो लुक्समा चाहिँ उनलाई चाहिँ सुतिरहेको जस्तो देख्न सक्छौँ अहिले पानीमा. यो पोस्टर सार्वजनिक भएको छ. सो यो एउटा कुरा मात्रै बाहिर आएको छ अहिलेसम्म, सायद धेरै कुराहरू आउन बाँकी नै होला. अनि तर यो सिनेमालाई तपाईँहरूले एकदमै प्रतीक्षा गराउनु भएको थियो भने तपाईँहरूको प्रतीक्षा अझै 1 हप्ता अगाडि सरेको छ, खुसीको कुरा नै हो तपाईँहरूको लागि है. सो यो कुराको जानकारी पनि मैले तपाईँलाई दिएँ हाम्रो मुभी एन्ड मोरमा, किनकि हाम्रो मुभी एन्ड मोरको उद्देश्य तपाईँहरूलाई नेपाली सिनेमा या कुनै पनि विषयको सिनेमाहरूलाई लिएर कुनै इन्ट्रेस्टिङ कुराहरू छ भने सेयर गर्नु. सो मैले यो कुरा जानकारी दिएँ, अब तपाईँलाई म गीत नै सुनाउँछु मुभी एन्ड मोरमा.

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Movie and more.

मैले अघि पनि भने मुभी एन्ड मोरमा हामी नेपाली सिनेमा मात्र होइन इन्ट्रेस्टिङ रहेको खण्डमा विदेशी सिनेमाको पनि कुरा गर्छु भनेर यति बेला म तपाईँहरूसँग एउटा विषयको सिनेमाको कुरा गर्न मन लाग्यो र गर्छु जुन सिनेमा एक्चुली तेलुगु भाषामा बनेको छ. तेलुगु भाषामा बनेको सिनेमा भए पनि सिनेमाको लिड एक्ट्रेस सामन्ता रुथ प्रभु, जसलाई हामीले थुप्रै अन्य सिनेमाहरूमा पनि देखेका छौँ र उनको पर्फर्मेन्सलाई हामी मन पराएका पनि छौँ. कुरा गर्नुपर्दाखेरि र यो कुरा गर्नुभन्दा पहिला मलाई के भन्न मन लाग्यो भने नेपालमा पनि हिँदै नेपालको कुरा गर्ने हो भने जब जब हामीले वुमेन सेन्ट्रिक सिनेमा बनाउँछौँ त्यो सिनेमाले त्यस्तो धेरै राम्रो काम गरेको जस्तो हामी देख्दैनौँ, कमाइ गरेको पनि देख्दैनौँ. विशेष गरी यदि कुनै एक्ट्रेसलाई चाहिँ नि एक्सन अवतारमा हामीले उतारेका छौँ नेपाली सिनेमामा भने खै किन हो किन होइन, केटी मान्छेहरूले एक्सन गर्न सक्दैन या राम्रो गरेन या हुनै सक्दैन भन्ने किसिमको लजिकहरू प्ले हुन थालेर हो कि के हो होइन. एक्ट्रेसलाई एक्सन गराउँदै प्रदर्शनमा ल्याएको प्रायः जसो नेपाली सिनेमाले त्यति राम्रो रेस्पोन्स पाएको देख्न सकिँदैन. तर यति बेला एउटा सिनेमा जुन मैले कुरा गरेँ तेलुगु भाषामा बनेको सिनेमा हो, सामन्ता रुथ प्रभुले अभिनय गरेको सिनेमा हो. यो सिनेमाको नाम रहेको छ मा इन्टी बङ्गालाम. यो सिनेमामा सामन्तालाई एउटा टिपिकल हाउस वाइफको रूपमा देखाइएको छ, जुन किसिमको एक्सपेक्टेसन एउटा बुहारी भनिसकेपछिको जुन एक्सपेक्टेसन हुन्छ एकदमै कोमल एकदमै डेलिकेटेड अनि त्यसपछि आफ्नो घरको काम गर्ने आफ्नो परिवारको केयर गर्ने यही टाइपको कुराहरू होइन. यो टाइपले यही किसिमको भूमिकामा चाहिँ सामन्तालाई देखाइएको छ. तर सिनेमा अगाडि बढ्दै गइसकेपछि जब उनको रियालिटी थाहा हुन्छ कि उनी एउटा यस्तो फोर्ससँग रिलेटेड छन् जुन फोर्समा उनको भूमिका एकदमै स्ट्रङ छ फिजिकली पनि मेन्टली पनि, किनभने यो सिनेमामा सामन्तालाई ठाउँ ठाउँमा एक्सन गर्दै गरेको देखाइएको छ, त्यो पनि साडीमा. नर्मली एक्सन भन्ने बित्तिकै टाइट जिन्स स्पोर्ट्स सुज हामीले त्यो देख्छौँ नि, तर यसमा साडी लगाएर सामन्तालाई एक्सन गराइएको छ र त्यो पनि एकदमै नेचुरल देखिएको छ. र यति बेला सामन्ताको यो रूप र यो सिनेमालाई असाध्यै अप्रिसिएट गरिएको छ. हुल्का हुल बाँधेर दर्शकहरू यो सिनेमा हेर्न गइरहेका छन् तेलुगु भाषामा पनि हिन्दी भाषामा पनि. त्यसले के देखाउँछ भने सिनेमा बनाउँदाखेरि त्यो सिनेमाको लिड एक्टर केटा हुन् या केटी होइन कस्तो एक्सन गरेको छ के गरेको छ भन्दा पनि कतिको तपाईँले कनेक्ट फिल गर्न सक्नुहुन्छ त्यो कुराले बढी छुने रहेछ. र यति बेला जुन म कुरा गर्दैछु सामन्ताको यो माइन्ती बङ्गारामको तेलुगु भाषाको सिनेमाको, यो सिनेमा हुल्का हुल बाँधेर दर्शकको सिनेमा हेर्न गएको कारणले मात्रै मैले कुरा गरिरहेको होइन, यो सिनेमाको कुरा म यस कारणले पनि गर्दैछु किनकि यो सिनेमा तेलुगु भाषामा बन्ने सिनेमामा अहिलेसम्मको सर्वाधिक महिला प्रधान बनाइएको सिनेमा या महिलालाई फोकस गरेर बनाइएको वुमेन सेन्ट्रिक सिनेमाहरूको लिस्टमा अहिलेसम्ममा सबैभन्दा धेरै कमाइ गर्ने सिनेमाको रेकर्ड राख्न सफल फिल्म भनेको छ यो सिनेमा. सो सिम्पली भन्नुपर्दाखेरि महिलाहरूमाथि बन्ने सिनेमाहरूले त्यस्तो धेरै कमाइ गरेको देखिँदैन जसमध्येको यो एउटा सिनेमाले रेकर्ड राखेको छ. जुन 19 रिलिज भएको यो सिनेमा हो र अहिलेसम्मको यो सिनेमाको ओभरअल कलेक्सन हेर्ने हो भने 85 करोड भन्दा बढी कमाइ यो सिनेमाले गरिसकेको छ. योभन्दा अगाडिको हेर्ने हो भने पनि अरुन्धती नाम गरेको एउटा सिनेमा बनेको थियो होइन, जुन 25 रिलिज भएको सिनेमा थियो, यो सिनेमाले पनि राम्रै रेकर्ड राखेको थियो तर ओभरअल यो सिनेमाले 70 करोड कमाइ गरेको थियो. अनुष्का सेट्टी मुख्य भूमिकामा थियो यो सिनेमाको. मैले अरुन्धतीको कुरा गर्दै तर यति बेला भने मा इन्ती बङ्गारामले त्यो रेकर्ड पनि ब्रेक गरेको छ, अझै गर्ने क्रममै छ भनौँ न. अहिलेसम्मको मैले तपाईँलाई अपडेट दिएँ. सिम्पली एउटा कुरा के भने महिला प्रधान सिनेमाहरूले त्यति धेरै मार्केट लिएको देखिँदैन सिनेमा जतिसुकै राम्रो भए पनि. खै किन हो किन हो, महिला पात्र जुन हुन्छ उनीहरूलाई रोना धोना टाइपको हाउसवाइफ टाइपको क्यारेक्टरमा अझै

तर यति बेला पनि तपाईँहरूसँग यो कुरा सेयर गर्दा मलाई चाहिँ एकदमै खुसी लागेको छ कि एटलिस्ट तेलुगु भाषामै बनेको भए पनि कुनै एउटा महिला प्रधान सिनेमाले राम्रो कमाई गरिरहेको यो इतिहास यो रेकर्ड जुन हुनेवाला छ या यति बेला कन्टिन्यू भइरहेको छ यो न्युज मैले एक्लै होइन कि आफूसँग मात्रै राख्ने होइन कि तपाईँहरूसँग पनि सेयर गर्नुपर्छ जस्तो लागेर मैले तपाईँहरूसँग सेयर गरेको हो तर दक्षिण भारतीय सिनेमाको कुरा गर्ने हो र दक्षिण भारतीय सिनेमामा महिला प्रधान बनाइएको सिनेमाहरू मध्येको हेर्ने हो भने चाहिँ मलयालम भाषामा बनेको एउटा सिनेमा थियो त्यो लोकाह च्याप्टर एक चन्द्रा भनेर यो सिनेमाले चाहिँ 2025 कुरा गर्ने हो भने संसारभरि नै 300 करोड भन्दा बढी कमाई गरेको सिनेमाको रूपमा पनि एउटा रेकर्ड राखेको सिनेमा हो सो यो कुराहरू तपाईँसँग मैले सेयर गरेँ हाम्रो नेपाली भाषाको सिनेमा नभए पनि मैले तपाईँसँग सेयर गरेँ किनकि वर्ल्डमा हुने विभिन्न सिनेमालाई लिएर इन्ट्रेस्टिङ कुराहरू तपाईँसँग म सेयर गर्ने गर्छु मुभी एन्ड मोरमा अब भने यो सेयरिङ पछि हामी फेरि पनि एउटा गीत नै सुनौँ।

मुभी एन्ड मोर जसले तपाईँहरूको लागि हरेक हप्ता लिएर आउने गरेको छ नेपाली सिनेमासँग जोडेका कुरा, इन्टरनेसनल सिनेमाहरूसँग जोडेका कुराहरू, जसमध्येको धेरै कुराहरू आजको एपिसोडमा मैले सेयर गरिसकेँ, कतिवटा गीत पनि सुनाइसकेँ है तपाईँहरूलाई। र अब भने मसँग अन्तिम एउटा गीत बाँकी छ, न्युज कुनै पनि बाकी छैन, अपडेट्सहरू बाँकी छैन, आजकोलाई सबै सिद्धियो। जाँदा जाँदै यो गीत एउटा चाहिँ म तपाईँहरूको लागि छोडेर जाँदैछु बिएफबिएस गोर्खा रेडियोमा, तर तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु सुन्दै गर्नुहोस्, हाम्रो बिएफबिएस गोर्खा रेडियोको कार्यक्रमहरू तपाईँहरूको लागि नै डिजाइन गरेको कार्यक्रमहरू हो र यी कार्यक्रमहरूले तपाईँलाई धेरै कुराहरूको अपडेट पनि दिने गरेको छ। र मेरो यो कार्यक्रम मुभी एन्ड मोरको कुरा गर्ने हो भने चाहिँ अब म नेक्स्ट विक आउँछु तपाईँहरूको लागि, म सङ्गीता श्रेष्ठ, अनि साथमा मैले फेरि पनि यस्तै किसिमको कलेक्सनहरू लिएर आउनेछु। तबसम्मको लागि म तपाईँहरूलाई शुभकामना दिँदै बिदा माग्न चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा आज उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। 50% जलेका उहाँको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै मुलुकमा पछिल्लो 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ। यस्तै हिजो नै सर्लाहीका विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीको गौडेता गाउँपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइन्छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
4: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
5: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश फ्रस्ट्रेसन एङ्जाइटी जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त, त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
4: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेको छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
5: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक सामाजिक केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
4: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ, ठ्याक्कै सरकारले आफ्नो नीति कार्यक्रम व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
5: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2000 नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैन, हाम्रो क्रियाकलाप हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ, विशेष गरेर यो युवामा हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18 देखि 35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अनि सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा त। कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त, त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो भने त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के हो।
4: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनुहुन्छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ, आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन् ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ के सुधार गराउनु पर्छ कि पर्दैन?
5: पर्छ पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासनविहीन हुँदै गएको छौँ क्या हामी नेपालीहरू, हामी पनि जिम्मेवार नागरिक हुनु पर्यो नि त, त्यो चाहिँ हामी बुझ्दैनौँ। तर अरूबाट हामी एक्सपेक्ट गर्ने चाहिँ नि त्यो बढी भएको छ, गलत संस्कार डेभलप भएको छ। त्यसले गर्दा हरेक मान्छे आफ्नो ठाउँमा बसेर आफ्नो दायित्व निर्वाह गर्नु पर्यो। डिसिप्लिन भनेको त हरेक व्यक्तिको लागि त अत्यावश्यक कुरा हो, त्यसैले त हामी सिभिलाइज हुन्छौँ नि त। त्यसले गर्दाखेरि यो जति पनि सरकारी निकाय होस्, कोही व्यक्ति होस् है, जहाँ जो सम्बन्धित छ सबैले आफ्नो तर्फबाट चाहिँ आफूले सम्हाल्नुपर्छ, आफूले गर्न सक्ने राम्रै कुरा गर्नुपर्छ र अरूलाई फ्रस्ट्रेट गराउने, अरूलाई ब्लेम गराउने, अरूलाई चाहिँ होच्याउने अथवा अरूको विरोधमा बोल्ने त्यो परम्परा चाहिँ अहिले धेरै बढ्यो कि। त्यसैले गर्दाखेरि यो युवा वर्ग चाहिँ एकदमै फ्रस्ट्रेट छ, हिजोको परिणाम त्यही नै हो।
3: बाढीका कारण किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। बाढीका कारण गैराती करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान निकालेर सुरक्षित स्थानमा सारेका छन्। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भएको छ, तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। यसैबीच कृतिपुरको राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता माजिद अन्सारी सहित केहीलाई नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताउनु भएको छ। उनीहरूलाई अहिले कृतिपुरको प्रहरी बीचमा राखिएको छ। बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, 12 जना गम्भीर घाइते भएका छन्। केदारसिंह गाउँपालिका 7 काणाचोरबाट दुर्गाथली गाउँपालिका 6 चोबार पानतर्फ गइरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुगुरे भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 का 60 वर्षीय चक्रमत, चोइठाउँकी 65 वर्षीय कलादेवी महत र केदारसिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदारसिंह 7 का देव बहादुर धामी सहित 11 जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक छ। अब खबर फटाफट।
4: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुसमा 7 को भडखोरे, वडा नम्बर 2 को काली गण्डकी समरके पात्र र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान शुरू। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई बागमती सरकारको 2.5 करोड भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 वटा साइकल, 57 वटा मोटरसाइकल तथा 30 वटा 3 पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान।
3: इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेटर।
2: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today, and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
3: आज मध्यराती विश्वकपको सेमिफाइनलमा नर्वे र इङ्ल्यान्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस।

0: बीएफपीएसको गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। हजुर श्रोताहरू, आजको नारीमा हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्ने गर्छौँ र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ, एकजना विशेष नारी हुनुहुन्छ श्रोताहरू, र उहाँसँग आज मेरो कुराकानी भनौँ फोन मार्फत। हजुर, फोन मार्फत हुँदैछ। उहाँ दमक झापाबाट हुनुहुन्छ, उहाँ ब्युटिसियन हुनुहुन्छ, विशेष गरेर उहाँ आयुर्वेदिक भनौँ त जडीबुटीको भनौँ हर्बल भनौँ, उहाँले स्किन केयर प्रोडक्टहरू पनि उहाँले बनाउने गर्नुहुन्छ। उहाँको नाम हो प्रजिता डङ्गोल र आज हामीसँग प्रजिता डङ्गोलजी हुनुहुन्छ श्रोताहरू, फोन मार्फत हुनुहुन्छ दमक झापाबाट। र आउनुहोस् अब हामी अवेर नगरिकन उहाँलाई स्वागत गरिहालौ। नमस्ते प्रजिताजी।
1: हजुर नमस्कार म्याम, म प्रजिता डङ्गाल पुरै मिस्टेक भएको हजुरको।
0: ए हजुर,
1: मलाई धेरैले डङ्गोली भनिरहनु भएको हुन्छ, इट्स ओके, थ्याङ्क यू सो मच।
0: हजुर श्रोताहरू, प्रजिता डङ्गाल हुनुहुन्छ, उहाँ दमक झापाबाट र उहाँ चाहिँ ब्युटिसियन हुनुहुन्छ, विशेष गरेर उहाँको चाहिँ हर्बल प्रोडक्टहरू बारेमा हामी कुराकानी गर्नेछौँ। आज स्किन केयर प्रोडक्टहरू उहाँले बनाउनुहुन्छ आफै। र प्रजिताजी, तपाईँलाई आजको नारीमा स्वागत छ।
1: थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच हजुरलाई, धेरै धेरै धन्यवाद।
0: मेरो तर्फबाट मात्र नभएर सम्पूर्ण भनौँ बिएफपिएस गोर्खा रेडियोको श्रोताहरू, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट यहाँलाई स्वागत।
1: थ्याङ्क यू सो मच। हरे कृष्ण
0: हरे कृष्ण हरे कृष्ण। अनि तपाईँ कृष्ण भक्त हुनुहुन्छ होइन, र आज खुसी लागिरहेको छ, एकजना कृष्ण भक्त आउनु भएको छ हाम्रो कार्यक्रममा, र भनेपछि कोहिनुर ब्युटी पार्लर होइन तपाईँको?
1: हजुर
0: हजुर म्याम। र श्रोता दमक झापाबाट हुनुहुन्छ। सबैभन्दा पहिला चाहिँ प्रजिताजी, आज भोलि दमकको हालखबर के छ त्यो सुनाइदिनुहोस् न। हालखबर के छ, मौसम कस्तो चलिरहेछ?
1: एकदम रमाइलो छ यतिखेर, यहाँ नर्मली पानी पनि परिरहेको छ, असार साउन लागिरहेछ, यो समय किसानहरूको उब्जाउको समय पनि होइन, रमाइलो, गर्मी थोरै, त्यसमा तातो चिसोको कम्बाइन छ, समग्रमा रमाइलो छ यता।
0: हजुर हजुर, आफ्नो ठाउँ सानैदेखि बसेको हुर्केको जन्मेको ठाउँ जहिले तहिले रमाइलो लाग्छ पनि होइन, जस्तै गर्मी होस् होइन रमाइलो लाग्छ, जस्तै जाडो होस् रमाइलो लाग्छ होइन।
1: हजुर हजुर म्याम, त्यो आफ्नो ठाउँमा भयो रमाइलो लाग्ने, आफू जन्मेको ठाउँ। अब एज अ हामी स्पिरिचुअल पर्सन एउटा स्थानलाई मात्रै पनि मान्दैनौँ, खासमा वासुदेव कुटुम्बकम मानिन्छ होइन, एउटा विश्व नै हाम्रो घर हो भन्ने मान्यता हुन्छ यसमा चाहिँ। जस्तै कुनै दायरा हुँदैन, बडीको शरीरको एउटा दायरा भए पनि, शरीरको एउटा स्थान भए पनि, एज अ सोल आत्माको चाहिँ कुनै एउटा स्थान हुँदैन, दायरा हुँदैन भन्छ। त्यसमा म एकदम ट्राभल गर्न मन पराउने मान्छे भए, त्यो भएकोले चाहिँ समग्रमा जता जताको मौसमहरू राम्रो छ त्यति त्यति एट्र्याक्सन भइ पनि हाल्छ। र साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ एज अ सोलको रूपमा हेर्छु, सोलको रूपमा चाहिँ एउटा स्थान, एउटा देश, एउटा व्यक्ति भन्दा पनि पुरा संसारै मेरो घर, यसले ह्याप्पिनेस पनि दिन्छ अलिकति। कस्तो हुन्छ भने तपाईँको एज अ सोलको रूपमा जानुभयो भने तपाईँको आकाश नै छानो बन्छ, धरती नै घर बन्छ कि होइन।
0: अब
1: मैले एउटा सानो कविता लेखेको थिएँ कि यसमा सुरुमा, आकाश छानो घरको मेरो ओछ्यान धरतीको सेरोफेरो होइन। तपाईँको अब हामी अनसेटिस्फाई हुन्छ नि, अपेक्षा एक्सपेक्टेसन धेर भएर त हुन्छ, यो संसार नै मेरो हो भन्ने तरिकाले स्वीकार गरिसकेपछि एज अ सोलको रूपमा जान्छ, त्यसले चाहिँ हामीलाई एकदम ह्याप्पिनेस पनि प्रदान गर्छ। यो चाहिँ एउटा खुसी हुने एउटा माध्यम पनि हो स्पिरिचुअल लाइफमा, त्यो एउटा चाहिँ डिफ्रेन्ट पार्ट हुन्छ है, मेरो
0: एक्सपिरियन्स हो त्यो चाहिँ। हजुर हजुर, अब वसुधैव कुटुम्बकम भनेपछि त सबै आफ्नो सबै मेरो होइन, त्यसले गर्दाखेरि जे होस् तपाईँको स्पिरिचुअल यात्रा एकदमै रमाइलो रहेछ भन्ने चाहिँ हामीले बुझ्यौँ भर्खरै तपाईँको भनाइबाट। र अब यता तपाईँको यो हर्बल स्किन केयर प्रोडक्ट जुन चाहिँ छ होइन, यसमा चाहिँ तपाईँ कहिलेदेखि हुनुहुन्छ?
1: यो मैले स्टार्ट गरेको चाहिँ सानोदेखि भनौँ न, मैले एज अ पर्सनल रूपमा स्टार्ट गरेको चाहिँ सानोदेखि, जस्तै म चाहिँ अलिकति क्युरियोसिटी हुने सानैदेखि खोज गर्ने अथवा कुनै कुराहरू भयो भने कसैले रेडियो टेलिभिजन हेरेर युट्युब हेरेर गुगल हेरेर उनीहरूले चाहिँ कसले के खाँदैछ कसले के गर्दैछ को कति माथि गयो को कति तल छ भन्ने कुराहरूमा चाहिँ ज्यादा टाइम स्पेन्ड गर्छु भने मैले चाहिँ जहिले पनि हेरेरै पनि कुनै कुरामा चाहिँ यसलाई कसरी प्रयोग गर्न सकिन्छ यसलाई कसरी एप्लाई गर्न सकिन्छ यो गर्दा कस्तो हुन्छ भनेर एक्सपेरिमेन्ट गर्नेमा पर्थे अनि सानोमा मेरो मुवाहरूले आमाहरूले लगाइदिएको देख्दै क्या मेरो चाहिँ अलिकति रङ थियो फेसमा अनि मेरो माताजी जो हुनुहुन्छ उहाँले चाहिँ मलाई दही बेसार अनि त्यसमा चिनी मेल्ट गरेर लगाइदिने गर्नुहुन्थ्यो क्या जब म 7-8 वर्षको थिएँ सानोमा अनि के गरेको होला के गरेको हुन्थ्यो अनि त्यसले चाहिँ मेरो हेयर ग्रोथ जुन हुन्थ्यो त्यसलाई रोक्थ्यो र हेयर झर्थ्यो कि अनि यसले त काम गर्दो रहेछ मैले त्यसलाई एक्सपेरिमेन्ट गर्थेँ मतलब बच्चादेखिको मेरो एउटा दिमागमा थियो पछि मैले यसलाई स्टार्ट नै गरेको चाहिँ पछि अहिले 10 वर्ष भयो त्यतिखेर चाहिँ मैले चाहिँ अब होइन यसलाई म एज अ बिजनेसको रूपमा स्टार्ट गर्छु भनेर त्योभन्दा अगाडि चाहिँ मैले अध्ययन गरेँ पढेँ एज अ म अहिले आयुर्वेदिक वैद्य हुँ बिचमा मैले धेरै कुराहरू पढेँ पढ्नको लागि त मैले पार्लरमा पनि मास्टर गरेँ मेकअप आर्टिस्ट पनि पढेँ होटल म्यानेजमेन्ट पनि पढेँ ब्याचलर पनि गरेँ कमर्समा होइन त्यसमा मैले 15 वर्ष रेडियो टेलिभिजनमा काम पनि गरेँ पत्रकारिता पनि पढेँ त्यो सबै एक्सपिरियन्सको साथमा लास्टमा मेरो जर्नी भयो वैद्यमा र वैद्य गरिसकेपछि चाहिँ डिडिएमा दर्ता भइसकेपछि चाहिँ होइन म यसलाई चाहिँ उत्पादक मसँग जुन खुबी छ जुन मेरो सोच छ यसलाई चाहिँ म व्यावसायिक रूप दिन्छु भनेर चाहिँ यसलाई व्यावसायिक रूपमा स्टार्ट गरेको चाहिँ 10 वर्ष भयो
0: हजुर भनेपछि अहिले वैद्य आयुर्वेदिक वैद्यको रूपमा पनि तपाईँ काम गर्दै हुनुहुन्छ भनेपछि होइन अनि यो विशेष गरेर अब यो तपाईँको वैद्य जुन काम गर्दै हुनुहुन्छ त्यसमा पनि अब जडीबुटीकै आयो काम होइन दबाई पानी गर्नलाई त जडीबुटीकै आयो यता अब फेरि तपाईँको स्किन केयरमा पनि तपाईँ हर्बल नै चलाउनुहुन्छ जडीबुटी नै चलाउनुहुन्छ होइन अनि यो अहिले जडीबुटीको स्किन केयर प्रोडक्टमा चाहिँ बिजनेस कस्तो चल्दैछ यो प्रोडक्ट कतिको चल्छ हर्बल प्रोडक्टहरू कतिको चल्छ
1: मेरो चाहिँ एकदमै राम्रो छ किन भन्नुहुन्छ भने मेरो चाहिँ मेहनत पनि राम्रो छ भनौँ न हुन त हरेक व्यक्तिले आफ्नो प्रडक्टहरूलाई राम्रो नै भन्नुहुन्छ एज अ व्यावसायिक धर्म पनि हो व्यवसायिक हो कि मेरो सामान राम्रो छ भन्ने तर नेपालमा उत्पादित वस्तु हो यो होइन अब यसको यो डब्लुएचओले बनाउन चाहेन अथवा यो नबनाएको किनकि अब डब्लुएचओले त संसार परिवर्तन गरिसकेछ कत्रो कत्रो खोपहरू स्थापना भएको छ इभन क्यान्सरको लागि रोबोट तयार भइसक्यो यो सबै सिचुएसनमा एउटा चायापोतो जाने 24 दागहरू जाने स्किनको पोर्सहरू पर्मानेन्टली जाने औषधि बनाउन सक्दैन भन्ने कुरा चाहिँ मलाई लाग्दैन तर उसले किन बनाउन चाहेन भन्ने कुरा चाहिँ म पर्सनली यस विषयमा जान्न तर चायापोतोको अहिलेसम्म चाहिँ यो जुन दागहरू हुन्छ यसको पर्मानेन्ट एलोप्याथिक ट्रिटमेन्ट चाहिँ विश्व बजारमा छैन नेपालमा मात्र होइन विश्व बजारमा नै छैन अब यो नभएको कन्डिसनमा एज अ आयुर्वेदिक प्रोडक्टले यसरी काम गरिरहेको छ कि हामीसँग लगभग 5,000 बढी रिभ्यूहरू छ कस्टमरहरूको इन्टरभ्यूहरू हामीले पोस्ट गरेका छौँ र यसले चाहिँ व्यक्तिहरूमा विश्वास पनि बढाएको छ हामीले नर्मली सुरु गरेको यो 20 प्याकबाट हो हेरौँ न त कस्तो हुन्छ भनेर त्यतिखेर चाहिँ हामीले कोहिनुर स्पा भनेर हाम्रो आयुर्वेदिक पसल फर्म दर्ता गरेका थियौँ त्यसमा हाम्रो स्पा मतलब लेडिजहरूको स्पा हुन्थ्यो आयुर्वेदिक ट्रिटमेन्टहरू हुन्थ्यो आयुर्वेदिक फेसियलहरू हुन्थ्यो त्यो गर्दा गर्दै अब यसलाई पनि राखौँ न त भनेर मैले फेसियल गरेको व्यक्तिहरूलाई एउटा एउटा दिनको लागि एक एक बच्चा स्टार्ट गरेको थिएँ क्या तर यस्तो रिजल्ट आउँथ्यो कि उहाँको माइजू आउनुहुन्थ्यो उहाँको दिदी आउनुहुन्थ्यो उहाँको बहिनी आउनुहुन्थ्यो अनि मलाई फेरि चाहियो भन्दै आउनुहुन्थ्यो र उहाँहरूले एज अ कस्टमरकै खुसीले कस्टमरकै रिभ्यूले कस्टमरकै इच्छाले बढ्दै बढ्दै गएर यो चाहिँ पछि इभन हामीले पार्लर पनि छोडेर यसैलाई चाहिँ कन्टिन्युटी दियौँ र यही चाहिँ अहिले 10 वर्षदेखि लगातार चलि पनि रहेको छ र धेरैजना कस्टमर पनि हुनुहुन्छ जो सेटिस्फाई पनि हुनुहुन्छ जब काम गर्दै जाँदाखेरि 5% व्यक्तिहरूलाई संसारमा कसैले पनि खुसी राख्न सक्दैन होइन हरेक कुरामा त्रुटिहरू हुन्छ कुनै कुरामा सेटिस्फाई कम हुन्छ तर 95% रिजल्ट चाहिँ अहिलेसम्म हाम्रो चाहिँ पर्फेक्ट छ र यही रिजल्टको आधारमा हर्बल प्रोडक्ट उत्कृष्ट हो भनेर म भन्न सक्छु किनकि जस्तै तपाईँको थाइराइड भयो तपाईँलाई तपाईँले रेगुलर 15 राइस छोड्नुभयो तपाईँले पुनर्नर्वा बुटी खान थाल्नुभयो त्रिफलाहरू खानुभयो होइन गुर्जोहरू पकाएर खानुभयो एक्सर्साइजहरू योग अभ्यासहरू गर्नुभयो धेरै परेन 15 डेज तपाईँले खानपान चिल्लो पिरो अमिलो गुलियो चिसो सबै छोड्नुभयो पुनर्वाको बुटी खानुभयो गुर्जो खानुभयो तुलसीहरू खानुभयो तपाईँको खानेकुराहरूमा चाहिँ जस्तै कोदोलाई सामेल गर्नुभयो जुनेलोलाई सामेल गर्नुभयो फापरलाई सामेल गर्नुभयो भने तपाईँको थाइरोइड 15 डेज पछि जाँच गर्दाखेरि नर्मलमा आउँछ, एका दुई बाहेक जसको क्रिटिकल केही केसहरू छैन भने होइन. सो हामीले तर थाइरोइडको औषधि स्टार्ट गरिसक्यो भने चाहिँ फेरि त्यसलाई ट्रिटमेन्ट गर्नको लागि रेगुलर बेसमा मेडिसिन खानैपर्छ. कि कस्तो छ भने तिमीलाई इभन थाइरोइड भयो भने जाऊ औषधि खाऊ, तिमीले खानु नै पर्छ, अब यसलाई लाइफ टाइम खानुपर्छ भन्ने खालको थो हुन्छ. र अब आयुर्वेदमा के हुन्छ, तपाईँले 15 दिन त्यसरी आफ्नो हेयरलेसलाई केयर गरेर थोरै मेन्टेनेन्स गर्न सक्नुभयो भने त्यो सधैँलाई निको हुन्छ होइन. सो यो प्याक पनि त्यस्तै छ, तपाईँको बाहिरको ट्रिटमेन्ट लाउनु लाउन्जेल ठिक हुन्छ, फेरि समस्या हुन्छ. तर यो जाँदैन, ढिलो जान्छ, तर पर्मानेन्ट रिजल्ट आयुर्वेदिक तरिकाले दिइरहेको छ. सो हर्बमा मलाई पर्सनल विश्वास छ. र जति पनि अहिले एलोपेथीका मेडिसिनहरू भन्छ त्यो पनि हर्बलहरूबाटै त भन्यो, नेपालबाटै जडीबुटी जान्छ, भारतबाट जडीबुटी जान्छ. इभन क्यान्सरको मेडिसिनहरू बनिरहँदा पनि हर्बल जे कुरामा पनि हर्बल नै प्रयोग हुने हो, बस त्यसमा रसायन तत्त्वहरू मिक्स भएर आएको हुन्छ. आयुर्वेदिक हाम्रो देशमा आयुर्वेदको खजाना हो होइन, यहाँ त प्रयोग गर्न सके धेरै कुराहरू छ. सरकारले पनि यो विषयमा सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ.
0: हजुर हजुर हजुर, अहिले त मान्छेहरू धेरै यो आयुर्वेदतिर ढल्केको छ भनौँ, होमियोप्याथीतिर ढल्केको छ भनौँ होइन. तपाईँले भन्नुभयो जस्तो अघि, अब यो जतिको हर्बल जडीबुटीले भनौँ न होइन यो स्किनको प्रब्लमहरू पनि सल्भ हुन्छ, त्यतिको चाहिँ एलोपेथी दबाईहरूले एलोपेथी क्रिमहरूले अरू स्किन केयर भनौँ केमिकल मिसिएको स्किन केयरले त्यति चाहिँ इफेक्टिभ हुँदैन भनेर जुन भन्नुभयो त्यो साँच्चै नै यसो बुझ्दाखेरि हो पनि जस्तो लाग्छ होइन. भनेपछि बिजनेस त धेरै ठुलो बनाउनु भएको रहेछ मैले यसो तपाईँको कुरा अहिले बुझ्दाखेरि होइन. के चाहिँ पाइन्छ तपाईँको विशेष गरेर स्किन केयर प्रोडक्टमा चाहिँ?
1: हामीसँग चाहिँ स्किन के हो विशेष गरेर अहिले म्याक्सिमम हुने भनेको चाहिँ अब सबैजनाले चायपत्रकै समस्या छ, किनकि नेपालमा विशेष गरेर महिलाहरूको चाहिँ के खालको बानी हुन्छ भने उहाँहरूले चाहिँ एक्सपेरिमेन्ट ज्यादा गरिदिन्छ क्या आफ्नो फेस कि यो लाउँदा पो राम्रो हुन्छ कि त्यो लाउँदा पो राम्रो हुन्छ कि. अब हुन पनि अब धेरैजना हामी अशिक्षित पनि हुन्छौँ अनि कहिले काहीँ अब ट्रस्ट पनि हुन्छ नि त, बा भइहाल्छ कि भयो भने त राम्रो हुन्थ्यो भन्ने हुन्छ. त उहाँहरूले चाहिँ फलानुले यो क्रिमले पोचो जान्छ हो भन्यो भने त्यसलाई नै एक्सपेरिमेन्ट गरिदिइहाल्ने होइन, यसले चाहिँ राम्रो हुन्छ भन्यो भने त्यसलाई नै एक्सपेरिमेन्ट गरिदिइहाल्ने हुन्छ होइन. त त्यस्तो भइसकिसकेपछि चाहिँ उहाँहरूले चाहिँ प्रायः मसँग आउने कस्टमरहरूले चाहिँ डक्टर पार्लर भएको जति सबै मेडिसिनहरू आफ्नो युज गरेर अनि स्किनलाई एकदम ड्यामेज बनाएर आउनु भएको हुन्छ कि. अनि त्यस्तो कन्डिसनमा भएको पनि अब निको त हुन्छ, तर अब उहाँहरूले चाहिँ धेरै एक्सपेरिमेन्ट गर्ने भएकोले नेपालमा म्याक्सिमम चाहिँ चायापोतोकै समस्या छ कि. अनि चायापोतो भयो, चायापोतो हामीले एक सेटले 30% ग्यारेन्टी गर्छौँ एकैचोटि सबै जाँदैन आयुर्वेदिक भएकोले, तर जति जान्छ त्यो पर्मानेन्ट जान्छ, नेचुरल जान्छ. र पिम्पल्सको हामीले 100% दिएको हुन्छौँ, डन्डीफोरहरू 100% जान्छ, दागहरू त्यसमा पोर्सहरू स्कार्सहरूको 30% दिएको हुन्छौँ, ग्यास्ट्राइटिसको लागि हामीले लगभग 100% नै दिएको हुन्छौँ होइन, यदि केटिकलभित्र कुनै समस्या छैन भने. कन्स्टिपेसन भयो, विशेष गरेर हेयर फल कन्ट्रोल वेलहरू भयो, एक्जिमाहरू भयो, दादहरू भयो, यसको विशेष गरेर स्किनसँग रिलेटेड प्रोडक्टहरू चाहिँ हामीले बनाइरहेको छौँ र त्यही अनुसार चाहिँ मार्केटमा पनि गइरहेको छ.
0: हजुर हजुर, भनेपछि तपाईँको स्किनको प्रब्लमहरूको लागि चाहिँ, स्किन रोगहरूको लागि चाहिँ होइन, त्वचाको रोगहरूको लागि चाहिँ विशेष गरेर मेडिकेसनहरू बनाउनु हुँदो रहेछ. भनेपछि मैले सोचेँ स्किनको लागि भनेपछि हाम्रो हुन्छ नि डेली युजको मोइस्चराइजरहरू टोनरहरू, मैले चाहिँ त्यो सोचेको थिएँ.
1: सनस्क्रिन मोइस्चराइजिङ टोनरहरू हामीसँग चाहिँ एज अ आयुर्वेदिक भएकोले चूर्णहरू मात्रै एभाइलेबल हुन्छ. चूर्णहरू चाहिँ जस्तै मोइस्चराइजिङ सनस्क्रिन टोनर सिरमहरूले चायापत्तो निको बनाउने होइन कि. मोइस्चराइजिङको काम स्किनलाई नमी राख्ने हो, मोइस्चर गर्ने. सनस्क्रिनको काम बढी अझ नडरोस् भनेर घामबाट प्रोटेक्सन गर्ने भयो. सिरमहरूले स्किनलाई ग्लोहरू राख्ने भयो, कहिले काहीँ पोर्सहरूलाई काम गर्छ होइन. नाइट क्रिमले पनि नाइटमा स्किनलाई मोइस्चर गर्ने काम मात्रै हो. सो यिनीहरू चायापत्तो हटाउनको लागि मार्केटमा आएको होइन, यिनीहरूले स्किनलाई हेल्प गर्नुको लागि मात्रै यिनीहरूको काम हो है. चायापत्तो हटाउनको लागि मार्केटमा आउने क्रिम भनेको स्टेरोइड भएको क्रिमहरू हुन्छ, जुन चाहिँ डक्टरहरूले दिने अथवा पार्लरहरूमा विभिन्न पाइएका क्रिमहरू पनि हुन्छ, त्यो चाहिँ स्टेरोइड भएको क्रिमहरू हुन्छ. अब हामीले चाहिँ सनस्क्रिन मोइस्चराइजिङ आफै बनाउन सक्दैनौँ, हामीसँग चाहिँ चूर्णहरू मात्र हुन्छ. र सनस्क्रिन मोइस्चराइजिङ टोनर जुन बेसमा चाहिन्छ त्यो चाहिँ हाम्रो कन्टेन्टमा उत्पादन हुन्छ, त्यो चाहिँ हामीले इन्डियाबाट नै ल्याउँछौँ र त्यसमा हामीले सेट बनाएर चाहिँ दिएको हुन्छ. अब त्यसमा सनस्क्रिन मोइस्चराइजिङ टोनरहरू चाहिँ हामीले उत्पादन गरे आउँदैन म्याम, यो चाहिँ हाम्रो उत्पादन हुँदैन. हाम्रो चाहिँ जुन चायापोतोको औषधि हुन्छ मेन, त्यो मेडिसिनहरू चूर्णहरू चाहिँ उत्पादन हुन्छ.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 मा सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
0: विश्वभरि सरिएर बस्नुभएका श्रोताहरू विशेष गरेर उहाँको चाहिँ चाया पोतोको भनौँ अनुहारमा निस्किएको दागहरूको भनौँ स्किनमा निस्किने जति पनि प्रब्लमहरू हुन्छ दागहरू हुन्छ त्यसको लागि चाहिँ विशेष गरेर उहाँले जडीबुटीद्वारा औषधि बनाउनु हुँदो रहेछ भन्ने बुझ्यौँ र अब तपाईँ वैद्य पनि हुनुहुन्छ एज अ वैद्य चाहिँ तपाईँले के कस्ता रोगहरू हेर्नुहुन्छ
1: यस्तो हुन्छ अब मैले रोगहरू हेर्नको लागि चाहिँ मैले डक्टर नै पढ्नुपर्ने हुन्छ होइन एज अ वैद्यको रूपमा चाहिँ हामीले प्रोडक्टहरू बेच्ने र बनाएका औषधिहरू बेच्ने एज अ नर्सको रूपमा भनौँ न वैद्य भनेको चाहिँ जस्तै एलोप्याथिकमा नर्स भने जस्तै वैद्यको पोजिसन हुन्छ र उहाँहरूको चाहिँ जस्तै डक्टर जाँच्ने भन्दा पनि डक्टरको इन्स्ट्रक्सनहरूलाई फलो गर्ने हुन्छ अनि जस्तै मैले चाहिँ क्लिनिक खोलेर बस्न पायो फार्मेसी जस्तो आयुर्वेदिक फार्मेसी र त्यसमा चाहिँ डक्टर हायर गरेरै मेडिसिनहरू चाहिँ गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ मैले अरूले बनाएको प्रडक्टहरू त्यसरी बेच्नुपर्ने हुन्छ र मेरो चाहिँ त्यो बेसमा एज अ वैद्य पढे पनि मेरो चाहिँ त्यो बेसमा हुँदैन मेरो चाहिँ पर्सनल आफ्नै स्किनसँग रिलेटेड त्यही भएर यो कस्मेटिक र यता आयुर्वेदिक कस्मेटिक टाइपमा मिक्स भएर चाहिँ हामीले सञ्चालन गरिरहेछौँ
0: जस्तै
1: मैले भन्न सक्छु यसमा मतलब विभिन्न जानकारी दिइरहेको हुन्छु यो रोग लाग्दा यस्तो हुन्छ यो रोग लाग्दा यसरी यो ट्रिटमेन्टहरू यो खान सक्नुहुन्छ भनेर तर पर्सनल त्यो रोगहरू खानको लागि चाहिँ मेडिसिन बनाउने अलाउड हुँदैन मलाई
0: हजुर अनि तपाईँ एक्लैको हो कि यो बिजनेस कतिजना अरू पनि हुनुहुन्छ
1: यो मेरो पर्सनल बिजनेस हो मैले हजुरलाई सुरुमै भने एज अ सुरुमा हामीले पार्लरमा 10 वर्ष अगाडि पार्लरको लागि गरौँ न त भनेर 20 वर्षबाट स्टार्ट गरेँ बिजनेस हो सो स्टेप बाई स्टेप बढ्दै गएको कस्टमरकै च्वाइजमा बढ्दै गएको है यो चाहिँ गर्न सक्दाखेरि नेपालमा पनि धेरै कुरा हुन्छ भन्ने कुरा चाहिँ मलाई यो विषयले ट्रस्ट लाग्छ कि यहीँ बसेर पनि हामीले बुद्धि भयो होइन अब दिनभरि हामीले मोबाइलमा दुनियाँभरिको भिडियो हेर्नुको साटो दुनियाँभरि स्कोर गर्नुको साटो कसरी हुन्छ ससाना बिजनेसहरू चाहिँ स्टार्ट गर्न सक्छौँ यसले चाहिँ हामीलाई आत्मनिर्भर बनाउँछ जस्तै मैले धेरै देखिरहेको हुन्छु महिलाहरूको स्थिति तपाईँको दिनभरि मोबाइल हेरिरहेको हुन्छ अनि टिकटक हेऱ्यो अनि कन्ट्रोभर्सीमा फस्यो फलानु डिस्कान मजा आल्यो त्यसमै त्योभन्दा पनि त्यही चलिरहेको ठाउँमा जस्तै कोही टिकटकर हुनुहुन्छ फेमस हुनुहुन्छ त्यहाँ कन्ट्रोभर्सी भन्दा पनि त्यस बिचमा आफ्नो बिजनेसलाई केही स्टार्ट गर्न सक्नुभयो उहाँहरूले जोड्न सक्नुभयो भने चाहिँ त्यसले उहाँहरूलाई आत्मनिर्भर बनाउँछ त्यो चाहिँ बुद्धि हो व्यापार भनेकै बुद्धि भन्छ होइन जहाँ जे कुराको अभाव छ त्यसलाई स्टार्ट गर्नु चाहिँ बिजनेस भन्छ क्या जस्तै तपाईँ कलेजको बाहिर तपाईँ हेर्नुभयो भने त्यहाँ के खानेकुरा अभाव छ तपाईँ के स्टुडेन्टहरूलाई चाहिन्छ त्यो अनुसारको बिजनेस स्टार्ट गर्नुभयो भने त्यहाँ चल्छ मैले समग्र नेपाललाई मेरो हिसाब लगाएँ कि नेपालमा के समस्या छ र के समस्या छ जुन नेपालमा समाधान भएको छैन भन्दाखेरि मैले सबैभन्दा धेरै विश्वमा बिक्री हुने भनेको महिलाहरूले प्रयोग गर्ने कस्मेटिक सामानहरू है वर्ल्डमा सबैभन्दा धेरै मार्केट भनेको अब यसमा नेपालमा के छ भन्दाखेरि सबैजनाको समस्या छ चाहे पोतोको अब यसलाई कसरी निको बनाउन सकिन्छ त कसरी पर्मानेन्ट क्योर गर्न सकिन्छ त मेरो खोज भगवान्को इच्छा साथमा संयोग सबै कुराहरू मिक्स भएर चाहिँ यो बन्या हो र नेपालमै पहिलो हो नेपालमा मात्र होइन विश्वमै पहिलो होला यसरी चाया पोतो निको भयो भनेर चाहिँ कस्टमरहरूको रिभ्यू भएको हामीसँग 10 वर्षदेखिको कस्टमर हुनुहुन्छ जसको चाहिँ अहिलेसम्म फर्किया पनि छैन होइन उहाँहरू खुसी पनि हुनुहुन्छ यसरी नेचुरल रूपमा गएको चाहिँ विश्वकै एक हो र यसमा चाहिँ अब हुन त आयुर्वेदिक कुराहरूमा सरकारको त्यत्रो धेरै चासो विषय रहेको हुँदैन तर चासो दिने हो भने चाहिँ नेपालमै उत्पादित भएको यो चिजले होइन सरकारले चासो दिँदा चाहिँ विश्व बजारमा यसलाई लान सक्दाखेरि सरकारी तौरमा अझ धेरै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ
0: हजुर हजुर अनि त्यो जडीबुटीहरू चाहिँ तपाईँ कहाँबाट ल्याउनुहुन्छ
1: जडीबुटीहरू सबै नेपालबाटै आउँछ यो चाहिँ अब जडीबुटी गर्न थालेपछि त खोज गर्नुपर्छ कि कहाँ पाउँछ के हुन्छ कुन प्रडक्ट चाहिन्छ मलाई भनेर र यो सबै नेपालमै उत्पादित भएको गाउँघरमा उत्पादित हुने जडीबुटीहरू नै रहन्छ कतिपय यहीँ पाइन्छ होइन कतिपय चाहिँ मगाउनुपर्छ पहाडी भूभागबाट काठमाडौँबाट पनि आउँछ किनकि काठमाडौँमा पनि अहिले धेरै जडीबुटीहरूमा चाहिँ एक्टिभ भइसक्नु भएको छ मान्छेहरू कोरोना पछाडि विशेष गरेर जडीबुटी अनि स्पेसल लाइफ दुइटै मान्छेहरूमा चेन्ज भएको छ क्या कोरोना भाइरस जुन आयो त्यो त्यसले चाहिँ जडीबुटी कतिको आवश्यक रहेछ अनि स्पिरिचुअल लाइफ पनि कतिको आवश्यक रहेछ, लाइफ इज नथिङ भन्ने कुराहरू चाहिँ रियलाइजेसन गर्नुभएको छ धेरैले. त्यही भएर अहिले आयुर्वेदिक व्यवसायहरू फस्टाउँदै पनि छ र आयुर्वेदमा मान्छेहरू तनाखु पनि हुँदै हुनुहुन्छ र ट्रस्ट पनि गर्दै हुनुहुन्छ.
0: हजुर हजुर हजुर. अनि अब तपाईँ एउटा भनौँ न ब्युटिसियन, ब्युटी पार्लर सञ्चालन गरेर पहिला होइन, त्यसपछि आफै मेकअप आर्टिस्ट हुँदै आरजे विजे हुँदै अहिले एउटा आयुर्वेद औषधिहरू बनाएर स्किनको लागि सानोतिनो वैद्यखाना नै भनौँ होइन खोलेर बस्नु भएको छ, स्किनको प्रब्लमहरू सल्भ गर्नुहुन्छ. यो यात्रा अलिकति तपाईँको शब्दमा सुनौँ न, यो आरजे विजे हुँदै हुँदै हुँदै तपाईँको अहिलेको वैद्यखानासम्मको.
1: लाइफमा जे कुराहरू पनि हुन्छ त्यो त हाम्रो कर्म हो होइन, पूर्वजन्मको प्रारब्ध अनुसार नै हाम्रा कार्यहरू लिखित हुन्छ. अनि खासमा भन्यो भने साइन्टिफिक रूपमा भन्नुहुन्छ भने तपाईँको सबकन्सियस माइन्ड हो, तपाईँको सबकन्सियस माइन्डले कसरी वर्क गर्छ भन्ने कुरा हुन्छ. अब प्रारब्ध कर्मको हिसाबमा हामीले स्टेप बाई स्टेप कार्यहरू पाइरहेका हुन्छौँ, खासमा हाम्रो इच्छाले हुँदैन भनिन्छ. तर फेरि साथमा त्यो इच्छाले पनि हुन्छ र त्यो इच्छा चाहिँ खासमा भन्यो भने फेरि बुद्धिको रूपमा भगवानै आउनुहुन्छ, भगवानले नै दिनुभएको हुन्छ भन्ने कुरा हामीले मानिरहेको हुन्छौँ. र यसमा मेरो सबकन्सियस माइन्ड अलिकति डिफ्रेन्स थियो, मतलब मलाई केही आफ्नै गर्नुपर्छ. म गथिक क्युरियोसिटी राख्ने व्यक्ति, सानैदेखि नै मलाई रेडियो टेलिभिजनमा आकर्षण थियो. मैले रेडियोमा काम गर्दा मेरो एज 15 इयर्सको थियो, 15 वर्षको. म सानो उमेरमा रेडियोमा काम गरेँ. त्यतिखेर हामीले रेडियोमा काम गर्दाखेरि हाम्रो इन्टरभ्यूहरू हुने अनि मान्छेहरू अटोग्राफ लिनु आउने होइन, मतलब अहिलेको सलमान खान जतिकै क्रेज हुन्छ क्या त्यो टाइमको रेडियो कर्मीको, मेरो टाइममा थियो. र त्यतिखेर अब आफ्नो इच्छा अनुसार म केही गर्छु, म केही बन्छु भन्ने इच्छा अनुसार स्टेप बाई स्टेप हुँदै गएको कुरा हो. रेडियोमा काम गरेँ, अलि पछाडि अन्य केही गर्नुपर्छ भने टेलिभिजन जोइन गरेँ. त्यो काम गर्दा गर्दै चाहिँ मेरो विवाह भयो होइन. विवाह पछि पनि मैले आफ्नो पढाइलाई कन्टिन्यू राखेँ. मेरो हस्बेन्ड एकदमै हेल्पफुल हुनुहुन्थ्यो त्यो कुरामा. विवाह पछि पनि पढाइलाई कन्टिन्युटी दिएँ मैले. पढाइ साथसाथमा बिहा पछि नै मैले वैद्य पनि पढाएँ, होटल म्यानेजमेन्ट पनि पढाएँ हो, अनि तपाईँको पार्लरमा मैले मास्टर गरेँ. त्यो पनि विवाह पछि नै हो. मेरो हस्बेन्ड सपोर्टिभ हुन्थ्यो, यतिसम्म सपोर्टिभ कि तपाईँको मैले 8-10 वटा कन्ट्रीहरू जस्तै फ्रान्स, फिनल्यान्ड, अस्ट्रेलिया लगायतका धेरै सेन्जेन राष्ट्रियहरू घुम्ने अवसर पाएँ. त्यो पनि म सिङ्गल घुम्थेँ. मेरो हस्बेन्ड चाहिँ मलाई शिक्षक केही गर भनेर सिक्न अग्रसर गराउनुहुन्थ्यो. उहाँको सपोर्ट साथले गर्दाखेरि चाहिँ मैले बिस्तारै एचिभ गर्दै गएँ. र पछि गएर चाहिँ अब मेरो पार्लरमा यो मैले जुन मेडिसिन अब एज अ लिगलाइज हुनु पर्यो नि त कामहरू गरेपछि त, अनि मैले यो प्रोडक्ट चलाउन थालेर एकदम चल्दै जाने भइसकेपछि चाहिँ मैले वैद्य पनि पढ्नुपर्छ है भनेर चाहिँ, अनि मैले खासमा त्यस पछाडि चाहिँ वैद्य जोइन भएर यसलाई लिगलाइज गरेको. न त यो जुन प्रोडक्टहरू उत्पादन भयो यो चाहिँ वैद्यमा पढाइँदैन, यो वैद्यमा स्किनबाट यो लगाउँदा हुन्छ भनेर अलिअलि हेल्प हुन्छ, तर जुन तरिकाले मैले चलाएको हुन्छु त्यसरी चाहिँ पढाइँदैन. यो चाहिँ मेरो पर्सनल आफ्नो दिमाग खोज अनि अनुसन्धान साथमा यो चाहिँ 2-4 जना व्यक्तिलाई सुरुमा गरेको एक्सपेरिमेन्टबाट चाहिँ भएको हो.
0: हजुर हजुर. अब एकातिर श्रीमानको सपोर्ट, अर्कातिर श्री कृष्णको आशीर्वाद होइन. तर अब कृष्ण भक्तमा लिन हुनुहुन्छ तपाईँ होइन, आध्यात्मिक मार्गमा स्पिरिचुअल पाथमा तपाईँ धेरै गहिरो तरिकाले लाग्नु भएको रहेछ भन्ने तपाईँको भनाइहरूबाट हामी बुझ्न सक्छौँ. कसरी चाहिँ कृष्ण भगवान कृष्ण प्रतिको लगाव भनौँ, उहाँप्रति समर्पण कसरी सुरु भयो?
1: समर्पण भन्दा पनि भक्ति भनेको त चार प्रकारले आउँछ, जस्तै अर्थो जिज्ञासु भन्छ, त्यस्तै गरेर तपाईँको ज्ञानी भन्छ होइन, अर्को भन्छ दुखी. क्या मान्छे चार प्रकारको व्यक्ति चाहिँ भगवान्को शरणमा जान्छ. जस्तै तपाईँलाई धन चाहियो भने मान्छे भगवान्को शरणमा जान्छ होइन, भगवान् मलाई चाहिँ अलिकति धन दिनुहोस्, गणेशजी मलाई फलाना यति प्रोभाइड गर्नुहोस्, म हजुरलाई यति प्रोभाइड गर्छु, शर्त राखेर चाहिँ जान्छ होइन. अर्को हुन्छ दुखी, कोही अब घरमा एकदम दुःख पर्यो, केही भयो, समस्या भयो भने जान्छ. थर्ड व्यक्ति हुन्छ जिज्ञासु, के रहेछ त क्युरियोसिटी, के रहेछ त बुझाउन त, के रहेछ सोल भनेको खोज्दै जाँदा हुन्छ. एउटा ज्ञानी हुन्छ, उसलाई पूर्वजन्मको कर्म पनि हुन्छ, उसको ज्ञान मार्फत अध्ययन गरेर उसले जाने गर्छ. अब यसमा चाहिँ मेरो सुरुमा स्पिरिचुअल लाइफ चाहिँ अलिकति होइन भयबाट नै सुरु भएको थियो, मतलब दुःखबाट. दुःख मतलब कस्तो भने जुन 2012 भूकम्प जान्छ भन्थ्यो नि यी संसार ध्वस्त हुन्छ कि, त्यसपछि 2011 ला अब 2012 त मरिहालिन्छ, संसारमा के रहेछ त अब यो बुझ्न मन लाग्छ क्या, अब कहाँ जान्छ होला, मर्नु त मर्छ, मलाई 100% मर्छ जस्तो लाग्थ्यो त्यतिखेर. मेरो एज पनि सानो थियो, भर्खर बच्चा भएको थियो, मतलब एक टाइपको पोस्टमार्टम डिप्रेसन पनि हुन्छ नि, दिमागमा त्यस्तो तरिकाले चलिरहेको थियो. अनि त्यसपछि मेरो लाइफमा शिव प्रभुपादको भगवद्गीता यथारूप आयो. भगवद्गीता यथारूप मैले पढ्दै जाँदाखेरि ओहो लाइफ त यो पो रहेछ त, म त भेजिटेरियन बन्नु आवश्यक रहेछ, जीवन भनेको चाहिँ यो रहेछ, मसँग त कति, म त खासमा सोल रहेछ नि त, बडी त होइन रहेछ भन्ने तरिकाले. त्यतिखेरदेखि मैले 2011 म अबदेखि कहिले यो माछा मासु चाहिँ खाँदैन भनेर मैले छोड्दै आऊँ. मैले त्यतिखेरसम्म एकदम क्रेजी मासु बिना खान नहुने मान्छे. र छोड्दै गएपछि अब त्यो एउटा जर्नी भयो स्टार्ट. त्यसपछि बुक्सहरू रिडिङ भयो, पढ्न थाल्यो, माला जपहरू आउन थाल्यो होइन. त्यो हुँदै हुँदै खासमा तपाईँ 2-3 वर्ष रेगुलर एउटा कृष्ण भक्तको सङ्घमा रहनुभयो भने, साधु सङ्घमा रहनुभयो भने तपाईँले आफै भगवान्को साक्षात्कार गर्नुहुन्छ क्या. हजुरले रियलाइजेसन गर्नुहुन्छ, प्रत्यक्ष रूपमा हजुरको आँखाले नदेख्ला तर हृदयले चाहिँ भगवान्लाई फिल गर्न सक्छ. सो त्यही स्टेप बाई स्टेप भक्ति भनेको अभ्यास हो. अभ्यास मार्फत डिपमा जाने हो, चेतनाको स्तर वृद्धि हुने हो होइन. सुरुमा चाहिँ हामी यसरी नै लहलैमा रमाइलो तरिकाले यसलाई बुझाउन गराउन भनेर जान्छ, तर भगवान्को कृपा भयो भने, अहेतुथि कृपा भन्छ, भगवान्को कृपा भयो भने चाहिँ हामीलाई अटोमेटिक त्यसको चाहिँ सङ्घहरू पनि प्राप्त हुन्छ, साथमा चाहिँ चेतनाहरू पनि चेन्ज हुँदै जान्छ. अब अहिलेको चेतनामा तपाईँको मेरो बिजनेस मलाई नभए पनि चल्छ कि, बुझ्नु भएन. अहिले पनि मैले मेरो लाइफलाई क्याटेगोरी गरेको छु कि म 15 दिन धाम बस्छु र 15 दिन काम गर्छु, बिकज लाइफको कुनै पनि भ्यालु छैन, ग्यारेन्टी छैन कि मेरो कतिखेर चाहिँ मेरो बडी र सोलको अलग दिशा हुन्छ होइन, कतिखेर मैले आफ्नो प्राण पोखेर छोड्छु भन्ने कुरा चाहिँ मलाई थाहा हुँदैन. त यो भ्यालु नभइसकेपछि अब के म 50 वर्ष 60 वर्ष हुन्जेलसम्म बाँचुला त, अनि त्यो टाइममा मैले आफ्नो भक्ति स्टार्ट गरौँला, त्यो हुँदैन. मलाई के कुराले आनन्द दिन्छ त, मलाई के कुराले सेटिस्फाई राख्छ भन्ने कुरा सोच्छु म. र मलाई धाममा जुन म बस्छु त्यसले मलाई वृन्दावनको बसाइले एकदम आनन्द दिन्छ. सो म 15 डेज धाम बस्छु, अनि 15 डेज एज अ गृहस्थ भएकोले मेरो बच्चाहरू पनि मैले हेर्नुपर्छ, उनीहरूको पढाइ पनि हेर्नुपर्छ. अब यो हाम्रो फ्यामिलियर बिजनेस, यहीबाट हामीले सबै कुराहरू मेन्टेनेन्स पनि गर्नुपर्छ. र एज अ कर्तव्यको रूपमा कृष्णका भक्तहरूको पालन पोषणकै लागि, बच्चाहरूको रेखदेखको लागि मैले आफ्नो बिजनेसलाई 15 डेज कन्भर्ट गरेर 15 दिन म वन लाइफ दिउँछु. त्यतिखेर मसँग मोबाइल हुँदैन, बिजनेस हुँदैन. त्यसपछि 15 दिन चाहिँ मैले फेरि काम गर्छु. यसरी मैले क्याटेगोरी गरेर आफ्नो लाइफलाई अगाडि बढाइरहेको छु अहिले 2 वर्षदेखि चाहिँ.

0: आनन्द कस्तो छ त
1: यहाँ भन्दा त तपाईँको आनन्दै हुँदैन नि संसारमा मैले यो गर्दा आनन्द होला कि होइन यसो गर्दा पो म आनन्दित हुन्छु कि मैले आनन्द खोज्नको लागि मैले हरेक कुराहरू गरेँ कि मतलब संसार घुमेँ होइन म एज अ तपाईँले अब मेरो लाइफको बारेमा हुनुभयो भने आजभन्दा 10 वर्ष अगाडिसम्म मैले मेरो फेसबुकमा पुरानो फेसबुकमा फोटो भेटिन्छ कि मैले सानो सानो टुपिसहरू लगाएर समुद्रमा सुट गरेको वाइन खाएको होइन अनि होल नाइट सिपहरूमा टुर गरेको लाइफलाई त जिउनु बोल्छ यार जिन्दगी चाहिँ इन्जोय हो भनेर आफ्नो जीवन जिएको मैले अहिले पनि मेरा ती भिडियोहरू मैले डिलिट गरेको छैन किन गर्ने र मलाई त्यस्तो इम्पोर्टेन्ट पनि लाग्दैन पास्ट इज पास्ट भन्ने लाग्छ त मेरो पास्ट लाइफ एकदमै इन्जोय गरे हो कि मैले संसारमा के गर्दा खुसी हुन्छ होला मैले खानेकुरा पनि सब खाएछ लाउने कुरा पनि सब लाएछ घुम्ने देशहरू पनि प्रायः प्रायः घुमिसकेर बिल्कुलै आनन्द नहुँदो रहेछ कि र बिल्कुलै आनन्द नभइसकेपछि चाहिँ आनन्द चाहिँ केमा हुँदो रहेछ भन्दाखेरि निस्वार्थ सेवामा क्या तपाईँ पैसा कमाउनु पैसा कमाएर जब कोही बाटोमा व्यक्ति तपाईँले एउटा देख्नुभयो उसलाई चाहिँ चप्पल नलाइकन हिँडेको व्यक्ति छ क्यामेरा चाहिँ नराख्नुहोस् एज अ त्यो प्रचार गर्नको लागि प्रचारक नभइकन उसको खुट्टामा चप्पल लगाइदिनु भयो भने चाहिँ त्यहाँ तपाईँलाई जुन सेटिस्फाई हुन्छ नि भोकाएको व्यक्तिले खाना दिँदाखेरि त्यो सेटिस्फाई चाहिँ खासमा हुने परमात्मासँगको कनेक्सन हुन्छ क्या त आनन्द चाहिँ कसरी हुँदो रहेछ भन्दाखेरि सोलले चाहिँ के खोजिरहेको छ सोलले एउटा कुरा खोजिरहेको हुन्छ अनि हामी बडीले अर्को कुरा गरिरहेको हुन्छ क्या आत्मा परमात्मासँग वर्षौँदेखि छुट्टिएको छ कनेक्सन हुन चाहिरहेको छ अनि हामी चाहिँ यही संसारमा शरीरलाई मात्रै पोषण गरिरहेछ आत्मालाई पोषण गरिरहेको छैन जब तपाईँ सोललाई पोषण गर्न थाल्नुहुन्छ तब आनन्दको स्फूर्त रूपमा आउन थाल्छ दोस्रोलाई खुसी दिनुहुन्छ जस्तै अर्को व्यक्तिको खुसीको लागि तपाईँले काम गर्नुभयो भने सन्तुष्ट सबभन्दा धेरै तपाईँलाई हुन्छ अनि सोलको त कुरै नहुनु सोललाई आनन्द दिन थाल्नुभयो भने मलाई सोललाई आनन्द दिनु भनेको परमात्मालाई आनन्द दिनु र परमात्मासँग कनेक्सन हुन थालिसकेपछि बडी अटोमेटिक रूपमा खुसी हुन्छ जस्तो सुकै परिस्थितिमा पनि खुसी हुन्छ जीवनमा आउने दुःखहरूलाई पनि पिएन त हुन्छ एज अ होइन डायबिटीहरूलाई पनि तर यो मेरो कर्म हो भनेर त्यसलाई एक्सेप्ट गर्न सक्ने क्षमता पनि मन्त्र जपले मेडिटेसनले चाहिँ प्रदान गरे हुन्छ कि साँच्चै के भने आनन्द चाहिँ यसमै छ यहाँभन्दा बाहिर चाहिँ आनन्द छ जस्तो मलाई लाग्दैन यो संसार देखिसकेको हो मैले घुमिसकेको हो संसारमा आनन्द बिल्कुल छैन आजसम्म कतिजनालाई सोध्नु न एउटै बेडमा सुतेको श्रीमान विवाह गरेको 50 वर्ष पछाडि पनि एउटा श्रीमतीले श्रीमानलाई पुरा सेवा गर्छ श्रीमानले श्रीमतीलाई पुरा सेवा गर्छ तर पनि उनीहरूलाई सोध्नु कि सन्तुष्ट छौ भन्दाखेरि होइन यसले यो कुरामा त मेरो मन दुखाएकै थिएँ 50 वर्ष सेवा गर्नु न तर केही न केही कुराले असन्तुष्ट भइरहेको हुन्छ श्रीमान श्रीमती पनि क्या त्यो तपाईँको 12 बजे राति एउटै ठाउँमा एउटै बेडमा सुतेको बेला श्रीमानको मृत्यु भयो भने श्रीमतीले छिमेकी गुहान पुग्छ एउटा लास बन्छ श्रीमान डर लाग्छ कि आफ्नो श्रीमतीलाई आफ्नो श्रीमानलाई आफ्नो श्रीमतीदेखि डर लाग्छ एक्लै ऊ त्यहाँ स्पेन्ड गर्नुलाई डराउँछ कि होइन त संसारका सबै सम्बन्धहरू प्रायः प्रायः स्वार्थी हुन्छ छोराछोरीसँगको आमाको सम्बन्धदेखि बाहेक है आमाको सम्बन्ध पनि कहिलेकाहीँ स्वार्थी भन्छ थोरै समयमा तपाईँको एकदम सेवा गर्ने छोरो छ भने उसको प्रेम अलिकति बेसी हुन्छ छोराले त्यति धेरै केयरिङ गरेन भने उसको पनि मन मर्दै जान्छ आमाको पनि बुढेसकालमा यो मतलब संसारै सेल्फिसको एउटा नालमा बाँधिएको छ कि र योभन्दा बाहिर भनेको चाहिँ सेल्फिसनेस लभ कृष्णसँग भगवान्सँग आफ्नो इष्टसँग चाहे तपाईँ भोलेनाथ मानिन्छ भने भोलेनाथसँग होइन कृष्ण मानिन्छ भने कृष्णसँग अब दुर्गामा मानिन्छ भने दुर्गा तपाईँको इष्ट जो हुनुहुन्छ अब हाम्रो सोल चाहिँ कृष्ण भएकोले मेरो सोल कृष्ण र मेरो सोलको परमपूर्ण भगवान् पनि को हुनुहुन्छ कृष्ण हुनुहुन्छ त उहाँहरू दुईजनाको मिलन भइसकेपछि चाहिँ आनन्दको लाउँछ आत्मालाई आत्मालाई आनन्द आए चाहिँ बढी आफै स्वस्फूर्त रूपमा ठिक हुन्छ म्याम
0: हजुर तपाईँ बोलिराख्नुहोस् म चाहिँ सुनिरहँ जस्तो लाग्यो मलाई कति मिठो बोल्नु भएको
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk BFPS Gorkha Radio
0: अब तपाईँको यो बोलीमा, तपाईँको यो आवाजमा मलाई अलिकति छोटोमा गीता सार छोटकरीमा, अति नै छोटकरीमा सुनाइदिनुहोस् न प्लिज।
1: गीताको सार भनेको पनि तपाईँको त्यही हो कि हाम्रो जीवन चाहिँ तीनवटा गुणमा बाँधिएको हुन्छ, रजोगुण, तमोगुण, सत्वगुण, होइन, तीनवटा गुणमा बाँधिएको हुन्छ। र खासमा गीताको मेन सार पनि यही हो क्या, कर्तव्य कर्म गर भन्ने कुरा, कि तिमी आत्मा हौ, शरीर होइन है, तिमी शरीर, यो शरीर नसर्छ, आत्मा सनातन छ भनेर भगवद् गीता 220 श्लोकमा पनि हजुरले हेर्न सक्नुहुन्छ। अब जातसे ध्रुव मृत्यु ध्रुव जन्म मृत्यस्य च हुन्छ, जन्मपछि मृत्यु छ, मृत्युपछि पुनर्जन्म छ, बारम्बार जन्म मृत्युको कुरालाई लिएर शोक नगर। गीताले सिकाउँछ कर्म गर, फलको आश नगर, आफ्नो धर्म अनुसार चाहिँ कर्म गर, फलमा आसक्ति नगर भनिन्छ 240 श्लोकमा। अर्मण्यवादी कारस्त्यमा फले सुखदाता, होइन, त यी सबै कुराहरू जे छ सुख दुःखलाई समभावले हेर है, सुख छ भने दुःख निश्चित छ, तपाईँलाई लाग्दैन सुख आएपछि दुःख निश्चित छ भनेर? तपाईँको लाइफमा सुखै सुख आएको छ त अहिलेसम्म?
0: हजुर हजुर, त्यही त
1: छैन नि, होइन, दुःख आएपछि दुःख छ, अनि दुःख आएपछि आत्तिनु पनि पर्दैन, फेरि तत्काल सुख पनि आएको छ, हाम्रो एक्सपिरियन्स पनि हो नि, हामीले कति दुःख पनि भोग्यौँ, कति सुख पनि भोग्यौँ, होइन, कहिले हँसाउने कहिले रुवाउने, हामी सोरसँग किन रिसाउने, सुख दुःख चौतारी हो जीवन बिसाउने, लाइफको यो सुख पछि दुःख आउँछ है।

0: कारण हो, डिप्रेसनमा जाने यही कारण हो, टायर्डनेस, म कर्ता भाव। र जुन दिन तपाईँले मैले सक्दैन आई सरेन्डर र जे हुन्छ भगवान्को इच्छाले हुन्छ, अब बाँकी म केही पनि प्रयास गर्दिनँ है भन्ने सोच्नुहुन्छ भने चाहिँ यसले तपाईँलाई एकदमै आनन्द दिन्छ, र आनन्द पनि दिन्छ, सन्तुष्ट पनि दिन्छ, तपाईँ सफल पनि हुनुहुन्छ, भगवान्को शरणमा जानुहोस्, सुरक्षित पनि हुनुहुन्छ र सुरक्षा हो। अन्तत अरू केही पनि उपाय छैन है, हरे नाम यही केवलम कलो नस्तेव नस्तेव नस्तेव गति अन्यथा हुनुहुन्छ भगवान् चैतन्य महाप्रभुले कि कलिना कलियुगमा हरिनाम बाहेक केही उपाय छैन, सर्वधर्म परित्यज्य मामेकम शरणम व्रज भन्नुहुन्छ भगवान् श्रीकृष्णले भगवद् गीता 1866 नम्बर श्लोकमा। र गीताको सार पनि यही हो, कर्मण्यवाधिकारस्य मा फलेषु कदाचन मा कर्म फल हेतुर्भु मा ते संगस्य कर्मणि भनिन्छ। तिम्रो अधिकार कर्म गर्नमा छ तर फलको आशा गर्नेमा छैन है, फलको चिन्ताले कर्म नगर, कर्म नगर्ने प्रवृत्तिमा मन नलगाऊ। जब तिमी कर्म गर्छौ तिम्रो कर्म अनुसार, प्रारब्ध अनुसार, तिम्रो मेहनत अनुसार फल सो स्फूर्त रूपमा प्राप्त हुन्छ भनेर चाहिँ भगवद् गीताले
1: हजुर हजुर हजुर हजुर श्रोताहरू, कर्मण्यवाधिकार जस्तै मा फलेषु कदाचन, कर्म गर्दै जानुपर्छ। हामीले उहाँले भन्नुभए जस्तै फलको आशा चाहिँ हामीले उहाँमा नै छोड्नुपर्छ, भगवान्मै छोड्नुपर्छ, ईश्वरमै छोड्नुपर्छ, किनभने ईश्वरको इच्छा बिना पत्ता पनि हल्लिँदैन भन्ने हामी भन्ने पनि गर्छौँ होइन, र दिन पनि लिन पनि उसैले हो। त्यसले गर्दाखेरि आज त हाम्रो प्रजिता डङ्गोल चाहिँ बोलिराख्नुहोस्, म चाहिँ सुनिरहँ जस्तो लागिरहेछ, के गर्नु, कति मिठो बोल्नु हुँदो रहेछ। प्रजिताजी, अब आजको नारीमा हामी छौँ है, समय पनि प्राय प्राय समाप्त हुन लाग्यो, र अब जाँदा जाँदै भनौँ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: मैले अब यदि कसके बारेमा भन्ने होइन, एज अ बिजनेसको बारेमा भन्यो भने विशेष तपाईँको प्रोग्राम नारीहरूकै लागि छ, महिलाहरूले आत्मनिर्भर बन्न सक्नुहुन्छ, महिलाहरूले गृहस्थ लाइफ जिउँदै जिउँदै स्पिरिचुअल लाइफ पनि जिउन सक्नुहुन्छ। यदि लेडिजहरू सुखी हुनुभयो भने पहिला महिलाहरू शान्त हुनु पर्यो। महिलाहरू शान्त कसरी हुने भन्दाखेरि इन्टरनेटबाट अलिकति चाहिँ टाढा बस्नु पर्यो। इन्टरनेटलाई युज गर्नुहोस् तर इन्टरनेटले तपाईँलाई युज नगरोस् है। यदि तपाईँ इन्टरनेटबाट अलिकति टाढा बस्नुहुन्छ अनि घरलाई चाहिँ धाम बनाउने कोसिस गर्नुहोस् क्या, घरै वृन्दावन हुन्छ, घरमा वृक्षहरू लगाउनुहोस्, वास्तु प्लान्टहरू लगाउनुहोस्, घरमा कसलाई के मनपर्छ मिठो मिठो खानाहरू बनाउनुहोस्। सबभन्दा पहिला त 3 बजे 4 बजे उठ्नुहोस् तपाईँहरू, कि तपाईँ मेरो सासूलाई देखाउनको लागि म 7 बजे उठ्छु, ती चाहिँ सुत्ने म चाहिँ उठ्ने भन्ने तरिकाले सोच्यो भने यसले ग्रह गोचरहरूलाई पनि बिगारिरहेको हुन्छ। 3 बजे उठेर तपाईँ काम गर्नु जानु पर्दैन नि, सासूको लुगा धुन जानु पर्दैन, ससुराको चिया पकाउनु जानु पर्दैन। 3 बजे उठेर योग अभ्यास गर्नुहोस्, 1 घन्टा मजाले दगाउनुहोस्, त्यसपछि मजाले चियाहरू खानुहोस्, आफ्नो पानीहरू हर्बल टीहरू खानुहोस् होइन। योग अभ्यासहरू सकेपछि बिहान उठ्दा बच्चाहरूलाई चट्ट घर सरसफाई गरेर घरमा गङ्गाजल छर्किनुहोस्, बिहान हनुमान चालिसा लाउनुहोस्, घरलाई तपाईँको नेगेटिभ ऊर्जाबाट जोगाउन सक्नुहुन्छ होइन। सो यी सबै कुराहरू गरिसकेर जब घरको गृह का अरू व्यक्तिहरू उठिसकेको हुन्छ नि, तपाईँ आफूलाई पूर्ण रूपमा रिफ्रेसमेन्ट राखिसक्नु भएको हुन्छ। तर त्यो रिफ्रेसमेन्ट भएको स्त्री जो हुन्छ उसले आफूलाई त दिनभरि स्फूर्त राख्छ, घर परिवारलाई पनि खुसी दिन सक्छ, र उसको श्रीमान कमाउन जान्छ भने पनि उहाँहरूले चाहिँ होइन, उहाँ चाहिँ आनन्दले जान सक्नुहुन्छ। र हजुरद्वारा नै हजुरको घर स्वर्ग पनि बन्छ, हजुरद्वारा नै हजुरको घर नर्क पनि बन्न सक्छ। त्यो स्त्री बिग्रिरहेको देखिरहेको हुन्छु, धेरै परपुरुषहरूसँग लागिरह, अब पर स्त्रीहरूसँग परपुरुषहरू लागिरह हुन्छ। सो आजको दृष्टिकोणमा चाहिँ नारीको मुख्य कर्तव्य एउटा निश्चित सामाजिक भूमिकामा सीमित छैन कि, उसको पहिलो कर्तव्य धर्म पालना हो, र धर्म भनेको गृहस्थ धर्म जीवनमा के हो त, भगवान्को भक्ति गर्ने, नाम प्रार्थना गर्ने, पति पत्नीमा प्रेम सम्मान सहयोग हुनु पर्यो, निष्ठा हुनु पर्यो, सन्तानहरू छ भने उनीहरूलाई नैतिक शिक्षा, धार्मिक शिक्षा, असल संस्कार माता पिताले दिने हो नि त। घरमा शान्ति करुणा राख्ने पनि आमा हुन्छन्, सेवा सद्भाव राख्ने पनि बुहारी हुन्छन् होइन। आफ्नो क्षमता अनुसार परिवार समाज र धर्मको सेवामा योगदान दिन भने ती नारी पनि सुखी हुन्छन्, घर पनि सुखी हुन्छ, र ती नारीद्वारा समाजसँगै राष्ट्र पनि सुखी हुन सक्छ भन्ने कुरा चाहिँ शास्त्र अनुसार रहेको छ। र निष्ठावान पत्नी हुनुहोस् हजुरहरू पनि, साथसाथमा सबैजना जति पनि पुरुषहरू पनि प्रभुजीहरू पनि सुन्दै हुनुहुन्छ भने, घर परिवार बाँधेर राख्नको लागि एकअर्कामा संस्कार प्रेम हुनु आवश्यक छ भनेर चाहिँ म भन्न चाहन्छु।
1: अनि प्रजिताजी, तपाईँले बेसी इन्टरनेट नहेर्नुहोस् भन्नुभयो, म त तपाईँहरू जस्तो मान्छेहरूको, तपाईँहरू जस्तो महिलाहरू खोज्नको लागि त टिकटकमा, युट्युबमा, फेसबुकमा म त छाता ओढेर गम्बुट लगाएर डुल्छु नि त।
0: तपाईँले त एज अ केही कार्यको लागि गर्दै हुनुहुन्छ, होइन जस्तै तपाईँ खोज्नुहुन्छ तपाईँले खोजेको होइन नि त यो त तपाईँको प्रोफेसनलले खोजा हो र तपाईँ अब त्यही खोजेर म भित्रै तपाईँ चार घन्टासम्म रुममा लिएर बस्नुहुन्छ भने त्यो तपाईँको मिस्टेक हो होइन तर अब यो इन्टरभ्यू सकिसकेपछि एज अ नेक्स्ट इन्टरभ्यूको लागि तपाईँले कसैलाई एउटालाई रेडी बनाउनु भयो भने पाँच दिन तपाईँ मुभ अन हुन सक्नु पर्यो

0: हेरिनु होइन होइन नि, इन्टरनेट हेर्नुहोस् तर इन्टरनेटले तपाईँलाई नखाओस्, इन्टरनेटलाई तपाईँ खान सक्नुहुन्छ जति पनि, जस्तै म पनि हेर्छु, जस्तै कसैको कन्ट्रोभर्सी हेरेर तपाईँ 4 घन्टा 5 घन्टा बस्ने कि, कुनै सिरियलहरू हेरेर तपाईँ 3 घन्टा 4 घन्टा स्पेन्ड गर्ने कि, कुनै टेलिभिजनको एउटा सिरियल हेर्नुभयो भने भरे के होला भनेर त्यही क्युरियोसिटीले तपाईँलाई सताउँछ, अनि रियालिटीमा तपाईँको लाइफमा चाहिँ के हुन्छ भन्दा केही पनि हुन्न क्या। जे कुराले तपाईँलाई फाइदा दिन्छ, जे कुरा तपाईँले ग्रहण गर्न सक्नुहुन्छ, जे कुरा तपाईँको लागि, यसमा शास्त्रमा भन्छ भक्तिको पनि छ शरणागत हुन्छ, जस्तै अनुकूल्यस्य संकल्प प्रतिकूल्यस्य वरदानम भन्छ, जे कुरा भक्तिको लागि अनुकूल छ त्यो लियो, जे अनुकूल छैन त्यसलाई छोड। यस्तै लाइफमा पनि जे कुरा तपाईँको जीवनमा, तपाईँको प्रोफेसनल लाइफमा, जे कुरा तपाईँको नर्मल जीवनमा, तपाईँको परिवारमा आवश्यक छ त्यो कुरालाई इन्टरनेटबाट ग्रहण गर्नुहोस्। जे कुरा आवश्यक छैन दुनियाँ कन्ट्रोभर्सी, कसले के खायो, को कहाँ कुन देश गयो, को तपाईँले त चेन्ज गर्न सक्दैन नि, आफ्नो लाइफ आफ्नो वर्तमानमा चेन्ज हुने कुरा छ, त्यसलाई युटिलाइज हुने कुरा छ भने इन्टरनेटलाई हेर्ने हो नि। संसारमा विज्ञानले दिएको चिज हो, प्रविधिलाई प्रयोग गर्नुपर्छ, तर रक्सीले आफूलाई नखाओस् भने जस्तै एउटा उखान छ नि, त्यस्तै इन्टरनेटले पनि आफूलाई नखाओस् भन्ने कुरा हो।
1: हजुर हजुर हजुर। र प्रसिताजी, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ, होइन, समय दिनुभयो, कति मिठो मिठो तपाईँको भनाइहरू भनौँ, कति मिठो मिठो भनाइहरू राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो त्यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद, र अल द बेस्ट हाम्रो तर्फबाट।
0: थ्याङ्क यू सो मच, हजुरले पनि मलाई यो योग्य सम्झिनुभयो, आफ्नो अमूल्य समयका साथ मेरा केही कुराहरू धारणाहरू राख्ने अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: हजुर, अहिलेलाई हामी छुटौँ, होइन, म तपाईँलाई फेरि पछि फोन गर्ने नै छु। थ्याङ्क यू सो मच एन्ड बाई।
0: हरे कृष्ण।
1: हजुर श्रोताहरू, आजको निम्ति आजको नारीलाई भिट मार्ने बेला भइसकेको छ, तोकिएको समय प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई।

0: बजाङको केदार सिंह गाउँपालिका सातको सुगुरी क्षेत्रमा भएको जीव दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतर हुन नसकेपछि फर्किएको छ। प्रमुख जिल्लाधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन नसकेको हो। घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेर तीनजनाले ज्यान गुमाएका छन् भने सातजना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेहरू केदार सिंह, सातकी विमला धामी, दुर्गाथली छकी 60 वर्षीय कलादेवी महत र 60 वर्षीय चक्रमहत छन्। प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेको संख्या 13 पुगेको छ। अन्य 6 जनाको अवस्था मध्यम छ। नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेका छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोगी आएको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरणै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनैतिक विषय पनि बन्दो रहेछ ठ्याक्कै। सरकारले आफ्नो नीति, कार्यक्रम, व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2000 नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन। मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अनि सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ होइन लगाउन पनि सक्दैन। भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, अनि त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब, मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ। आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन्, ती ठाउँका मान्छेहरू भनौँ न, उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
2: पर्छ, पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासन विहीन हुँदै गएको छौँ क्या।
3: यो PFBS गोर्खा रेडियो हो।
2: आफ्नो ठाउँमा बसेर आफ्नो बाइकको निर्धार गर्नु पर्यो डिसिप्लिन भनेर त हरेक व्यक्तिको लागि त अत्यावश्यक हो नि। त्यसै नै त हामी लाइफ हुन्छौँ नि त। त्यसले गर्दाखेरि यो जति पनि सरकारी निकाय होस् कोही व्यक्ति होस् है जहाँ जो सम्बन्धित छ सबैले आफ्नो तर्फबाट गर्नु।

बीएफपी स्कोरका रेडी सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता यो समय घर संसारमा र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट र हरेक हप्ता यो एक घन्टाको कार्यक्रम तपाईँको माझमा लिएर उपस्थित हुने गर्दछु र कार्यक्रम घर संसारमा हामीले कसरी हाम्रो घरको संसार सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्ने गर्दछु र घरमा रहने कुराहरूमा चाहिँ विभिन्न कुराहरू हुन्छ हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो स्वास्थ्य शारीरिक जीवन यी सबै क्षेत्रमा चाहिँ इन्डिभिजुअली हेल्दी रहन जरुरी एकदमै हुन्छ र घर संसारलाई हामी सुन्दर बनाउने क्रममा रहने केही कुराहरू म सेयर गर्ने गर्दछु र आजको दिनमा भने म एसी कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने सात घरेलु उपायबारेमा जानकारी राख्ने नै छु र अहिले यो गर्मीको मौसममा कतिहरूको एसीहरू हुँदैन सो त्यसै कारणले यसमा निकै नै फाइदाजनक हुन सक्छ भन्ने म आशा गर्दछु र अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ त्यस पछाडि आजको यो जानकारीहरू पक्कै नै रहनेछ

एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता यो समय घर संसारको कार्यक्रममा र यसै गरी म चर्चा गर्ने निश्चय तपाईँको माझमा एसी कुलर नहुँदा कोठालाई कसरी चिसो राख्ने सात घरेलु उपाय बारेमा जानकारी छ। चर्को घामको यो तपाईँको कोठामा पसिना सक्नु गर्मी हुनसक्छ। यदि एयर कन्डिसनर यानि कि एसी छ भने त्यो चलाएपछि केही बेरलाई कोठालाई शीतल बनाउन सकिन्छ, तर एसी राख्ने हैसियत सबैको हुँदैन। एसीको आगमन हुनुभन्दा पहिले पनि मानिसहरूले गर्मीबाट बच्नलाई विभिन्न उपायहरू अप्नाउने गर्थे। एसी नहुँदा कोठालाई शीतल बनाउन अधिकांशले प्रयोग गर्ने भनेको फ्यान हो। अहिले कुलरको प्रयोग गर्ने चलन पनि त्यत्तिकै बढेको छ। त्यसबाहेक पनि केही घरेलु तरिकाहरू जसले एसी तथा कुलर बिना नै कोठालाई चिसो राख्न मद्दत गर्छ। पहिलो रहेको छ कोठामा भिजेको तौलिया झुन्डाउने। यो तरिकामा तौलिया चाहिन्छ। यसलाई चिसो बनाउन पानीमा डुबाउनुहोस्। यदि सम्भव छ भने फ्रिजरमा रहेको चिसो पानीमा डुबाउनु राम्रो हुन्छ। त्यसपछि तौलियालाई निचोरेर झ्यालमा झुन्डाउनुहोस्। यसले बाहिरको तातो हावालाई चिसो पार्नेछ र कोठालाई चिसो राख्ने छ। यो विधि विशेष गरी रातिमा धेरै उपयोगी हुन्छ। भिजेको तौलिया रातिमा चाँडै सुक्दैन र कोठालाई लामो समयसम्म चिसो राख्दछ। र जानकारी म राख्दै गर्नेछु। अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारमा र दोस्रो रहेको छ हामीले कसरी एसी बिना कोठालाई चिसो बनाउन सकिन्छ कोठामा घाम पर्न नदिने कोठालाई चिसो राखिराख्दा गर्मीको समयमा कोठामा घाम पर्न दिनु हुँदैन त्यसका लागि झ्यालमा गाढा रङका पर्दा राख्नुपर्छ यसले भित्र घाम छिर्न दिँदैन अझ झ्यालको बाहिरपट्टि कुनै बाक्लो कपडा राख्ने हो भने घामको तातो भित्र जानबाट राम्रोसँग रोकिन्छ त्यसमा पनि झ्याल बाहिर झुन्ड्याएको यस्तो कपडालाई चिसो पानीले भिजाएमा त्यसले बाहिरको तातोलाई सोच्दछ त्यसो रहेको छ कोठामा हावा पस्न हुन नदिने भित्र घाम छिर्न नदिन उपाय अप्नाए पनि दिनभर झ्याल लगाएर राख्नु भने हुँदैन भित्र हावा गुम्सिएर हपक्क हुन्छ अझ दुई साइडमा झ्याल छ भने दुवैतर्फ खोलेर हाल यो पास पस्न दिँदाखेरि चाहिँ कोठामा ताजा राख्न सकिन्छ अवश्य पनि जानकारी रद्द गर्नेछ श्रोता अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS ゴルカラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

कार्यक्रम अहिले घर संसारमा हुनुहुन्छ म सेनेको साथमा र कसरी हामीले कोठालाई एसी बिना चिसो बनाउन सकिन्छ भन्ने विषयमा चारमा रहेको छ छतमा सेतो रङ लगाउने कोठामा धेरै गर्मी हुनुको कारण छत तातिनु पनि हो यदि कोठा छतभन्दा ठिक तल छ भने झन तातो धेरै हुन्छ छतले सबैभन्दा धेरै सूर्यको प्रकाश सोच्छ छतलाई चिसो राख्न खेरि गर्मी कम हुन्छ र भित्र चिसो महसुस हुन्छ यसका लागि छतमा सेतो रङ लगाउनु राम्रो हुन्छ सेतो रङले सूर्यको प्रकाश सोच्दछ र पाँचौँमा भेन्टिलेसनमा ध्यान दिने कोठाभित्र तातो भएको हावा बाहिर निकाल्नका लागि कोठामा राम्रो भेन्टिलेसन आवश्यक पर्छ प्रत्येक कोठामा भेन्टिलेसन कोले यो सम्बन्ध गर्दाखेरि चाहिँ प्रबन्ध गर्दा कोठालाई चिसो राख्न मद्दत गर्छ जानकारी रद्द गर्नेछ श्रोता अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारमा हामी चर्चा गरिरहेको छौँ एसी बिना रुम कसरी हामी चिसो बनाउन सकिन्छ। छैटौँमा रहेको छ बालकनीमा पर्दा राख्ने, बालकनीमा पर्दा झुन्डाएर त्यसमा चिसो पानी छर्किएमा पनि कोठामा बाहिरको तातो हावा पस्नबाट रोक्न सकिन्छ। यो घरलाई चिसो राख्नको लागि परम्परागत र वातावरण मैत्री विधि हो। र सातोमा छतमा चिसो पानी हाल्ने, दिनभरको घामले घरको छत निकै तातेको हुन्छ। यस्तो अवस्थामा घर तथा कोठामा धेरै तातो प्रवेश गरेर निकै गर्मी महसुस गराउँछ। घाम अस्ताउने बित्तिकै छतमा चिसो पानीले भिजाएर केही घन्टापछि कोठाहरू बिस्तारै चिसो हुँदै आउँदछ। र यो रहेको थियो केही सातवटा टिप्स जसरी हामी एसी बिना पनि घरलाई चिसो बनाउन सकिन्छ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र अवश्य पनि तपाईँको समीक्षामा मैले जानकारी राखिसकेको छु हामीले कसरी घरलाई चाहिँ अब तातोबाट चाहिँ बचाउन सकिन्छ एसी बिना पनि भन्ने विषयमा रहेको थियो र यसै घर सम्बन्धी जानकारीमूलक कुराहरू म अर्को हप्ता ल्याउने नै छु. आज निकै फाइदाजनक भएको छ भने म आशा गर्दछु र यसैको साथमा श्रोता हामी नेक्स्ट विक भेट्ने नै छौँ भन्दै एउटा मिठो गीत पनि राख्नेछु. अहिलेलाई म सुने बिदा लिनेछु. नमस्ते, बाई.

AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: एसएससी उन्नाइस वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाउनु भयो। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमै 25 रनमा अल आउट भएको थियो। नेपालले समूह चरणमा सिङ्गापुर र हङकङसँग खेल्नेछ। इरानका दिवंगत सर्वोच्च नेता अयतोला अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनिएपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। Jerusalem-bata BBC-ki Barbara Pretasher.
1: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
2: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
3: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
2: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेको छ, मानसिक रूपमा नै समस्यामा परिसकेको छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
3: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइदिएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
2: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ। ठ्याक्कै सरकारले आफ्नो नीति, कार्यक्रम, व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
3: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 निकालेपछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैन, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो भने त्यो हामी सबै उत्तिकै
0: BFBS 89.0.

0: हजुर धुन बज्यो, कार्यक्रम सुरु भयो। यस कार्यक्रम परदेशीको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का। सम्पूर्ण आदरणीय श्रोताहरू जो नेपालमा सुन्नुहुन्छ रेडियो नेपालको माध्यमबाट र विदेशमा सुन्नुहुन्छ र हाम्रै फ्रिक्वेन्सीमा विभिन्न ठाउँमा सुन्नुहुन्छ, यहाँहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ र साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्छु र नमस्कार पनि छ। यहाँहरूको चार पन्ध्र पनि सकियो, अब अहिले के गर्दै हुनुहुन्छ? हुन त कुनै कुनै ठाउँमा त अलिक ढिलो पनि रोपाई सुरु भएको रहेछ दाजु, अहिले उहाँहरू रोपाईमै व्यस्त हुनुहुन्छ जस्तो लाग्यो मलाई।
0: ओके, चार पन्ध्र हैन?
1: हजुर हजुर,
0: रोप्नु भयो तपाईँले धान?
1: मैले त हेरेर मात्र चित्त बुझाएँ यसपालि है।
0: तर खानेकुरा त छोड्नु भएन नि, दही चुरा चाहिँ खानुभयो होइन?
1: हजुर हजुर।
0: ओके, यस्तै हो आदरणीय श्रोताहरू, तपाईँले जे जस्तो गर्नुभएको छ राम्रै गर्नुभएछ होला भन्ने आशा गरौँ होइन। त्यो दिन हामीले कबीर जयन्ती पनि मनायौँ, राष्ट्रिय धान दिवस मनायौँ र दही चुरा पनि खायौँ होइन। दही चुरा कोर्दाखेरि यो चाहिँ जुजुधौको विषयमा तपाईँले समाचार सुनिरहनु भएको छ नि होइन, यसको ब्रान्ड नेमको बारेमा कुरा आइरहेको छ कि बहिनी? आजकल चाहिँ ब्रान्ड नेम गजबको छ कि बहिनी? ब्रान्ड नेम कसैले कसैको प्रयोग गर्नु हुँदैन, अनअथराइज प्रकारको एउटा चाहिँ भनौँ न अब नियम कानुन छ, संसारकै नियम कानुन छ, त्यस कारणले ध्यान पुर्याउनु पर्यो। गीत सङ्गीत पनि त्यस्तै हो बहिनी होइन, किनभने इन्टेलेक्चुअल कपिराइटदेखि लिएर तपाईँले बनाएका कुराहरू कसैले नसोधिकन प्रयोग गर्न हुँदैन बहिनी होइन। त्यस कारणले दही चुरा चुचुदो भने चाहिँ हाम्रो मौलिक हो नि त होइन, गर्दाखेरि कसैले कसैको यो इन्टेलेक्चुअल राइट र अन्य राइटहरू चाहिँ हनन गर्नु भएन। एनिवे अब पानी परेन भन्दाखेरि काठमाडौँमा त राम्रै पानी पर्यो, अन्य ठाउँमा कुनै कुनै ठाउँमा अत्यन्तै वर्षा भएको छ, कुनै ठाउँमा अलि न्यून छ। जे होस् रोपाई सम्पूर्ण रूपमा देशभरि नै सकियोस् यही हाम्रो कामना छ नि त बहिनी।
1: एकदमै हजुर दाजु हजुर, र ठाउँ ठाउँमा यसले अलिकति प्रभाव पनि पारेको छ दाजु, जस्तै काठमाडौँमै पनि धेरै ठाउँमा प्रभाव पार्यो है, स्कुटर बाइकहरू नै बगाउने खालको नै पानी पर्यो है।
0: ओके, घर घरमा पानी पस्यो, विशेष गरी अन्डरग्राउन्ड घर भएकाहरूलाई दुःख भयो होइन, त्यसमा म पनि परेँ होइन। त्यसले गर्दाखेरि अब यस्तो छ, खोला किनारमा बसाइ हुनेहरूकोलाई अलिक डर मर्दो हुँदो रहेछ र जति रोकथाम गरे पनि नहुने के बहिनी होइन। प्रकृतिसँग कसले पौठी चोरी खेल्ने,
1: र
0: यति हो कि आफ्नो पहिला नै जो चाहिँ गर्नुपर्छ होइन, आशा गरौँ कसैको क्षति भएन खति भएन भन्ने आशा गरौँ होइन। र यहाँभन्दा पनि भारततिर यति डुबान भइरहेको छ, विशेष गरी मुम्बईको फ्लड चाहिँ असाध्यै ठुलो छ कि बहिनी, मानिसहरूको बस्ती नै डुबानमा परेको छ, रेलवे जाम भएको छ र अफिसदेखि लिएर स्कुलहरू बन्द भएका छन्, घरहरू ढलेका छन्। गर्दाखेरि मुम्बई समुद्र किनार भएको हुनाले त्यहाँको चाहिँ बाढी अथवा चाहिँ भनौँ न डुबान अत्यन्तै इन्फेमस छ भन्नु पर्यो होइन। अरू कुरा केही छ तपाईँको?
1: हजुर दाजु, हामीले गत हप्ता जुन प्रश्न राखेका थियौँ नि, हो हामीलाई सातजना श्रोताले फोन गर्नु भएको थियो, प्रश्न पनि एकदमै मजाले सुन्नु भएको रहेछ, उत्तर पनि शत प्रतिशत मिलाउनु
0: भएको छ, फुटबललाई माया गर्ने पर्नु भएको छ होइन। गर्दाखेरि शत प्रतिशत भने सबैको मिल्यो,
1: हजुर सबैजनाको मिल्यो। र हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजु हुनुहुन्छ कोहलपुर बाँकेका है, उहाँले त यति धेरै हेर्नुहुन्छ कि त्यो वर्ल्ड कपको फुटबलको म्याच कुनै पनि छुटाउनु भएको छैन अहिले,
0: निन्द्रा चाहिँ उहाँको चाहिँ बिग्रिरहेछ
1: होला।
0: तर फुटबलले धेरैको स्वास्थ्यमा नकारात्मक असर पनि परेको छ भनेर सुन्छु, किनभने रातभरि जागराम, फेरि बिहानै उठ्नु पर्यो, बिहान पनि खेल, अनि फेरि काममा जानु पर्यो, पढ्न जानु पर्यो, गर्दाखेरि त्यहाँ धेरैलाई चाहिँ असर पनि परेको छ। र फुटबलको कुरा गर्दाखेरि हामीले नेपाल कप भन्ने खेलको पनि कुरा गरेको थियौँ नि त होइन, जुन चाहिँ त्यतिखेरका महाराज रितिन मोहन शमशेरले प्रदान गरेको कप ब्रिगेड अफ गोर्खाजको युनिटमा हरेक वर्ष खेलाइन्छ होइन, हङकङमा यसको ठुलो ठुलो महत्त्व थियो। हरेक वर्ष हामीले खेल्दाखेरि चार पाँच कतिले त छ सात महिना नै ट्रेनिङ गरेर जित्नै पर्छ भन्ने थियो होइन, र पछि यो हङकङ सकेपछि बेलायत पुग्दाखेरि यो युनिटको नभएर चाहिँ सब युनिटको भन्दाखेरि सानसानो टुक्रीमा खेलाए, त्यसको त्यति महत्त्व भएन होइन, चाम भएन, अनि त्यसलाई फेरि युनिट लेभलमा लाँदाखेरि अहिले मारामार छ, सबैले जित्नै पर्छ भन्ने धारणा राख्छन् र खेलाडीहरूको त्यतिकै सम्मान छ, पल्टन जसले जित्छ हरेक वर्ष त्यसको त्यतिकै सम्मान छ, त्यति पुरानो ट्रफीलाई चाहिँ आफ्नो भनौँ न रेजिमेन्ट बटालियनमा सजाउन पाउँदाखेरि होइन ल्याउन पाउँदाखेरि त्यसको उत्साह हुन्छ होइन, दिदी बहिनीहरू एकदम चेयरअप गर्न पुग्नुहुन्छ गर्दाखेरि एकदम रमाइलो छ। मैले पनि धेरै वर्ष खेलेँ, त्यसको महत्त्व म बुझ्छु बहिनी होइन, हार्दाखेरिको पीडा झन् छ के बहिनी, जित्दाखेरि उत्साह अर्कै छ, हार्दाको पीडा अत्यन्त छ, कति रुवावासी पनि हुन्छ। वर्ल्ड कपमा क्रिस्टियानो रोनाल्डो रोएको देख्नुभयो नि होइन, त्यसले गर्दाखेरि त्यस्तै हुँदो रहेछ। एनी भए यसपालि चाहिँ वान आरजिआर र क्विन्स कर्का सिग्नल्सको जम्का भेट भएको थियो 4 जुलाईमा प्रिन्सेस एभेन्यू ओल्डर सर्टको खेल मैदानमा। हजारौँ हजार हाम्रा गोर्खाली परिवारहरू पल्टनका सदस्यहरू पुग्नुभयो र बिएबिएस गोर्खा रेडियोका मित्रहरू योगराज राई अनि हाम्रो रूपा राणा बहिनी आशा पुनले चाहिँ प्रत्यक्ष प्रसारण गर्नुभएको थियो, त्यो सुनेर नेपालमा पनि सुन्नु भएको रहेछ र हाम्रो मेजर इत्मान साहबले चाहिँ थ्याङ्क यू भेरी मच, पोखरामा बसी हामीले सुन्यौँ त्यहीँ पुगेको महसुस भयो भनेर भन्नुभयो र आम नेपालले पनि सुन्नुभयो, संसारभरि नेपाल कपको एउटा चाहिँ जानकारी पनि भयो भन्नु पर्यो होइन,
1: र
0: सपोर्टिङ रोलमा चाहिँ हाम्रो शिरी सुनवार बहिनी चाहिँ स्टुडियोमा हुनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद भन्नुभयो नि त, र मुख्य धन्यवाद चाहिँ हाम्रो बिएबिएस अङ्ग्रेजी सेवाका टेक्निसियन्स इन्जिनियर्सहरूलाई धन्यवाद दिनुपर्छ, उहाँले प्रत्यक्ष प्रसारणमा ठुलो ठुलो रोल खेलिदिनु भयो र म्यानेजमेन्ट टिमलाई बिएबिएसको सम्पूर्ण म्यानेजमेन्ट टिमलाई पनि धन्यवाद छ, र एउटा कुरा गर्नै पर्छ बहिनी, दिदी बहिनीहरूमा नि यो फुटबल मात्रै हुन्न त्यो दिन, यो त मेला हो भेला हो होइन, नामै त ब्रिगेड भेला होइन, सबैजना सबैतिर आउँदाखेरि यति धेरै भिड हुन्छ अल्लो सर्टमा भनेर साध्य छैन, कतिको घरमा त पाहुना 3-4 दिनसम्म हुन्छ कि बहिनी होइन, अनि दिदी बहिनीहरूले ट्रेनिङ गरेर भलिबल खेल्नुहुन्छ, इन्टर युनिट हुन्छ, एकदम कडा प्रतिस्पर्धा हुन्छ, यसपालि चाहिँ गोर्खा सपोर्ट बटालियन जिआरसीको दिदी बहिनीहरू जित्नु हो, उहाँलाई धेरै धेरै बधाई दिनु, 3 वर्ष लगातार जित्नु भयो बहिनी होइन, ह्याट्रिक भएछ र काठमाडौँ कप पनि उहाँ आरजिआरले जित्यो भन्नुपर्छ, आरजिआरको टिमले जित्यो उहाँलाई पनि बधाई छ, काठमाडौँ कप भन्नाले रिटायरहरूको पनि गेम हुन्छ क्या बहिनी होइन, रिटायरहरू पल्टनबाट रिटायर भएर पनि उहाँहरूले आफ्नो टिम छोड्नु भएको छैन, आफ्नो पल्टनलाई रिप्रेजेन्ट गर्दै बिहान चाहिँ खेल्नुहुन्छ, दिउँसो चाहिँ मुख्य सर्भिङ युनिटको गेम नेपाल कप हुन्छ, गर्दाखेरि यो भेला गजबसँग भयो र हेडक्वार्टर ब्रिगेड अफ गोर्खाजको सम्पूर्ण टिमलाई धेरै धेरै हाम्रो थ्याङ्क यू भेरी मच भन्नुपर्छ होइन त बहिनी, यति भन्दै अब हाम्रो कार्यक्रमतर्फ लाग्नु बहिनी,
1: हजुर ठेगानातर्फ लाग्छु दाजु, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश बिएफपिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, फेसबुक छ बिएफपिएस गोर्खा लेखिएको निल लोगो भएको फेसबुक, र हाम्रा सम्पर्क नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930।
0: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो होइन, र नयाँ नयाँ श्रोताहरू आउनुहुन्छ भन्ने हाम्रो चाहिँ सधैँ बाटो हेराइ हुन्छ, र कोही कोही त रेगुलर पनि भइसक्नु भएको छ नि होइन,
1: आफ्नो
0: कार्यक्रममा स्वागत छ, अस्ति हामीले ह्याप्पी बर्थडे सुनाएको थियौँ नि एकजना भाइको होइन, अनि उहाँहरू बुवाहरू एकदम खुसी हुनुभयो भनेर सुन्यौँ, तुफान भाइको भने यस्तै सरप्राइज हामी दिन्छौँ, र आज चाहिँ हामी सबभन्दा पहिला पत्रबाट नै सुरु गर्ने,
1: हजुर आज हाम्रो एकदमै अर्ग्यानिक खाना पाउने होइन, जस्तै तरकारीहरू पाउने तपाईँले भन्नुभयो नि पालुङतिर
0: होइन,
1: पालुङतिर जाँदैछौँ दाजु,
0: पालुङतिर जाने त,
1: हजुर हजुर,
0: बसमा जाने कि ट्रकमा जाने, पहिला त ट्रक थियो के बहिनी होइन, ट्रकमा जाउँ होइन,
1: त्यहाँतिर
0: एकदमै उकालो छ यहाँबाट चाहिँ, पहिला चाहिँ 9 विषयसम्म ओह्रालो त्यसपछि उकालो, आशा गरौँ कुनै दिन टनल बनेपछि त सिधै 10-15 मिनट पुगिन्छ भन्ने आशा गरौँ 9 विषयसम्म। एनिवे आजको यो पत्र चाहिँ शिखरकोट पालुङ मकवानपुर भाषी राजाराम रायमाझी लेख्नुहुन्छ थाहा नगरपालिका 3 बाट। नमस्कार निशाजी, हजुर लगायत विनोद सर, सुजन बाला, मिराजी लगायत सबैलाई प्रणाम एवं दर्शन नमस्ते।
1: प्रणाम
0: हो नि उहाँको, त उहाँ भन्नुहुन्छ वर्ष लागेको छ, सजग र सचेत रहनु होला, मलाई असाढै महिनामा पानी पर्यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने भन्ने गीत मेरो कानमा गुन्जिरहेछ भन्नुभएको छ, त्यही सुन्ने विचार गर्नुभएको छ कि क्या हो,
1: होइन
0: किनभने यो बेलामा नि बहिनी यो डाँडा काँडामा मजाले झरी परेको पानी परेको निरन्तर परेको एक डेढ दुई घन्टासम्म परेको हेर्न बडो मजा आउँछ क्या बहिनी
1: होइन
0: माथि डाँडाबाट कस्तो हुस्सु लागेको जस्तो बादल होइन अनि फेरि वर्षा निरन्तर परेको हेर्दाखेरि मनै आनन्दित हुन्छ होइन त बहिनी
1: हजुर दाजु त्यो गाउँतिर पानी पर्दाखेरि जुन माटोमा पानी पर्छ नि दाजु अनि त्यो माटोको गन्ध आउँछ कि बास्ना भनौँ न
0: बास्ना है त्यो आवाज पनि त्यस्तै हुन्छ
1: पनि आउँछ अनि टिनले घरहरू छाएको हुन्छ नि दाजु अनि त्यो टक टक टक आवाज आउँदाखेरि त्यो निन्द्रा यति मजाले पर्छ कि है
0: सङ्गीत जस्तो होइन
1: सङ्गीत जस्तो
0: ओके त्यस्तै ठाउँमा बस्नुहुन्छ हाम्रो मित्र राजा राम रायमाजीजी त्यस्तै भयो होला यसो पानी परेको टिस्टुङ पालङतिरको फोटो खिचेर पठाउनुहोस् न हामी हाम्रो फेसबुकमा राख्छौँ होइन किनभने यति प्रिस्टिन के भने यति हरियाली हुन्छ कहीँ केही संरचनाहरू हुँदैन के कुनै कुनै ठाउँमा कहीँ कहाँ त्यसो एउटा घर कुनै के बाटो कुनै के संरचना बन्दाखेरि त्यो बिग्रिन्छ के दृश्य तर त्यो एकदम माइलौँ माइल डाँडा काँडामा कहीँ कति घर बनेको छैन संरचना मानव निर्मित संरचना छैन हरियाली छ बादल छ पानी परेको त्यो दृश्य चाहिँ आजकल पाउनै गाह्रो छ कि बहिनी
1: एकदमै पाउन गाह्रो हजुर हजुर यहाँ त अब काठमाडौँकै कुरा गर्नु पर्दा दाजु होइन ललितपुर चापागाउँ भन्दा उता लेरेतिर धेरै कम थिए कि घरहरू होइन अहिले त अब सिमेन्टेड घरहरू यति धेरै छन् कि त्यहाँ त अब खाली नै ठाउँ छैन
0: हो नि अनि के बनेको जस्तो होइन अलिक पहिरो गएको जस्तो बाटो बन्ने ठाउँमा चाहिँ पहिरो गए जस्तो हुन्छ नि त्यो अलिकति कस्तो कस्तो आँखाको कसिङ्गर भनिन्छ नि होइन त्यो देखिन्छ त्यस कारणले टिस्टुङ पालुङतिर त्यस्तो छ कि छैन छैन भने यसो कुनै संरचनाले डिस्टर्ब नगरेको भनौँ होइन दृश्य पठाउनु भयो त हामी हाम्रो बिएबिएस सरकार रेडियोको फेसबुकमा राख्छौँ टिस्टुङ पालुङको हाम्रो श्रोताले पठाउनु भएको कटसी भनेर साभार भन्दै फोटो राख्छौँ साभार चाहिँ राजा राम रायमाझीजीलाई होइन त बहिनी ओके अब अगाडि बढौँ लेख्नुहुन्छ अब बज्ने गीत मेरो जीवन साथी किशोर रायमाझी लवली छोरा राम राजा रायमाझी अनि स्याङ्जाका मित्र नरेन्द्र रिमाल दक्षिणकालीको सुखराम लामा र उहाँको मिसेस र काठमाडौँको अरुणनदी खत्री सुमी लिम्बू राजेन्द्र बान्त बराई मुना मुखिया सृजना मुखिया चितवनको रामबहादुर खड्का नवलपुरको ओममणि सापकोटा हुनुहुन्छ रौतहटको रामपुकार राय थाहा नगरपालिका सातका सूर्य लामा चन्द्रबहादुर बोमजन युक्त प्रसाद श्रेष्ठ लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई सुनाउन चाहन्छु हवस् त फेरि भेट्ने भाषाको सहितमा बिदा लिन्छु भनेर भन्नुभएको छ
1: छोटो मिठो लेख्नु भएको छ तर त्यहाँको दृश्य अवलोकन गर्नलाई एकदमै हामी आतुर छौँ है
0: हो नि
1: एक दिन चाहिँ
0: मैले निम्त गर्नुभएको छ क्यारे पालुङ अनि फेरि दामन जाने भनेको कथै भयो होइन त्यहाँ एकजना मेरो आफन्तको एउटा चाहिँ रिसोर्ट छ के बहिनी होइन टिस्टुङमा भन्नुपर्छ त्यहाँ जानु पर्ला बहिनी ओम पाउँछ है नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ बडो राम्रो छ एकताल पुगेको छु तर म बस्न पाएको छैन कफी मात्रै खाएर आएको छु सायद उहाँले चिन्नुहुन्छ होला ओके अब हामी गीततर्फ लाग्छौँ
1: हजुर उहाँले असार महिनामा असारी गीतै रोज्नु भएको छ तर यो हामी चाहिँ प्रशान्त तामाङको आवाजमा राखिदिएका छौँ दाजु यो पुरानो अलिकति डिस्टर्बेन्स आएको रहेछ मैले चाहिँ यो नयाँ नै रिमेक नै राखिदिएको छु

0: हजुर, साँच्चै बिछोडको बेलामा होइन त बहिनी, यो गीत हामीले सुनायौँ मौसम सम्बन्धी कुराको साथसाथमा, यहाँ बिछोडका पनि कुरा छन् होइन बहिनी. र हाम्रो गायक प्रशान्त तामाङजीलाई पनि हामीले बाई बाई भनेको, अथवा चाहिँ उहाँ यो संसारमा गएको केही समय भयो, बिछोडकै कुरा भयो नि होइन त बहिनी.
1: श्रद्धाञ्जलि स्वरूप चाहिँ यो गीत हामीले राखिदिएका छौँ. उहाँले एकदमै छोटो आयु लिएर आउनु भएको रहेछ दाजु, होइन, एकदमै प्रख्यात व्यक्ति हुनुहुन्थ्यो र हामी माझ अहिले हुनुहुन्न, बट उहाँले छोड्नुभएका गीतहरू होइन एकदमै राम्रा राम्रा गीतहरू हामीसँग छ है. अब मान्छे नभए पनि उहाँको गीत सुनेर भए पनि उहाँलाई हामी श्रद्धाञ्जली अर्पण गर्छौँ दाजु.
0: ओके, अब हामी अगाडि बढौँ र हाम्रो मित्रलाई थ्याङ्क यू भेरी मच भनेर भनौँ होइन. राजा राम रायमा अघि मैले जुन चाहिँ रेसोर्टको कुरा गरेको थिएँ नि, ओम आराध्याय भने जस्तो लाग्छ के बहिनी, बडो राम्रो ठाउँमा छ, राम्रो सेटिङमा छ, त्यहाँ टेस्टुङतिर पालुङतिर बडो कोही जाँदाखेरि रमाइलो हुन्छ भन्नु पर्यो होइन. भने अब अगाडि बढौँ मैले.
1: हजुर, दोस्रो पत्र मेरो हातमा परेको छ दाजु, र 15 दिनपछि हाम्रो दाजु आउनु भएको छ, पोखरी कान्छा दाजु.
0: ए हो र, सुरु गर्नु सुरु गर्नु.
1: राजेन्द्र बान्तवा राई फिल्म लन्डनबाट हामीले लेख्नु भएको छ. सुरुवातमा उहाँले एउटा गजल लेख्नु भएको छ, एकदमै मन छुने गजल छ, लेख्नु भएको छ. भाँचिएकै भए पनि फुलै भएको डाली राम्रो, पराईको आशिष भन्दा आफन्तकै गाली राम्रो. भाँचिएकै भए पनि फुलै भएको डाली राम्रो, पराईको आशिष भन्दा आफन्तकै गाली राम्रो. मनको भोग नमेटिने रहेछ अमृत नै खाए पनि, मनको भोग नमेटिने रहेछ अमृत नै खाए पनि, बरु ढिँडो सिस्नो र सागले भरिएको थाली राम्रो. हजुर, आलिसान महलको के सपना उस्तै नै हो निदरी त, आलिसान महलको के सपना उस्तै नै हो निदरी त, बरु झुपडी नै भए पनि आफ्नै घरको पाली राम्रो. भाँचिएकै भए पनि फुलै भएको डाली राम्रो, पराईको आशिष भन्दा आफन्तकै गाली राम्रो. अब अन्तिम हरफहरू, जितेर पनि के जित त्यो झ्याली खेल खेलेको छ भने, जितेर पनि के जित त्यो झ्याली खेल खेलेको छ भने, बरु हारै भए पनि दर्शकको उत्साहजनक ताली राम्रो. भाँचिएकै भए पनि फुलै भएको डाली राम्रो, पराईको आशिष भन्दा आफन्तकै गाली राम्रो.
0: मलाई कहिले कहिले के लाग्छ भने नि बहिनी, यो अब विभिन्न एङ्गलले लेखिन्छ भनिन्छ होइन, भावना कता कता जान्छ, तर जुन चाहिँ ढिँडो सिस्नो कुरा गर्नु भयो नि, त्यो जस्तो मोस्ट हेल्दी खाना नै रहन्छ होइन.
1: त्यो सिस्नोको धुलो नि पाइन्छ नि दाजु, अहिले त प्याकेटमा पाइन्छ है, कस्तो मिठो एकदमै होइन. तर मैले त खाएको छुइनँ अहिलेसम्म, औषधि हुन्छ नि दाजु होइन यो,
0: त्यस कारण त विदेशमा यसको निर्यात हुन्छ, तर नेपालतिर पनि धेरैले खान थालेका छन्. हाम्रो पुरानो बिएबिएसको जाने घरको बाटोको त्यो भनौँ न रोड साइडमा दुबो सिस्नोहरू फल्थ्यो नि होइन. एकजना बुढी आमालाई जसले चिम्टाले टिप्न आउनुहुन्थ्यो, मलाई याद छ
1: है,
0: अनि मैले आमा यो किन भन्दाखेरि, बाबु यो मलाई नभई हुँदैन भनेर भन्नुहुन्थ्यो कि होइन. गर्दाखेरि सिस्नोको भ्यालु बल्ल बुझियो, सिस्नोको लुगाको भ्यालु बुझियो होइन. र यसपालि मैले अर्को पनि के बुझेँ भने नि बहिनी, मेरो उहाँ घरको छेउमा एकजनाले मकै बडो राम्रो यसपालि फलाउनु भयो कि होइन, अनि उहाँले हरियो मकै खाने ल्याउनुहुन्छ कि सधैँ, अनि एकदम फ्रेस भएको उहाँले अर्ग्यानिक भएको उनीहरूले म लिइरहन्छु. मैले त हामीले मकै भने चाहिँ पोलेर खाने मात्रै भन्ठान्छु नि होइन, तर त्यो मकैको फाँडो तपाईँले खानु भएको छ?
1: मकैको फाँडो भनेको मकैको भात भन्नुभएको?
0: भात होइन, त्यसको सुप जस्तो हुन्छ, त्यसलाई खोले फाँडो के भन्दो रहेछ, यति मिठो यति मिठो हुन्छ भनेर साथी छ. अलिअलि घरे खोर्सानी हाल्नु पर्दो रहेछ, अनि मलाई चाहिँ त्यो भएपछि पुगिहाल्छ कि भाइ, इट्स लाइक अ सुप होइन, तर चाहिँ मकैको त्यो खोले फाँडो कि के भन्दो रहेछ है, गजब छ भने त्यो खाएपछि टन्न मिठो पनि हेल्दी पनि, केही यस पिर मान्नु पर्दैन होइन. गर्दाखेरि जति पनि खान सक्ने बहिनी,
1: मिसावट
0: छैन, गर्दाखेरि उहिले पनि त जानेकै रहेछ नि हाम्रो पुर्खाहरूले.
1: त्यही त हामीले त्यो सिस्नो किन टिपेको होला जस्तो लाग्थ्यो त्यो बेला, त्यो आमाले टिप्दाखेरि है, त्यो हात पोल्ने सिस्नो कसरी पकायो होला भनेर सोच्थ्यौँ हामीले. त्यही त यति राम्रो
0: औषधीय गुण भनेर हामीले बल्ल थाहा पाउन थाल्यौँ होइन. नभए चाहिँ मुनामदनमा के छ होइन, मुना मदनमा लेखेको भावनाहरूमा चाहिँ एकदमै गरिबले खाने भने जस्तो मात्रै थियो नि त होइन, तर मिनिङ त छ तर साग र सिस्नु भनेको चाहिँ अलि केही नभएकोले मात्रै खाने।
1: अब उहाँले लेख्नु भएको छ, बिएफबिएस गोर्खा रेडियो नेपालका निर्देशक श्रद्धेय दाजुमा गोर्खे सलाम छ भन्नुभएको छ। परदेशीको सन्देश प्रमुख सञ्चालिका तथा कार्यालय सचिव, ओहो उहाँले त आज
0: सचिव
1: लेख्नु भएको छ, निशा गुरुङ, त्यस्तै गरी प्रस्तुत सुसन बाला राईजी, मीना थापा लगायत कार्यरत सम्पूर्ण कर्मचारी सबैलाई एकमुष्ट रूपमा अभिवादन भन्नुभएको छ दाजु।
0: ओके नमस्कार, यहाँलाई कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ।
1: सेवा हौवा अनि दर्शन नमस्ते, मैले मान्नुपर्ने अति आदरणीय महानुभावहरू, त्यस्तै गरी आफन्तजन, शुभ चिन्तक अनि दुनियाँमा छरिएर बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म राजेन्द्र वान्तोवा पोखरी कान्छा अनि परिवारको तर्फबाट सेवा हौवा अनि दर्शन नमस्ते भन्नुभएको छ।
0: ओके यहाँलाई फेरि पनि नमस्कार।
1: अहिले गर्मीको मौसम छ, त्यसमाथि विश्वकपको गर्मी छ, गरा गर्मी छ भनेर भन्नुभएको छ। जस उहाँले चाहिँ अलिकति विश्वकपको नै यहाँ हाइलाइट गर्नुभएको छ दाजु। 2026 सालको कप कुन देशले उचाल्ने हो भनेर प्रश्न गर्नुभएको छ।
0: ओके अब चाहिँ हामीले के गरौँ भने नि बहिनी,
1: हजुर
0: एउटा पुरस्कार चाहिँ राखौँ होइन। अब क्वार्टर फाइनल स्टेज आयो, अर्को हप्तादेखि मजा पनि आउँछ होइन। अब जुन श्रोताले ठ्याक्कै देश पनि मिलाउनुहुन्छ, गोल पनि मिलाउनुहुन्छ अथवा नजिक आउनुहुन्छ, मानिलिउँ इङ्ल्यान्ड भन्नुभयो कसैले 2-1 टु इङ्ल्यान्ड, अपोनेन्टमा चाहिँ अर्जेन्टिना वा फ्रान्स, फ्रान्स र यसको बिचमा फाइनल हुन्छ अनि यदि गोल हुन्छ भने जसले मिलाउनुहुन्छ नजिक नजिक आउँछ, ठक्कै मिलायो भने त उहाँले जितिहाल्नुभयो होइन। नभए मिलाउने देश मिलाउने हाम्रो श्रोतालाई चाहिँ पुरस्कार दिनु पर्ला,
1: एकदमै
0: विशेष है। फाइनलमा फलानुको बिचमा हुन्छ, यति गोल हुन्छ भनेर जसले भन्नुहुन्छ मिल्नुहुन्छ, विशेष पुरस्कार है तपाईँ,
1: विशेष पुरस्कार।
0: Okay.
1: अब उहाँले के लेख्नु भएको छ भन्दाखेरि, अब जो जो देश क्वार्टर फाइनलमा प्रवेश गर्नुभयो उहाँहरूलाई जितको शुभकामना छ, अनि युकेमा 2026 सालको नेपाल कप सम्पन्न भयो, यस वर्षको विजेता वाना जियारलाई हार्दिक बधाई र उपविजेता हुनुभएको सिग्नल रेजिमेन्टलाई पनि बधाई छ, खेल अति नै जोसिलो र राम्रो खेल्नु भएको थियो भनेर चाहिँ हामीले जानकारी दिनुभएको छ दाजु।
0: यहाँलाई पनि यो अपडेटको लागि धन्यवाद छ, मैले कार्यक्रमको शुरुआतमै वाना जियारले जित्यो भनेर भनिसके होइन, तर अब यही हो खेल भनेको, जता पनि जान सक्छ, प्रतिस्पर्धा त्यही हो, कहिले कहिले अलि लक पनि चाहिन्छ, कहिले कहिले ग्राउन्डले फेभर गर्छ, कहिले कहिले भनौँ न इभेन्ट सानसानो इभेन्टले फेभर गर्छ, गर्दाखेरि दुइटै बराबरी टिममा वनाजेले यसपालि उचाल्न सफल भयो, पोहोर साल चाहिँ क्विन्स क्रस सिङ्गल्स जितेको थियो, गर्दाखेरि इट्स अ गेम होइन, फुटबल भनेर चाहिँ त्यो छालाको बल भनौँ न, आजकल त प्लास्टिक के आउँछ होइन, त्यो जाली छुम्ने त भनिन्छ होइन, त्यसले गर्दाखेरि त्यही छालाको बललाई हिर्काउँदा मान्छे अरबो कमाउँछन् होइन, बिलियनियरमा क्रिस्टियानो रोनाल्डो हुनुभएको छ होइन, गर्दाखेरि यस्तै छ जिन्दगी,
1: हजुर खेलमा हार जित भइहाल्छ, फेरि अर्को चोटि प्रयास गर्ने फेरि होइन त दाजु,
0: यो नि
1: चान्स छँदैछ। अब उहाँले लेख्नु भएको छ, अब आउँदै गरेको साउने संक्रान्ति, बोलबम, दिदीबहिनीहरूले हरिया चुरादेखि साडी लगाउने पर्व होइन, साउन बन्द र खिर खाने दिनको धेरै धेरै शुभकामना छ, मनसुनको समय छ, खोला या पहिरो लाग्ने अथवा पहिरो जाने ठाउँतिर बसोबास छ भने सतर्क अपनाउनु होला भनेर भन्नुभएको छ।
0: ओके त्यो पनि राम्रो कुरा, सुझाव दिनुभएको छ, थ्याङ्क यू सो मच,
1: धन्यवाद छ। जाँदा जाँदै गायक दीपक लिम्बुले गाउनु भएको मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरि गए तिमीलाई भनेर चाहिँ डट डट गर्नु भएको छ, सायद नआएर होला, हामी गीतै सुनौँ होइन,
0: अनि मलाई पनि आएन,
1: मलाई पनि आएन है, कहिले काहीँ त यसो आए जस्तो हुन्छ फेरि बिर्सिहाल्छु होइन दाजु। अब यो गीत मार्फत सम्झना गर्नुपर्दा, मेरो सुखमा भन्दा दुःख हुँदा दरिलो साथ दिने मेरी अर्धाङ्गिनी हुनुहुन्छ रमा राई, र मेरा प्यारा परिवारहरूमा पनि यो गर्मीको समयमा शीतल छारीको साथै माया अनि आशीर्वाद छ, भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर बान्तवा अनि भाउजूमा सेवा छ, त्यस्तै गरी सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलामा सेवा, खोटाङमा बस्नुहुने बाबा ससुरा सासु आमा लगायत सम्पूर्ण परिवारमा साइन अनुसारको सेवा, आफन्तजन सबै गाउँलेहरू धरान भोजपुर र खोटाङवासी, त्यस्तै गरी युकेमा बस्नुहुने दान बहादुर राई, चिरन कुमारी, रबिन, जय, प्रेम, कृष्ण, शिवधोज लगायत सम्पूर्णको परिवारमा मेरो नमस्कार छ। अन्तमा मैले सधैँ सम्झिरहने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, दर्पण देवीका राई, निला सुशीला राई, संगीता बाइम राई, सरिता सरू, सुमनिमा राई, गौतम बान्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, युक्त प्रसाद श्रेष्ठ, अरुणदी खत्री, मान बहादुर लिम्बू, रमिला बान्तवा, सुनिता पुन, सिसम बान्तवा, शिल्पिनी कान्छी, ओम मणि सापकोटा, अमर निर्दोष र राजाराम राय माझी र अन्तमा छ काली बहादुर तामाङ। आजलाई विद्युतीय पत्रलाई यतिमा मात्र सीमित राख्दै 15 दिनमा फेरि भेटौला। लौन झन्नै भुलेको हौ, कार्यक्रम सञ्चालक ज्यूहरूप्रति आभारी छु। मेरो सन्देश सधैँ अन एयर गरिदिनु भएकोमा धन्यवाद पनि भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवा राई, पोखरी कान्छा, जन्मघर आमचोक गाउँपालिका एक, वासिङ भोजपुर, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 र हाल बने बसोबास फेल्थम लन्डन बेलायत भन्नुभएको छ दाजु।
0: ओके, उहाँले गीत पनि माग्नु भएको छ नि
1: होइन त? ओके,
0: अनि यो गीत नै राख्दै आजको बसाइमा तपाईँलाई धन्यवाद भनौँ। तपाईँ आउनुभयो फेरि आफ्नो नियमित समयमा, होइन 15 दिनमा आउनुहुन्छ होला भन्ने आशा गर्दै, र अर्को तालि त उहाँले यसपालिको मैले राखेको प्रश्न पनि लिएर उत्तर पनि लिएर आउनुहुन्छ होला, होइन?
1: उत्तर टिपाउनुहुनेछ र उहाँको गीतको म पुरा गर्दैछु। मुटु माग्यो तिमीले, मैले बाँच्नु पर्छ, मै मरि गए कसले माया गर्छ।
0: ओके, बाँच्नु पर्यो उसले,
1: मलाई याद आयो।
0: ओके, बाँच्नु पर्यो। र राजेन्द्रजी, तपाईँको अर्को पत्रको उसमा पढ्ने बेलामा आशा गरौँ फाइनल भइसक्यो हुन्छ कि हुँदैन मलाई थाहा भएन, तर चाहिँ यति सोधेका छौँ कि तपाईँले अन्दाज गर्नु पर्यो कि फाइनल खेल कुन देशको बिचमा होला र कति गोल हुन्छ फाइनलमा, होइन? एउटा इक्जाम्पल, इङ्ल्यान्ड र अर्जेन्टिना पर्यो, इङ्ल्यान्डको 2 अर्जेन्टिनाको 1 भन्न हुन्छ कि फ्रान्स पर्यो, इङ्ल्यान्डको 2 फ्रान्सको 1 भन्नुहुन्छ कि भन्नु पर्यो, जसको नजिक छ जसले बढी मिलाउनुहुन्छ, किनभने भन्न सकिँदैन नि, होइन बहिनी? उहाँलाई हामी पुरस्कार दिन्छु, तर राम्रो प्रकारको पुरस्कार दिन्छौँ है। ओके, ल गीततर्फ लागौँ त।
1: हजुर हजुर।

0: एक्सप्रेस गोरखा रेडियो।
1: हजुर, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश कार्यक्रम यहाँले सुन्नुहुन्छ। सञ्चालक विनोद हजुरको साथमा छु र साथ दिँदै हुनुहुन्छ।
2: हजुर, म निशा गुरुङ छु साथमा। र छोटो विश्रामपछि हामी पुनः आइसकेका छौँ श्रोता। अब हामी छोटकरीमा ठेगाना भनेपछि ठेगाना त हुन्छ नै, तर पनि छिनोफानो पनि गर्नुपर्छ दाजु। आज
1: केको छिनोफानो, कसको झगडा पनि के हो?
2: हजुर, हाम्रा सातजना श्रोताले प्रश्नको उत्तर मिलाउनु भएको छ, त्यसैले आज हामीले चाहिँ उहाँहरूलाई लक्की ड्रमा राखिसकेका छौँ। त्यो पनि काम गर्नुपर्छ। त्योभन्दा
1: लकी ड्रको कुरा गर्दाखेरि नेपालतिर पनि हाम्रो बेलायतको कार्यक्रम सुन्नुहुन्छ श्रोताले, होइन? आशा पुन बहिनीको साप्ताहिक प्रश्न उत्तरी कार्यक्रममा शुक्रबार छिन्न पानु हुन्छ नि, अनि उहाँले कहाँबाट निकाल्नु थाल्छ छिन्न पानु? उहाँको बिग्रेको चाहिँ राइस कुकर छ कि बहिनी, राइस कुकरबाट निस्क्यो भन्नु चाहिँ। हाम्रो चाहिँ के छ रे बहिनी,
2: हाम्रो चाहिँ
1: यो चाहिँ पेन पेन्सिल होल्डर, होइन? अब होल्डरमा तपाईँले सातजनाको नाम राखिसक्नु भएको छ, होइन? पहिला प्रश्न के थियो र सही उत्तर के हो, सही उत्तर मिलाउने को हुनुहुन्छ भन्नुहोस् त।
2: हजुर, हाम्रो प्रश्न थियो वर्ल्ड कप फुट ट्रफी कुन कुन वर्षमा चोरिए भनेर, पहिलो प्रश्न थियो है दाजु।
1: ओके,
2: यसको सही उत्तर हो 1966 र 1983
1: सम्बन्ध 66 चाहिँ लन्डनमा चोरी भयो होला, हिँड्दा पनि
2: हजुर दाजु हजुर। ओके, र 1983 चाहिँ यहाँ के भन्नु भएको छ उहाँहरूले भन्दाखेरि ब्राजिल भन्नु भएको छ।
1: ब्राजिल पनि ठिकै हो, किनभने जुन चाहिँ ठाउँमा राखिएको थियो त्यही ठाउँबाट चोरियो बहिनी, किनभने त्यो त्यतिखेर ब्राजिलले जितेको थियो, होइन? त्यतिखेर चोरेको एकदम सही कुरा हो, डिटेलमा पछि भन्नुला, होइन? र दुई ताली चोरियो, होइन? एउटा चाहिँ बलायत, एउटा चाहिँ ब्राजिल।
2: र दोस्रो प्रश्न रहेको छ, अहिलेसम्म कति राष्ट्रले वर्ल्ड कप जितेका छन् है? यसको सही उत्तर हो 8 राष्ट्र।
1: ओके, त्यो पनि सही हो,
2: सही उत्तर।
1: अनि एक्स्ट्रा प्रश्न पनि थियो क्या,
2: हैन? ओ, एक्स्ट्रा हाम्रो दाजुको गोजीबाट
1: के थियो?
2: हजुर, कति पटक यो वर्ल्ड कप खेलाइएन भनेर सोध्नु भएको थियो है। यो पनि एकदम 100% मिलाउनु भएको छ। कति पटक भनेर चाहिँ 2 खेलाइएन, किन भनेर कारण पनि दिनु भएको छ, वर्ल्ड वार सेकेन्डले गर्दा,
1: दोस्रो विश्वयुद्धले गर्दाखेरि। हामी पल्टने भएको हुनाले पल्टने प्रश्न राख्नु पर्यो नि, होइन? यो चाहिँ कुन कुन सालमा भन्नुभयो तपाईँले?
2: यो चाहिँ उहाँहरूले भन्नुभएको छ 1942 र 1946 भन्नुभएको छ।
1: 1942 र 46 सही,
2: एकदमै।
1: ओके, अब अघि हामीले हाम्रो पेन होल्डरमा राखी सातजनाको नाम राख्यो भन्यो नि, होइन? अब हल्लाउने बेला भयो त, यसो गर्छु मलाई यसलाई मजाले एकदमै के भन्छ यो बिङ्गोको गोटी हल्ला जस्तो हल्ला है बहिनी,
2: है
1: हल्लामाझी पारे तपाईँ तान दिनुहोस् त बहिनी।
2: ओके,
1: ओहो, ल तपाईँले खोलेर दिनुभयो। यो चाहिँ कतै पश्चिम पश्चिमतिर गएको छ नि, मध्य पश्चिमतिर गएको छ नि त।
2: ओहो,
1: कहाँ होला
2: पता होला, मध्य पश्चिम भन्ने बित्तिकै।
1: ओके, यो चाहिँ पोखरा जाने बाटो पर्छ बहिनी। बुझ्नुभयो,
2: अन्दाज गरे,
1: कास्की त होइन बाटो पर्छ बहिनी, त्यो बाटो काट्दै नकाटिकन त पोखरै पुगिन्न बहिनी, तनहुँतिर गयो बहिनी।
2: वाउ, तनहुँ
1: भनेपछि
2: सेखु छेत्री तनहुँ,
1: उहाँको ठ्याक्कै मिल्यो, उहाँलाई ठुलो ठुलो ताली छ, बधाई छ। सम्पर्क तुरन्त गर्नुहोला, कसरी पुरस्कार यहाँले लिन सक्नुहुन्छ, आफै आउनुहुन्छ वा कसरी पठाउनुहुन्छ, टेलिफोन नम्बर दिन चाहिँ नभुल्नुहोला है। नभए फेरि अर्कै व्यक्ति आउला मै हुँ भनेर, होइन? त्यसले गर्दा त्यो पनि विचार पुर्याउनु पर्छ बहिनी। आजको विजेतालाई धेरै बधाई छ। फुटबल चलिरहेको छ, विश्वकपको फिभर यानि कि ज्वरो आइरहेको छ सबलाई, हामीले त्यही सम्बन्ध राख्यौँ। आज पनि एउटा प्रश्न राखौँ राखौँ लाग्यो बहिनी, किन हो किन पुरस्कार बाँड्न मन लागेको छ, होइन? र यसपालिको प्रश्न चाहिँ के राखौँ जस्तो भइरहेको छ क्या बहिनी, फुटबलको राख्दाखेरि कस्तो खाले राख्दा राम्रो होला बहिनी?
2: अलिकति हुन्छ नि, यो अलिकति यसको परम्परागत कुराहरू अथवा हिस्ट्री भनौँ न।
1: ओके, उसो भए त बल, फुटबल भने त बलको कुरा आयो नि त।
2: हजुर,
1: बललाई जालीमा चुमाउनु पर्यो, होइन? अनि मात्रै गोल हुन्छ भनिन्छ, अथवा लाइन कटाउनु पर्यो,
2: एकदम
1: कम्प्लिट रूपमा चाहिँ काट्नुपर्छ क्या बहिनी। एउटा पोर्सन बलको एउटा घेरा पनि अथवा चाहिँ साइड पनि लाइन नागेको छैन भने त्यो चाहिँ गोल हुँदैन क्या बहिनी. सो द होल अफ द बल मस्ट क्रस द लाइन, गोल लाइन भनिन्छ होइन, किपरको लाइन पनि भनिन्छ. भने आजको लागि प्रश्न चाहिँ ध्यानपूर्वक सुन्नुहोला है. मैले बलको कुरा गर्छु, अघि नै भने सायद मैले भने पहिला पहिलाको बल 1930सतिरको पहिलो उरुग्वेमा भएको वर्ल्ड कपमा चाहिँ खेल्ने चाहिँ पुरानो ट्रेडिसनल बल छालाको बल होइन. अनि त्यतिखेर चाहिँ एउटै म्याचमा चाहिँ दुईटा हाफ पाइयो, एउटा हाफमा चाहिँ टी मोडलको, अर्को हाफमा चाहिँ टिनेन्टो मोडल भनेर चाहिँ खेलाइएको रहेछ होइन. त्यो चाहिँ छालाको र त्यसले गर्दाखेरि थिक लेदर लेस के माथि टुटी कस्ने टुटीमा हाल्यो अनि माथिबाट चाहिँ लेसले के बहिनी डोरीले बाँधेर अनि हामीले पनि त्यस्तो पनि खेल्यौँ. खेल्दाखेरि चाहिँ त्यो टुटीमा यो हेड गर्दाखेरि पऱ्यो भने नि बहिनी रन त निस्थ्यो के बहिनी, टुटीकै दाम पनि बस्थ्यो के बहिनी होइन. गर्दाखेरि त्यो टी मोडल चाहिँ टिनेन्टो मोडल चाहिँ खेलाइयो होइन. त्यो मैले यसपालि चाहिँ दुईवटा प्रश्न दिन्छु है बहिनी. कुन सालदेखि 1930 1930 वर्ल्ड कपमा टुटीबाला खेलाइयो होइन, भने कुन सालमा आएर त्यो टुटीबाला चाहिँ हटाइयो त्यसलाई होइन. त्यसलाई कुन मोडल हो, कुन सालमा वर्ल्ड कप चाहिँ मा चाहिँ टुटीबाला चाहिँ फर्स्ट टाइम विदाउट लेसेस यानि कि त्यो डोरीवाला अथवा चाहिँ के भन्छ फित्ताबाला चाहिँ फित्ताले कस्ने चाहिँ हटाइयो कुन सालमा हगि, कुन वर्ष चाहिँ हटाइयो, कहाँ भने पनि हुन्छ नभने पनि हुन्छ. तर रमाइलो पक्ष चाहिँ के छ भने यो बल चाहिँ पहिला चाहिँ लेदर भएपछि अलिक खैरो खैरो खाले हुन्छ नि त रङ होइन. अनि पानी परेको बेलामा चाहिँ नदेखिने के बहिनी, अब कति ठाउँमा त जाडोमा हुस्सु कुहिरो लाग्छ पानी पर्छ, बलको भिजिबिलिटी नहुँदाखेरि खेलाडीहरूलाई बडो गाह्रो हुने होइन, बल कहाँ गयो कहाँ गयो भन्ने. किनभने पहेँलो पहेँलो खेलाउँदाखेरि पनि देखिएन के बहिनी होइन. त्यस कारणले हाम्रो श्रोताले भन्नु पर्यो कुन वर्ल्ड कपदेखि अथवा कुन सालको वर्ल्ड कपमा चाहिँ पहिलो पटक सेतो रङको बल खेलाइयो ट्युब के भन्छ त्यो चाहिँ ट्युबलेस ट्युब त थियो तर चाहिँ लेस बिनाको र साथसाथमा कुन सेतो रङ चाहिँ कुन सालदेखि खेलाइयो ओके
2: हजुर हजुर
1: कुन सालमा कहाँ खेलाइयो यति भने चाहिँ बुझ्नुहुन्छ होला होइन र
2: हजुर एकदम बुझ्नुहुन्छ
1: ओके. कुन सालमा टुटीबाला रोक्यो अथवा चाहिँ त्यो लेस चाहिँ रोक्यो र अर्को चाहिँ कुन सालबाट चाहिँ सेतो रङको बल खेलाइयो ताकि भिजिबिलिटी राम्रो होस् भनेर है. यो प्रश्नलाई चाहिँ फेरि अन्तिममा हामीले दोहोऱ्याउन है त
2: हजुर. मलाई यो चाहिँ थाहा थिएन भिजिबिलिटीको लागि भनेर है.
1: भिजिबिलिटीको लागि चाहिँ सेतो ल्याएको. अहिले पनि तपाईँले हेर्नुहुन्छ भने जे कलर राखे पनि सेतोको ब्याकग्राउन्डमा छ क्या बहिनी होइन. र धेरै बल कहाँ बन्छ थाहा छ तपाईँलाई,
2: त्यो पनि थाहा भएन मलाई त.
1: यो पनि प्रश्न राख्यो कि अहिले भन्दै
2: हुन्छ, यो पनि राख्नु भए हुन्छ
1: हो र. अहिले म भनिदिन्छु यो चाहिँ धेरै बल चाहिँ वर्ल्ड कपमा खेल्ने बल अथवा चाहिँ एकदमै उच्च स्तरीय खेल्ने बल चाहिँ पाकिस्तानमा भन्छ बहिनी,
2: पाकिस्तानमा
1: भन्छ. एनिवे त्यो चाहिँ यो प्रश्न होइन, प्रश्नलाई फेरि अन्तिममा दोहोऱ्याउँला. वर्ल्ड कप फिभर छ, पुरस्कार जित्नको लागि खोज तलास गरिहाल्नुहोस् है ओके. अब हामी श्रोतालाई के भन्ने त अब सुनाउने हाम्रो केही
2: हजुर. अब हामी लाग्छौँ कतातिर भन्दाखेरि दाजु, अब हामी लाग्छौँ आवाज भनेको सन्देशतर्फ. स्वदेशी श्रोता हुनुहुन्छ ओममणि सापकोटा, र ओममणि सापकोटाजीले आफ्नै आवाज सन्देश रेकर्ड गर्नु भएको छ र एउटा मिठो गीत पनि रोज्नु भएको छ है. घिन्ताङ घिन्ताङ मादल बज्यो होइन, यो चाहिँ नवीन कुमार खड्का र पुस्तका खड्का लेखाउनु भएको गीत पनि रोज्नु भएको छ
1: उहाँले. अरुण उपत्यकाका सेरो फेरो भन्ने एल्बममा छ के भनि,
2: एकदमै
1: राम्रो गीत छ. एउटा कुरा हामीले बिर्स्यौँ नि, आज हामीले हतार हतारमा पुरस्कार त घोषणा गरिहाल्यौँ कसले जित्नु भयो भनेर, कस कसले सही आन्सर मिलाउनु भयो भने छैन क्या रे, ल भन्नुहोस् त भन्नुहोस् त.
2: उहाँले हाम्रो नाम चाहिँ भन्नु भनिकन विनर निकाल्नु भयो भन्नुभयो होला
1: है. हामी पनि एक्साइटेड
2: होइन, एक्साइटेड भयौँ हजुर. सुरुवातमा हुनुहुन्छ भीम प्रसाद तिवारी, उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ. त्यस्तै गरी उमेश रेग्मीजी हुनुहुन्छ विराटनगरबाट, अन्जु रेग्मीजी विराटनगरबाट, अर्का हाम्रा श्रोता हुनुहुन्छ अरुण नदी खत्री र सरिता खड्का हुनुहुन्छ उज्यालो बस्ती नारायण थानबाट. त्यस्तै गरी शेखु छेत्री हुनुहुन्छ विनर होइन, एकदमै उहाँ जित्नु भएको छ तनहुँबाट. र अन्तमा हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट.
1: युक्तजी जति हेरे पनि जित्न पाउनु भएन नि होइन, तर हेर्न नछुटाउनु होला. मैले चाहिँ लाइभ हेरेकै छैन अहिलेसम्म, किनभने निन्द्रा मिल्दैन, त्यसले गर्दाखेरि हो. खैर फाइनल चाहिँ हेर्छु हेर्छु. छु र फाइनल पछिको कार्यक्रम चाहिँ हामीले पुरस्कार दिन्छौँ जसमा चाहिँ सही भन अन्दाज कसले गर्नुहुन्छ कुन कुन देश फाइनल पुग्छ उहाँले अहिलेदेखि नै एन्सर दिन थाले भयो होइन
2: र
1: गोल पनि कति होला भनेर अन्दाज दिए हुन्छ होइन त अन्दाज गरे हुन्छ ओके अब लागौँ ओम मनी सापकोटाको आवाजतर्फ
0: ओम मणि सापकोटा नवलपुर गणडाको बिएफबिएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ विनोद धोज खड्का सुसन बाला राई आरती लम्साल मीरा राणा भाग मीना थापा नर्जङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथी नमस्कार साथै रेडियो नेपालमा कार्यरत सम्पूर्ण आरजीहरू म पनि मिठो सम्झना साथी नमस्कार अनि आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा मिठो सम्झना साथी नमस्कार र म केही मित्रहरूको नाम दिन गइरहेको छु नरेन्द्र रिमाल स्याङ्जा सुमी लिम्बू तेह्रथुम पम्फा गौतम कञ्चनपुर भीमबस्ती एघार पूर्णिमा राणा नवलपुर सुखराम लामा दक्षिणकाली जीवन सहयात्री काभ्रे रामपुकार राई राउतहत गणेश श्रेष्ठ रूपन्देही नगेन्द्र रिजाल विमला एम्पू मुना राई लिम्बू धनकुटा धनवीर पूर्ण म्याग्दी घोडेपानी अरुण नदी खत्री पार्सीकोट सार्वन महत्व नवलपुर धजासेरी रामबहादुर खड्का पूर्वी चितवन जिरणा खैरणी अमर निर्दोषी पर्साको छोरी विजय बस्ती राजेन्द्र बन्तवा राई भोजपुर राजा राई माझी पालुम शेखरकोट निशा लामा दोलखा चरीकोट नवीन खड्काको घिन्ताङ घिन्ताङ मादल बज्यो कोशी किनारैमा भन्ने सङ्ग्रह राखिदिनु होला भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि बुद्धम

0: हजुर, यहाँले सुन्दरुन्छ परदेशको सन्देश कार्यक्रम र भर्खरै ओममणि सापकोटाजीको कुराकानी हामीले उहाँकै आवाजमा सुन्यौँ र गीत पनि सुन्यौँ होइन त बहिनी? हस्त हजुर श्रोताहरू, फुटबल फिभरमा हामीले फुटबल सम्बन्धी वर्ल्ड कप सम्बन्धी फिफा वर्ल्ड कप भनेर भन्नुपर्छ सम्बन्धी प्रश्न राखिरहेका छौँ। यदि तपाईँ प्रश्न सुनेर कन्फ्युज हुनुभयो भने हामीलाई सम्पर्क गरेर चाहिँ के हो प्रश्न, मैले त विनोद दाले थुप्रै प्रश्न राख्नुभयो कन्फ्युजमै भनेर भन्नुहुन्छ भने निशाजीलाई फोन गर्नु होला होइन। हाम्रो अफिसको नम्बर पनि
1: 5400 र 5433
0: हस्। मलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई, फेरि भेटौँ।
1: कार्यक्रम सुनेर साथ दिनुभयो र भाग लिएर पनि साथ दिनुभयो, यहाँहरू सबैलाई धन्यवाद छ। र हाम्रा विजय श्रोता शेखु छेत्री, उहाँलाई धेरै बधाई छ। अन्य श्रोता अर्कोचोटि कोसिस गर्नुहोला। यो भन्दै कार्यक्रमबाट निशा गुरुङ आगे चाहन्छु। नमस्ते, शुभ दिन, बाई बाई।

0: गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ।
1: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 1234 फोन गर्न आग्रह गरिएको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्र हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुर 1234 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
0: बागलुङ नगरपालिकाले नवजात छोरीको नाममा 10,000 मुद्दती खाता उपहार स्वरूप खोलिदिने घोषणा गरेको छ।
1: आर्थिक वर्ष 2080-81 सञ्चालनमा रहेको नगरकी छोरी कार्यक्रम अन्तर्गत 5,000 प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि रकम दोब्बरले बढाइएको हो। हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा 10,000 रकमको बैंक खाता खोलिने बताउनु भएको छ। हालसम्म 300 छोरीका नाममा 5,000 दरले 15,00,000 जम्मा गरिसकिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर 20 नपुगेसम्म निकाल्न पाइने छैन।
0: बाढ़ीका कारण किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेका सुकुम्बासीहरू फेरि विस्थापित भएका छन्। बाढ़ीका कारण गैराती करिब 1 होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखेका छन्। होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी छ। यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकैको किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। बझाङको केदारसिंह गाउँपालिका 7 सुङ्गरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो। दोस्रो पल्ट जाँदा खराब मौसमका कारण अवतरण हुन नसकेको हो। घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेर 3 ज्यान गुमाएका छन् भने 7 गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा केदारसिंह 7 विमला धामी, दुर्गाथली 6 60 वर्षीय खेलादेवी महत र 60 वर्षीय चक्र महत हुनुहुन्छ। प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेको संख्या 13 पुगेको छ। अन्य 6 अवस्था मध्यम छ। जेएनजी आन्दोलनका क्रममा गएको भदौ 24 गते आगजनीबाट ध्वस्त भएको विराटनगरको भाट भटिनी सुपर मार्केट आजबाट सञ्चालनमा आएको छ। 10 लगाएर पुननिर्माणपछि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। पुननिर्माणका लागि 3 सेफमा काम भएको थियो। विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाट भटेनी फेरि सञ्चालनमा आएपछि उपभोक्ताको भेट लागेको छ। आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको थियो। उहाँलाई आइसियूमा राखेर उपचार गरिएको थियो। 50% जलेका उहाँको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै पछिल्लो 3 3 आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति नर्वे र इङ्ल्याण्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार दुई टोली बीचको खेल राति 3:15 शुरू हुनेछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्याण्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। यो खेल अमेरिकाको मियामीमा हुँदैछ। यहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस हुने अनुमान छ। खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
2: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and on the highest peak of his career, which helps us a lot. He has the mindset of a team player, he's ready to lead by example and push everybody.

चिरायु हौ बनी जहर थमाएर गयौ। नमस्ते, विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट संगीत सागर आइपुगेको छ। श्रोताहरू, तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि, र मिठा मिठा गीत संगीतको साथमा आइपुगेको छ। श्रोताहरू, कार्यक्रमको थालनीमा एउटा मिठो गजल सुन्नुभयो, सुमधुर गजल सुन्नुभयो। गायक विष्णु अधिकारीको आवाजमा उहाँ भन्दै हुनुहुन्थ्यो, चिरायु हौ भने जहर थमाएर गयो। हजुर, मन्दिरा मधुश्रीले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा गायक स्वयंको रहेको थियो। आउनुहोस् अब हामी आजको संगीत सागरलाई अघि बढाउँ। मिठा मिठा गीत संगीतहरूमा आज हामी डुब्दैछौ श्रोताहरू। आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा, र आजको संगीत सागरलाई अघि बढाउँदाखेरि श्रोताहरू, गायिका मीरा राणा, हजुर उहाँ आउनु भएको छ आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा। रमेश पौडेलले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ भने संगीत यसमा शिवशंकरको रहेको छ, र शब्दहरू यस प्रकार छन् श्रोताहरू, यो मनदेखि त्यो मनसम्म। हजुर श्रोताहरू, सायद यो मनदेखि त्यो मनसम्म पुग्ने पुल बनाउने रहरहरू हुन सक्छ गायिका मीरा राणाको, होइन त, एउटा सागो बनाउने रहरहरू हुन सक्छ गायिका मीरा राणाको। आउनुहोस् अब हामी वरिष्ठ गायिका मीरा राणालाई स्वागत गरिहालौं।

वरिष्ठ गायिका मीरा राणाले गाउनुभएको गीत पश्चात यहाँ अब चर्चित गायिका संगीता राणा प्रधान आउनु भएको छ। उहाँ भन्दै हुनुहुन्छ, आज भारी वर्षा भयो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो छोटो विश्राम पश्चात म सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु, साथसाथै एउटा गीत पनि प्रस्तुत गरिहाल्न चाहन्छु। नलिना चित्रकार आउनु भएको छ, मैले उहाँलाई अघि नै निम्त्याएर बोलाइसके र दिनेश अधिकारीले लेख्नु भएको शब्दहरू छन् भने सचिन सिंहले ती शब्दहरूलाई संगीतले सजाइदिनु भएको छ र नलिना चित्रकार भन्नुहुन्छ, पानी पानी भो मेरो मन पनि। हजुर श्रोताहरू, आउनुहोस् अब हामी गायिका नलिना चित्रकारलाई स्वागत गरौँ।

गायिका नलिना चित्रकारले गाउनु भएको यो मिठो सुमधुर गीत पश्चात श्रोताहरू यहाँ एउटा बलिउडको गीत मैले राख्न लागि चलचित्र सिन्दूरबाट छ पतझड सावन बसन्त बहार गीतको बोल छ लता मङ्गेशकर र मोहम्मद अजिजको आवाजमा

SBS Gorkha Radio. Gorkha Radio. संगीत सागर को इछाल संगीत सागर को लहर सबैलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। आज को संगीत सागर में मीठा मीठा गीत संगीत में हामी रमाइरहेका छौं। अब म यहाँ गायिका सुनिता प्रधान ज्यूलाई निम्ताउन चाहन्छु। अनुशीलले लेख्नु भएको शब्दहरू लिएर अघि आइपुग्नु भएको छ। उहाँ गीतको बोल छ, फूलमा खोजे तिमीलाई जुनमा पनि खोजे। हजुर श्रोताहरू, यी शब्दहरूलाई हरि लम्सालले आफ्नो संगीतले सजाउनु भएको छ।

गायिका सुनिता प्रधान लिम्बू भन्दै हुनुहुन्थ्यो, फूलमा खोजे तिमीलाई जुनमा पनि खोजे अनुशीलले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा हरि लम्सालको थियो। श्रोताहरू, अब यहाँ गायक सुरेश कुमार भन्नुहुन्छ, हर रात सिरानी मेरो आँसुले भिजेको हुन्छ। आउनुहोस् स्वागत गरौं गायक सुरेश कुमारलाई।

0: प्लिज गोरखा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
2: प्रिय श्रोताहरू यो छोटो विश्राम पश्चात यहाँ लता मङ्गेशकरज्यू एउटा गजल लिएर आउनुभएको छ धुवा बनाके फिजामै उडा दिया मुझको भनेर उहाँ भन्दै हुनुहुन्छ

मिठा मिठा गीत संगीत भन्नाले नेपाली तथा हिन्दी गीत गजलहरूमा रमाउँदा रमाउँदै डुब्दा डुब्दै भनौँ आजको संगीत सागरलाई बिट मार्ने बेला भइसकेको छ र जाँदा जाँदै गायिका सोनु राईले गाउनु भएको गीत म सुम्पिन चाहन्छु तपाईँहरूलाई उज्यालोको प्रतीक्षामा धेरै रात काटे मैले भनेर उहाँ भन्दै हुनुहुन्छ र शब्दहरू एलपीबी प्रधानको रहेको छ भने संगीत यसमा बसन्त छेत्रीको रहेको छ र अब छुट्ने बेला भयो श्रोताहरू आज संगीत सागरको इच्छाहरूमा अर्को साता भेटौँ होइन आजलाई म सुसन बालालाई आज्ञा दिनुहोस् नमस्ते बाई।

0: जल तथा मौसम विज्ञान विभागले आउँदा दुई दिन अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाएको छ। आज साँझ विशेष सूचना जारी गर्दै विभागले भोलि र पर्सि सोमबार अत्यधिक वर्षा हुने जनाएको छ। आउँदा दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै र मधेस लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने विभागले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने आकलन छ। मनसून सक्रिय भएकाले अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो, जसका कारण कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम छ। अत्यधिक वर्षाका कारण चारै प्रदेशमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्न सक्ने विभागको आकलन छ। यी क्षेत्रमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। कर्णालीमा खसेको गाड़ीका बेपत्ता चार मध्ये तीनजनाको शव भेटिएको छ। यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाड़ी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछाम तुर्माखा दुई जमगढ़ामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझीगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। यसअघि पचाल झरना पाँच कालीकोटका 62 वर्षीय मेखे तिरुवा र रासकोट खड्का गाउँ कालीकोटकी 18 वर्षीय सृजना खड्काको शव भेटिएको थियो। दुईजना बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाड़ी अझै फेला परेका छैनन्। बेपत्ता भएकाहरू र गाड़ीको खोजीका लागि गोताखोर टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवासभाको चैनपुर 11 चापाभुइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 64 खानेपानीका धारा निर्माण गरिएको छ। 65,90,000 बढी लगानीमा आयोजना निर्माण गरिएको एडब्ल्यूसी खाँदबारी संखुवासभाले जनाएको छ। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: गएको फिस्कल इयरमा दुईटा ड्रिंकिङ वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो र एउटा चाहिँ छ जुन चाहिँ चापाभुइँ भन्ने ठाउँ जो चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्करसभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्याबको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो र यसमा हाम्रो 3 वेलफेयर पेन्सनरलाई फोकसिङ गरेको थियौँ। त्यसमा 21, 15, 20, 97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यू होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो, उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ। त्यस्तै डब्लुपी विडो 21, 13, 17, 60 देवी माया मगर राई उहाँको श्रीमान चाहिँ 10GR हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21, 14, 64, 27 सुकमाया राई याखा राई उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ, त्यहाँ स्कुल त्यहाँ बिचमा थियो र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्ड ओभर दिनुभएको थियो र ह्यान्ड ओभरमा म पनि एटेन्ड भएको थिएँ। त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो र उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई। जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो, एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो। यसरी जम्मा 64 ट्याबको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो। युके अथवा अरूतिरबाट जसले डोनेसन
2: BFBS, Gorkha Radio Home.

कुनै रोग लाग्यो भने हामी के गर्छौँ? हामी सबैभन्दा पहिला रोग के लागेको हो भनेर पत्ता लगाउने कोसिस गर्छौँ। आफूबाट सकिएन भने अलिकति जान्ने बुझ्नेसँग सोध्छौँ। त्यसपछि पनि केही सिप लागेन भने अनि हामी अस्पताल डाक्टर कहाँ जान्छौँ ताकि सही रोगको सही समाधान होस् र सही उपचार होस्, ताकि त्यो रोगबाट हामी उम्कन सकौँ, निस्कन सकौँ र स्वस्थ रहन सकौँ। हो, जिन्दगीमा व्यवहार पनि त्यस्तै हुन् र मनको सोच पनि त्यस्तै हो। कहिलेकाहीँ मनको सोचमा पनि नाना रोग लाग्छ के, जस्तो ईर्ष्याको रोग लाग्छ, घमण्डको रोग लाग्छ, लोभको रोग लाग्छ, लालचको रोग लाग्छ, डाहाको रोग लाग्न सक्छ। यस्ता हजारौँ रोगहरू छन् जसको मैले भनेर नाम लिएर अहिले समय बर्बाद गर्नु बेकार छ। यति धेरै रोग लाग्न सक्छ हामीलाई, तर त्यसको उपचार के भन्दाखेरि राम्रो पुस्तक हो कि, राम्रो कुरा हो कि, ज्ञानी बुझ्ने जान्ने मान्छेसँग परामर्श लिने हो कि, अथवा केही सिप नलागेपछि वैद्य डाक्टर काउन्सिलर कहाँ कहाँ पुग्ने हो, त्यहाँ पुगेर हामीले हाम्रो मनको पनि हाम्रो विचारको पनि औषधि उपचार गर्नु आवश्यक छ। मनका आवाज हो यो, यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु। तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाजद्वारा, र तपाईँको छेउमा मन्दिरा हाजिर छु, र तपाईँको त्यही मनलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्दछु, र तपाईँको त्यो सुन्दर मनको लागि यो सुन्दर गीत मेरो तर्फबाट।

मनका आवाज हो यो यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। विचार दूषित भयो भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। सोचै गलत हुन्छ, विचारै गलत हुन्छ, क्रियाकलापै गलत हुन्छ। यति हुँदा हुँदा हुँदा हुँदा हामीलाई कसैले पनि मन पराउँदैनन् र हामी काम नलाग्ने व्यक्ति बन्न पुग्दछौँ। के कारण भन्दाखेरि मनलाई रोग लाग्नको कारण, विचारलाई रोग लाग्नुको कारण, अनि बिस्तारै बिस्तारै मन र विचारलाई रोग लाग्न साथै शरीरमा पनि त्यो रोग देखिन्छ अनि हामी पूर्णतया रोगी बन्दछौँ। जसरी शरीरलाई रोग लाग्दा हामी डाक्टर कहाँ पुग्छौँ, अस्पताल जान्छौँ, त्यसै गरी मनको रोग, विचारको रोग लाग्यो भने पनि मनको डाक्टर, विचारको डाक्टर कहाँ पनि हामी पुग्नुपर्छ। अब आफै हुन्छ कि अरूसँग मद्दत मागेर हुन्छ कि अथवा परामर्शदाता कहाँ पुगेर हुन्छ कि वा डाक्टरकै पुगेर हुन्छ, त्यो रोगको पनि समाधान अथवा निदान गर्नु पर्यो। र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। यसले तपाईँको मनलाई हल्का पार्ने, तपाईँको मनलाई प्रोत्साहन दिने काम गर्दछ। मिठा मिठा राम्रा राम्रा गीत सुनाएर, राम्रा राम्रा सकारात्मक कुराहरू, राम्रा राम्रा व्यवहारका कुराहरू, दैनिक जीवनमा आइपर्ने उतार चढावका कुराहरूबाट तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाज।

कसैको जिन्दगीको सुरुवात होला आजको दिन, कसैको जिन्दगीको अन्तिम होला आजको दिन, कसैको आज टुकुटुकु हिँड्ने दिन होला, कसैको आज ओछ्यान समात्ने दिन होला, कोही क ख ग ग पढ्दैछन् होला, कसैको बोली बन्द भयो होला, कोही 16 वर्षे जवानीमा प्रवेश गर्दैछन् होला आजको दिन, कोही वृद्ध अवस्थाले छोयो भनेर वृद्ध वृद्धाको स्टेजतिर लाग्दै होलान् आजको दिन, कोही जागिरको पहिलो दिन जागिर खान पुगे होलान्, कोही जागिरको अन्तिम दिन भन्दै अवकाश लिँदै होलान्, कोही झ्याई झ्याई पञ्चे बाजा बजाउँदै आज हाम्रो वैवाहिक जीवनको सुरुवातको दिन भनेर खुसी मनाउँदै होलान्, कोही आज तिम्रो र मेरो बिछोडको दिन, अबदेखि तिम्रो अनुहार हेर्नु नपरोस् भन्दै एकअर्कासँग टाढिँदै गरेको दिन, दिन त जुनसुकै हुन सक्छ, कुनै खुसीको दिन कुनै दुःखको दिन, एउटाको खुसीमा एउटाको जितमा अर्को आँसु अर्को हार हुनै पर्ने, यो कस्तो नियति हो, कोही अगाडि पाइला सार्दै जान्छन्, कोही पाइला खुम्च्याउँदै जान्छन्, एउटा आउँदै गर्छ अर्को जाँदै गर्छन्, संसारको एउटा नियम, सृष्टिको एउटा कानुन अनि विधाताको सृष्टिको एउटा आफ्नै परिक्रमा चक्र, हामी यही संसारमा छौँ, जे जे मैले भने ती सबै हामीले केही केही पाठ भोग्दै होला, कोही भर्खरै जन्मिँदै होलान्, कोही अलिकति हुर्किसके होलान्, कोही पढ्दै होलान्, कोही पढाउँदै होलान्, कोही जवानीमा प्रवेश गर्दै होलान्, कोही जवानीको उन्मत्त मातमा अगाडि मदहोश भएर बढिरहेका होलान्, कसैको विवाह हुँदै होला, कसैको जागिर हुँदै होला, कोही वृद्ध अवस्थातिर जाँदै होलान्, कोही रोगले कोही भोकले कोही शोकले तडपिँदै होलान्, कोही खुसीमा नाच्दै होलान्, कोही उमङ्गमा गाउँदै होलान्, हरेक व्यक्तिको आफ्नै संसार छ, तपाईँको र मेरो पनि आफ्नै एउटा सानो संसार छ, त्यो सानो संसारमा रमाएर बाँच्यौँ भने यो ठुलो संसार पनि हामीलाई रमाइलो लाग्छ, हामी आफ्नो संसारमा खुम्च्यौँ भने यो जति विशाल संसार तपाईँका लागि रङ्गीन भए पनि तपाईँको मन उदास छ भने यसले तपाईँलाई खुसी दिन्छ।

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

काम गर्न इच्छा जोसँग छ नि त्यो व्यक्तिहरूले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दो रहेनछ। एक आन्टीलाई म चिन्छु होइन, उहाँ चाहिँ पहिला काम गर्नुहुन्थ्यो अनि अलिकति उमेर भएपछि उहाँले अब गाह्रो भयो भनेर काम छोड्नुभयो। छोराछोरी हुर्किहाले, बढिहाले, पढिहाले, अब दुःख नगरौँ भनेर सबैजनाले कराएपछि, अब कति दुःख गर्ने भनेर सबैजनाले कराएपछि चाहिँ उहाँले जागिर छोड्नुभयो होइन, किनभने दुःख थियो उहाँलाई। अनि जागिर छोडिसकेपछि अब छोराछोरीहरूको पनि विवाह बारी भयो, छोरीहरू पराई घर गए, छोराहरूले बुहारी भित्र्याए, अब सुख हुन्छ ती आन्टीले सोचिन्। तर जति जति छोराछोरी जवान भए, छोराछोरीको राम्रो प्रगति हुँदै गयो, त्यति त्यति उनले दुःख पाइन्। किन भन्दा जागिर छुटिसकेको थियो, अब अर्काको खटन खानु पर्यो। बुहारीहरूलाई मन लाग्यो भने उनले खाजा पनि खान पाउँथिन्, चिया पनि खान पाउँथिन्। मन लागेन भने उनले भोकै पेट बस्नु पर्थ्यो। एक दिन दुई दिन गर्दा गर्दै उनको हातमा भएको पैसा सिधिन थाल्यो। छोरासँग माग्दा पनि बुहारीको खटन नभई छोराले दिन सकेन। किन चाहियो र, बिहान बेलुका भात खाएको छँदैछ अनि हामीले औषधि उपचार गरेका छँदैछ, किन चाहियो? यस्तै कुरा बुहारीले गरेपछि छोराले पनि बुहारीकै भाषा बोल्न थाले। त्यसपछि बुढीको हातमा केही पनि नभएपछि उनको दिनचर्या अलिकति नराम्रो हुन थाल्यो। पेट क्याउ क्याउ गर्थ्यो। बुढेसकालमा तातो मिठो आफूलाई खान मन लागेका चिजहरू खानको लागि पैसा चाहिन्थ्यो, पैसा हातमा थिएन। अब घरका परिवारले दिएको खटनी अनुसार खाँदाखेरि बुढाबुढीलाई कहिलेकाहीँ अप्ठ्यारो पर्दो रहेछ। कहिले भात पाक्छ र खान पाइएला? यस्तो गरेपछि अति दुःख लागेछ। ती आन्टीले के गर्न थालिछिन् भने चाहिँ, नजिकैको पसलहरूमा जुन ठाउँमा आफूले सामानहरू किन्ने गरिन्थ्यो त्यो ठाउँमा गएर सोधिछिन्, आजकल म फ्रीमा छु, म फुर्सदमा छु, मेरो हातमा राम्रो सिप छ, म केही बनाएर लिएर आएँ भने तपाईँले बेचिदिनुहुन्छ? साउजीले भनेछन्, भइहाल्छ नि, ल्याउनुहोस् न। त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा।

त्यसपछि जब छोरा बुहारी अफिस जान्थे अनि ती आन्टीले चाहिँ उनले आफ्नो छिमेकीसँग अलिकति ऋण गरिन् अनि त्यो ऋण गरेको पैसाले चाहिँ 1 किलो चिउरा बदाम अनि दालमोठहरू सबै जति पनि आवश्यक पर्ने सामानहरू थियो त्यो सामान किनेर लिएर आएर फुरन्दाना बनाउन थालिन् अनि कहिले अचार बनाउन थालिन् कहिले फुरन्दाना कहिले दुनोट यस्तै थोरै थोरै आफूले बनाउन सक्ने आफूसँग जति क्षमता छ 2-3 घन्टामा बनाइसक्ने कामहरू चाहिँ उनले गर्न थालिन् आफ्नो घरको कुनै पनि सरसामान नचलाइकन आफैले नयाँ सरसामान किनेर एउटा ग्यास र भाँडाहरू मात्रै चलाउन थालिन् त्यसपछि ती पसलेले यिनको सामान बेच्दिन थाले बेच्दा बेच्दै सबैले मिठो भन्दै खान थाले किनकि उनले घरमा आफूलाई खान जसरी बनाउँथिन् त्यसै गरी उनले बनाएको चिजहरू चाहिँ मानिसहरूले मन पराउन थाले र उनको दिनदिनैको दिनचर्या नै यही हुन थाल्यो अनि त्यसपछि उनले अलिअलि फेरि पैसा कमाउन थालिन् यसो गर्दा गर्दै उनको हातमा एउटा सिप भयो र यो रेगुलर उनले गर्न सक्ने काम बन्यो त्यसपछि 2 पैसा हातमा पनि भयो उनी व्यस्त पनि भइन् कोहीसँग माग्नु पनि परेन आफूले बनाएको खानेकुरा खान पनि पाइन् र त्योभन्दा बाहेक अरू केही कुरा खान मन लाग्यो अथवा केही खर्च गर्न मन लाग्यो भने आफ्नो हातमा कमाई पनि भयो त्यसै कारणले चाहे जस्तो सुकै परिस्थिति होस् मेरा आफन्त छन् मेरो कोही छ मेरो यो छ मेरो त्यो छ भनेर नबसौँ कसैको पनि भर पर्नु भन्दा आफ्नो पाखुरीको बलले खानु राम्रो हो त्यसै कारणले के सकिन्छ के हुन सक्छ आफ्नो तर्फबाट कोसिस गर्दा आत्मनिर्भर बन्दा आफूलाई पनि र आफ्ना इष्टमित्र साथीभाइ परिवारलाई पनि परिवार सबैका लागि एउटा अत्यन्तै सौहार्दपूर्ण वातावरण बनाउनको लागि र आफू आत्मनिर्भर हुनका लागि चाहिँ केही न केही गर्दा राम्रो हुँदो रहेछ यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा

अहिले यति बेला वर्ल्ड कप चलिरहेको छ, सबैजना एकदमै व्यस्त व्यस्त छन् वर्ल्ड कप हेर्नको लागि, र यति धेरै देशहरूले सहभागिता जनाए कि यो पाल के भनौँ होइन, सबै 101 खेलाडीहरू, राम्रा राम्रा खेलाडीहरू, र यसले गर्दाखेरि चाहिँ संसारमा फुटबल प्रेमीहरू एकदमै रोमाञ्चक छन्। कसले जित्ला त, कसको पोल्टामा त्यो ठुलो सुनौलो ट्रफी जाला त, सबैको कौतूहलको विषय छ। यसलाई हेर्दा यही राम्रो, उसलाई हेर्दा उही राम्रो, तपाईँलाई के लाग्छ, कसले जित्छ जस्तो लाग्छ, तपाईँको अनुमान के सही होला, वा यस पटकको नयाँ नयाँ देशले खेलेको खेलमा पनि तपाईँ सन्तुष्ट हुनुहुन्छ, तपाईँको विचार तपाईँले व्यक्त गर्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। जे होस्, फुटबल प्रेमीहरूको लागि यो महाउत्सव हो। यसमा चाहिँ अब कतिको निद्रा पुगेको छैन होला, कतिलाई फुर्सद भएन होला, कसैलाई के, कसैलाई के, कसैलाई के, तर यो रोमाञ्चक खेलको सारा संसारले आनन्द लिइरहेको छ। मलाई लाग्छ तपाईँले पनि यसको आनन्द भरपूर लिइरहनु भएको छ। आशा गरौँ जसले जिते पनि राम्रो खेलाडीले जितेर फुटबलको यो विश्वकपको एउटा रोमाञ्चक प्रदर्शनको तपाईँ हामी पनि साक्षी भएका छौँ। हेरौँ तपाईँको अनुमान मिल्छ कि मेरो अनुमान मिल्छ कि, अथवा कुन चाहिँ देशले यो वर्षको फिफा वर्ल्ड कप हात पार्ने हो, त्यो भविष्यको गर्वमा छ र भविष्यले त्यसको स्वाद पनि पक्कै चखाउनेछ। तर यति बेला भने मिठो गीतको स्वाद म चखाउँछु तपाईँको लागि। आवाज म

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।
3: BFPS Gorkha Radio मा मनको आवाज।

गायक संगीतकार तथा अरेन्जर आशिष अविरल यति बेला अमेरिकामा छन् र उनी पहिलोचोटि अमेरिका गएर लगभग एक वर्षको अन्तरालमा नेपाल आएका थिए अनि नेपाल केही महिना बसेर उनी अमेरिका फर्किए। अमेरिका फर्किएपछि उनको सानो एक्सिडेन्ट भयो र त्यसपछि उनी त्यो समस्याबाट अहिले उनी ठिक भइसकेका छन् र आफ्नो काममा निरन्तर अगाडि बढिरहेका छन्। गीत सङ्गीतको काम छँदैछ तर यही गीत सङ्गीतको कामलाई अब कुन चाहिँ धारमा अगाडि बढाउने, के काम दिने, काम त जति पनि आउँछ तर आत्मसन्तुष्टिको काम हुनु पर्यो र त्यसका लागि केही कोसिस गर्दैछु उनी भन्दैछन्। अब के लिएर आउलान् आशिष अविरलले त्यो हेर्न बाँकी छ। तर यति बेला आशिष अविरल 3 पुत्रहरूका पिता हुन्। जेठा सुपुत्र उनीसँगै अमेरिकामा छन् र माइला र कान्छा सुपुत्र नेपालमा छन्। उनकी श्रीमती सुशीला पाठक पनि एक गायिका नै हुन् र नवजात शिशुका साथमा उनी नेपालमै बसोबास गरिरहेकी छिन् अहिले। आशिष अविरल एक वर्सटाइल कलाकार भन्दा फरक नपर्ला। उनले लोक तथा दोहोरी गीतबाट आफ्नो यात्रालाई अगाडि बढाएका थिए। बासना गीत संग्रहबाट उनी आधुनिक गीत संगीतमा प्रवेश गरे र पहिलो एल्बमले नै उनलाई यति धेरै सफलता दियो कि त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। जे पस्किन्थे त्यो सुपर हिट हुन्थ्यो। बासनामा प्रस्तुत गरेका गीतहरू तिमी बिनाको जीवन, माया ओ माया, त्यस्तै प्रमोद खरेलले गाएको म बाँचेको तिमीसँग माया लाउन हो, टिका प्रसाईले गाएको माया लुकी लुकी, ए मेरो हजुर 3 पनि परान परान, यस्तै एकपछि अर्को अर्को पछि अर्को अर्को पछि अर्को गर्दा गर्दै उनले सङ्गीत गरेका, उनले सङ्गीत संयोजन गरेका गीतहरूलाई निकालेर तिनीहरूको लेखाजोखा गर्ने हो भने 101 हिट र ब्लक बस्टर गीतहरू दिएका छन् आशिष अविरलले। र उनी अलि सङ्गीतमा अझ प्रयोग के गर्न सकिन्छ भनेर प्रयोग पनि गर्ने गर्दछन्। अमेरिका जानुको एउटा उद्देश्य यो पनि हो, अझ बढी सङ्गीत सिकौँ, अझ बढी टेक्नोलोजीमा आफूलाई ज्ञानी बनाऊ र अरू थप शिक्षा लिऊ भन्ने उनको मनसाय रहेको उनले बताएका छन्। उनी आशिष अविरलद्वारा सङ्गीतबद्ध यो गीत म यति बेला तपाईँको लागि राख्छु, माया लुकी लुकी, टिका प्रसाईको यो आवाज।

खुशी गन्तव्यमा होइन, त्यो खुशी हामीले यात्रा गर्ने जुन हाम्रो दूरी छ नि त्यो यात्रामा लुकेको हुन्छ। त्यो यात्रा कस्तो भयो भन्ने कुराले महत्व राख्दछ। सायद त्यसैले होला जीवनले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ। हामीले सिक्न चाहे पनि नचाहे पनि जीवनले केही न केही सिकाइरहेको हुन्छ। हरेक दिन पर्फेक्ट, हरेक दिन सफल नहुन सक्छ, तर हरेक दिनमा एउटा सुन्दर सुन्दर, एउटा राम्रो राम्रो, एउटा कुनै यस्तो क्षण अवश्य हुन्छ जसलाई हामीले अनुभूति गर्न सक्छौँ र भन्छौँ वाह आज यस्तो भयो। नराम्रो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, तर त्यो दिन हामीले एउटा अनुभव बटुल्यौँ। आजको दिनमा तपाईँले केही अनुभव पक्कै पनि बटुल्नुहुनेछ अथवा बटुलिसक्नु भएको छ। आजको दिनले के स्वाद चखायो, आजको दिनले कस्तो अनुभूति गरायो, यो सबै कुरा आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो दिनलाई निहाल्नुहोस्। अनि केही छन् रोचक कुराहरू भने यसो डायरीमा टिप्न पनि सक्नुहुन्छ। यो हुन्छ तपाईँको आफ्नो

लो हजुर, मनका कुराहरू सार्दा सार्दै बाँड्दा बाँड्दै तपाईँको र मेरो आजलाई छुट्टिने बेला भयो। अर्को साता फेरि आउँला, केही राम्रा यस्तै कोसेलीहरू तपाईँका लागि अवश्य ल्याउँला। तपाईँका पनि कति कुराहरू होलान् मनका कुराहरू, दुःख छ होला, दुःख फुकाए आधा हुन्छ रे, फुकाउनुहोस् न तपाईँको दुःख, अनि सुख फुकाए डबल हुन्छ रे, त्यो तपाईँको सुखलाई दिन दुई गुना रात चौगुना बनाउनुहोस् न। तपाईँको खुसी पनि लेखेर पठाउन सक्नुहुन्छ mandira.dhungel3@gmail.com। यो ठेगाना इमेल पठाउनको लागि र मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखी पठाउन अथवा बोलेर पठाउन सक्नुहुन्छ। जे छन् सेयर गर्नुहोला मनको आवाजमा। अर्को साता राम्रा राम्रा कोसेलीहरू लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्छन्।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पार्टीभाग संरक्षणका लागि स्थापना भएको बाँकी राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दोब्बरले वृद्धि भएको छ। थप विवरण सहित नेपालगञ्जबाट दिलबहादुर केसी।
4: बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बाँके निकुञ्जमा विगत दुई वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढी पर्यटक भित्रिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेलले बताउनु भयो।
5: आर्थिक वर्ष 81-82 मध्येमा 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समयमा, दिउँसोको समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
4: एसोसिएसन बाँकेका अनुसार हाल 12 जना नेचर गाइडले बाँके निकुञ्जमा उनी पर्यटकलाई घुमाउने गरेका छन्। एकजना नेचर गाइड शान्ति चौधरी।
6: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 सफारी हुने गरेको छ।
4: पार्टी बाघ हेर्नका लागि मात्र होइन, नेपालमै दुर्लभ चौसुकी हेर्न समेत यहाँ पर्यटकहरू आउने गरेका छन्। निकुञ्जसँग जोडिएको गाबर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरी।
7: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
4: निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार 9 गतेसम्म 1427 जना पर्यटकहरूले बाँके निकुञ्ज अवलोकन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 620 जना पर्यटकले भ्रमण गरेका थिए।
3: अब खबर फटाफट।
8: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुष्मा सातको भडखोरे, वडा नम्बर दुईको काली गण्डकी समर्के पात्र र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान सुरु। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई बागमती सरकारको 2.5 करोड भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 साइकल, 57 मोटरसाइकल तथा 30 तीन पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान। कोराला नाका जोड्ने मुस्ताङको छुसाङ घमिक सडकको कालो पत्र गर्न ठेक्का आह्वान। छुसाङदेखि भेनासम्मको 14 किलोमिटर सडकका लागि 1 अर्ब भन्दा बढी र भेनादेखि घमीसम्मको 6 किलोमिटरका लागि करिब 1 अर्ब लागतको अनुमान। र कालीकोटको तिलागुफा नगरभित्रका किसानले फलाएका स्याउ आफ्नै हिसाबले जिल्ला बाहिर बेच्न नपाइने, गुणस्तर कायम राख्ने भन्दै जिल्ला बाहिर बेच्दा स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने। तिलागुफाबाट वार्षिक 10,000 क्विन्टल भन्दा बढी स्याउ निर्यात हुँदै।
3: विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति नर्वे र इङ्ल्यान्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार यी दुई टोली बीचको खेल आज राति 2:45 शुरू हुँदैछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। यो खेल अमेरिकाको मियामीमा हुँदैछ। यहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस हुने अनुमान छ। यसअघिको पत्रकार सम्मेलनमा खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
9: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and on a highest peak of his career, which helps us a lot. He has the mindset of a team player. He's ready to lead by example and to push everybody. It's a privilege to have him as captain and a privilege to be his coach.
3: England ka kaptan Harry Kane le toli le thulo chunauti ko samana garirayeko bataunu bhayeko cha.
10: Really dangerous team, got some fantastic players, I think really well coached, both with the ball, without the ball. Obviously it's our job to try and find weaknesses in their structure. We want to try and impose our game, but overall we just expect a difficult match.
3: विश्वकपको अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान नेपाली समयअनुसार 7:45 अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुट आउटमा हराउँदै स्विट्जरल्यान्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता
0: फाइनलमा।

बीएबीएस गोर्खा रेडियो रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत संगीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो सुकमित गुरुङको आवाजमा रहेको दीपक थापाको शब्द र संगीतमा रहेको निकै लोकप्रिय गीत हो सदाबहार। सुकमित गुरुङको आवाजमा रहेको यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

हेलो अ वेरी गुड आफ्टरनून एन्ड नमस्ते सम्पूर्ण श्रोता यहाँलाई स्वागत छ कार्यक्रम चिल्ड्रन्स क्लबमा म प्रियंका तपाईँको रेडियोमा आज उपस्थित भइसकेकी छु र अबको ठिक एक घन्टासम्म अर्थात् पाँच बजीसम्म तपाईँको साथमा रहनेछु चिल्ड्रन्स क्लब इज अ प्रोग्राम जहाँ हामी तपाईँ माझ बाल बालिकाको सर्वाङ्गीण विकासलाई लिएर विभिन्न विषयहरू तपाईँ माझ प्रस्तुत गर्ने गर्छौँ श्रोता र इट्स अबाउट लाइक प्रोभाइडिङ सेफ्टी नर्चरिङ इन्भाइरोमेन्ट प्रोभाइड गर्ने कुरादेखि लिएर उहाँहरूको मानसिक शारीरिक र भावनात्मक विकासमा पनि टेवा पुर्याउनु बुझिन्छ र कुनै पनि बाल बालिकाको हुर्काई बढाइमा अभिभावकको मुख्य भूमिका हुन्छ नै साथै विद्यालय छर छिमेकी आफन्त इष्ट मित्र घरमा को बस्नुहुन्छ अरू सबैजनाको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ नै यही कुरालाई विचार गर्दै चाइल्ड डेभलपमेन्टका कुराहरू राख्न अथवा भनौँ कसरी हामीले बाल बालिकालाई चाहिँ राम्रो इन्भाइरोमेन्ट दिन सक्छौँ भन्ने कुराहरू प्रस्तुत गर्नको लागि यो कार्यक्रम लिएर आएका छौँ जुन कार्यक्रम आउने गर्छ हरेक शनिबार ठिक चार बजीदेखि पाँच बजीसम्म र आज पनि कार्यक्रममा यस्तै विषयमा हामी कुराकानी गर्नेछौँ सिम्पल तर युजफुल फर एभ्री वान कसरी चाहिँ हामीले चाइल्ड केयर राम्रोसँग गर्न सक्छौँ यो विषयमा तपाईँमा आज राख्नेछु

Well, well, Shrodha. Maya, bhanne kura sabai janalai chahinchha hai. Ani balbalikalai ta ajha dherai. Yadi tapaile kunai pani balbalikalai haina bachalai aafno chhora ya chhorilai ramrosang hurkauna chahanuhuncha bhane mayale hurkaunus, affectionately hurkaunus. Every day, jastai aaja ek dui din chha maya garne time dine, samay dine ani tes pachhadi chaina bhani chai hoina hai. It's not like once in a blue moon type le hoina. निरन्तर रूपमा माया दिनुस् र कस्तो भन्दाखेरि आफूले जन्माएको छोराछोरीलाई प्राय सबैजना बुवा आमाले माया गर्नु नै हुन्छ होइन अब कोही अपवादमा पर्न पनि सक्छन् यो भन्दै गर्दाखेरि तर माया गर्नु नै हुन्छ तर कहिलेकाहीँ माया देखाउनु पनि जरुरी छ क्या मलाई मेरो छोराको माया लाग्छ मलाई मेरो छोरीको माया लाग्छ भनेर होइन त्यो माया देखाउनु पनि जरुरी छ किन भन्दाखेरि माया गरिन्छ भने त्यो अरूले तपाईँले माया गर्नुहुन्छ भन्ने कुरा अरूले पनि महसुस गर्न जरुरी छ भावनात्मक रूपमा जुन इमोसनल कनेक्सनको लागि पनि त्यो जरुरी छ सो थ्रु हग हुनसक्छ बच्चा बच्चीहरूलाई काइन्ड वर्ड्स होइन म तिमीलाई कस्तो माया गर्छु अथवा उनीहरूलाई ए मलाई त मेरो बाबा मम्मीले यति धेरै माया गर्नुहुन्छ भन्ने खालको फिल हुन जरुरी छ क्या सायद त्यो क्वालिटी टाइम उनीहरूसँग टाइम स्पेन्ड गरेर उनीहरूसँग खेलेर हुनसक्छ एभ्रिडे एफेक्सन्स दिएर हुनसक्छ थ्रु आउट द डे क्या कुनै न कुनै समयमा तपाईँले उहाँहरूलाई गर्ने बिहेभले उहाँहरूलाई धेरै फरक परिरहेको हुन्छ सो यो कुरालाई चाहिँ अलिकति विचार गर्नुहोस् त्यसै गरी एउटा कन्सिस्टेन्ट रुटिन तपाईँले प्रिपेयर गर्न पनि जरुरी छ क्या एउटा बालबालिकालाई राम्रो प्रपर केयर दिएर हुर्काउने भने कन्सिस्टेन्ट रुटिन भनिसकेपछि तपाईँको खाने टाइम सुत्ने टाइम खेल्ने टाइम पढ्ने टाइम जुन हुन्छ यो सबै कुरालाई विचार गरेर चाहिँ तपाईँले एउटा कन्सिस्टेन्ट रुटिन बनाउन चाहिँ एकदमै जरुरी छ यो रुटिन बनाउँदाखेरिको फाइदा के हुन्छ भने एक त बालबालिकाको डे टु डे एक्टिभिटिज सेम हुन्छ सो इट डेफिनेटली बी नाइस र मिल स्लिप प्ले लर्न सबै कुरा राम्रो हुने भयो होइन र साथसाथै तपाईँको पनि रुटिन सजिलो हुन्छ कि मेरो छोरा या छोरीले यति बजी खान्छ यति बजी उठ्छ भनेपछि बाँकी रहेको समयलाई मैले कसरी युटिलाइज गर्ने भन्ने कुरामा तपाईँलाई पनि सजिलो हुन्छ सो कन्सिस्टेन्ट रुटिनले तपाईँको छोरा छोरीलाई मात्र बालबालिकालाई मात्र होइन तपाईँ आफैलाई पनि फाइदा गर्छ र जुन केयर तपाईँले सजिलैसँग गर्नुहुन्छ उनीहरूले आफै पनि त्यो रुटिनमा केही काम हुन थालिसके पछि आफै पनि विचार गर्छन् कि ए दिस इज माई वे दिस इज माई भनौँ न वे अफ डुइङ भन्ने तरिकाले आफ्नो रुटिनमा आफै बस्न थाल्छन् जुन तपाईँलाई पछि गएर धेरै सजिलो हुन्छ

प्रियंका प्रसाई तपाईको साथमा छु कार्यक्रममा आज हामीले चाइल्ड केयरको कुरा गरिरहेका छौं कसरी उनीहरूलाई प्रॉपर केयर दिन सकिन्छ भनेर खाने कुरामा कतिको ख्याल गर्नुहुन्छ हुन त इट्स नॉट लाइक बालबालिकालाई मात्र यो कुरा हामीले विचार गर्नुपर्छ भन्ने होइन ठूलो मान्छेले पनि अति नै विचार गर्नुपर्छ र इवन बालबालिकामा पनि ब्यालेन्स डाइट फूड चाहिँ एकदमै नेसेसरी छ फ्रुट्स खुवाउनु सब कुनै कुनै बालबालिकाले मेरो छोराले त तरकारी नै खाँदैन मेरो छोराले फलफुलै खाँदैन भन्ने खालको कुरा सुन्छौँ तर त्यो भयो बानी भयो भन्दैमा खाँदैन खाँदैन भन्दै तपाईँले अगाडि बढाउनु भयो भने झन् खाँदैन प्रयास गर्ने एक तरिकाले खाएन भने अर्को तरिकाले पो पकाएर खुवाउनु मिल्छ कि अरू कुनै भ्यू पो हुन्छ कि भनेर होइन सो ब्यालेन्स डाइट फुडको लागि चाहिँ कुरा गर्नुहोस् फ्रुट्स अनि भेजिटेबल्स होल ग्रिन्स एन्ड प्लेन्टी अफ वाटर्स के धेरैभन्दा धेरै मात्रामा तपाईँले पानी पिउनुहोस् आफू पनि बालबालिकालाई पनि पिउनुहोस् होइन डिहाइड्रेट हुन्छ त्यो ब्यालेन्स डाइट तरिकाले खायो भने बल्ल बालबालिकाको ग्रोथ पनि त्यही अनुसार राम्रो हुँदै जान्छ र खुवाएर मात्रै राखेर पनि भएन है फेरि खुवाउँदा खुवाउँदा खुवाउँदा हुसुसुसुसु मोटो भएर त्यो देख्दाखेरि चाहिँ पोक्छ पोक्छ होइन तर हेल्दी भएन भने पनि त्यो पनि राम्रो होइन सो यो फिजिकल एक्टिभिटिज पनि उत्तिकै नेसेसरी छ इन्करेज एक्टिभ प्ले के मेथडहरूबाट चाहिँ उनीहरूलाई एकदम फिजिकली एक्टिभ बनाउनुहोस् जस्तै यो स्क्रिन टाइमहरू तपाईँले दिने भन्दा मोर ओभर फिजिकल आउटडोर एक्टिभिटिजहरू हेर्नुहोस् त पहिले पहिले बाहिर बच्चा बच्चीहरू अथवा भनौँ न बालबालिकाहरू खेलिरहने हुँदाखेरि बाहिरको हावा पानी धुवाँ धुलोसँग सबैजनासँग उनीहरू चाहिँ एकदमै केन्द्रित भएका हुन्थ्यो अहिले त्यो नभएको कारणले गर्दाखेरि एकपटक बाहिर गएर आए कि बाल आफ्नो छोरा या छोरी बिरामी भयो भन्ने खालको कुरा सुन्नुपर्छ त्यही भएर स्क्रिन टाइम भन्दा पनि खाना सँगसँगै इट्स भेरी नेसेसरी फिजिकल एक्टिभ जति बच्चा हुन्छ त्यति उनीहरूको ग्रोथ उनीहरूको बोन स्ट्रक्चरदेखि लिएर हाइट वेट अनि फिजिकल कोर मसल्सहरू त्यति नै राम्रो हुँदै जान्छ सकेसम्म उनीहरूलाई फिजिकली एक्टिभ राख्ने पनि प्रयास गर्नुहोस्

2절!

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ। BFBS गोरखा रेडियो, गोरखा
1: रेडियो सुन्दै हुनुहुन्छ नो डाउट द प्रोग्राम इज चिल्ड्रेन्स क्लब। मेरो नाम प्रियङ्का प्रसाई। वेल, श्रोता, कार्यक्रम अगाडि बढाउँ। हामीले बालबालिकालाई यदि राम्रोसँग केयर गरेर पठाउने अथवा बढाउने हुर्काउने बढाउने हो भने चाहिँ सुन्दाखेरि सिम्पल सुनिन सक्छ, रिड टुगेदर, सँगसँगै बसेर पढ्नुहोस्। सँगसँगै बसेर पढ्दाखेरि उनीहरूको ग्रोथ एकदमै राम्रो हुन्छ। यसको मतलब तपाईँले एक घन्टा डेढ घन्टा दिएर पढ्नुपर्छ भनेको होइन। दिनमा तपाईँले 5 मिनट 10 मिनट 15 मिनट मात्रै दिनुभयो भने पनि द्याट्स एनफ। त्यसले उनीहरूको एउटा ल्याङ्ग्वेज स्किल्सहरू, भाषा, शब्दावली, भोकाबुलेरीहरू राम्रो हुन्छ, उनीहरूको लर्निङ ह्याबिट बस्दै जान्छ। र पछि जब उनीहरूको लर्निङ ह्याबिट बस्न थाल्छ, तपाईँले नपढ्नु, किताब नपढ भन्दाखेरि पनि उनीहरू पढ्ने भइसकेका हुन्छन् क्या। सो सुरु सुरुमा तपाईँले गरेको मेहनत पछि त्यसको फल धेरै राम्रो हुन्छ। सो मेक स्योर तपाईँले राम्रोसँग एउटा ल्याङ्ग्वेज स्किल चाहिँ डेभलप गर्नुहोस् होइन। अनि उनीहरूको कुरालाई पनि सुन्ने प्रयास गर्नुहोस्। यदि उनीहरूलाई राम्रो केयर गर्न चाहनुहुन्छ भने भाषा हुँदैन, उनीहरूसँग शब्द हुँदैन, उनीहरूले आफ्नो कुरा एक्सप्रेस गर्न सक्दैनन्, आरामले उनीहरूको हावभाव, एक्सप्रेसन, बोली के बोल्न खोजिरहेको छ यो कुराबाट उनीहरूको कुरालाई सुन्ने प्रयास गर्नुहोस्। जब तपाईँले उनीहरूको कुरा सुन्ने बानी गर्नुहुन्छ, त्यस पश्चात उनीहरूको बारेमा अझ तपाईँले बुझ्न सक्नुहुन्छ, अझ तपाईँले उनीहरूलाई कसरी केयर गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। कतिपय अवस्थामा पेरेन्ट्सहरू अहिले त झन् स्पेसल्ली लाइक वर्किङ पेरेन्ट्सहरू आफ्नो बालबालिकाको कुरा सुन्नै भ्याउनुहुन्न क्या, कामको व्यस्तताले गर्दा। अब काम नगरौँ, घर व्यवहारदेखि बालबालिकालाई पढाउने जिम्मेवारी छ, त्यो कसरी पुरा गरौँ? काम बालबालिकालाई टाइम दिएर बसौँ, काम कसरी गरौँ? यो दोधारमा हुन्छन्। तर यो हुँदै गर्दाखेरि पनि अलिकति समय निकालेर उनीहरूलाई चाहिँ दिनमा एकपटक तपाईँले चाहिँ बसेर उनीहरूको कुरा सुन्नुहोस्। स्कुलमा के भयो, उनीहरूले जे जे भन्छ सुन्नु चाहिँ तपाईँलाई लाग्न सक्ला, यो कुरा सुनेरै मेरो यतापट्टिको काम, मेरो क्लाइन्ट मेरो यो छुटिरहेको छ भन्ने। तर एकछिन तपाईँले त्यो सुन्नुभयो भने तपाईँको बालबालिका धेरै राम्रो भन्दै आउनुहुन्छ।

मानिसको नेचर हो एउटा जे कुरा पनि जितौँ भन्ने हुन्छ होइन तर सबै कुरा जितिन्छ भन्ने पनि छैन र जित्नु नै पर्छ भन्ने मेन्टालिटी भइसकेपछि कहिलेकाहीँ हारियो भने त्यो एकदमै पोटेन्सियल भएको मान्छे पनि खस्केर जान्छ क्या त्यही भएर कुनै पनि व्यक्तिलाई तपाईँले यदि व्यक्तिलाई पनि अथवा बालबालिकालाई पनि अगाडि बढाउन चाहनुहुन्छ भने उहाँहरूले गर्नुभएको कामलाई प्रेज गर्नुहोस् एफोर्टलाई प्रेज गर्नुहोस् पोजिटिभ बिहेभियरलाई प्रेज गर्नुहोस् क्या रादर देन रिजल्ट ए तिमी फर्स्ट भयो वा वा भन्नेभन्दा त्यो उनीहरू कुनै कुरामा फर्स्ट भयो भने त्यो बिहाइन्ड द सिन उनीहरूले जुन मिहिनेत गरेको थियो टाइम एन्ड अगेन फेल हुँदा पनि त्यसलाई उठेर फेरि च्यालेन्ज गरेको थियो त्यो कुरालाई चाहिँ प्रेज गर्ने बानी गर्नुहोस् होइन त्यसले गर्दाखेरि उनीहरू कहिले पनि कुनै रिजल्ट उनीहरूको साइडमा भएन भने डिसहार्टन हुँदैन अर्को सेट क्लियर एन्ड एज अप्रोप्रिएट गोल के रुल्सहरू तिमीहरूले यो गर्नुहुन्छ यो गर्नु हुँदैन दिस इज गुड दिस इज ब्याड भन्ने खालको कुरामा चाहिँ तपाईँले क्लियरली उनीहरूलाई अगाडिदेखि नै मेन्टरसिप गर्दै जानुभयो भने उनीहरूले आफू कसो सेल्फ डिसिप्लिनमा कसरी बस्ने भन्ने कुरामा पनि क्लियर हुन्छ दिस विल बी मोर अप्रोप्रिएट बालबालिकाको डेभलपमेन्टको लागि

सुन्दै हुनुहुन्छ दिस इज मी प्रियंका प्रसाई र आज हामीले बाल बालिकालाई प्रपर केयर गरेर कसरी हुर्काउने भन्ने कुरा सेयर गर्दैछ आउनुहोस् अगाडि बढौँ लाइक होम सेफ्टी जस्तै मेडिसिन्सहरूको कुरा भयो क्लिनिङ प्रडक्टहरूको कुरा भयो अथवा होम र स्कुल सेफ्टीको कुरालाई पनि तपाईँले विचार गर्नुपर्ने हुन्छ यदि तपाईँले प्रपर केयर दिने हो भने त्यसै गरी भ्याक्सिनेसन हेल्थका कुराहरू जुन रहेका छन् समय समयमा उनीहरूलाई आवश्यक परेका भ्याक्सिनेसन्सहरू दिने नेपाल गभर्मेन्टले पनि भाइटामिन्सदेखि लिएर विभिन्न भ्याक्सिनको फेसिलिटीहरू दिइरह हुन्छ त्यसमा सहभागी हुने हो यो कुरा पनि तपाईँले विचार गर्न जरुरी छ र साथसाथै हाइजिनको कुराहरूमा पनि एकदमै याद गर्नुहोस् तपाईँले सुरुमा एउटा राम्रो हाइजिन मेन्टेन गर्ने बानी बसालिदिनु भयो भने ह्यान्ड वासिङ जस्तै भयो अब ब्रसिङ दाँत मोल्ने भयो होइन हो यस्ता खालका कुराहरू गर्नुभयो भने धेरै राम्रो र बच्चाको केयरमा पनि प्रपर केयर पुग्छ

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: गोरखा रेडियो।

वेल वेल श्रोता हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. थ्याङ्क यू सो मच फर लिसनिङ. तर अब जानुभन्दा अगाडि लास्टमा एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँले बालबालिकालाई प्रपर केयर दिन चाहनुहुन्छ भने सुरुमा तपाईँ रोल मोडल बन्ने प्रयास गर्नुहोस्, पोजिटिभ रोल मोडल है. किनभने बालबालिकालाई भनेको कुरा, उनीहरूले सुनेको कुरा भन्दा नि उनीहरूले देखेको कुरा जे देख्छन् नि त्योबाट चाहिँ उनीहरूले धेरै कुराहरू चाहिँ सिक्दै जान्छन् क्या. उनीहरूको छेउछाउमा आसपासमा को को व्यक्ति हुन्छन् त्यो व्यक्तिबाट सिक्दै जान्छन्. त्यसै कारणले बी अ भेरी गुड पोजिटिभ रोल मोडल भन्दै आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्का बिदा हुन्छु. बाई बाई.

0: नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइन्छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त, त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेका छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोगी आएको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ ठ्याक्कै। सरकारले आफ्नो नीति, कार्यक्रम, व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 दुई साल पछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन। मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अनि सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधान त उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, अनि त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ। आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन्, ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
2: पर्छ, पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासन विहीन हुँदै गएको छौँ क्या हामी नेपालीहरू। हामी पनि जिम्मेवार नागरिक हुनु पर्यो नि त, त्यो चाहिँ हामी बुझ्दैनौँ। तर अरूबाट हामी एक्सपेक्ट गर्ने चाहिँ नि त्यो बढी भएको छ, गलत संस्कार डेभलप भएको छ। त्यसले गर्दा हरेक मान्छे आफ्नो ठाउँमा बसेर आफ्नो दायित्व निर्वाह गर्नु पर्यो। डिसिप्लिन भनेको त हरेक व्यक्तिको लागि त अत्यावश्यक कुरा हो, अनि त्यसैले त हामी सिभिलाइज हुन्छौँ नि त। त्यसले गर्दाखेरि यो जति पनि सरकारी निकाय होस्, कोही व्यक्ति होस् है, जहाँ जो सम्बन्धित छ सबैले आफ्नो तर्फबाट चाहिँ आफूले सम्हाल्नुपर्छ, आफूले गर्न सक्ने राम्रै कुरा गर्नुपर्छ, र अरूलाई फ्रस्ट्रेट गराउने, अरूलाई ब्लेम गराउने, अरूलाई चाहिँ होच्याउने अथवा अरूको विरोधमा बोल्ने त्यो परम्परा चाहिँ अहिले धेरै बढ्यो कि। त्यसैले गर्दाखेरि यो युवा वर्ग चाहिँ एकदमै फ्रस्ट्रेट छ, हिजोको परिणाम त्यही नै हो।
0: तनहुँको व्यासनगरलाई सांस्कृतिक राजधानी

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति संगीतमय बसाई कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो सुनामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग मानवीय समाजसँग अनि हाम्रो परिवेशसँग कतिको मेल खान्छ कतिको नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु। देश बोलेको गीतबाट नेपाली वीरताको भाव टिपेको एउटा वीर रसको गीतबाट र आज भने म गीतकार आनन्द अधिकारीको गीत रचना शिखर सन्तोषको सङ्गीत अनि सङ्गीता राणा प्रधान विश्व नेपाली प्रताप दास र बानिका प्रधानको स्वरमा रहेको एउटा देशभक्ति गीतबाट यो बसाईको उठान गर्ने जमर्कोमा छु। स्वीकार्नुहोस् यो देशभक्ति गीत।

हजुर आदरणीय श्रोताहरू, गोर्खालीको विश्वमा नामै अमर छ, बैरी माथि बज्रनी खुकुरीको सानै अमर छ, अमर छ अमर छ नेपालीको नामै अमर छ। बस आदरणीय श्रोताहरू, एउटा सक्लो इतिहास बोलेको गीत धेरै लेख्नै पर्दैन श्रोता। यी दुई पङ्क्तिले हामी नेपालीहरूको सक्लो इतिहास बोलेको छ। गोर्खाली शान मान इमान र स्वाभिमान छर्लङ्गै पारिदिएको छ। वास्तवमै यो विश्वमा गोर्खालीको वीरताको त्यो नाम अमर छ, अनि रणभूमिमा बैरीमाथि बज्रने यो हाम्रो खुकुरीको समेत सानै बेग्लै छ। त्यसैमाथि हामी आगो हौं मौन छौ, यदि चलायो भने कसरी सल्कने हो त्यो पनि जान्दछौ। फेरि हामी त समर जित्ने जाति पनि त हौ, त्यसैले त चम्कन्छौ। मृत्यु कुल्चेर हिँड्ने जाति हौ हामी गोर्खाली, त्यसैले त मर्दैनौ हामी कहिले पनि। सारा विश्वलाई अर्कोतर्फ मित्र ठान्ने जाति समेत हौ हामी, तर यसलाई कसैले कमजोरी ठान्न चाहिँ हुँदैन। त्यसैले त गोर्खालीको विश्वमा नामै अमर छ। हरेक गढी किल्ला सीमामा बाँचेका छन् गोर्खाली, बुद्धको शान्ति फैलाएर समेत बाँचेका छन् गोर्खाली। पत्थर फोडेर पिपल पलाए जस्तो पलाउँछ गोर्खाली, अनि सगरमाथाको त्यो उच्च शिर जस्तो गोर्खाली पनि उठ्न जानेको छ, नेपालीले झुक्न जानेको छैन। त्यसैले त विश्वमा नामै अमर छ गोर्खालीको भन्ने यो वीर रसको सग्लो देशभक्ति गीत राखे मैले कार्यक्रम संगीत गंगाको उठानमा। आनन्द अधिकारीको गीत रचना, शिखर सन्तोषको संगीत, अनि संगीता राणा प्रधान, विश्व नेपाली प्रताप दास र बानिका प्रधानको शर्मा। आदरणीय श्रोताहरू, संगीतको यो शालीन तरङ्गमा अर्को एउटा साङ्गीतिक लहर रोशन गुरुङको स्वरमा राखिहाल्छु।

चुपचाप बस तिमी आदरणीय श्रोताहरु, एउटा विश्वासमाथि घात भएपछि मायाको नाटक गरेर उल्टो मुटु दुखाएर जानेको त्यही निठुरीपनप्रति अनगिन्ती गुनासाहरू पोख्दै अनि सहन सक्नेसम्म सहेर बस्दा पनि मन दुखेपछि त्यही दुखाइलाई कोर्दै हेर्दै अनि मन चिर्दै बस्दा त्यही पश्चातापको पीडा एकपल्ट एक दिन त कसो तिनी विश्वासघातलाई पनि नपर्ला भन्ने एउटा झिनो आशा मनभित्र राखेर छाती चिर्दै गर्दाको सग्लो भाव टिपेको गीत राखे मैले यहाँहरू माझमा। गीतकार बालकृष्ण सजीवको गीत रचना, शम्भुजित बास्कोटाको सङ्गीत अनि रोशन गुरुङको स्वरमा। हुन पनि आदरणीय श्रोता, जसले बिर्सेर जान्छ उसको लागि माया केही होइन, तर जसले सम्झी बस्छ नि उसलाई गाह्रो भइदिन्छ। त्यसैमाथि आउँछ कि भनेर बाटो हेरी कुरी बस्न चाहिँ झनै गाह्रो भइदिन्छ। सायद हो यस्तै यस्तै परिस्थिति बीच यहाँ गीतकार सङ्गीतकार पङ्कज कार्की अनि गायिका सपना श्री परे जस्तो छ है।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: हजुर आदरणीय श्रोताहरू यो छोटो विश्रामपछि फेरि पनि रेडियो सुनेर बस्नु नै स्पेसली ब्रिगेड अफ गोर्खास्का तपाईँ सम्पूर्ण आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा यो सङ्गीतमय बसाई साङ्गीतिक चौतारीमा फेरि पनि स्वागत गर्दछु म तुलसी आदरणीय श्रोताहरू जहाँ सङ्गीत त्यहाँ मन खुसी विरहमा सङ्गीत खुसीमा सङ्गीत अनि मनमा सङ्गीत र नै त सङ्गीतले कहिले मनलाई तानेर परदेशबाट एक्कासी घरदेशतिर पुर्याइदिन्छ र त्यही कुलु कुलु बग्ने खोलीको मायाले मनलाई तानिदिन्छ र त्यही खोलीले बोल्ने बोलीको मायाले समेत मनलाई एकहोरो पारिदिँदा एक्कासी बेग हानेर त्यही घरदेशको परिवेशमा मन पुगिदिँदा फेरि कहिले परदेश फर्केर नआउने रहर जागेर आइदिन्छ सायद यहाँ गीतकार ईश्वर चामलिङलाई त्यस्तै भएको छ अमर श्रष्टा विक्रम राईको स्वर सङ्गीतको यो गीतले हो यही पाटो यही भाव यही बिम्ब टिपे जस्तो लाग्छ है मलाई चाहिँ

सम्झेर ल्याउँदा आजै फर्काउँ कि फर्केर परदेश कहिल्यै नआउँ कि आदरणीय श्रोता गाउँ सानै होस् खेली हुर्केको आँगन पनि सानै होस् तर त्यो आफ्नो लाग्छ त्यसैले त परदेशमा सम्झनाको तरेलीमा यिनै चिजहरू अल्झिँदा जीवन नै जहरमा परे जस्तो भइदिन्छ अनि त्यही कुलुलु बग्ने खोलीको मायाले मनको छेउकुना हान्न थाल्दा परदेशको त्यो ठुलो सहर गगनचुम्बी महलले समेत मनलाई बोलाउँदैन आहा पटक्कै मन अडिँदैन त्यो परदेशको सुखमा समेत सायद यही नै अपनत्व पहिचान र राष्ट्र हुनुपर्दछ र नै त सम्झनामा समेत श्रोताहरू मन गाउँघरमै पुगिहाल्दछ र आफू को हो कहाँको हो र कहाँ छु भन्ने आभास दिलाइदिन्छ अनि यही आवासभित्र छरपष्ट मनभित्र गाउँघर एकहोर आइदिन थाल्दछ ती ठुलो सहर ठुलो महल सुख शैलले समेत मनलाई छुँदैन गायक महेन्द्र राईले यस्तै यस्तै कुरा यहाँ सुसेल्दै हुनुहुन्छ गीतकार एनपी परदेशीको गीत रचनामा सङ्गीत महेन्द्र राईको रहेको छ भने गीत लेख्नु भएको छ एनपी परदेशीले अहिलेलाई भने यही गीत यहाँहरू माझमा

हजुर, आदरणीय श्रोताहरू, ठूलो सहर, गगनचुम्बी महल अनि संसारको जम्मै खुसीमा समेत मन अडिएपछि एकुरो काम काम काम भन्दै दौडिरहेको बेला करोडौंको बीचमा समेत आफूलाई त्यो नौलो परिवेश, त्यो नौलो संस्कृति बीच एक्लो पाउँदा त्यो गल्ली, त्यो सडक, त्यो सुख सयल अनि त्यो रमझम केहीले पनि नछोएपछि आफै जन्मी हुर्केको गाउँघरतिर मन पुगिदिँदा समय सँगसँगै कुद्दा समेत जन्मभूमि भित्रै मन पुगेपछि किन त्यो चहलपहल, त्यो रङ्गीन सहर अनि त्यो सांसारिक ऐश्वर्यले समेत मनलाई नछोएपछि त्यो जम्मै चिज बिटुलो भएपछि सम्झनामा आउने भनेको एउटै पक्ष रहेछ श्रोता, त्यो भनेको आफू जन्मेको घर आँगन, आफ्नै गाउँघर त रहेछ नि। विकट नै किन नहोस्, त्यो विकटता र अक्करको भिरलाई थिचेर काटेरै भए पनि पुग्ने भनेको जन्मी हुर्केको घर आँगन नै रहेछ। बरु सहरमा रेलको बाटो पुगे पनि मन खुसी हुँदैन, तर आफ्नो विकट ठाउँमा मटर कहिले आउँछ भन्ने आशै आशमा समेत मन खुसी भइदिँदो रहेछ। गीतकार लेखराज गिरी, संगीतकार सुरज पण्डित अनि गायिका स्मृति साईको चाहना मात्रै बोले है।

0: आदर्शधारू अभावै अभाव, पीडाई पीडा, अनि चोटै चोट बीच बस्नुको पीडा, आफू जन्मी हुर्केको ठाउँमा शिक्षा, यातायात अनि स्वास्थ्यको पहुँच नहुँदाखेरि मान्छेले मान्छे भएर बाँच्न नसक्दा पनि मनको चाहना त्यो गाउँमा कहिल्यै मोटर पुग्ला, त्यो ठाउँमा कहिल्यै यातायात पुग्ला, त्यो ठाउँमा कहिल्यै स्कुल क्याम्पस र राम्रो अस्पताल बन्ला भन्ने परिकल्पना गर्दा गर्दै पनि गाउँ अभावमा जेलिँदा, गाउँले दुःख पाउँदा, गाउँले अकालमा मृत्युवरण गर्दा, राज्यले गाउँ नहेर्दाखेरि त्यो विकटता सुदूरको ठाउँहरूलाई राज्यले आफ्ना योजनामा नपारिदिँदा मन कति दुख्छ, मन कति कोडिन्छ। त्यो बेला पनि गाउँमै बसेर गाउँकै सम्झनामा गाउँमै केही हुन्छ कि भन्ने आश बोकेको गीत थियो, प्रतिनिधि गीत थियो गायिका स्मृति साईको स्वरमा। रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरमा, हुम्ला कहिले मोटर आउला। यो गीत राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाइमा, साङ्गीतिक उडानमा। अब नै एउटा छोटो विश्राम लिइहाल्छु।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् सबैको रेडियो, सधैँको रेडियो, अनि घर देशदेखि परदेशसम्मको रेडियोको यो साङ्गीतिक तरङ्गमा यो छोटो विश्रामपछि पुनः स्वागत गर्दै फेरि पनि अर्को एउटा साङ्गीतिक सुस्केर तपाईँहरूको लागि राख्ने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, जहाँ जुन मन परेको कुरा छ, घाम मन परेको कुरा छ, अनि नछोएरै खोसी दिने कोही कसैको मुस्कान, मन पर्दा मायाको आभास, मिठास सँगै एउटा मखमली नाम पाएको खुसी छ, र सँगसँगै उदाउने र अस्ताउने घाम पाउँदाको जीवनको अर्को खुसी भेटेर फुरुङ्ग हुने दुई प्रेमीको कथा छ, र यही कथा सुनाउँदैछन् यहाँ यस कुमार र स्मृति प्रधान। यस कुमारको शब्द सङ्गीतको साथमा।

आदरै श्रोताहरू, नछोएरै एउटा मुस्कान सुटुक्कै खसेर मनको छेउकुना तरङ्गित पारिदिँदा कता कता जीवनमा एउटा नयाँ नाम मायाले पो लेखिदिए जस्तो भएपछि, जीवनका जम्मै खुसी पाए जस्तो भएपछि, एउटा थकित अनि अतालिएको मन एक्कासी उठ्न पुग्दाको एउटा प्रेमिल भावको गीत थियो। एउटी अङ्गालोमा सारा खुसी उदाउने घाम र सँगसँगै डुब्ने घाम एक साथ पाउँदा थोरै पुलकित मनको गीत थियो। वास्तवमा आदर श्रोता, मायाको यही मिठासपनले नै त हो प्रेमीहरूले माया पनि आदि होइन पुरै खोज्ने गर्दछन्। सायद यही पूरक मायाको खोजीमा हेमन्त शर्माले केही लेख्दै धुन भर्दै अनि गायिका शान्तिश्री परियारलाई आफूसँगै केही भन्न लगाउँदैछ है।

हजुर श्रोताहरू, पुरै माया देउमालाई आदि होइन, नम्बरी सुनो म त चाँदी होइन, वास्तवमा एउटा प्रेमीले चाहने भनेको पनि श्रोताहरू यस्तै माया हो। जुन माया पूरक होस् पुरा होस्, आदि मायाले मन दुखाउँछ, मनलाई पीडा मात्रै थप्ने गर्दछ। त्यही भएर पनि माया गर्दै नगर्नु, गरेपछि पुरै गर्नुपर्दछ भन्ने भावको यो गीत पश्चात अब नै कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाईको पुछारतिर आइसकेछु, बिसौनीतिर आइसकेछु। र यो पुछार बिसौनीमा पनि श्रोताहरू एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। यो पनि युगल गीत हो, नारी हस्ताक्षर गीतकार रञ्जना राईले लेख्नुभएको गीत हो र यो गीतमा स्वर रहेको छ दौलत राई र मिलन नेवारको सङ्गीत बसन्त सापकोटाको रहेको छ। यो गीतले पनि एउटा प्रेमिल भाव नै टिपेको छ श्रोताहरू। यही गीत यहाँहरू माझमा कार्यक्रम सङ्गीत गङ्गाको बिसौनीमा छार्दै म भने आजको यो बसाईबाट बिदा हुन चाहन्छु, ओझेल पर्न चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा अहिले नर्वे र इङ्ल्यान्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार यी दुई टोली बीचको खेल अमेरिकाको मियामीमा अहिले पौने 3 बजी शुरू हुँदैछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1

0: पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डले प्री क्वार्टर फाइनलमा सह आयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। विश्वकपको अन्तिम क्वार्टर फाइनलमा आज बिहान नेपाली समय अनुसार पाउने 7 अर्जेन्टिना र स्विजरल्याण्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्। गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ।
1: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 12:34 फोन गर्न आग्रह गरिएको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्र हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 12:34 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुरबाट 12:34 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वतः घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
0: दैलेखका लोपोन्मुख राउटे समुदायका 133 सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा रहेका राउटे समुदाय हाल सुर्खेतको सिम्ता नौ खानीखोला क्षेत्रमा बस्दै आएका छन्। उनीहरूलाई आर्थिक वर्ष 2082-83 अन्तिम किस्ता बापत गुराँस गाउँपालिकाले 15,96,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। राउटे समुदायको घुमन्ती जीवनशैलीलाई मध्यनजर गर्दै गाउँपालिकाका कर्मचारी, नेपाल प्रहरी र विभिन्न संघ संस्थाका प्रतिनिधिले राउटे बस्तीमै पुगेर भत्ता वितरण गरेका हुन्। तनहुँको ब्यास नगरलाई सांस्कृतिक राजधानी बनाइने भएको छ। ब्यास नगरपालिकाले ब्यास नगरलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्दै साहित्यिक तथा सांस्कृतिक राजधानीको रूपमा स्थापित गर्ने घोषणा गरेको हो। महर्षि वेद व्याससँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसार गरी ब्यास नगरको विशिष्ट पहिचानलाई सुदृढ बनाउने नीति रहेको नगर प्रमुख वैकुण्ठ न्यौपालीले बताउनु भएको छ। कपिलवस्तुका 10 पालिकाका 266 स्थानमा सीसीटीभी जडान गरिएको छ। जिल्लाका 10 स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा सीसीटीभी जडान गरिएको हो। स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सीसीटीभी जडान गरेको हो। कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा 14 सीसीटीभी क्यामेरा जडान गरिएको छ। कर्णालीमा खसेको गाडीका बेपत्ता 4 मध्ये 3 शव भेटिएको छ। यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको 9 दिनपछि आज अछाम तुर्बाखाँद 2 जमगढ़ामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझी गाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। अब खबर फटाफट।
2: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुस्मा 7 भडखोरे, वडा नम्बर 2 काली गण्डकी समरके पात्र र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान शुरू। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई बागमती सरकारको 2.5 करोड भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 साइकल, 57 मोटरसाइकल तथा 30 तीन पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान। कोराला नाका जोड्ने मुस्ताङको छुसाङ घमिक सडकको कालो पत्र गर्न ठेक्का आह्वान। छुसाङदेखि भेनासम्मको 14 किलोमिटर सडकका लागि 1 अर्ब भन्दा बढी र भेनादेखि घमीसम्मको 6 किलोमिटरका लागि करिब 1 अर्ब लागतको अनुमान। र कालीकोटको तिलागुफा नगरभित्रका किसानले फलाएका स्याउ आफ्नै हिसाबले जिल्ला बाहिर बेच्न नपाइने, गुणस्तर कायम राख्ने भन्दै जिल्ला बाहिर बेच्दा स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने। तिलागुफाबाट वार्षिक 10,000 क्विन्टल भन्दा बढी स्याउ निर्यात हुँदै।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: फिफा विश्वकप 2026 को दोस्रो क्वार्टर फाइनल खेलमा इङ्ल्यान्ड र नर्वे बीचको पहिलो हाफ रोमाञ्चक 1-1 बराबरीमा सकिएको छ। मियामी स्टेडियममा जारी खेलमा शुरूआती अग्रता नर्वेले लिए पनि जुड बेलिङ्गमले इन्जुरी समयमा गोल गर्दै इङ्ल्यान्डलाई बराबरीमा ल्याउनु भएको हो। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार अमेरिकाको मियामीमा आज बिहान 2:45 शुरू भएको हो। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्याण्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। आफ्नो टोली सेमी फाइनलमा पुग्ने इङ्ल्याण्डका यी प्रशंसकहरू बताउँछन्।
1: Pretty confident actually. I think it'll be a nice little 3-0, 3-1 maybe, Haaland at the end.
2: Comfortable for England today. Might be 2-0, might be 4-0, who knows.
3: If Tuchel wins it, I'll get

0: tattooed on my back.
1: यो खेलको विजेताले सेमी फाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्डको सामना गर्नेछ। विश्वकपको अन्तिम क्वार्टर फाइनलमा आज बिहान नेपाली समयअनुसार पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवा सभाको चैनपुर 11 चापा भूइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 64 खानेपानीका धारा निर्माण गरिएको छ। 65,90,000 बढी लगानीमा आयोजना निर्माण गरिएको एडब्ल्यूसी खाँदबारी संखुवा सभाले जनाएको छ। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
2: गएको फिस्कल इयरमा 2 ड्रिंकिङ वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो एचक्यूले अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल एचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो। र एउटा चाहिँ छ जुन चाहिँ चापा भुइँ भन्ने ठाउँ चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्करसभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्याबको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो। र यसमा हाम्रो 3 वेलफेयर पेन्सनरलाई फोकसिङ गरेको थियौँ। त्यसमा 21-15-20-97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यू होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो, उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ। त्यस्तै डब्लुपी विडो 21-13-17-60 देवी माया मगर राई, उहाँको श्रीमान चाहिँ 10GRको हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21-14-64-27 सुकमाया राई याखा राई, उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ, त्यहाँ स्कुल त्यहाँ बिचमा थियो र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो। र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्ड ओभर दिनुभएको थियो र ह्यान्ड ओभरमा म पनि एटेन्ड भएको थिएँ। त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो र उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई। जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो, एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो। यसरी जम्मा 64 ट्याबको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो। युके अथवा अरूतिरबाट जसले डोनेसन पैसा दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु।
1: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको थियो। उहाँलाई आइसियूमा राखेर उपचार गरिएको थियो। 50% शरीर जलेका उहाँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै पछिल्लो 3 दिनमा 3 आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। कर्णालीमा खसेको गाडीका बेपत्ता 4 3 जनाको शव भेटिएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

फिफा विश्वकप 2026 क्वार्टर फाइनलको पहिलो हाफमा नर्वे र इङ्ल्यान्ड बराबरीमा छन्। मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोलीले एक एक गोल गरेका हुन्। खेलको 36 मिनटमा एन्ड्रियासले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनु भएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्गमले गोल गर्दै इङ्ल्यान्डलाई बराबरीमा ल्याउनु भएको हो। जेएनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज रेफर गरिएको छ। प्रहरीको कुटपिट तथा धरपकडका क्रममा अन्सारीको टाउको लगायत शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको जेएनजी अभियन्ता तनुजा पाण्डेले बताउनु भएको छ। घटनापछि अन्सारीलाई प्रारम्भिक उपचारका लागि किर्तिपुर लगिएको थियो। त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको पाण्डेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो। हिजो दिउँसो किर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्ताहरू मजिद अन्सारी, मोनिका निरौला, रिया बानिया र सरिस्मा थापामाथि प्रहरीले कुटपिट र धरपकड गरेको आरोप छ। यो घटनामा मजिद अन्सारी घाइते हुनुभएको हो। गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकार विरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघरमा प्रदर्शन गरेको हो। नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने पालेन रवि स्वर्णिम सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। एमाले महासचिव शंकर पोखरेलले डुमानमा परेका सुकुम्बासी

0: परिवारमा गणेश नेपालीको जस्तै अर्को अप्रिय घटना नहोस् भनेर सरकारलाई सजग गराउनु भएको छ। सुरक्षित गर्ने नाममा घरबार विहीन बनाइएका सुकुम्बासीको पीड़ा अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील बनेको भन्दै पोखरेलले अर्को घटना दोहोरिने अवस्थामा नपुर्याउन सरकारलाई चेतावनी दिनुभएको हो। बागलुङ नगरपालिकाले नवजात छोरीको नाममा 10,000 मुद्दती खाता उपहार स्वरूप खोलिदिने घोषणा गरेको छ।
1: आर्थिक वर्ष 2080-81 सञ्चालनमा रहेको नगरकी छोरी कार्यक्रम अन्तर्गत 5,000 प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि रकम दोब्बरले बढ़ाइएको हो। हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा 10,000 रकमको बैंक खाता खोलिने बताउनु भएको छ। हालसम्म 300 छोरीका नाममा 5,000 दरले 15,00,000 जम्मा गरिसकिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर 20 नपुगेसम्म निकाल्न पाइने छैन।
0: कर्णालीमा खसेको गाडीका बेपत्ता 4 मध्ये 3 शव भेटिएको छ। यही असार 18 सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको 9 दिनपछि अछाम तुर्बाखा 2 जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझीगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। यसअघि पचाल झरना 9 कालीकोटका 62 मेखे तिरुवा र रासकोट खड्का गाउँ कालीकोटकी 18 सृजना खड्काको शव भेटिएको थियो। दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाड़ी अझै फेला परेका छैनन्। बेपत्ता भएकाहरू र गाड़ीको खोजीका लागि गुताखोर टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन भएको छ। साउन महिनालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सफाई अभियान शुरू गरिएको छ। भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनलाई सजिलो बनाउन पशुपति क्षेत्रमा सफाई शुरू गरिएको हो। साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौं भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन्। पशुपति क्षेत्र विकास कोषले दर्जन बढी संघ संस्थाको सहभागितामा हिजोदेखि सफाई अभियान शुरू गरेको हो। इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युका लागि आह्वान सुनिएपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरे इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा फ्लेट असर।
2: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: एसएससी 19 मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 फराकिलो अन्तरले हराएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: जुड बेलिङ्गहामको उत्कृष्ट प्रदर्शनसँगै इङ्ल्याण्ड फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा इङ्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको शुरूआतमै 93 मिनटमा बेलिङ्गहामले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई निर्णायक अग्रता दिलाउनु भएको हो। यसअघि बेलिङ्गहामले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भएको थियो। खेलको शुरूआतमा नर्वेले अग्रता लिएको थियो। नर्वेका लागि 36 मिनटमा आन्ड्रियसले गोल गर्नुभएको थियो। अब इङ्ल्याण्डले सेमी फाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्ड मध्ये एकको सामना गर्नेछ। स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। अल्मेरियाको लोस गायाडोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 बेपत्ता रहेका बीबीसीले जनाएको छ। अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र रूपमा फैलिएको बीबीसीको समाचारमा जनाइएको छ। बिजुलीको तार भुइँमा खसेर आगलागी भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूलाई यसलाई अस्वीकार गरेका छन्। संयोग अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको चेतावनी छ। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवा सभाको खाँदबारी 4 खानेपानी आयोजना निर्माण गरी हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 7 खानेपानीका धारा निर्माण गरिएको छ। 26 लाख बढी लगानीमा आयोजना निर्माण सकिएको एडब्ल्यूसी खाँदबारी संखुवा सभाले जनाएको छ। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: गएको फिस्कल इयरमा 2 ड्रिंकिंग वाटर प्रोजेक्ट चाहिँ हामीले एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले चाहिँ अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फतै यहाँ अप्रुभ भएर आएको थियो। 7 धाराको खानेपानी प्रोजेक्ट थियो। त्यो चाहिँ हाँडे गाउँ शेखा जुन चाहिँ खाँदबारी नगरपालिका वडा नम्बर 4 पर्छ र यसमा पनि हाम्रो एक